0: जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको पिप्ले बर्खे खोला सडक खण्डको स्थायी पुनर्निर्माण शुरू गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा 3.2 किलोमिटर सड़क पुनर्निर्माण शुरू गरिएको हो। यो खण्ड 2081 असोज 12 बाढ़ी पहिरोबाट क्षतिग्रस्त भएको थियो। जापानले 2.80 अर्ब येन अनुदान सहयोग दिने सम्झौता गरेको छ। निर्माण जिम्मा सिमिजु कर्पोरेशनलाई दिइएको छ। यस परियोजना अन्तर्गत बीपी राजमार्गको क्षतिग्रस्त करिब 30 किलोमिटर सड़क पुनर्निर्माण गरिनेछ। सड़कलाई दुई लेनमा स्तर उन्नति गर्दै 5 पुल समेत विस्तार गर्ने योजना रहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि करिब 8.50 अर्ब रुपियाँ स्रोत सहमति दिएको छ। हवाई इन्धनको मूल्यवृद्धिले टिकटको भाव बढ्दा आन्तरिक उडानमा यात्रु संख्या घटेको छ।
1: त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अप्रेलमा जम्मा आन्तरिक हवाई यात्रु संख्या 3,17,954 छ। अघिल्लो महिना मार्चमा आन्तरिक उडानका यात्रुको संख्या 3,35,683 थियो। वायुसेवा कम्पनीहरूका अनुसार इन्धन मूल्य बढेपछि हवाई भाडा महँगिँदा त्यसको असर यात्रु संख्यामा पनि देखिएको हो। विमानस्थल कार्यालयका अनुसार अप्रेलमा 1,60,601 आन्तरिक उडानका यात्रु काठमाडौँबाट प्रस्थान गरेका छन्। 1,57,353 यात्रु काठमाडौँ भित्रिएका छन्। यो महिना जम्मा 4,272 आन्तरिक उडान र 4,270 अवतरण भएको तथ्याङ्क छ। आन्तरिक उडानतर्फ बुद्ध एयरले एक महिनामा 1,72,876 यात्रुलाई सेवा दिएको छ। विमानस्थल कार्यालयका अनुसार अप्रेलमा बुद्ध एयर धेरै यात्रु बोक्ने आन्तरिक वायुसेवा कम्पनी मध्ये पहिलो स्थानमा छ। दोस्रोमा यति एयरलाइन्स छ। यतिले 71,027 यात्रुलाई सेवा दिएको छ। तेस्रोमा श्री एयरलाइन्सले 53,521 यात्रुलाई सेवा दिएको कार्यालयको तथ्याङ्क छ। यस्तै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले भने एक महिनामा मात्र 1,148 यात्रुलाई सेवा दिएको छ। समेट एयरले 5,063 यात्रु बोकेको तथ्याङ्क छ। तारा एयरले 3,691 र सीता एयरले 2,646 यात्रुलाई सेवा दिएको छ।
0: बुटोल पाल्पा सुरुमार्गमा आउँदो असोजदेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
2: सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्य लिएर निर्माणको काम तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अघि बढाइएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ।
0: नेपाल क्रिकेट संघ क्यानले सन् 2026 लागि पुरुष तथा महिला क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानका अनुसार 38 पुरुष र 25 महिला खेलाड़ीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा राखिएको हो। पुरुषतर्फ ए प्लस श्रेणीमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने पर्नु भएको छ। ए श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी समावेश हुनुहुन्छ। त्यसै गरी बी, सी र डी श्रेणीमा अन्य राष्ट्रिय तथा युवा खेलाड़ीहरूलाई समेटिएको छ। महिलातर्फ ए श्रेणीमा इन्दु वर्मा, पूजा महत्तो, रुबिना छेत्री र सीता राणा मगर पर्नु भएको छ। अरू श्रेणीहरूमा पनि विभिन्न महिला खेलाड़ीहरूलाई वर्गीकरण गरिएको क्यानले जनाएको छ। क्यानले ए प्लस पुरुष खेलाड़ीलाई मासिक 1,20,000 रुपियाँ पारिश्रमिक दिने निर्णय गरेको छ। अन्य श्रेणी अनुसार 35,000 देखि 1,00,000 रुपियाँसम्म पारिश्रमिक तोकिएको छ। महिलातर्फ पनि श्रेणी अनुसार 25,000 देखि 55,000 रुपियाँसम्म मासिक सुविधा दिइने क्यानले जनाएको छ।
3: भुटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनसिपमा विजय शुरूआत गरेको छ। भारतमा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई 1-0 गोलले हराएको हो। नेपालका लागि गीता राणाले गरेको गोल नै निर्णायक गोल भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसार।

हजुर, स्वागत छ फेरि पनि बिएफबिएस गोर्खा रेडियोमा। तपाईँहरू हुनुहुन्छ प्रभातकालीन आवाज कार्यक्रममा। प्रभातकालीन आवाजको कार्यक्रममा म तपाईँहरूलाई साथ दिन उपस्थित भइसकेकी छु, बिना गुरुङ। तपाईँहरूको प्रस्तोता, नौलो प्रस्तोता, आशा छ तपाईँहरूको दिन राम्रैसँग सुरुवात हुँदैछ होला। भर्खरै सुन्यौँ हामीले काफले झुमा लिम्बू अनि सुचन चापागाईले गाउनुभएको गीत। त्यसपछि सुरुवात गऱ्यौँ हामीले प्रभातकालीन आवाजको दोस्रो घन्टा, अनि विभिन्न गीत सङ्गीत अनि कुराकानीहरू बाँकी नै छन्। अहिलेको लागि रातो रिबन निमा राय एन्ड वर्षा कर्मचार्यले गाउनुभएको गीत सुन्नुहोला अनि इन्जोय गर्नुहोला।

हजुर, रातोरी पन चञ्चले भो मन निमा राय अनि वर्षा कर्मचारीले गाउँदै हुनुहुन्थ्यो यो मिठो गीत। अब भने प्रभातकालीन आवाजको दोस्रो घण्टामा हामी राशिफल सुनाउनेछौँ र सुरुवात गरौँ आजको राशिफल। मेष राशि, अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। स्वास्थ्य चिन्ताले पनि सताउनेछ, अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। वृष, अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सेवामूलक काम बीचमै रोकिन सक्छ। परिस्थितिले काममा अल्मलाए पनि मेहनत गर्दा फाइदाका स्रोत पहिल्याउन सफल भइनेछ। मिथुन राशि, फाइदाको पछि लाग्दा नाम बिग्रिन सक्छ, तापनि गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। आज अरूलाई दिने नभई भित्राउने समय छ। कर्कट राशि, रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ। गएका कर्मको सामान्य प्रतिफल पाइनेछ, तर परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। सिंह राशि, अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। आमदानीको स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्न समय छ। कन्या राशि, दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तुला राशि, काममा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अरूको कर कापमा काम थालनी भए पनि फाइदै हुनेछ। टाढाका साथीभाइले साथ दिनेछन्। वृश्चिक राशि, पहिलेको आमदानी प्राप्त हुनाले उत्साह जाग्नेछ। मेहनत गर्दा आमदानीको स्रोत फेला पर्नेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। धनुराशि, चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। मकर राशि, पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि विवेकले काम सम्पादन गर्न सकिनेछ। कुम्भ राशि, स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। समयको तालमेल नमिल्दा योजना सुसम्पन्न नहुन सक्छ। र अन्त्यमा मीन राशि, लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनु पर्ला। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनु पर्ला। हजुर, यो थियो आजको लागि राशिफल। तपाईँ सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो, प्रभातकालीन आवाज हो कार्यक्रमको नाम। हामी प्रभातकालीन आवाजको दोस्रो घण्टामा पनि पसिसकेका छौँ र विभिन्न गीत सङ्गीतहरू सुनाउने क्रममा अब फेरि पनि पालो भएको छ अर्को मिठो गीतको। गायक हुनुहुन्छ बृजेश श्रेष्ठ अनि निकिता थापा। उहाँहरू गाउँदै हुनुहुन्छ अझै मिठो तिम्रो मुस्कानैमा। इन्जोय गर्नुहोस्।

0: SBS गोरखा रेडियो, गोरखा रेडियो।
1: तिमी सोशल मिडिया अपडेट मा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिशिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

मिठो सुबानी मोक्तानले गाउनु भएको यो मिठो गीत निकै नै मिठो अनि निकै राम्रो भिजुअल्स म्युजिक भिडियो झन् धेरै राम्रो छ अनि त्यहाँको नृत्यहरू पनि निकै राम्रो छ. तर मैले अलिकति नबुझेको चाहिँ कन्सेप्ट चाहिँ म्युजिक भिडियोमा चाहिँ जसरी सुबानी मोक्तान चाहिँ आउनुहुन्छ पछि फेरि बिलाउनुहुन्छ मिठो मुस्कानको साथ, त्यो कन्सेप्ट चाहिँ मैले अलिकति नबुझेको. तर ओभरअलमा म्युजिक भिडियो अनि यो गीत एकदमै मिठो छ. सुबानी मोक्तान हाम्रो वरिष्ठ गायिका कुन्ती मोक्तानको नै छोरी हुनुहुन्छ अनि उहाँले पनि पहिलाको कुन्ती मोक्तानजीको आवाज नै झझल्क आउने तरिकाले गाउनुहुन्छ. निकै सुरिलो मिठो अनि एकदमै राम्रो गीत थियो. होप आशा छ तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला. हजुर, बिहान मङ्गलबारको बिहानी छ यो. आज नयाँ ऊर्जा, नयाँ प्रेरणा र मनपर्ने गीतहरूसँगै आइसकेका छौँ हामी प्रभातकालीन आवाज कार्यक्रम लिएर. हामी प्रभातकालीन आवाजको दोस्रो घण्टामा पसिसकेका छौँ. ब्रुनाईमा अहिले 8:26 गयो र मौसम हेर्दाखेरि निकै नै रमाइलो छ. स्कुल हलिडेज हाफ टर्म पनि सुरु भइसक्यो यो सोमबारदेखि. हिजो थियो ब्याङ्क हलिडे अनि कतिपय फ्यामिलीहरू त बाहिर गइसक्नुभयो होला बाहिर घुम्नको लागि, अथवा ब्रुनाईभित्र पनि विभिन्न प्लान्सहरू चाहिँ गरिसक्नुभयो होला. जेरुडोङ, बिएसपी, केबी अनि नजिकैको मिरी, के वेयर नट छैन. हाम्रो यही नै हो समय, परिवारसँग बिताउने अनि छोराछोरीहरूसँग बिताउने जब उनीहरूको बिदा हुन्छ. हजुर, मिठो गीतको सिलसिला जारी नै छ. त्यसको साथसाथै हामी हरेक दिन विभिन्न सेगमेन्टहरू लिएर आएका हुन्छौँ र आजको सेगमेन्ट रहेको छ सोसल मिडिया ट्रेन्ड्स. यस विषयमा मैले चाहिँ एउटा छोटो जानकारी लिएर आइसकेकी छु. आजको डिजिटल युगमा टिकटक, फेसबुक र युट्युबबाट धेरै युवाहरू चाहिँ लोकप्रिय र आर्थिक रूपमा सफल भइरहेका छन्. तर पनि यही सफलताको दौडमा कतिपयले आफ्नो स्वास्थ्यलाई पनि व्यवस्था गरिरहेका छन् जुन हामीले सोसल मिडियाकै थ्रुबाट चाहिँ जानिरहेका छौँ. यस्तै हालै सामाजिक सञ्जालमा चाहिँ चर्चित टिकटकर, टिकटक क्रिएटर चाहिँ ड्यान थाई त सुन्नुभएकै होला. उहाँ चाहिँ एक थाई क्रिएटर हुनुहुन्छ अनि उहाँको टिकटक भिडियोजहरू चाहिँ एकदमै इन्गेजिङ अनि एकदमै त्यो डान्स मुभ, फेसियल एक्सप्रेसन्स अनि त्यस्तै सङ चोइसेसहरू चाहिँ एकदमै पपुलर के. एनी टाइम हामीले रिप्ले गर्दा पनि लाइक नयाँ जस्तै फ्रेस हुने खालको कन्टेन्टहरू चाहिँ क्रिएट गर्नुहुन्छ. उहाँको चाहिँ अहिले एउटा अलि दुःखद अपडेट आएको छ. उहाँलाई चाहिँ ब्लड क्यान्सर भएको जानकारी चाहिँ सार्वजनिक उहाँ आफैले नै गर्नुभएको छ अनि भिडियो मार्फत चाहिँ आफ्नो कपाल काट्दै निकै भावुक क्षणहरू चाहिँ साझा गर्नुभएको छ. त्यसक्रममा उहाँले चाहिँ आफ्नो स्वास्थ्यको उचित हेरचाह नगरेकोमा पछुतो लागेको भावना पनि व्यक्त गर्नुभएको छ. र यो घटना केवल एक व्यक्तिको कथा मात्र नभएर आजको सामाजिक सञ्जालमा संस्कृतिको एउटा गम्भीर सङ्केत पनि हो. जस्तै हामी सामाजिक सञ्जालमा कन्ज्युमर्स पनि हुन्छौँ भने कोही चाहिँ क्रिएटर पनि हुनुहुन्छ अनि त्यो क्रिएटर भएपछि चाहिँ आम्दानीको स्रोतहरू चाहिँ निस्किएको छ. निकै बाटोहरू चाहिँ खुलिसकेका छन् अनि कतिपयले आफ्नो आर्थिक स्थिति चाहिँ उन्नति पनि गर्नुभएको छ. तर यस क्रममा भने चाहिँ जो कन्टेन्ट क्रिएटर हुनुहुन्छ उहाँहरू चाहिँ लागि पर्नुपर्छ बिहान बेलुका केही नहेरिकन, निन्द्राहरू त्यागेर होइन. जस्तै ड्यान थाईले पनि भन्नुभएको छ, उहाँले चाहिँ राति चाहिँ नसुतेर 6-7 चाहिँ उठ्ने अनि रामेन अनि माचा लाटे अनि बोबा टीहरू नै खाएर चाहिँ प्राय पानी नै नखाने चाहिँ उहाँले आफैले नै कन्फेस गर्नुभएको छ. यो दुःखद कुरा हो अनि उहाँ अब एज अ क्रिएटर सबैको सामु चाहिँ रिच छ. उहाँको लगभग 12-13 मिलियन त फलोवर्स नै हुनुहुन्छ होला अनि यसको साथसाथै भ्युजहरू चाहिँ 200-500 मिलियन्समा जान्छ. लाइक्सहरू नै 8-9 मिलियन चाहिँ लाइक्स जान्छ. त्यस कारणले गर्दा होला उहाँले चाहिँ यो प्लेटफर्मले चाहिँ अझै सजग पनि पुर्याउनु भएको छ आफूले यति दुःख पीडा भोग्दै गर्नुभए तापनि.
त्यसकारणले भिडियो त बनाउने तर रातभर जागराम बस्ने, तनाव लिने अथवा राम्रो खानपान र आरामलाई चाहिँ व्यवस्था चाहिँ गर्नु हुँदैन भन्ने चाहिँ यो सन्देश जान्छ। लोकप्रियता र भ्युजको दबावले चाहिँ मानसिक र शारीरिक स्वास्थ्यमा चाहिँ असर नपार्न पनि म पनि सुझाव सल्लाह दिन चाहन्छु कतिजनालाई। अनि विशेषज्ञहरू पनि भन्नुहुन्छ सफलता महत्त्वपूर्ण छ तर स्वास्थ्य बिना चाहिँ त्यो सफलता अधुरो नै हुन जान्छ। हामीले सामाजिक सञ्जाल प्रयोग गर्दा आफ्नो शरीर, मानसिक शान्ति, आराम र परिवारलाई पनि समय दिनुपर्छ। ड्यान थाईको यो भावुक भिडियोले चाहिँ धेरै मानिसलाई पनि महत्त्वपूर्ण सन्देश दिएको छ जुन हामीले चाहिँ नकार्न सक्दैनौँ र काम र प्रसिद्धि भन्दा चाहिँ पहिले स्वास्थ्य नै आउँछ श्रोता। त्यसकारणले

भएको यो निकै नै लोकप्रिय अहिलेको जेरी अन टप मुभीबाट अनि तामाङ सेलो भाकामा रहेको यो एकदमै नाच्न मन लाग्ने गीत सुनेर इन्जोय गर्नुहोला।

हजुर, कुराउनी कालीप्रसाद बास्कोटा अनि सोमया बराइलीले गाउनु भएको यो जेरी अन टप मुभीबाट सुनिहाल्नुभयो कुराउनी गीत। प्रस्तुति कलाकारहरू हुनुहुन्छ अनमोल केसी अनि जसिता गुरुङ उहाँहरूको, साथसाथै आँचल शर्मा उहाँहरूको यो राम्रो नृत्य भएको यो गीत त सुनिहाल्नुभयो। पक्कै पनि मनोरञ्जन लिनुभयो होला, मङ्गलबारको बिहानी मनोरञ्जनात्मक नै हुँदैछ होला भन्ने आशा गरेकी छु। यो सानो जानकारी दिन चाहे हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईको परिवारको लागि, लगायत जो पनि श्रोता हुनुहुन्छ, आई थिङ्क यो चाहिँ अब के हुँदैछ भन्दाखेरि चाहिँ बिएफई लेडिज असेन्ड माउन्ट किनाबालु फर द गोर्खा म्युजियम हुन गइरहेको छ 12 जुन शुक्रबारको दिन 2026 साल, आउने महिनाको जुन 12 गते चाहिँ हाम्रो दिदीहरू निशा दिदी, मीरा दिदी अनि सिसम दिदीहरू चाहिँ यो कोता किनाबालुको चाहिँ माउन्ट किनाबालु चाहिँ एसेन्ड गर्दै हुनुहुन्छ। अनि उहाँहरूको सपोर्टको लागि चाहिँ उहाँहरूले चाहिँ यो एकदमै

इन्क्रेडिबल च्यालेन्ज अफ क्लाइम्बिङ माउन्ट कोता किना माउन्ट किनाबालु गर्दै हुनुहुन्छ केका लागि भन्दाखेरि चाहिँ यो गोर्खा म्युजियमको लागि चाहिँ फन्ड रेज गर्नको लागि हो. उहाँहरूको गो फन्ड मी वेब पेज पनि छ, त्यहाँ गएर सपोर्ट गर्न सक्नुहुनेछ अनि दिदीहरूलाई हौसला पनि दिन सक्नुहुनेछ. हजुर, यति भन्दै फेरि पनि पालो भएको छ अर्को मिठो गीतको. यो गीत रहेको छ डेनी डेन्जोङपाले गाउनु भएको पुरानो गीत, तर एकदमै अजम्बरी गीत, राम्रो गीत छ यो. हरेक पुस्तालाई पनि मनपर्ने गीत रातो रानी फुले झैँ. इन्जोय गर्नुहोस्.

Veterans ID card. यो MOD तथा Office for Veterans ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई NHS, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। UK मा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

हजुर, भर्खरै सुन्नुभयो, नेपथ्यले गाउनुभएको चरी मर्यो भन्ने निकै लोकप्रिय गीत, अनि इन्जोय गर्नुभयो होला पक्कै पनि। पुनः स्वागत गर्न चाहन्छु बीएफबीएस गोर्खा रेडियोमा। हामी छौँ अहिले प्रभातकालीन आवाजको दोस्रो घण्टामा, अनि म बिना गुरुङ उपस्थित भइसकेकी छु तपाईँलाई विभिन्न मनोरञ्जनात्मक गीतहरू अनि जानकारीहरू लिएर। केही जानकारी दिने क्रममा चाहिँ आज मैले इन्द्रेणीको बारेमा चाहिँ थोरै जानकारी लिएर आएकी छु। यो चाहिँ अलिकति रोचक प्रसङ्ग हुन जान्छ। इन्द्रेणी किन अर्धवृत्ति जस्तो देखिन्छ अथवा सेमी सर्कल जस्तो देखिन्छ भन्ने विषयमा चाहिँ, वर्षापछि आकाशमा देखिने रङ्गीन इन्द्रेणी धेरै मानिसहरूलाई मनपर्छ नै, र यो प्राकृतिक दृश्य हो। विशेष गरी चाहिँ हाम्रो बच्चाहरूलाई चाहिँ, मेरो छोरा चाहिँ 6 वर्षको छ, तर अहिले पनि यो इन्द्रेणी देख्यो भने चाहिँ एकदम एक्साइटेड हुन्छ, अनि बच्चाहरू प्राय सबै त्यस्तै नै हो। अनि हामीलाई यसको यो जुन इन्द्रेणीको चाहिँ अन्त्य अनि सुरुवात चाहिँ कता हुन्छ होला भन्ने क्वेसन त हाम्रो मनमा पनि सानैदेखि नै थियो। अनि इन्द्रेणी वास्तवमा कुनै ठोस वस्तु त होइन, यो सूर्यको प्रकाश र पानीका साना थोपाहरू मिलेर बनेको प्रकाशीय प्रभाव हो। जब सूर्यको सेतो प्रकाश पानीको थोपाभित्र पस्छ, त्यो मोडिन्छ, रिफ्लेक्सन भनिन्छ, रिफ्र्याक्सन, अनि त्यसपछि थोपाभित्र ठोकेर फर्किन्छ र फेरि बाहिर निस्किँदा चाहिँ विभिन्न रङमा छुट्टिन्छ। यही कारणले हामी रातो, सुन्तला, पहेँलो, हरियो, निलो र बैजनी रङ देख्छौँ। वैज्ञानिक रूपमा हेर्दा इन्द्रेणी वास्तवमा पुरा गोलो अर्थात् चाहिँ सर्कल हुन्छ, तर हामी जमिनमा उभिएको हुँदा चाहिँ पृथ्वीले यसको तलको भाग चाहिँ छेकिदिन्छ। त्यसैले हामीलाई केवल माथिल्लो अर्धभाग मात्रै देखिन्छ, जुन सेमी सर्कल जस्तो लाग्छ। यदि कोही व्यक्ति विमानमा वा अग्लो पहाडमा छ भने कहिलेकाहीँ पुरै गोलो इन्द्रेणी पनि देख्न सक्नुहुन्छ। अब अर्को रोचक कुरा गरौँ। हामीलाई चाहिँ किन यसको सुरु र अन्त्य भेट्न सकिन्छ जस्तो लाग्छ भन्ने प्रश्नको उत्तरमा चाहिँ, हामी बाल्यकालदेखि इन्द्रेणीको अन्त्यमा खजाना हुन्छ भन्ने चाहिँ अब दन्त्यकथा सुन्दै आएका हुन्छौँ, तर वास्तविकतामा चाहिँ इन्द्रेणीको कुनै निश्चित सुरु वा अन्त्य हुँदैन, किनकि इन्द्रेणी हाम्रो आँखाको स्थान अनुसार बनिरहेको हुन्छ। हामी जहाँ जान्छौँ इन्द्रेणी पनि हाम्रो दृष्टिकोण अनुसार सर्छ। उदाहरणका लागि, तपाईँ इन्द्रेणीको अन्तिम भागतिर दौडिनु भयो भने त्यो पनि पर सर्दै जान्छ, किनकि त्यो कुनै स्थिर वस्तु होइन। प्रत्येक व्यक्तिले आफ्नो स्थानबाट फरक इन्द्रेणी देखिरहेको हुन्छ, त्यसैले एउटै इन्द्रेणी पनि दुईजनाले बिल्कुलै एउटै तरिकाले देखिरहेका हुँदैनन्। वैज्ञानिकहरूले भन्छन्, इन्द्रेणी देखिन सूर्य तपाईँको पछाडि हुनुपर्छ र अगाडि पानीका थोपा हुनुपर्छ। त्यसैले बिहान वा बेलुका जब सूर्य तलतिर हुन्छ, त्यति बेला इन्द्रेणी अझ स्पष्ट देखिन्छ। आज ब्रुनाईमा थोरै मेघ गर्जन सहितको वर्षा भनेर अनुमान गरिएको छ। बच्चाहरूलाई लिएर बाहिर निस्किनुहोस्, अनि के थाहा आज इन्द्रेणी पनि देखिन सकिन्छ कि। अनि यो जानकारी पक्कै पनि बच्चाहरूसँग सेयर गर्नुहोला, हाम्रो बिहेभी परिवारहरू भन्न चाहन्छु। अब लागौँ गीत सङ्गीतको मिठो मनोरञ्जनतर्फ। आउने गीत रहेको छ हुम्लाको लिमी, एसटी योगी अनि गीताञ्जली थापा मगर गाउँदै हुनुहुन्छ। गीत भने फिल्म रामनाम सत्यबाट रहेको छ, अनि यहाँको मुख्य कलाकार हुनुहुन्छ पहिलाको एकदमै चर्चित कलाकार विराज भट्ट। उहाँको प्रस्तुति राम्रो छ, अनि यो गीत निकै रमाइलो पनि छ। इन्जोय गर्नुहोला।

हजुर, हुम्लाको लिमी कतिराम रितिमी, एसटी योगी अनि गीताञ्जली थापा मगर गाउँदै हुनुहुन्थ्यो र विराज भट्टको अभिनयमा यो गीत सुनिहाल्यौँ हामीले। गीत थियो रामनम सत्य भन्ने मुभीबाट, जहाँ चाहिँ लेजेन्डरी कलाकार सुनिल थापा चाहिँ अभिनय गर्दै हुनुहुन्थ्यो र उहाँको यही फिल्मको सुटिङ चल्दै गरेको समयतिर होला, यही यसै वर्ष दुःखद उहाँको मृत्यु भएको थियो, उहाँको निधन भएको थियो र एकदमै लेजेन्डरी एक्टर सुनिल थापाको लागि चाहिँ यो एउटा हार्टफेल्ट ट्रिब्युट पनि भनेर मेन्सन गरिएको छ गीतमा। कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टाको पनि हामी लगभग अन्त्यमा आइसकेका छौँ। म हुँ बिना गुरुङ, तपाईँहरूले मलाई सुनेर साथ दिनुभएकोमा अनि मनोरञ्जन लिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसरी मिठा मिठा गीत सङ्गीतको लहर त जारी नै छ, बाँकी नै छ, तेस्रो घण्टामा फेरि पनि उपस्थित हुनेछु। अहिलेको लागि सी यु अन द थर्ड आवर अफ प्रभातकालीन आवाज।

0: Radio. Gorkha Radio. प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयू अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्ने हुनुभएको छ। उहाँ चैत 13 प्रधानमन्त्री भएपछि चैत 25 नेपालमा रहेका 17 देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेपछिको यो दोस्रो भेट हो। प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भेट्नु भएको थिएन। काठमाडौँमा रहेका तथा नयाँ दिल्लीबाट आएका युरोपेली संघका 22 तथा थप कूटनीतिज्ञलाई आज 11 परराष्ट्र मन्त्रालयले सिंहदरबारमा बोलाएको छ। परराष्ट्र स्रोतका अनुसार यसअघि चाहिँ प्रधानमन्त्री शाहले परराष्ट्रका कर्मचारीद्वारा तयार पारिएको छोटो लिखित भाषण पढ्नुहुनेछ। पूर्व प्रधानमन्त्री तथा काङ्ग्रेस नेता शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई जिल्ला अदालतबाट जारी पूर्जीका आधारमा पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट निवेदक देउवा दम्पतिलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्ने अनुमति दिएको आधारमा निवेदकहरूलाई पक्राउ नगर्नु नगराउनु भनिएको हो। देउवा दम्पति विरुद्धको पक्राउ पूर्जी खारेजीको मागसहित रिट परेको थियो। जिल्ला अदालत काठमाडौँले दुवै विरुद्ध 24 चैतमा पक्राउ पूर्जी जारी गरेको थियो। 18 वैशाखमा राजपत्रमा प्रकाशित सम्पत्ति शुद्धिकरण निवारण ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्ने व्यवस्था राखेको थियो। यसरी विभागले विशेष अदालतबाट पक्राउ पूर्जी जारी गर्न माग गरे पनि त्यहाँबाट अनुमति भएको नदेखिएको सर्वोच्चको ठहर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानुहुने भएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 2 भ्रमणमा जान लागेको उहाँले उच्च राजनीतिक भेटघाट गर्ने तय भएको छ। लामिछानेले 1 र 2 मे अर्थात 18-19 जेठसम्म भ्रमण गर्ने उहाँको सचिवालयले जनाएको छ। मध्य प्रदेश सरकार विस्तारको प्रयास स्थगित भएको छ। सत्ता गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति नजुटेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले हिजो गर्ने भनिएको सरकार विस्तार रोकिएको हो। सत्ता गठबन्धन दल काङ्ग्रेस एमाले र नेकपा बीच हिजो 2.5 घण्टा छलफल भए पनि मन्त्रालय भागबण्डामा सहमति जुटेन। एमाले संसदीय दलका नेता सरोज कुमार यादव प्रस्तावित मन्त्रीहरू शारदा थापा मनोज सिंह र लखनलाल दासलाई शपथ गराउने तयारीसहित मुख्यमन्त्री निवास पुग्नु भएको थियो। तर नेकपाले अर्थ मन्त्रालय सहित 4 मन्त्रालयको अडान नछोडेपछि सरकार विस्तार पुनः रोकिएको हो। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सरकारले धरपकड गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ। समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघले जनाएको छ। महासंघले हिजो विज्ञप्ति जारी गर्दै सरकारले श्रेष्ठ विरुद्ध अख्तियार गरेको सबै प्रकारका व्यवहारलाई निन्दा गरेको छ। समाचारसँग सम्बन्धित विषयलाई लिएर पत्रकार श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएकोमा महासंघको ध्यान आकर्षण भएको जनाएको छ। केही दिन अघि जनआस्था साप्ताहिक र जनआस्था.com मन्त्री र सत्ताधारी दलका नेताको बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि श्रेष्ठले यस प्रकारको व्यवहार झेल्नु परेको महासंघ काठमाडौँ शाखाले जनाएको छ। उदयपुरका ग्रामीण तथा पहाड़ी क्षेत्रमा पछिल्ला वर्षहरूमा बाँदर र बँदेलको आतंकले खेतीपाती संकटमा पर्दै गएको छ। बाली जोगाउन नसकेपछि किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएका छन्। कतिपयले पुस्तौंदेखिको थाथलो नै त्याग्न थालेका छन्। जंगल नजिकका बस्तीमा बढ्दो वन्यजन्तु आतंकका कारण खेतीमा निर्भर परिवार विस्थापनको संघारमा पुगेका छन्। विशेष गरी जिल्लाका महाभारत र चुरे क्षेत्रका गाउँमा बाँदरको समस्या भयावह बन्दै गएको स्थानीयले बताएका छन्। सर्वोच्च अदालतले संवैधानिक परिषद अध्यादेश सम्बन्धी विषयमा प्रश्न उठाई दायर रिटलाई संवैधानिक इजलासमा पठाएको छ। यसै गरी प्रधान न्यायाधीश सिफारिसको विषय रहेका 2 रिटको हकमा भने रजिस्ट्रारबाटै भएको आदेश सदरको फैसला भएको छ। हिजो सर्वोच्चको एकल इजलासमा दरपीठ विरुद्ध 3 निवेदन पेश भएकोमा 2 दरपीठकै आदेश सदर भएको हो। न्यायाधीश मेघराज पोखरेलले डाक्टर प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी निवेदक भएका रिटमा रजिस्ट्रारको आदेश बदर नगर्ने र कानून बमोजिम गर्ने आदेश भएका हुन्। अधिवक्ता गीता थापाको रिट भने संवैधानिक इजलासमै पठाइएको छ। थापाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 संविधानसँग बाजिएको दावी गर्नु भएको थियो। 25 वैशाखमा दर्पिट भएको यो निवेदन संवैधानिक इजलासमा पेश हुने गरी आदेश भएको।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, भर्खरै सुन्नुभयो, लपन छपन गाउनु भएको थियो कालीप्रसाद बासकोटाले। हामी अहिले बिएफबिएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रममा छौँ। फेरि पनि स्वागत गर्न चाहन्छु, म हुँ बिना गुरुङ, तपाईँहरूकै प्रस्तोता सेवामा हाजिर भइसकेकी छु। आज मङ्गलबारको बिहानी तपाईँहरूको राम्रो जाँदैछ होला। अहिले पनि त्यस्तो घाम लागिसकेको छैन, स्कुल हलिडेज छ, पक्कै पनि कतिजना निस्केर मर्निङ वाकको लागि गएर आएर खाजा खाइसक्नु भयो होला भने कतिजना हिजोको थकानले अझै सुतिराख्नु भएको छ होला। तर केही छैन, आजको दिन म फेरि पनि एउटा प्रेरणादायक भनाइबाट सुरुवात गर्न चाहे प्रभातकालीन आवाजको तेस्रो घन्टा। यो भनाइरहेको छ आर्थर आशे, उहाँ हुनुहुन्छ अमेरिकन टेनिस प्लेयर। उहाँको यो भनाइले स्टार्ट वेयर यु आर, युज वाट यु ह्याभ एन्ड डु वाट यु क्यान भनेको छ। तपाईँ जहाँ हुनुहुन्छ त्यहाँबाट सुरु गर्नुहोस्, जे उपलब्ध छ त्यसैको प्रयोग गर्नुहोस् अनि जे सक्नुहुन्छ त्यही नै गर्नुहोस्। यो किन महत्त्वपूर्ण छ भन्दाखेरि धेरैजसो समय हामी सही समय, राम्रो अवसर र सबै कुरा पूर्ण हुने प्रतीक्षामा बस्छौँ, तर यस्तो सोचले चाहिँ काम सुरु गर्न नै गाह्रो बनाइदिन्छ। यो भनाइले पूर्णताको दबाब हटाएर आज आफूले गर्न सक्ने कुरामा ध्यान केन्द्रित गर्न सिकाउँछ र यस र यो प्रेरणादायक भनाइले हामीलाई तपाईँ जुन स्टेजमा हुनुहुन्छ, केही आँट्दै हुनुहुन्छ भने प्लिज बेबी स्टेप्स भए पनि लिइहाल्नुहोला भनेर चाहिँ प्रेरणा दिन्छ। अब लागौँ अर्को मिठो गीततर्फ। गीतको बोल रहेको छ डल्ली, ब्रिजेश श्रेष्ठले गाउनुभएको। इन्जोय।

हजुर, डल्ली बृजेश श्रेष्ठले गाउनु भएको यो गीत डल्ली अनि रिसाउँछौ भनेर भन्दै हुनुहुन्छ, तर कति मिठो तरिकाले प्रस्तुति दिनुभएको छ, ताकि अब गर्लफ्रेन्डहरू रिसाउनु भएको छ भने पनि यो गीत सुनाइदिनु भयो भने कुनै पनि नेगेटिभ भाइब्स चाहिँ नगइकन सिधै मेसेज चाहिँ पास हुने तरिकाले। हजुर, फेरि पनि स्वागत गर्न चाहन्छु। प्रभातकालीन आवाजको तेस्रो घण्टामा छौँ हामी। समय अहिले 9 बजेर 13 मिनट गयो ब्रुनाईमा, अनि मंगलबारको बिहानी ऊर्जामय मनोरञ्जनात्मक बनाउन उपस्थित भइसकेकी छु। विभिन्न गीत सङ्गीतहरू सुन्दै आउनुभयो र केही रिक्वेस्टहरू छ भने कृपया जोडिन सक्नुहुनेछ। यति भन्दै सानो जानकारी दिन चाहे, ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताको लागि मिति 27 मे 2026 साल भोलिका दिन चाहिँ, भोलि मङ्गलबार बुधबारका दिन चाहिँ 10 बजेदेखि सेरिया क्षेत्रमा, अनि इङ्ग्लिस 101.5 मेगाहर्ज तथा गोर्खा एफएम 89.5 मेगाहर्ज रेडियोको प्रसारण चाहिँ अवरुद्ध हुनेछ। यो प्रसारण प्रणालीमा रहेका रिजिड लाइन्स परिवर्तन गर्ने कार्यका कारणले हुन गएको हो। कृपया उक्त दिन चाहिँ उपयुक्त माध्यम बिएपिएस एपहरू, इन्टरनेट र स्मार्ट स्पिकरहरू चाहिँ प्रयोग गर्न सक्नुहुनेछ यदि सुन्न चाहनुहुन्छ र गीत रिक्वेस्ट गर्न चाहनुहुन्छ भने। अनि यस असुविधाप्रति चाहिँ बिएफबिएस प्रणाली चाहिँ क्षमा प्रार्थी छौँ। भोलि चाहिँ प्रभातकालीन आवाज धनदाईले सञ्चालन गर्नुहुनेछ, तर मजेरी कार्यक्रम चाहिँ चल्दैन। र यही छोटो जानकारी पछि हामी फेरि पनि लाग्नेछौँ अर्को मिठो गीततर्फ। यो गीत एकदमै दमदार गीत रहेको छ, एनर्जीले भरिएको गीत। फेरि पनि अर्को बुट्टे रुमाल, बिमल राज छेत्री अनि अन्जु पन्तले गाउनु भएको यो एकदमै मिठो गीत अनि दमदार गीत सुन्नुहोला अनि इन्जोय गर्नुहोला।

0: रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।

हजुर डोक सरी प्लान बी सुशान्त केसी अनि योद्धा फिचरिङ योद्धाले गाउनुभएको यो गीत निकै नै रमाइलो थियो। अहिलेको युवा माझमा चाहिँ सुशान्त केसी अनि योद्धा जस्ता कलाकार गायक गायकहरू अनि स्पेसली योद्धा चाहिँ ऱ्यापर पनि हुनुहुन्छ। उहाँ चाहिँ नेपालको सिसुवा पोखराबाट हुनुहुन्छ अनि उहाँ चाहिँ पहिला ब्रुनाईमा जन्मिनु भएको सोर्सेसहरूमा चाहिँ देखाएको छ। नेपालमा हुर्के बढे अनि पछि फेरि युकेमा नै बेलायत आर्मीमा चाहिँ ब्रिटिस आर्मी चाहिँ भर्ना भएर भर्खरै नै रिसेन्टली नै उहाँले चाहिँ जागिर छोड्नुभयो जस्तो लाग्यो। नेपाली गीत सङ्गीत अनि ऱ्याप एज अ ऱ्यापर अनि म्युजिकलाई नै उहाँले अँगाल्नुभयो र हामीले यो एकदमै दमदार कोलाब त सुनिहाल्यौँ। पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर गीत सङ्गीतको लहर त छँदैछ, जोडिरहनुहोस् किनभने यात्रा अझै पनि जारी नै छ। मुड पक्कै पनि चेन्ज गर्नेछौँ हामी निकै रमाइला गीतहरू सुनाएर तपाईँहरूलाई। अब यस साथसाथै गीतको क्रम चाहिँ रहिरहनेछ, हामी फेरि पनि अर्को गीततर्फ लागौँ। डोको बुन्ने केहर सिंह लिम्बूले गाउनुभएको छ यो एकदमै लोकप्रिय मिठो गीत, रमाइलो गीत, इन्जोय गर्नुहोला।

हजुर, डोको बुन्ने केहर सिंह लिम्बू गाउँदै हुनुहुन्थ्यो। यो मिठो गीत पश्चात फेरि पनि स्वागत गर्न चाहे बीएफएस गोर्खा रेडियोमा। तपाईँ हुनुहुन्छ प्रभातकालीन आवाजको तेस्रो घण्टामा, म बिनाको साथमा। अहिले ब्रुनाईमा 10 बज्नको लागि 28 मिनट बाँकी रह्यो। मङ्गलबारको यो सुन्दर बिहानीमा यहाँहरू सम्पूर्णलाई फेरि पनि हार्दिक स्वागत। अनि उठ्नुहोस्, मुस्कुराउनुहोस् अनि नयाँ दिनलाई सकारात्मक ऊर्जासँग सुरु गर्नुहोस्। चिया कफीहरू खाइसक्नुभयो होला पक्कै पनि। अहिलेसम्म मिठा नेपाली गीतहरू र केही रमाइला जानकारीहरू दिने क्रममा छु म बिना तपाईँहरूको साथमा। अनि तपाईँहरूको सन्देश अथवा शुभकामना केही छन् भने चाहिँ कृपया हामीसँग जोडिनुहोला। अनि केही जानकारी साझा गर्नु मन छ भने पनि कृपया नहिचकिचाउनुहोस् है। काममा हुनुहुन्छ, अफिसमा हुनुहुन्छ वा घरमा आराम गर्दै हुनुहुन्छ, अहिले त बच्चाहरूको छुट्टी पनि लागिसकेको छ, श्रोता पक्कै पनि फ्यामिली टाइमलाई निकै महत्त्व दिएर केही प्लानहरू त गरिसक्नु भएको छ होला। ट्राभलिङ पक्कै गर्दै हुनुहुन्छ होला। ट्राभलिङ गर्दै हुनुहुन्छ भने बिएफएस गोर्खा रेडियो त सुन्दै पनि हुनुहुन्छ होला। त्यसको लागि धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु साथ दिनुभएकोमा। अनि हामी पनि तपाईँको साथ चाहिँ पक्कै पनि दिनेछौँ मिठा मिठा गीत सङ्गीत अनि कुराकानीहरूबाट। हजुर, सदा चाहिँ हामी हरेक दिन कुनै न कुनै एउटा सेगमेन्ट बोकेर आएका हुन्छौँ र आज मङ्गलबारको स्पेसल सेगमेन्ट रहेको छ। अघि दोस्रो घन्टामा पनि मैले एउटा कुरामा एउटा विषयमा चर्चा गरेँ, सोसल मिडिया ट्रेन्डको बारेमा। अनि अहिलेको सोसल मिडिया ट्रेन्डमा चाहिँ हामी कुरा गर्दैछौँ एआई अर्थात् कृत्रिम बुद्धिमत्ताले सामाजिक सञ्जालमा ल्याएको नयाँ ट्रेन्ड, त्यसको प्रयोग र त्यससँगै बढिरहेको रमाइलो तथा विवादबारे। आजकल फेसबुक, टिकटक र युट्युबमा एआई प्रयोग गरेर भिडियो, फोटो, आवाज र सम्पाद बनाउन सजिलो भएको छ। कसैको आवाज नक्कल गर्ने, अनुहार परिवर्तन गर्ने, गीत गाउने वा बोलेको जस्तै देखाउने भिडियोहरू त हामीले टिकटकमा निकै देखिरहेका छौँ। एआईले कन्टेन्ट बनाउन सजिलो बनाएको छ, तर कहिलेकाहीँ यसले रमाइलो भन्दा पनि हङ्गामा बढी ल्याउने गरेको छ। अहिले त सामाजिक सञ्जालमा एउटा मजाक नै चल्न थालेको छ, जस्तै कुनै चर्चित व्यक्तिले चाहिँ अब केही मिस्टेक गर्यो, विवादास्पद कुरा बोल्यो भने चाहिँ तुरुन्त उहाँहरूले चाहिँ आफूलाई जोगाउन पनि यो एआईले गरेको हो भनेर एकदमै मजाकीय रेस्पोन्सहरू चाहिँ आइरहेको हुन्छ। कसैले गलत शब्द बोले अथवा लाइभमा चिप्लियो होइन, त्यस्तै पुरानो भिडियोहरूमा भाइरल भयो भने पनि अहिले चाहिँ एआईलाई नै दोष दिने अथवा अब पानीमाथिको ओभानो हुन खोज्ने चाहिँ प्रचलन चाहिँ बढ्दै आएको छ यो एआईले गर्दाखेरि। अब एआईले एडिट गरिदियो होला भनेर शङ्का गर्ने चाहिँ धेरै ठाउँहरू छन्, किनभने एआई यति धेरै प्रचलित अनि एकदमै चाहिँ एभ्रिडे डे टु डे बेसिसमा चाहिँ हामीले एआईको धेरै कन्टेन्टहरू देख्ने गर्छौँ सोसियल मिडियामा, जुन चाहिँ अविश्वसनीयहरू पनि हुन्छ। तर अब त्यसको लागि चाहिँ सामाजिक सञ्जालमा देखिने हरेक कुरा चाहिँ सजिलै विश्वास गर्न चाहिँ हुँदैन, अनि यो गाह्रो हुँदै गएको पनि छ। विशेषज्ञहरू चाहिँ के भन्नुहुन्छ भन्दाखेरि एआई राम्रो प्रविधि हो, तर गलत सूचना फैलाउन वा मानिसलाई भ्रमित बनाउन चाहिँ प्रयोग गरियो भने चाहिँ यसले समाजमा अविश्वास बढाउन जान्छ। अनि कुनै पनि भिडियो वा समाचार सेयर गर्नु अघि चाहिँ सत्यता चाहिँ हामीले जाँच्नु नै पर्छ, फ्याक्ट चेक गर्नु एकदमै जरुरी छ। अन्त्यमा चाहिँ प्रविधि जति स्मार्ट हुँदै जान्छ प्रयोगकर्ता पनि त्यति नै सचेत हुनु जरुरी छ, नत्र भोलि साँच्चीकै बोलेको कुरा पनि मानिसले एआई भनेर पत्ताउन छोड्न सक्छ है। अब ढिला नगरी अर्को पनि मिठो गीततर्फ लागौँ। यो निकै ऊर्जामय फिल्मको गाना हो छक्का पन्जा 4 मुभीबाट दर्शन सलामा। यो ऊर्जामय गीतले तपाईँको मङ्गलबार ऊर्जामय होस्, रमाइलो होस्, मुस्कुराउनुहोस्, नाच्नुहोस्, इन्जोय गर्नुहोस् है त।

0: गोरखा रेडियो भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: BFPS गोरखा रेडियो।

फेरि पनि स्वागत गर्न चाहे श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो अनि प्रभातकालीन आवाजमा हुनुहुन्छ म प्रस्तुता बिना गुरुङको साथमा। मिठा मिठा गीत सङ्गीत, रोचक जानकारी, कुराकानीको लहर त जारी नै छ र हामीलाई सुनेर अहिलेसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ब्रुनाईमा 10 बज्नको लागि 15 मिनट बाँकी रहेको छ र अहिले हामी प्रभातकालीन आवाजको लगभग अन्ततर्फ आइसकेका छौँ, तर गीतको सिलसिला त जारी नै रहनेछ। त्यस कारणले गर्दा स्टे ट्युन्ड, ड्राइभ गर्दै हुनुहुन्छ होला, ड्युटीमा हुनुहुन्छ होला, क्याम्पमा आराम गर्दै हुनुहुन्छ होला, परिवारसँग हुनुहुन्छ होला र बिएफबिएसलाई पनि साथ दिँदै हामी पनि तपाईँहरूलाई साथ दिँदै अगाडि बढ्नेछौँ। मङ्गलबारको दिन अझ रमाइलो, रोचक अनि ऊर्जामय बनाउनेछौँ। मुस्कुराइरहनु होला। कुल बोय गीत एके प्रोडक्सनको भर्खरै सुन्नुभयो यो ऊर्जामय गीत। टिकटकमा निकै नै पपुलर भइरहेको थियो यो गीत। आज हामीले विभिन्न सेगमेन्ट मध्येमा चाहिँ आज हाम्रो सोसियल मिडिया ट्रेन्ड चाहिँ हाम्रो आजको टपिक थियो र हामीले केही कुरामा डिस्कस पनि गरिसक्यौँ। अहिले स्कुल हलिडेज हाफ टर्म भएको कारणले गर्दाखेरि चाहिँ मलाई थोरै सल्लाह सुझाव अथवा केही क्वालिटी टाइम चाहिँ बच्चाहरूसँग कसरी दिने, कसरी चाहिँ क्वालिटी टाइम चाहिँ बिताउने भन्ने बारेमा चाहिँ थोरै जानकारी चाहिँ बटुलेकी छु। हाम्रो बच्चाहरूको खुसी भन्दा ठुलो अभिभावकको लागि अरू के नै हुनसक्छ? त्यसैले हरेक आमा बुबाले बच्चाहरूले चाहेका कुरा गर्न तयार हुन्छन्, तर बच्चाहरूलाई कुनै पनि चिजभन्दा बढी चाहिँ अभिभावकसँग बिताएको समय चाहिँ निकै नै प्यारो लाग्छ अनि त्यही कुरा नै, त्यही साथ नै बच्चाहरू हुर्केर चाहिँ एकदमै याद गर्छन्। अब धेरै जसो घर परिवारमा अब आमा बुबा दुवै काम गर्नुहुन्छ भने चाहिँ अलिकति गाह्रो नै हुन्छ, तर हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई बिएफबिएस परिवारहरू चाहिँ हामी चाहिँ यो क्षेत्रमा चाहिँ हामी लक्की छौँ, किनभने हामीले बच्चाहरूलाई चाहिँ निकै टाइम दिन सक्छौँ। यदि अभिभावकहरूले चाहिँ अब टाइम दिन सकेन भने चाहिँ उनीहरूलाई दोषी महसुस हुनसक्छ, जुन हामी सबैले कुनै न कुनै समयमा त भोगेकै हुन्छौँ। बच्चाहरूसँग सधैँ रहनुभन्दा बढी चाहिँ महत्त्वपूर्ण भनेको चाहिँ जति समय दिन्छ त त्यो नै क्वालिटी टाइम हो। अब हामीले बच्चाहरूलाई चाहिँ अब यो फ्री टाइम, यो हलिडेजमा चाहिँ कसरी समय उपयोग गर्न मिल्छ भन्नुपर्दाखेरि चाहिँ हामी केही थप केही तरिकाहरू चाहिँ अपनाउन सक्छौँ, जसले गर्दा चाहिँ परिवारको बन्धन अझ मजबुत बन्छ। विशेष गरी चाहिँ के कुरा गर्दा चाहिँ, जस्तै फोनबाट दूरी बनाउने हो भने सँगै घुम्न जाने, सँगै खेल्ने, बच्चाहरूको मनपर्ने खाना बनाउने र सँगै फिल्म हेर्ने कामहरू गऱ्यौँ भने पनि हामीले चाहिँ बच्चाहरूलाई क्वालिटी टाइम दिन सक्छौँ। यसका साथसाथै अरू महत्त्वपूर्ण तरिकाहरू पनि छन्, जुन हामीले बिदालाई नै कुर्न पर्दैन। हामी चाहिँ कामबाट फर्केर बच्चाहरूसँग टाइम बिताउँदाखेरि चाहिँ अब हामीले सँगै क्राफ्ट वा डाई गर्न सक्छौँ, पुराना कागजबाट क्राफ्ट बनाउन सक्छौँ, चित्र कोर्न सक्छौँ, घरमा फुल रोप्ने, गार्डनिङ गर्न सक्छौँ, यसै गरी पढ्ने र कथा सुनाउने कामहरू पनि गर्न सक्छौँ। बच्चासँगै किताब पढ्ने, उनीहरूलाई कथा सुनाउने, उनीहरूबाट पनि कथा माग्ने र यसले गर्दाखेरि चाहिँ भाषा र कल्पना शक्ति पनि विकास हुँदै जान्छ हाम्रो बच्चाहरूमा। त्यसै गरी व्यायाम वा खेलकुद, पार्कमा दौडने, योगा गर्ने, साइकल चलाउने, यसले स्वास्थ्य राम्रो बनाउँछ र ऊर्जा पनि दिन्छ। अनि एकदमै महत्त्वपूर्ण कुरा चाहिँ के हो भने हाम्रो बच्चा बालबालिकाहरूको लागि चाहिँ प्रशंसा एकदमै महत्त्वपूर्ण हुन्छ। यदि हामीले उनीहरूले गरिरहेको प्रयासमा चाहिँ प्रशंसा गऱ्यौँ र कुराकानी अगाडि बढायौँ, उहाँहरूको कुरा पनि सुन्यौँ भने चाहिँ यो अझ राम्रो हुन्छ। यसले गर्दा चाहिँ प्यारेन्ट्स र चिल्ड्रन बिचको बन्डिङ चाहिँ झन् राम्रो हुँदै जान्छ। दिनभरि बच्चाको राम्रो कामको प्रशंसा गरौँ, उनीहरूको भावना बुझौँ र घरमै पनि पिकनिक पनि मनाउन सकिन्छ अनि विभिन्न रेसिपीहरू बनाउन सक्छौँ। यी तरिकाहरू अप्नाउँदाखेरि चाहिँ बिदाको दिन चाहिँ रमाइलो मात्र नहुने भएर परिवारमा माया, समझदारी र बन्धन अझ बलियो बन्दै जान्छ। यति भन्दै गीत अर्को पनि लाइनअप भइसकेको छ। सुशान्त केसीले गाउनुभएको छ जी छन् त मतिना। यो निकै पपुलर गीत, रमाइलो गीत, सुनेर इन्जोय गर्नुहोला।

हजुर, भर्खरै सुन्नुभयो, जी छन् त मतिना, सुशान्त केसी भन्दै हुनुहुन्थ्यो नेवारी भाषामा। जी छन् त मतिना, त्यसको अर्थ हो आई लभ यु। प्राय हामी नेपालीहरूलाई थाहा छँदैछ होला। हजुर, मङ्गलबारको दिन अहिले ब्रुनाईमा 10 बज्नको लागि 7 मिनट लगभग बाँकी रहेको छ। हामी अहिले प्रभातकालीन आवाजको तेस्रो घन्टाको लगभग लगभग लगभग अन्तिममा नै छौँ। बिएफबी परिवारहरूको लागि एउटा सूचना दिन चाहे, बिएफबी फ्यामिली सर्भाइभल डे हुन गइरहेको छ जुनको 3rdमा, जुन 3 तारिकमा हुन गइरहेको यो बिएफबी फ्यामिली सर्भाइभल डे चाहिँ बिहानको 9 बजेदेखि 7 बजेसम्म सञ्चालन हुन्छ। यसका लागि पक्कै पनि सर्भिस पर्सनल दाजुभाइहरूले चाहिँ आफ्नो श्रीमतीहरूको नाम चाहिँ टिपाइसक्नु भयो होला, यदि तपाईँहरूले छुटाउनु भयो भने र इन्ट्रेस्टेड इच्छुक हुनुहुन्छ भने कृपया नाम टिपाइहाल्नु होला। र करेन्ट अफेयर्सको कुरा गर्नुपर्दाखेरि, भर्खरै युकेमा चाहिँ गोर्खा कप सम्पन्न भएको थियो। बेलायतमा बस्ने नेपाली समुदाय बिच चाहिँ यो आयोजना हुने लोकप्रिय फुटबल प्रतियोगितामा चाहिँ गोर्खा कप 2026 को विनर चाहिँ रङभङ समाज युकेले जितेको थियो, अनि महिलातर्फ चाहिँ तामाङ समाज फुटबल क्लब विजेता बनेको थियो। हजुर, युकेमा हुनुभएका श्रोताहरू पक्कै पनि गोर्खा कप चाहिँ अटेन्ड गर्नुभयो होला, रमाइलो गर्नुभयो होला। यो एकदमै जमघट हुने एउटा एकदमै राम्रो अपर्च्युनिटी पनि हो, अवसर पनि हो। हजुर, यति भन्दै हामी त कार्यक्रमको अन्त्य अन्त्यमा पनि आइसकेका रहेछौँ। प्रभातकालीन आवाजको तेस्रो घन्टाको अब 10 बज्नको लागि 5 मिनट नै बाँकी रह्यो। मलाई सुनेर, मलाई अनि बिएफपिएस गोर्खा रेडियो सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोताहरूलाई चाहिँ मनैदेखि धन्यवाद भन्न चाहन्छु। केही प्रतिक्रियाहरू छन् भने कृपया नहिचकिचाइकन पठाइदिनु होला, अनि बिएफपिएस गोर्खा रेडियोलाई माया गर्दै गर्नुहोला, अनि आफ्नो मन परेको गीत सन्देशहरू चाहिँ सुनाउन चाहनुहुन्छ भने कृपया जोडिनु होला हामीसँग। हाम्रो बिएफबी परिवारहरूको लागि नै भनेर विभिन्न मिठा मिठा गीत सङ्गीतहरू चाहिँ ल्याउने कोसिस गर्दछु, तर यदि तपाईँहरूको पनि आफ्नो पर्सनल फेभरेटहरू छन् भने हामीलाई भन्नुहोला। अब यति भन्दै प्रभातकालीन आवाजको तेस्रो घन्टा पनि समापन गर्दै म बिना गुरुङ यस प्रभातकालीन आवाजको मङ्गलबारको कार्यक्रम पनि अन्त गर्न चाहन्छु। सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब 10 बजेपछि चाहिँ नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ, त्यस लगत्तै मझेरी कार्यक्रममा नूतन राई दिदी आउनुहुनेछ। तपाईँहरूको दिन शुभ होस्, रमाइलो होस्, मङ्गलबार एकदमै रमाइलो होस्, मुस्कुराउनुहोस्, ऊर्जामय होस् अनि स्वस्थ रहनुहोस् भन्दै म आउने गीत गाउन चाहन्छु, नेप्साइडिजको माया ओ माया। इन्जोय गर्नुहोस् अनि म यहाँ बिदा माग्न चाहन्छु। बाई बाई।

0: बेलायती सेनाको रेन्जर्स रेजिमेन्टका सदस्यले सगरमाथा आरोहण गरेका छन्। रेजिमेन्टका 9 जना सदस्यले सगरमाथा चढेका हुन्। आधार शिविर फर्केपछि उनीहरूले अनुभव सुनाएका छन्। थप एडम गिलक्रिस्टबाट।
1: The Chief of the General Staff, General Sir Roland Walker, has congratulated the team, calling it an extraordinary triumph of grit, discipline and sheer determination. As General Walker put it, you and your support staff epitomise the spirit that defines our army, although the climbers themselves had a mantra, just like any other army op. The Ranger Everest expedition's been a year in the making, part sponsored by BFBS, with extensive mountaineering, cold weather and altitude training. They'll also provide key data for medics to use to inform future operations in icy weather and at high altitude.
0: पोखरालाई विश्वस्तरको प्याराग्लाइडिङ स्थल मानिन्छ। यहाँ प्याराग्लाइडिङ गर्न पाउँदा पर्यटकले छुट्टै रोमाञ्चक अनुभूति गर्ने गरेका छन्। कृष्ण दवाडीको रिपोर्ट।
2: पोखरा घुम्न आउने साहसिक पर्यटनमा रुचि राख्नेहरूको प्रमुख आकर्षण यहाँको प्याराग्लाइडिङ हुने गरेको छ। चरानकोटको तोरी पानीबाट उडेर उत्तरका हिम श्रृङ्खलाको दृश्य अवलोकन गर्दै तालमाथि उड्नु यहाँको मुख्य विशेषता हो। स्वदेशी तथा विदेशी पर्यटक सहित नेपालकै प्याराग्लाइडिङ पाइलट समेत पोखरामा उडान गर्न पाउँदा रमाउने गरेका छन्। उत्तराखण्डबाट घुम्न आउनुभएकी चित्रा ठाकुराले यहाँको हिमाल र तालले आफूलाई बढी रोमाञ्चकता प्रदान गरेको अनुभव सुनाउनु भयो।
3: फर्स्ट टाइम आई हूँ और मेरा फर्स्ट टाइम का एक्सपीरियंस बहुत ही बढ़िया था। टेक ऑफ बहुत बढ़िया है और यहाँ की माउंटेन्स वगैरह एंड लेक व्यू बहुत ही सुंदर है।
2: अहिले देशका अन्य क्षेत्रमा समेत व्यावसायिक रूपमा प्याराग्लाइडिङ हुने गरेको छ। विशेष गरी पोखरामा ताल किनारमा हुने प्याराग्लाइडिङको अवतरणले अझ बढी आकर्षण थपेको छ। स्वदेशी प्याराग्लाइडिङ पाइलट विद्या राई।
4: पोखरा चाहिँ एकदमै राम्रो छ उड्नको लागि। म चाहिँ अब पूर्वतिर उड्छु, उतातिर पनि छ उड्ने साइड चाहिँ, तर यहाँ पोखरामा जस्तो राम्रो ताल भएको चाहिँ छैन। अनि म उड्न गएको भनेको चाहिँ लद्दाख नै गर्छु, फिर गर्छु इन्डिया, यति हो।
2: पोखराको प्याराग्लाइडिङ नेपाल हवाई खेलकुद संस्था नाले व्यवस्थापन गर्दै आएको छ। नाका पूर्व अध्यक्ष कृष्ण भण्डारीले प्याराग्लाइडिङले पोखरालाई विश्वभर चिनाउन सहयोग पुगेको बताउनुहुन्छ।
5: पोखरामा 57 वटा प्याराग्लाइडिङ कम्पनीहरू सञ्चालनमा छन् र यसमा अहिले कार्यरत 260 जना पाइलटहरू कार्यरत छन् र यसको टेक अफ पोखरा महानगरपालिका वडा नम्बर 18 तोरीपानीबाट हुन्छ र ल्यान्डिङ खपाउँदीमै हुन्छ र यसको अधिकांश नेपालका प्याराग्लाइडिङहरू मध्ये पोखरामा अलि बढी केन्द्रित छन् र पोखरा भन्दा बाहिर पनि केही कम्पनीहरू सञ्चालनमा छन् र पोखरामा जति पनि पर्यटकहरू नेचर, एडभेन्चर र कल्चरको रूपमा आउनुहुन्छ, त्यसमध्ये एडभेन्चर रुचाउने अधिकांश गेस्टहरूले प्याराग्लाइडिङ गरेको अहिलेसम्मको अनुभव छ। पोखरालाई विश्व सामु चिनाउन पनि प्याराग्लाइडिङको एउटा महत्वपूर्ण र अहम भूमिका रहेको छ।
0: जलवायु विज्ञहरूले पश्चिम तराईमा आउँदो बिहिबारसम्म अत्यधिक तातो हावाको प्रभाव, लूको अवस्था कायम रहने बताएका छन्।
6: अत्यधिक गर्मीका कारण तातो हावाको लहर आउने मौसमी अवस्थालाई लू भन्ने गरिएको छ। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीका अनुसार पश्चिम तराई क्षेत्रमा 3-4 दिन अघिदेखि नै सुरु भएको लू बिहिबारसम्म रहने देखिएको छ। विशेष गरी लुम्बिनी प्रदेशदेखि सुदूरपश्चिमसम्म हाल लूको अवस्था रहेको उहाँको भनाइ छ। सरकारले तोकेका 2 वा 2 भन्दा बढी मौसम मापन केन्द्रमा लगातार 2 दिन भन्दा बढी 40 डिग्री सेल्सियस वा त्यसभन्दा माथि तापक्रम पुगेको अवस्थालाई लू भन्ने गरिएको छ। हाल पश्चिम तराईका धेरै मौसम मापन केन्द्रमा अधिकतम तापक्रम 40 डिग्री नागेकाले लूको अवस्था पुष्टि हुने उप्रेतीको भनाइ छ। पूर्वी तराईमा भने लू नभए पनि अत्यधिक गर्मीको अवस्था देखिएको उहाँको भनाइ छ। मौसम विभागले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालगंजको तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै दिपायलको 38 देखि 40, धनगढीको 39 देखि 41, विराटनगरको 37 देखि 39, घोराहीको 36 देखि 38 र भैरहवाको 38 देखि 40 डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ। मधेससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र, उपत्यका र खोज क्षेत्रमा तातो बढेको विभागले जनाएको छ। अत्यधिक गर्मीको बेला मध्याह 12 देखि दिउँसो 3 बजेसम्मको अवधि सबभन्दा जोखिमपूर्ण हुने भन्दै जलवायु विज्ञ उप्रेतीले यो बेला सकेसम्म बाहिरी काम नगर्न सुझाव समेत दिनुभएको छ। अत्यधिक गर्मीको बेला बालबालिका, सुत्केरी, वृद्ध वृद्ध र मुटु रोगीहरू बढी जोखिममा पर्ने भन्दै चिकित्सकहरूले प्रशस्त झोल पदार्थ पिउन सुझाव दिएका छन्। तर कफी, मदिरा लगायत क्याफिनयुक्त र शरीरलाई थप तातो बनाउने पदार्थ खान नहुने उनीहरूको भनाइ छ।
0: नेपाल क्रिकेट संघ क्यानले 2026 लागि राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले पुरुष र महिला खेलाडीमा एकैपटक वर्गीकरण सहित पारिश्रमिक तोकेको हो, जसअनुसार पुरुष 38 र महिलामा 25 खेलाडी विभिन्न श्रेणीमा विभाजन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
7: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते, म तपाईँहरूको प्रस्तुत नूतन राई भने आजको हाम्रो कार्यक्रम मझेरी मार्फत पनि उपस्थित नै भइसकेको छु र श्रोताहरू हजुर सम्पूर्णलाई यही हाम्रो कार्यक्रम मार्फत स्वागत पनि गर्न चाहन्छु। श्रोताहरू आज भने मङ्गलबार अनि हजुरहरू के कस्तो हुनुहुन्छ, हजुर सन्चै हुनुहुन्छ? हजुर हिजो भने चाहिँ सोमबारको दिन थियो, तर मैले भने मझेरी कार्यक्रम चाहिँ सञ्चालन गरेको थिइनँ है, किनकि हिजो चाहिँ ब्याङ्क होलिडे परेको थियो अनि त्यसमा चाहिँ हाम्रो छुट्टीहरू भएको, तर पनि केही छैन, आज भने म उपस्थित भइ नै सकेको छु हजुरहरूमा। श्रोताहरू आशा छ हजुरहरूलाई आजको हाम्रो कार्यक्रम पक्कै पनि मन भने पर्ने नै छ। श्रोताहरू हामी भने हाम्रो कार्यक्रम मझेरी मार्फत हजुरहरूसँग तीन घन्टाको समयसम्म रहने नै छौँ हजुर। पहिलो घन्टामा भने आज चाहिँ मैले प्रेरक प्रसङ्गहरू, केही रोचक कुराकानीहरू अनि मिठा मिठा गीत सङ्गीतहरू भने लिएर आइ नै सकेको छु र दोस्रो घन्टा अन्तर्गत भने आज मङ्गलबार परेको छ, मङ्गलबारको हाम्रो रूपरेखा बमोजिम भने चाहिँ आज चाहिँ टेक्नोलोजी र इनोभेसनको बारेमा अलिकति चर्चा परिचर्चा पनि गर्ने नै छौँ अनि तेस्रो घन्टामा चाहिँ हजुरहरूकै रोजाइका गीत सङ्गीतहरू बजाउने प्रयास गर्नेछौँ अनि सधैँ चाहिँ समसामयिक विषयहरू लिएर आइ नै सकेको छु र हजुरहरूलाई आजको यो हाम्रो कार्यक्रम एकदमै मनपर्ने छ भन्ने पनि मैले आशा भने लिन सकेको छु। त्यसैले हजुरहरूले जहाँ जहाँबाट आजको यो हाम्रो मझेरी कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार छ। हजुर श्रोताहरू, अब भने ढिलो नगरिकन आजको हाम्रो रमाइलो यात्रा पनि सुरु गरिहालौँ। हजुरहरूलाई आजको हाम्रो यात्रा पक्कै पनि मन त पर्ने नै छ भन्ने विश्वास पनि लिन सकेको छु। श्रोताहरू हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घन्टाको पहिलो बसाईको गीत पनि सुनिसक्नु भएको छ, सुगम पोखरेलको जाँदैछु टाढा। अबको बसाईमा भने नरेन लिम्बूको भन्न आउँदैन।

हजुर श्रोताहरू, भर्खर हामीले सुनिसक्यौँ भन्न आउँदैन नरेन लिम्बुकै एकदमै मन छुने गीत। मनभित्रको भावना शब्दमा व्यक्त गर्न भने गाह्रो हुने अवस्थालाई यो गीतले सुन्दर ढङ्गले प्रस्तुत पनि गरेको छ। त्यसैले पनि आज पनि यो गीत धेरै श्रोताको रोजाइमा पनि पर्ने गरेको छ। अनि नरेन लिम्बुको गीतहरू त हजुरले सुनि नै रहनु भएको होला, होइन? कति राम्रो शब्दहरू हुन्छ, कति राम्रो सङ्गीतहरू हुन्छ, त्यही भएर अहिलेसम्म पनि सबैजनाको प्रिय भने बनिने रहेको छ। श्रोताहरू, आज भने मङ्गलबार 26 मे सन् 2026 छ। तदनुसार जेठको 12 गते विक्रम सम्वत 2083 साल। श्रोताहरू, ब्रुनाईको समयको कुरा गर्नुपर्दा बिहानको 10:15 पनि गइ नै सकेको छ। अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन अ जेन्टल ब्रिज, यानि कि मेघ गर्जन सहितको वर्षा हुने र मन्द हावा चल्ने पनि जनाएको छ। त्यसै गरी युकेको समयको कुरा गर्नुपर्दा बिहानको 3:16 गइ नै सकेको छ। अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 34 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस रहेको छ। सनी एन्ड लाइट विन्स, यानि कि बीचबीचमा हल्का घाम लाग्ने र मन्द हावा चल्ने पनि जनाएको छ। त्यस्तै गरेर नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 8:01 भने गइ नै सकेको छ। अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 29 डिग्री सेल्सियस रहेको छ, न्यूनतम तापक्रम 17 डिग्री। थन्डरी सावर छैन जेन्टल ब्रिज, यहाँ पनि मेघ गर्जन सहितको वर्षा हुने र हल्का हावा चल्ने पनि जनाएको छ। श्रोताहरू, यो त थियो हाम्रो ब्रुनाई, नेपाल अनि युकेको समय अनि मौसमको कुराकानीहरू। हजुर, आज पनि मङ्गलबार भइसकेको छ। हजुर, अर्कोतिर चाहिँ अहिलेको यो समयमा के कस्तो मौसमहरू छ त, यानि कि समयहरू के कति भइसकेको छ, आउनुहोला हाम्रो कार्यक्रममा जोडिनुहोला। अनि यसबारेमा पनि हामी मिठा मिठा गफगफ भने पक्कै पनि गरौँला है त। श्रोताहरू, भन्दै अब भने लागिहालौँ अर्को हाम्रो गीततर्फ नै। यो गीत रहेको छ एकदमै सुन्नेछौँ भनौँ न, एकदमै रमाइलो गीत छ। यो चाहिँ आमा हो हाँसिराखे लक्ष्मी थापाको। हजुर, यो गीत चाहिँ एकदमै भावुक पर्ने गीत रहेको छ। आमाको माया, त्याग र मुस्कानको महत्त्वलाई भने सुन्दर शब्द र सङ्गीत मार्फत पनि प्रस्तुत भने गरिएको छ। यो गीतले भने पक्कै पनि तपाईँहरूको मन पनि छुनेछ। आउनुहोस् सुनौ यो भावनात्मक प्रस्तुति।

0: SBS गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFB।

हजुर, चलचित्र माया बसेछबाट भने उदित नारायण झाको मिठो स्वरमा आज मन उडेर बाक्सबन्दी एकदमै राम्रो यानि कि सुन्दर गीत पनि सुनिसक्यौँ। श्रोता, यदि तपाईँको प्रतिक्रिया, सुझाव वा सन्देश हामीलाई हाम्रो कार्यक्रम मार्फत छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेका छन्। 3224167 3220098 9419332848। यदि हजुरहरू बाहिरको हुनुहुन्छ भने चाहिँ, ब्रुनाई बाहिरको हुनुहुन्छ भने चाहिँ 00673 लगाउन नबिर्सिनुहोला। हजुर, इमेल पनि रहेको छ, इमेल मार्फत चाहिँ bbsgorkha@bbs.com रहेको छ। त्यस्तै गरेर फेसबुक मार्फत चाहिँ बेबेस गोर्खा सर्च गरेर पनि हजुरहरूले मेसेन्जरमा मेसेजहरू पठाउन सक्नुहुनेछ। आफ्ना रुजाएका गीत सङ्गीतहरू या आज चाहिँ केही विशेष परेको छ भने अवश्य पनि हामी माझ मेसेजहरू पठाउन पनि सक्नुहुनेछ। श्रोताहरू, मैले भर्खरै हजुरहरू माझ दिनै सकेको छु हाम्रो कन्ट्याक्ट डिटेल्सहरू चाहिँ, जुन हजुरहरूले हामी माझ आएर चाहिँ हजुर सम्पर्क पनि गर्न सक्नुहुनेछ। श्रोता, र अब मैले लागि हलाउन त एउटा प्रेरक प्रसङ्गतर्फ। हजुर, म सधैँ पनि एउटा न एउटा केही न केही सप्लिमेन्टहरू ल्याउने गर्छु, जस अन्तर्गत पनि मैले आज पनि फेरि सधैँ चाहिँ एउटा प्रेरक प्रसङ्ग चाहिँ लिएर आइसकेको छु। यो चाहिँ मलाई एकदमै, यो शब्दहरू पनि, यो भनाइको अर्थ पनि राम्रो लाग्यो अनि आशा छ हजुरहरूलाई पक्कै पनि मनपर्नेछ। भनिएको छ, यु चेन्ज युर लाइफ बाई चेन्जिङ युर हर्ट। यो भनाइ थियो म्याक्स लुकाडोको। हजुर, तपाईँ आफ्नो मन परिवर्तन गरेर भने पनि आफ्नो जीवन भने परिवर्तन गर्न सक्नुहुन्छ भनेर भनिन्छ। श्रोताहरू, आजको यो भनाइले चाहिँ हामीलाई जीवनको धेरै गहिरो सत्यहरू पनि सम्झाउँछ। हामी धेरै जसो बेला आफ्नो जीवन बदलिनुपर्छ भनेर चाहन्छौँ, तर परिवर्तनको सुरुवात चाहिँ कहाँबाट गर्ने भन्ने कुराहरू बुझ्दैनौँ। वास्तवमा जीवन परिवर्तन गर्ने पहिलो ठाउँ भनेको नै हाम्रो मन हो। हजुर, यदि हाम्रो सोच सकारात्मक हुन्छ भने कठिन परिस्थिति पनि सजिलो लाग्न थाल्छ। रिस, नकारात्मकता र डरले भरिएको मनले भने जीवनलाई अझ पनि गाह्रो बनाएर लान्छ। तर आशा, आत्मविश्वास र राम्रो सोचले भने नयाँ बाटोहरू देखाउँदै लान्छ। जब हामी आफ्नो मनलाई राम्रो काम, सोच र सकारात्मक व्यवहारतर्फ लैजान्छौँ, तब भने बिस्तारै हाम्रो जीवन पनि राम्रो दिशातर्फ अघि भने बढ्न थाल्छ। सो तर यो भनाइको पनि सन्देश के छ भने, बाहिरी परिस्थिति परिवर्तन हुनुभन्दा पहिले आफ्नो मन परिवर्तन गर्न सिक्नुपर्छ। आफूभित्र राम्रो सोच र सकारात्मक ल्याउन सक्यो भने जीवनमा आउने धेरै समस्याहरू सहज रूपमा सामना पनि गर्न सकिन्छ भनेर भनिन्छ। श्रोताहरू, कति मिठो शब्दहरू होइन, यसले कति धेरै सानो लाइन्छ, तर यसले कति धेरै सकारात्मक ऊर्जाहरू भने दिने रहेको छ अनि हाम्रो जीवनको बारेमा केही न केही भन्ने कुराहरू भने सिकाइ पनि रहेको छ। र अन्त्यमा पनि म के भन्न चाहन्छु भने, आजैबाट सानो भए पनि आफ्नो सोचलाई सकारात्मक बनाउने प्रयास गरौँ, किनकि राम्रो मनले नै राम्रो जीवन पनि निर्माण गर्छ। हजुर श्रोताहरू, मैले प्रेरक प्रसङ्गतर्फ भनी पनि सकेको छु, यु चेन्ज युर लाइफ बाई चेन्जिङ युर हर्ट। यो भनाइ थियो म्याक्स लुकाडोको। हजुर, मैले हजुरहरूलाई सबै यो बारेमा त भनि नै सकेको छु होइन, केही आफ्नो लाइफमा, आफ्नो दिनमा, आफ्नो जीवनमा केही कुराको चाहिँ परिवर्तन चाहनुहुन्छ र सोच्नु हुँदैछ भने चाहिँ सबैभन्दा राम्रो भनेको आफ्नो मनलाई नै परिवर्तन गर्नु हो अरे। यदि आफ्नो मन परिवर्तन गर्न सक्नुभयो भने अवश्य पनि तपाईँको जीवनमा आउने कुराहरूको परिवर्तन भइ नै रहन्छ। तर भने सकारात्मक विचारले, कहिले पनि नकारात्मक विचारहरू लिएर चाहिँ आफ्नो मनलाई, आफ्नो जीवनलाई भने कहिले पनि परिवर्तन भने नगर्नुहोला। श्रोताहरू, यो त थियो एउटा प्रेरक प्रसङ्ग। अब भने गीत सङ्गीततर्फ नै लागिहालौँ। अबको बसाइमा भने अव्य एन्ड द स्टिम इन्जिन्सको लैजाउँ मलाई।

हजुर, लैजाऊ मलाई अभ्या एन्ड द स्टेम इन्जिन्सको एकदमै सुन्दर प्रस्तुति। श्रोताहरू, यदि हजुरहरूले चाहिँ भर्खरै मात्र आफ्नो रेडियो ट्युन गर्दै हुनुहुन्छ भने तपाईँहरू सुन्दै हुनुहुन्छ हाम्रो कार्यक्रम म झेरी अनि म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा। श्रोताहरू, हाम्रो कार्यक्रम भने ब्रुनाईको समयअनुसार बिहानको 10 बजेदेखि सुरुवात भइ नै रहेको छ अनि हामी भने 1 बजेसम्म हुने नै छौँ। अनि आजको यो मङ्गलबारको हाम्रो मझेरी कार्यक्रम हजुरहरूलाई के कस्तो लागिरहेको छ त? हामी भने भरपुर हजुरहरूको लागि भनेर चाहिँ कार्यक्रम लिएर आएका छौँ। विभिन्न विधाका गीत सङ्गीतहरू पनि राख्ने जमर्को पनि गरि नै रहेका छौँ। हजुर, आजको यो मङ्गलबारको दिन हजुरहरूको एकदमै रमाइलोसँग बित्नेछ भन्ने पूर्ण आशा पनि लिन सकेको छु है त। गीत सङ्गीतहरू राख्ने दौरानमा अब फेरि पनि अर्को गीततर्फ नै लागिहालौँ। महेश काफ्ले र मेलिना राईको माया बिरानी।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk. BFBS Gorkha Radio.

हजुर, एकदमै मिठो गीत थियो यस कुमारको आँखा बन्द गरेर। हजुर, यो गीतले भने पक्कै पनि हजुरको मन पनि छोयो नै होला, रमाइलो पनि लागि नै रहेको होला। यस्तै रमाइला गीतहरू लिएर हामी अझै पनि साथमै रहनेछौँ। हजुर, हाम्रो कार्यक्रम निरन्तरता सुन्दै गर्नुहोला। सुधार, अब आज भने 26 मे परेको छ। आज चाहिँ के कस्तो यो विश्वमा चाहिँ प्रसङ्गहरू भएका रहेछन् त, आज भने लाग्यो होला। आज चाहिँ विशेष के दिन पनि रहेछ त भन्ने सन्दर्भमा भने आज मैले एउटा लिएर आएको छु। आजको दिन चाहिँ यानि कि 26 मे चाहिँ, मेमा चाहिँ सन् 1977 चाहिँ विश्व प्रसिद्ध चलचित्र स्टार वार्सको चाहिँ पहिलो पटक रिलिज पनि भएको थियो। हजुर, स्टार वार्स एकदमै हिट फिल्म थियो, हजुरहरूले पनि हेरि नै सक्नुभएको होला, होइन? हामीले पनि हेरि नै सकेका छौँ यसको, मैले पनि हेरि पनि सकेको छु हामीले भन्दा पनि, है त? यसको चाहिँ कति धेरै सिरिजहरू बनेको पनि थियो, होइन? त्यही भएर चाहिँ मैले यसको बारेमा अलिकति लिएर आइ नै सकेको छु। विज्ञानको कल्पना अर्थात् साइन्स फिक्सन चाहिँ फिल्मको इतिहासमा चाहिँ यस चलचित्रले भने नयाँ क्रान्ति पनि ल्याएको मानिन्छ। निर्देशक जर्ज लुकासले बनाएको फिल्म भने सुरुमा सामान्य चलचित्र जस्तै लागे पनि पछि भने चाहिँ संसारभर करोडौँको यानि कि दर्शकको मन जित्न चाहिँ सफल पनि भएको थियो। मे द फोर्स बी विथ यू भन्ने संवाद आज पनि निकै नै लोकप्रिय रहेको छ। यो चलचित्रले केवल मनोरञ्जन मात्र दिएन, कल्पना प्रविधि र कथा वचनको शैलीलाई पनि नयाँ उचाइमा पनि पुर्यायो। त्यसपछि स्टार वार्स एउटा साधारण फिल्म नभएर विश्वव्यापी संस्कृति जस्तै पनि बनेको थियो। आज पनि यसको नयाँ सिरिज, खेल र पात्र दर्शक माझ पनि उत्तिकै लोकप्रिय पनि रहेको छ। यसैले आज यानि कि मे 26 चाहिँ फिल्म इतिहासमा विशेष दिनका रूपमा पनि सम्झिने भने गरिन्छ। हजुर श्रोताहरू, आज 26 मेको दिन चाहिँ स्टार वार्स फिल्म चाहिँ रिलिज पनि भएको थियो, अनि यो चाहिँ एकदमै हिट पनि भएको थियो, अनि यसले चाहिँ विज्ञान साइन्स फिक्सनको फिल्मको चाहिँ इतिहासमा यसले चाहिँ नयाँ क्रान्ति पनि ल्याएको भनेर पनि भनिन्छ। अनि स्टार वार्स चाहिँ एउटा साधारण फिल्म मात्रै नभएर चाहिँ एउटा विश्वव्यापी नै संस्कृति जस्तो पनि बनेको थियो, अनि यसमा चाहिँ नयाँ सिरिजहरू, खेल र पात्रहरू पनि उत्तिकै लोकप्रिय पनि रहेका छन् अहिलेसम्म पनि भनेर भनिएको छ। त्यसैले नै आज मे 26 चाहिँ यो स्टार वार्स यानि विशेष दिनका रूपमा पनि सम्झिने गरिन्छ भनेर भनिएको छ। श्रोताहरू, हुन त होइन, एभ्री डे यानि कि दिनदिनै नै यस्ता कुराहरू त कति छन् घटेका घटनाहरू, सालहरू पुरानो होला, होइन? कति हामी नजन्मिँदाकै अगाडिदेखिको भएको कुराहरू होला, अहिले आएर नयाँ सालहरूमा पनि भएकै कुराहरू होला, तर कति कुराहरू चाहिँ यो एकदम सान्दर्भिक लाग्ने, रमाइलो लाग्ने छ भने चाहिँ हामी अवश्य पनि तपाईँहरूसँग चाहिँ सेयर गर्न चाहिँ हामी कुराकानीहरू लिएर पनि आइ नै रहेका हुन्छौँ। आशा चाहिँ हजुरहरूलाई पक्कै पनि यस्तो कुराहरूले रमाइलो पनि लाग्दै होला, केही कुराहरू जाने मौका पनि अवश्य पनि पाइ नै रहनु भएको होला भनेर पनि म भन्न चाहेँ। श्रोताहरू, हेर्दा हेर्दै हेर्नुहोस् न, समय पनि बिति नै रहेको छ, बित्दै नै जाँदैछ। अब भने ब्रुनाइमा 11:10 मात्रै बाँकी पनि रहेको छ, तर पनि केही छैन, अझै पनि हामीसँग दोस्रो र तेस्रो घन्टा भने बाँकी नै रहेको छ। श्रोताहरू, हजुरहरूको जानकारीको लागि अब अलिकति कुराहरूलाई थाहा दिइराखेर भने गीत सङ्गीततर्फ नै अलिकति जोस गरिहालौँ। अर्को गीत सुन्नको लागि यो गीत रहेको छ हिन्दी गीत, यसै त शर्मा र मनिष कुमारको गल्लो गुडिया, इन्जोय गर्नुहोला।

हजुर, एकदमै ऊर्जा दिने गीत भन्ने सुनिसक्नु भएको छ। यो थियो हिन्दी फिल्म दिल धडकने दोबाट चाहिँ गल्लो गुडिया। श्रोता, र अब भने ब्रुनेमा 11:05 मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मजेरीको पहिलो घन्टाको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाइमा भने प्रेमध्वज प्रधानको देउरालीमा बतास भन्ने गीत सुन्न सक्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी दोस्रो घन्टामा भेट्नेछौँ। हजुर, प्रतीक्षा साँच्दै गर्नुहोला।

0: प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयू अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्ने हुनुभएको छ। उहाँ चैत 13 प्रधानमन्त्री भएपछि चैत 25 नेपालमा रहेका 17 देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेपछिको यो दोस्रो भेट हो। प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भेट्नु भएको थिएन। काठमाडौँमा रहेका तथा नयाँ दिल्लीबाट आएका युरोपेली संघका 22 तथा थप कूटनीतिज्ञलाई आज 11 परराष्ट्र मन्त्रालयले सिंहदरबारमा बोलाएको छ। परराष्ट्र स्रोतका अनुसार यसअघि चाहिँ प्रधानमन्त्री शाहले परराष्ट्रका कर्मचारीद्वारा तयार पारिएको छोटो लिखित भाषण पढ्नुहुनेछ। पूर्व प्रधानमन्त्री तथा काङ्ग्रेस नेता शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई जिल्ला अदालतबाट जारी पूर्जीका आधारमा पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट निवेदक देउवा दम्पतीलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्ने अनुमति दिएको आधारमा निवेदकहरूलाई पक्राउ नगर्नु नगराउनु भनिएको हो। देउवा दम्पती विरुद्धको पक्राउ पूर्जी खारेजीको मागसहित रिट परेको थियो। जिल्ला अदालत काठमाडौँले दुवै विरुद्ध 24 चैतमा पक्राउ पूर्जी जारी गरेको थियो। 18 वैशाखमा राजपत्रमा प्रकाशित सम्पत्ति शुद्धिकरण निवारण ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्ने व्यवस्था राखेको थियो। यसरी विभागले विशेष अदालतबाट पक्राउ पूर्जी जारी गर्न माग गरे पनि त्यहाँबाट अनुमति भएको नदेखिएको सर्वोच्चको ठहर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानुहुने भएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 2 भ्रमणमा जान लागेको उहाँले उच्च राजनीतिक भेटघाट गर्ने तय भएको छ। लामिछानेले 1 र 2 मे अर्थात 18-19 जेठसम्म भ्रमण गर्ने उहाँको सचिवालयले जनाएको छ। मध्य प्रदेश सरकार विस्तारको प्रयास स्थगित भएको छ। सत्ता गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति नजुटेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले हिजो गर्ने भनिएको सरकार विस्तार रोकिएको हो। सत्ता गठबन्धन दल काङ्ग्रेस एमाले र नेकपा बीच हिजो 2.5 घण्टा छलफल भए पनि मन्त्रालय भागभण्डामा सहमति जुटेन। एमाले संसदीय दलका नेता सरोज कुमार यादव प्रस्तावित मन्त्रीहरू शारदा थापा मन सिंह र लखनलाल दासलाई शपथ गराउने तयारीसहित मुख्यमन्त्री निवास पुग्नु भएको थियो। तर नेकपाले अर्थ मन्त्रालय सहित 4 मन्त्रालयको अडान नछोडेपछि सरकार विस्तार पुनः रोकिएको हो। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सरकारले धरपकड गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ। समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघले जनाएको छ। महासंघले हिजो विज्ञप्ति जारी गर्दै सरकारले श्रेष्ठ विरुद्ध अख्तियार गरेको सबै प्रकारका व्यवहारलाई निन्दा गरेको छ। समाचारसँग सम्बन्धित विषयलाई लिएर पत्रकार श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएकोमा महासंघको ध्यान आकर्षण भएको जनाएको छ। केही दिन अघि जनआस्था साप्ताहिक र जनआस्था.com मन्त्री र सत्ताधारी दलका नेताको बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि श्रेष्ठले यस प्रकारको व्यवहार झेल्नु परेको महासंघ काठमाडौँ शाखाले जनाएको छ। उदयपुरका ग्रामीण तथा पहाड़ी क्षेत्रमा पछिल्ला वर्षहरूमा बाँदर र बँदेलको आतंकले खेतीपाती संकटमा पर्दै गएको छ। बाली जोगाउन नसकेपछि किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएका छन्। कतिपयले पुस्तौंदेखिको थाथलो नै त्याग्न थालेका छन्। जंगल नजिकका बस्तीमा बढ्दो वन्यजन्तु आतंकका कारण खेतीमा निर्भर परिवार विस्थापनको संघारमा पुगेका छन्। विशेष गरी जिल्लाका महाभारत र चुरे क्षेत्रका गाउँमा बाँदरको समस्या भयावह बन्दै गएको स्थानीयले बताएका छन्। सर्वोच्च अदालतले संवैधानिक परिषद अध्यादेश सम्बन्धी विषयमा प्रश्न उठाई दायर रिटलाई संवैधानिक इजलासमा पठाएको छ। यसै गरी प्रधान न्यायाधीश सिफारिसको विषय रहेका 2 रिटको हकमा भने रजिस्ट्रारबाटै भएको आदेश सदरको फैसला भएको छ। हिजो सर्वोच्चको एकल इजलासमा दरपीठ विरुद्ध 3 निवेदन पेश भएकोमा 2 दरपीठकै आदेश सदर भएको हो। न्यायाधीश मेघराज पोखरेलले डाक्टर प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी निवेदक भएका रिटमा रजिस्ट्रारको आदेश बदर नगर्ने र कानून बमोजिम गर्ने आदेश भएका हुन्। अधिवक्ता गीता थापाको रिट भने संवैधानिक इजलासमै पठाइएको छ। थापाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 संविधानसँग बाजिएको दावी गर्नुभएको थियो। 25 दरपीट भएको यो निवेदन संवैधानिक इजलासमा पेश हुने गरी आदेश।
1: यो BFBS, Gorkha Radio.

deal. श्रोताहरू, फेरि पनि एकपटक स्वागत छ हजुर सम्पूर्णलाई हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा। म तपाईँको प्रस्तुत नूतन राईको साथमा श्रोताहरू, पहिलो घण्टामा जस्तै मिठो साथ र रमाइलो माहौललाई निरन्तरता दिँदै भने अब हामी तपाईँको लागि अझै नयाँ ऊर्जा, फरक स्वादका गीतहरू र केही रोचक प्रस्तुतिहरू लिएर पनि आइ नै सकेका छौँ। त्यसैले जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सानो मुस्कान सहित आजको यो मङ्गलबारको पललाई पनि अझै रमाइलो बनाउनुहोस् र हाम्रो साथ यत्तिकै बनाइ पनि राख्नुहोस्, किनकि यात्रा भने अझै पनि बाँकी नै छ। अनि हजुरहरूको समय साथको लागि पनि धेरै धेरै धन्यवाद। श्रोताहरू, हेर्दा हेर्दा समय पनि कति छिटो बितेको, हेर्नुहोस् त, म भने ब्रुनाईको समय बिहानको 10 बजे भने मझेरी कार्यक्रम लिएर उपस्थित भइसकेको थिएँ हजुरहरूमाझ, तर हेर्दा हेर्दै पहिलो घन्टा पनि बिति नै सकेको छ अनि हामी पनि दोस्रो घन्टामा प्रवेश भने गरि नै सकेको छौँ। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको दोस्रो घन्टाको पहिलो बसाईको गीत पनि सुनिसक्नु भएको छ, साधना सरगमको पिरती बस्यो। अबको बसाईमा भने कन्दरा ब्यान्डको हङकङ पोखरा।

हजुर, भर्खरै सुनिसक्यो विवेक श्रेष्ठ लगायतका सदस्यहरूले गाएको गन्धर्व ब्यान्डको हङकङ पोखरा। श्रोताहरू, यो गीतले भने 90 दशकतिर धेरै नै लोकप्रियता भने कमाएको थियो। त्यति बेलाको नेपाली समाजमा भने वैदेशिक रोजगारको लहर बढ्दै गएको अवस्था, अनि यो गीत मार्फत भने चाहिँ झल्किन्छ है त। त्यसैले अहिले पनि धेरैले यो गीत सुन्दा आफ्नोपन र पुराना सम्झनाहरू एकदमै महसुस पनि गर्ने गर्छन्। अनि गीत सङ्गीत भनेको यस्तो हुन्छ कि जुन गीत सङ्गीत चाहिँ मनलाई छोएको हुन्छ त्यो गीत सङ्गीतहरू कहिले पनि पुरानो हुँदैन। मैले भन्ने नै गर्छु, जति नै सुन्यो उति नै मनलाई भने आनन्द दिन्छ, अनि धेरै धेरै सम्झनाहरू पनि ताजा भने गराइदिन्छ। श्रोताहरू, त्यस्तै गरेर भने अहिले ब्रुनेमा 11:16 पनि गइ नै सकेको छ। अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा भने चाहिँ अरू बेलाभन्दा अलिकति दिन धुमिएको जस्तो, अलिकति घाम चाहिँ कम भएको कि जस्तो भने अनुभव भइरहेको छ। अनि त्यस्तै गरेर युकेमा भने 4:16 गइसकेको छ। त्यस्तै गरेर नेपालमा भने 9:01 पनि भइ नै सकेको छ। श्रोताहरू, समय पनि कति छिटो बितेर पनि जाँदैछ, तर पनि केही छैन, समय बित्दै जान्छ। त्यही भएर अझै राम्रा राम्रा कुराहरू आउँदै पनि गर्ने गर्छ, होइन त। हामी छौँ दोस्रो घन्टामा, अझै पनि हाम्रो कार्यक्रम मजेरी भने तेस्रो घन्टा अझै पनि बाँकी नै रहेको जानकारी पनि गराउँदैछु। अनि मिठा मिठा गीत सङ्गीतहरू पनि छँदै नै छन्। अबको समयमा भने सुबोध केसीको म हराएँ।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFPS पुरखा रेडियो हो।

हजुर, स्याउली बजारमा विशाल सोनी र शान्ता रानी परिवारको यो एकदमै मिठो दोहोरी गीत पनि सुनिसक्नुभयो। श्रोताहरू, हामी भने दोस्रो घण्टामा प्रवेश पनि गरि नै सकेका छौँ। अनि दोस्रो घण्टा अन्तर्गत आज चाहिँ मङ्गलबारको दिन भने चाहिँ हाम्रो यो टेक्नोलोजी एन्ड इनोभेसन सेगमेन्ट चाहिँ परेको छ। आज भने हामी यसै बारेमा कुरा पनि गर्दैछौँ, जस अन्तर्गत भने स्मार्ट ग्याजेट्स र स्मार्ट होम टेक्नोलोजीको बारेमा। श्रोताहरू, आज भने संसारमा टेक्नोलोजी यति छिटो भने अघि बढिरहेको छ कि हाम्रो घर, हाम्रो लाइफस्टाइल, यहाँसम्म कि हाम्रो दैनिक बानीहरू पनि परिवर्तन भने भइरहेका छन्। पहिले हामीले फिल्ममा मात्र देख्ने अटोमेटिक घर अहिले वास्तविक जीवनमै सम्भव भइरहेको छ। एउटा मोबाइल फोनबाट घरको बत्ती बाल्ने, फ्यान बन्द गर्ने, क्यामेरा हेर्ने, डोर लक कन्ट्रोल गर्ने सबै कुरा भने अहिले सामान्य बन्दै गएका छन्। यही नै हो स्मार्ट होम टेक्नोलोजीको संसार। श्रोताहरू, सबैभन्दा पहिले बुझौँ है त स्मार्ट ग्याजेट भनेको चाहिँ के हो त। स्मार्ट ग्याजेट भनेको चाहिँ इन्टरनेट वा डिजिटल सिस्टमसँग जोडेर काम गर्ने डिभाइस हो, जसले चाहिँ हाम्रो काम सजिलो, छिटो र इफिसियन्ट पनि बनाउँछ। उदाहरणका लागि स्मार्ट वाच, वायरलेस इयरबड्स, स्मार्ट स्पिकर, स्मार्ट टिभी, फिटनेस ब्यान्ड, रोबोट भ्याकुम क्लिनर आदि पर्छन्। आजकल धेरै मानिसहरूले स्मार्ट वाचहरू प्रयोग गर्न थालेको छन्। यसले केवल समय मात्र देखाउँदैन, हाम्रो हेल्थ पनि मोनिटर गर्छ। हार्टबिट चेक गर्ने, स्लिप ट्र्याक गर्ने, स्टेप्स काउन्ट गर्ने, एक्सर्साइज रेकर्डहरू गर्ने जस्ता सुविधाहरू पनि अहिले एउटा सानो वाचमै उपलब्ध पनि रहेका छन्। त्यस्तै गरेर स्मार्ट टिभीले पनि इन्टरटेनमेन्टको तरिकाहरू परिवर्तन भने गरिदिएको छ। पहिले टिभी हेर्न एन्टेना वा केबल चाहिन्थ्यो, तर अहिले भने इन्टरनेटबाट नै युट्युब, नेटफ्लिक्स, अनलाइन न्युज, म्युजिक सबै हेर्न भने सकिन्छ। श्रोतहरू, अब भने कुरा गरौँ स्मार्ट होम टेक्नोलोजीको बारेमा। स्मार्ट होम भन्नाले टेक्नोलोजी प्रयोग गरेर घरका विभिन्न उपकरणलाई चाहिँ अटोमेट र कन्ट्रोल गर्ने प्रणालीलाई चाहिँ बुझिन्छ। उदाहरणको लागि तपाईँको घर बाहिर हुनुहुन्छ, तपाईँ घर बाहिर हुनुहुन्छ तर मोबाइलबाट घरको सिसिटिभी क्यामेराहरू हेर्न सक्नुहुन्छ। त्यस्तै गरेर राति भने बत्ती निभाउन बिर्सिनु भयो भने फोनबाटै पनि अफ गर्ने गर्न सकिन्छ। त्यस्तै गरेर केही स्मार्ट होम्समा त आवाजले नै कमान्ड दिन सकिन्छ, टर्न अन द लाइट्स भन्नेपछि बत्ती पनि आफै पनि बल्न जान्छ। यसले मानिसको समय बचाउँछ र जीवनलाई आरामदायी बनाउँछ, विशेष गरी वृद्ध वा व्यस्त मानिसहरूको लागि भने यस्तो टेक्नोलोजी चाहिँ धेरै नै उपयोगी भने बन्दै पनि गएछ। अब स्मार्ट यो ग्याजेट्सको अर्को महत्त्वपूर्ण पक्ष भनेको चाहिँ हेल्थ र सेफ्टी पनि रहेको छ। आजकल यो स्मार्ट डोरबेल र सेक्युरिटी क्यामेराहरूले पनि घरको सुरक्षाहरू बढाएका छन्। कसैले ढोका अगाडि आएमा मोबाइलमा नोटिफिकेसनहरू आउँछ, केही डिभाइसमा पनि मोसन डिटेक्टर पनि हुन भने सक्छ। त्यस्तै किचनमा प्रयोग हुने स्मार्ट एप्लियन्सहरू पनि लोकप्रिय भने भइ नै रहेका छन्। स्मार्ट रेफ्रिजरेटरले खानेकुरा सकिन लागेको जानकारी पनि दिन सक्छ भने स्मार्ट वासिङ मेसिनलाई भने मोबाइलबाट कन्ट्रोल पनि गर्न सकिन्छ। श्रोताहरू, तर भने टेक्नोलोजीको राम्रो पक्षसँगै केही चुनौतीहरू पनि रहेका छन्। पहिलो कुरा भनेको प्राइभेसी र सेक्युरिटी पनि रहेको छ। यदि इन्टरनेट सुरक्षित छैन भने स्मार्ट डिभाइस ह्याक हुन सक्ने जोखिम हुन्छ। त्यसैले स्ट्रङ पासवर्डहरू राखेर ट्रस्टेड एप्सहरू मात्र प्रयोग गर्ने बानी पनि एकदमै आवश्यक पनि रहेको छ। अनि अर्को कुरा भनेको मानिस टेक्नोलोजीमा अत्याधिक निर्भर पनि हुन थालेका छन्। सानो काम पनि ग्याजेट बिना गर्न गाह्रो महसुस हुन थालेको छ। यसले भने फिजिकल एक्टिभिटीहरू घटाउने र स्क्रिन टाइमहरू बढाउने समस्याहरू पनि ल्याइरहेको हुनसक्छ। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ स्मार्ट टेक्नोलोजी अझै सबैको पहुँच पुगेको त छैन, तर धेरै नै ग्याजेट्सहरू महँगा हुन्छन्, जसले गर्दा सबैले सजिलै प्रयोग भने गर्न पनि सकिरहेका छैनन्। श्रोताहरू, तर भने भविष्यलाई हेर्ने हो भने स्मार्ट टेक्नोलोजी अझै विकसित हुँदै जानेछ। अब आउने समय आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईसँग जोडिएको स्मार्ट होम पनि हुनसक्छ। घरले मानिसको बानी आफै सिक्ने, टेम्परेचर आफै मिलाउने, एनर्जी सेभ गर्ने जस्ता फिचर्सहरू भने अझै एडभान्स पनि हुने सम्भावना भने बोकेको छ है त। नेपालमा पनि बिस्तारै स्मार्ट टेक्नोलोजीको प्रयोगहरू बढि नै रहेको छ। सहर क्षेत्रमा स्मार्ट टिभी, सिसिटिभी, स्मार्ट लाइटिङ, डिजिटल लक जस्ता डिभाइसको प्रयोग भने बढ्दै पनि गएको देखिन्छ। युवा पुस्ता टेक्नोलोजीहरूमा पनि एकदमै आकर्षित छन् र इनोभेसनको क्षेत्रमा पनि नयाँ सम्भावनाहरू पनि खोजिने रहेका छन्।
त्यसैले अन्त्यमा चाहिँ श्रोताहरू, टेक्नोलोजी आफै राम्रो वा नराम्रो भन्ने हुँदैन, त्यसको प्रयोग कस्तो हुन्छ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण पनि हो। यदि हामीले स्मार्ट ग्याजेट्स र स्मार्ट टेक्नोलोजीलाई सही तरिकाले प्रयोग गर्यौँ भने यसले हाम्रो जीवन अझ सुरक्षित र सहज र व्यवस्थित बनाउन पनि सक्छ है त। यही सकारात्मक सोचको साथ भने आजको हाम्रो यो सेगमेन्ट यानि कि टेक्नोलोजी एन्ड इनोभेसन सेगमेन्ट चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। फेरि यस्तै रोचक विषयहरूको साथ भेट्ने नै छौँ है त श्रोताहरू, किनभने हाम्रो कार्यक्रम अन्तर्गत चाहिँ एभ्री डे यानि कि डेली नै केही न केही सेगमेन्टहरू रहि नै आएको छ, जस अन्तर्गत हामीले केही विषयहरूमा कुराकानी पनि गरि नै रहेका छौँ। अनि

हजुर, मलाई माफ गरिदेऊ विजय लामाको स्वरमा रहेको मिठास र भावनात्मक प्रस्तुतिले पनि गीतलाई चाहिँ अझ विशेष पनि बनाएको छ है। पुराना नेपाली आधुनिक गीतहरू मन पराउने श्रोताहरूको लागि भने यो गीत आज पनि उत्तिकै लोकप्रिय रहेको छ। श्रोताहरू, हाम्रो कार्यक्रम अझेरीको दोस्रो घण्टा अन्तर्गत भने मैले अलिकति केही विषयमा कुराकानी पनि गरि नै सकेको छु। गीत सङ्गीतहरूलाई पनि बजाइ नै रहेको छु। श्रोताहरू, अब फेरि अर्को गीत सङ्गीतहरू भन्ने लागौँ। द स्काई ब्यान्डको डाँडैमा मेला लागेछ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।
3: अब सुन्नुहोस् मूल शब्द संगीत अनि स्वर जनकवि केशरी धर्मराज थापा र मन्दिरा ढुङ्गेलको नारी शब्दमा रहेको गीत राजु लामा र तारा श्री मगरको स्वरमा।

हजुर, राजु लामा अनि तारा शिरीष मगरको हरियो भन्नु भन्ने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू, अब भने हाम्रो बेबी परिवारहरूको लागि चाहिँ एउटा जानकारी, यानि कि एउटा इन्फर्मेसन, एउटा सूचना चाहिँ आइसकेको छ। त्यो हो च्यारिटी होर्स रेस नाइटको बारेमा। हजुर, यसको मुख्य उद्देश्य भनेको चाहिँ रमाइलोसँग सामाजिक सहयोगको लागि रकम सङ्कलन गर्नु हो है। श्रोताहरू, यो भने समुदायलाई, हाम्रो समुदायलाई चाहिँ एकै ठाउँमा ल्याएर रमाइलो उत्साह र सहयोगको भावना फैलाउनु उद्देश्यले चाहिँ आयोजना गरिएको यो विशेष कार्यक्रम रहेको छ। यस कार्यक्रमबाट उठेको रकम भने चाहिँ हर्नबिल स्कुल र ट्री टप्स नामका संस्थाहरूलाई पनि सहयोग गर्नको लागि चाहिँ प्रयोग भने गरिनेछ। अनि यो चाहिँ डेट कहिले हुन्छ भन्दा चाहिँ 12 जुन शुक्रबारको दिन रहेको छ 2026। समय भनेको चाहिँ गेट खुल्ने चाहिँ 4:30 बेलुका र कार्यक्रम चाहिँ 6 बजेदेखि 11 बजे रातिसम्म सञ्चालन हुन्छ। स्थान चाहिँ चिटच्याट कम्युनिटी सेन्टरमा। यदि तपाईँहरू हर्स रेस नाइट चाहिँ हेर्न जान इच्छुक हुनुहुन्छ भने चाहिँ प्रवेश शुल्क चाहिँ $10 राख्नेछ, जसमा चाहिँ खाना र ऱ्याफल टिकटहरू पनि समावेश गरिएको छ। यति मात्र नभएर VIP टेबल पनि उपलब्ध रहेको छ, जसको मूल्य चाहिँ $50 रहेको छ र 8 जनासम्म बस्न मिल्ने व्यवस्थाहरू पनि गरिएको छ। श्रोताहरू, कार्यक्रमका सहभागीहरूका लागि चाहिँ ल्याउने पुर्याउने यातायात पनि सुविधा भने दिइनेछ। अनि तपाईँले त्यहाँ जाँदा चाहिँ के लगाउने जस्तो लाग्छ भने चाहिँ एकदमै आकर्षक पहिरनहरू लगाउन चाहिँ सक्नुहुनेछ है। अनि यदि तपाईँहरूको टाइम मिलेमा अनि यदि नयाँ कुराको एक्सपिरियन्स गर्न चाहनुहुन्छ भने चाहिँ पक्कै पनि रेसहरू हेर्न जानुहोला। यो भनेको चाहिँ एउटा राम्रो उद्देश्यको लागि नै रहेको छ, त्यसैले साथ भने पक्कै पनि दिनुहोला। फेरि भन्न चाहे, समय चाहिँ बेलुकाको 4:30 बेलुका गेटहरू खुल्छ, तर 6 देखि 11 बजेसम्म। यो चाहिँ हो 12 जुन शुक्रबारको दिन चिटच्याट कम्युनिटी सेन्टरमा। आफ्नो जानको लागि डेट र टाइमहरू लेखेर, यानि कि नोट भने पक्कै पनि गर्नुहोला, च्यारिटी हर्स रेस नाइटको लागि। श्रोताहरू, हामी हाम्रो कार्यक्रम मझेरीको दोस्रो घन्टाको अन्त्यतिर पनि आइ नै सकेका छौँ। हेर्नुहोस् न, समय पनि बितेर जाँदैछ, बित्दै पनि छ, होइन, केही छैन, बित्नु नै पर्ने हुन्छ। त्यही भएर फेरि तेस्रो घन्टा पनि आइ नै हाल्छ। यदि बितेन भने त तेस्रो घन्टा पनि आउँदैन। हाम्रो कार्यक्रममा हामीले मिठा मिठा गीत सङ्गीतहरू पनि हजुरहरूलाई सुनाउन पाउँदैनौँ, अनि रमाइला कुराकानी त झन् राख्न नै पाउने नै भएन। त्यही भएर समय बित्यो भन्दैमा साह्रै हाती नै छैन, होइन, एकदमै राम्रो कुराकै लागि रहनेछ। यो त थियो अलिकति हाम्रो कार्यक्रम मार्फत गफगाफहरू। अनि श्रोताहरू, तपाईँहरू के कस्तो गर्दै हुनुहुन्छ आज मङ्गलबार? हाम्रो बिएफपी परिवारहरू त होइन, एकदमै अब भने नानीहरूको टर्म ब्रेकहरू पनि सुरु भइसकेको छ, सबैजना एकदमै घरमै नानीहरूसँग व्यस्त हुनुहुन्छ होला। अब कति सानो सानो नानीहरू त अब स्कुल जाँदै नै आमा बाबालाई, आमाहरूलाई एकदमै आराम हुन्थ्यो, तर घरमा भने चाहिँ एकदमै बिजी नै हुनुहुन्छ होला, किनभने बच्चाहरू घरि के मागिरहेको हुन्छ, घरि के खोजिरहेको हुन्छ, त्यो चाहिँ एकदमै गाह्रो हुन्छ, होइन। कहिलेकाहीँ आमा बाबालाई पनि आफ्नो हुन्छ नि एकदम रिल्याक्सहरू गर्ने मन लाग्छ, समय लाग्छ, समय होस् जस्तो लाग्छ, तर अब अहिले टर्म ब्रेकले गर्दा सायद सबैजना व्यस्तै हुनुहुन्छ होला। तर पनि केही छैन, यो भनेको पनि एउटा फ्यामिली टाइमै हो। आफ्नो बच्चालाई हेरविचार पुर्याउने, उनीहरूले चाहेको कुराहरू पुऱ्याइदिने, होइन, सँगसँगै बस्ने, पनि एउटा सकारात्मक हिसाबले सोच्यो भने चाहिँ एकदमै राम्रो पनि हो, किनकि यो एउटा फ्यामिली टाइम रहेको छ। अरू बेला त हुन त बालबच्चा स्कुलमा भयो भने आमा बाबालाई अलिकति आराम त होला, तर भने एकदमै बिहानदेखि बेलुकासम्म साह्रै समयहरू चाहिँ व्यतीत गर्न पाइँदैन। त्यही भएर चाहिँ मैले यसलाई सकारात्मक हिसाबले सोच्नु होला, एउटा फ्यामिली टाइमको रूपमा लिनुहोला भनेर म भन्न चाहे। फेरि पनि लागिहालौ गीत सङ्गीततर्फ नै, सुरेश कुमारको प्रिय तिम्रो सम्झना।

हजुर सुरेश कुमारको प्रिय तिम्रो सम्झना श्रोता र अब भने ब्रुनेमा 12:05 मात्रै बाँकी रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाइमा भने द फिरन्तेबाट मनभरि माया भन्ने गीत सुन्न सक्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी तेस्रो घण्टामा भेट्नेछौँ। श्रोताहरू निरन्तरता हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला।

0: कानुन बनाउन अब नागरिकले पनि प्रत्यक्ष सुझाव दिन पाउने भएका छन्। नागरिकका चासो समेट्न कानुन मन्त्रालयले ल फिडब्याक पोर्टल सञ्चालनमा ल्याएको हो। पोर्टल मार्फत नागरिकले मौजुदा कानुन संशोधनदेखि नयाँ विधेयकका मस्यौदासम्म दफा उपदफामा सुझाव दिन सक्नेछन्। कानुन मन्त्री सुविता गौतमका अनुसार सुझाव दिनुअघि सम्बन्धित कानुन अध्ययन गर्ने सुविधा पनि राखिएको छ। यसले सुझावलाई व्यावहारिक र परिपक्व बनाउने अपेक्षा गरिएको छ। सरकारले यसअघि गुठी र सङ्घीय शिक्षा विधेयक जस्ता कानुनमा जनचासो व्यवस्था हुँदा आन्दोलन चर्किएको अनुभवपछि कानुन निर्माण प्रक्रियामा सर्वसाधारणको सहभागिता बढाउने प्रयास गरेको हो। मन्त्रालयले सांसददेखि सर्वसाधारण सबैका लागि पोर्टल खुला गरिएको जनाएको छ। हाल मन्त्रालयले मेलमिलाप ऐन संशोधनको मस्यौदा सार्वजनिक गरिसकेको छ भने आगामी आर्थिक वर्षमा संसदमा लैजाने 40 बढी कानूनको मस्यौदा पनि चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी छ। सूचना प्रविधि, साइबर सुरक्षा, निजामती सेवा, सड़क सुरक्षा, जलस्रोत, वैदेशिक रोजगार लगायत विभिन्न क्षेत्रका विधेयकमा नागरिक सुझाव लिइने मन्त्रालयको भनाइ छ। यो आलु लगाउने सिजन होइन, तर बैतडीको खोडपे आसपासका क्षेत्र भने अहिले आलुमय भएको छ। करिब 500 रोपनी क्षेत्रफलमा फैलिएको व्यावसायिक आलु खेतीले गाउँ नै आलुमय भनेको हो। नेपालगञ्जबाट दिल बहादुर केसीको रिपोर्ट।
1: स्थानीय किसान केशव बहादुर विष्टले जेटीएसम्म अध्ययन गर्नु भएको छ। उहाँले आफ्नो सिप र अनुभवलाई अहिले खेतीसँगै जोड्दै आलु उत्पादनमा व्यस्त बनाउनु भएको छ।
2: मैले चाहिँ कृषि जेटीए पढेको होइन, अनि त्यसलाई चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ अब खाली समयमा उसरी चाहिँ मैले प्रोजेक्टमा नि काम गर्थेँ पहिला। अब यसको वार्षिक आम्दानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। अब मिनिममली अब हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामीले बिक्री सुरु गर्न सुरु गर्छौँ।
1: उत्पादन राम्रो हुँदै गएपछि अन्य किसान पनि आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन्। तर किसानहरूका केही गुनासाहरू पनि छन्। विशेष गरी आलु भण्डारणका लागि शीत भण्डार केन्द्र नहुँदा उत्पादन सुरक्षित राख्न समस्या हुने गरेको उनीहरूको गुनासो छ।
2: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट डलधुरा लैजानुपर्ने, बिउ किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको छ।
3: यहाँका किसानहरूको समस्या के छ भने मुख्य समस्या किसानहरूले कोल्ड स्टोरमा आलुको बिउ राख्नु पाएका छैनन्।
1: यस वर्ष मौसम अनुकूल भएकाले पनि आलु राम्रोसँग सप्रिएको किसान बताउँछन्। समय समयमा परेको पानीका कारण आलु उत्पादन अझ बढ्ने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीको भनाइ छ।
4: 500 रोपनी क्षेत्रफलमा अहिले हाम्रो आलु खेती छ र यो वर्ष पानी परे हुनाले, दुई तिन पटक पानी परे हुनाले आलुको चाहिँ पालन गर्ने चाहिँ 10-15% बढ्छ भन्ने अनुमान।
1: खोर्पे क्षेत्रको करिब 500 रोपनीमा आलु खेती गरिएको छ। हरेक वर्ष 1.5-2 करोड रुपियाँ बराबरको आलु बिक्री हुने गरेको स्थानीय बताउँछन्। उत्पादन सँगै किसानको आकर्षण बढ्दै जाँदा खोर्पे क्षेत्र अहिले बैतडीकै प्रमुख आलु उत्पादन केन्द्रका रूपमा चिनिन थालेको छ।
5: Well, it's certainly an escalation in the rhetoric from Russia, and it's seen from Kiev's perspective as very much a sign that Putin is afraid that he's losing this war. He's trying to escalate tensions, he's trying to escalate the intimidation tactics against Ukraine and against the international community here in Kiev, the diplomatic community, because he's suffering certain setbacks on the front lines and also within Russia itself. In recent months, we've seen the Russian advance in Ukraine grind to a standstill, and in the last month and a half since the beginning of April, Ukraine actually retaking more land than Russia was able to seize. So essentially, Russia losing ground on the front lines.
0: नेपालमा नसर्ने रोगहरू नै समय अगावे हुने मृत्युका प्रमुख कारणका रूपमा देखा परेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कुल मृत्युको करिब 71% हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ। साथै सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण गरिएको छ। यस्ता रोगहरूले व्यक्ति, परिवार तथा समग्र स्वास्थ्य प्रणालीमा पर्ने भार निरन्तर बढाइरहेका छन्। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयद्वारा कार्यान्वयनमा ल्याइएको नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना अनुसार करिब 22% नेपाली जनता नसर्ने रोगका कारण 30-70 वर्षको उमेर बीचमै अकाल मृत्युको जोखिममा छन्। पछिल्लो समय अधिकांश घर परिवारमा कुनै न कुनै प्रकारका नसर्ने रोगका बिरामी भेटिन थालेका छन्। नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली पूर्ण रूपमा प्रभावकारी नभएकाले नसर्ने रोग सम्बन्धी राष्ट्रिय मृत्यु दरका तथ्याङ्क प्राप्त गर्न अझै चुनौती छ। हाल करिब 50% मृत्यु मात्रै दर्ता हुने अनुमान छ। सरकारी अस्पतालहरूको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ठूलो हिस्सा नसर्ने रोगसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ। हवस् त खबर यति नै नमस्कार
6: यो बीएफबीएस कुलकर्म रेडियो हो

0: Oricare o idee.
1: श्रोताहरू हेर्दै हेर्दै समय पनि कति छिटो बित्दोरहेछ। रमाइलो गीतहरू, मिठा गफगाफ र सकारात्मक माहौलसँगै भने हामी हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा प्रवेश भने गरिसकेका छौँ। म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा। श्रोताहरू, आशा छ अहिलेसम्मको हाम्रो साथ तपाईँहरूलाई पक्कै पनि मन परेको छ र तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीबाट हाम्रो कार्यक्रमसँग जोडेर भने आजको यो मङ्गलबारलाई अझ विशेष पनि बनाइरहनु भएकै होला। अबको यो तेस्रो घण्टामा हामी हजुरहरूका लागि अझै आकर्षक गीतहरू, केही रोचक कुराकानी र ऊर्जा दिने प्रस्तुतिहरू लिएर भने आइ नै सकेका छौँ। त्यसैले रेडियोको आवाज अलिकति बढाउनुहोस्, आरामसँग बस्नुहोस् र हाम्रो साथमा यो सुन्दर समयलाई अझ रमाइलो पनि बनाउनुहोस्। अनि तपाईँहरूको माया अनि साथको लागि हजुरहरू सम्पूर्णलाई फेरि पनि नमस्कार। श्रोताहरू, हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टाको पहिलो गीत पनि सुनिसक्नु भएको छ, प्रकाश श्रेष्ठको मैले गीत छोडिआए। अबको अवसायमा भने अभियान द स्टिम इन्जिन्सको सधैँभरि।

हजुर, भर्खर हामीले सुनिसक्यौँ अभय एन्ड द स्टिम इन्जिन को निकै नै मिठो गीत सधैँभरि। सुधारो गीतले भने प्रेम साथ अनि मनका भावनालाई चाहिँ निकै सरल तर गहिरो तरिकाले प्रस्तुत गरेको महसुस पनि हुने गर्छ, होइन? अनि यो ब्यान्डकै मुख्य गायिका अव्य सुब्बाको आफ्नो फरक शैली र यो सोलफुल आवाजको कारण भने नेपाली सङ्गीत क्षेत्रमा विशेष रूपमा परिचित पनि हुनुहुन्छ नै। त्यसैले पनि अव्य एन्ड द स्टिम इन्जिन्सका गीतहरू यो पुस्तादेखि पुराना सङ्गीत पाराखीहरूसम्म सबैले मन पराउने गरेका छन्। आशा छ सधैँभरिले तपाईँहरूको मन पनि पक्कै पनि छोइने होला। अहिले भने ब्रुनाईमा दिउँसोको 12:17 गइसकेको छ अनि सेरियाको मौसम भने खासै फेरबदल भने भएको छैन। मैले अघि पनि हजुरहरूलाई भनि नै सकेको थिएँ, ब्रुनाई भन्नु बित्तिकै एकदमै गर्मी हुन्छ अनि एकदमै बिहानदेखि झलमल्ल घाम लागिरहेको हुन्छ भन्ने त सबैलाई थाहा भएकै कुरा हो। तर भने आज अलिकति मौसम चाहिँ परिवर्तन भएको छ है अरू बेलाको तुलनामा, किनकि आज भने त्यति धेरै घामहरू देखेको छैन, अलिअलि मौसम चाहिँ धुमिएको जस्तो छ। सायद साँझसम्ममा चाहिँ अलिकति पानीहरू बर्सिन सक्छ, हुन त यो मौसमको कुरा हो, खासै हामीले केही कुराको पनि ग्यारेन्टी त दिन सक्दैनौँ। तर भने मैले यसो हेर्दा चाहिँ मैले आवाज भएको कुराहरू हजुरहरूमा राखि नै सकेको छु। अब फेरि कुराकानी सँगसँगै अर्को गीत सङ्गीततर्फ लागिहालौँ। उदित नारायण झा र आशा भोसलेको मिरमिरे साँझमा।

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोरखा रेडियो हो।

हजुर, अस्मिता अधिकारीको को होला त्यो भन्ने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू, हामी भने हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा प्रवेश भने गरि नै सकेका छौँ अनि तेस्रो घण्टा अन्तर्गत भने सधैँ चाहिँ मैले समसामयिक विषयहरू लिएर आइ नै सकेको छु र आजको यो समसामयिक विषय अन्तर्गत भने चाहिँ आज अलिकति यो स्वास्थ्य हाम्रो यो विषयमा चाहिँ कुराकानी लिएर आइ नै सकेको छु र जस अन्तर्गत रहेको छ यो मिरगौलामा चाहिँ किन पत्थरी बन्छ भन्ने विषयमा। श्रोताहरू, अहिले पनि धेरै मानिसहरू मृगौलाको यानि कि पथरी अर्थात् किडनी स्टोनको समस्याबाट पीडित भने भइरहेका छन् अनि यो समस्या जुनसुकै उमेरका मानिसलाई पनि हुनसक्छ। समयमै ध्यान नदिँदा यसले निकै असह्य पीडाहरू दिन सक्छ। त्यसैले आज हामी पथरी चाहिँ किन बन्छ अनि यसको लक्षण के हुन् अनि कसरी बस्ने भन्ने बारे पनि विस्तृत रूपमा बुझ्ने प्रयास पनि गर्नेछौँ। श्रोताहरू, सबैभन्दा पहिले त मृगौला भनेको हाम्रो शरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग पनि हो। मृगौलाले चाहिँ रगत सफा गर्ने, शरीरको फोहोर पदार्थ पिसाब मार्फत बाहिर निकाल्ने र शरीरमा पानी तथा नुनको सन्तुलन मिलाउने कामहरू गर्छ। तर जब पिसाबमा रहेका केही खनिज पदार्थहरू जस्तै क्याल्सियम अक्सालेट युरिक एसिड आदि धेरै मात्रामा जम्मा हुन थाल्छन् ती बिस्तारै ससाना कणका रूपमा जमेर भने पत्थरीहरू बन्न पुग्छन्। अब प्रश्न आउँछ, पत्थरी चाहिँ किन बन्छ त? हजुर श्रोताहरू, सबैभन्दा मुख्य कारण हो पर्याप्त पानी नपिउनु। जब हामी काम यो एकदमै कामको व्यस्तले गर्दा कम पानीहरू पिउँछौँ शरीरमा पिसाब कम बन्छ र पिसाबहरू गाढा हुन्छ। त्यसमा रहेका खनिज पदार्थहरू सजिलै जम्न थाल्छन्। विशेष गरी गर्मी ठाउँमा बस्ने धेरै पसिना आउने तर पानी कम खाने मानिसहरूमा भने पत्थरीको सम्भावना बढी हुन्छ। त्यस्तै गरेर दोस्रो कारण रहेको छ खानपान। अब खानपान अन्तर्गत चाहिँ यो धेरै नुनिलो चिल्लो मासुजन्य तथा जङ्क फुडहरू बढी खाने बानीले पनि पथरियाहरू बनेर जान सक्छ, यानि कि बन्न सक्छ। पालुङ्गो चुकन्दर चिया चक्लेट बदाम जस्ता केही खानेकुरामा अक्सालेट धेरै हुन्छ। यस्ता पदार्थ अत्याधिक सेवन गर्दा पनि पथरीहरू बन्ने जोखिम चाहिँ बढेर जान्छ भनेर भनिएको छ। अर्को कारण पनि रहेको छ यो पिसाबहरू रोक्ने बानी। धेरै मानिस कामको व्यस्तता वा लापरवाहीले भने लामो समयसम्म पिसाबहरू रोक्ने गर्छन्। यसले चाहिँ मृगौलामा दबाव बढाउँछ र सङ्क्रमणको जोखिमहरू पनि बढाउँछ जसले चाहिँ पथरी बन्न चाहिँ सहयोग पनि गर्ने गर्छ भनेर भनिन्छ। त्यस्तै अर्को कारण पनि रहेको छ, यो वंशानुगत पनि हुनसक्छ। यदि परिवारमा कसैलाई मृगौलियाको यानि कि पथरी भएको छ भने अन्य सदस्यमा पनि हुने सम्भावना एकदमै बढी हुन्छ। त्यस्तै मोटोपन मधुमेह उच्च रक्तचाप तथा के औषधिको लामो प्रयोगले पनि पथरीहरू बन्न सक्छ भनेर भनिन्छ। श्रोता, अब भने पथरी भएको चाहिँ कसरी थाहा पाउने त? अब यो चाहिँ कसरी थाहा पाउन सकिन्छ भन्दा चाहिँ मृगौलाको पथरी हुँदा सबैभन्दा प्रमुख लक्षण भनेको चाहिँ एकदमै दुखाइ धेरै नै हुनु अनि यो दुखाइ चाहिँ ढाडको एकातिर वा पेटको तल्लो भागमा अचानक सुरु हुन्छ अनि कहिलेकाहीँ दुखाइ चाहिँ सहनै नसक्ने खालको पनि हुन जान्छ। त्यसै गरी पिसाबहरू गर्दा पोल्ने, पिसाबमा रगत देखिने, बारम्बार पिसाब लाग्ने, वाकवाकी आउने, बान्ता हुने तथा ज्वरो आउने जस्ता समस्याहरू पनि देखिन सक्छन् भनेर भनिएको छ। कतिपय साना पथरीहरू त पिसाब मार्फत आफै बाहिर निस्कन पनि सक्छन् तर ठुलो पथरी भएमा चाहिँ उपचार चाहिँ एकदमै आवश्यक छ भनेर पनि भनिएको छ। श्रोताहरू, अब भने उपचारको कुरा पनि गरिहालौँ। यो डाक्टरले चाहिँ अल्ट्रासाउन्ड एक्सरे वा सिटी स्क्यान गरेर पथरीको अवस्था जाँचहरू गर्छन् र सानो पथरी भएमा चाहिँ धेरै पानी पिउन, औषधि खान र खानपानमा ध्यान दिन पनि सुझाव दिइन्छ। तर ठुलो पथरी भएमा लेजर शल्यक्रिया वा अन्य आधुनिक प्रविधिबाट पनि निकाल्नुपर्छ भनेर भनिएको छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पथरीबाट चाहिँ कसरी बस्न सकिन्छ त? श्रोताहरू, दिनमा पर्याप्त पानी पिउने, कम्तीमा पनि 2-3 लिटर पानी पिउनु एकदमै आवश्यक रहेको छ। धेरै नुनिलो तथा जङ्क फुडहरू चाहिँ एकदमै कम खाने बानी बसाल्नुपर्ने हुन्छ। नियमित व्यायाम गर्ने र तौल नियन्त्रणमा राख्न सक्नुपर्छ अनि पिसाब लामो समयसम्म कहिले पनि रोक्नु हुँदैन। चिकित्सकको सल्लाह बिना कुनै पनि औषधिहरू धेरै प्रयोग नगर्ने अनि शरीरमा पानीको कमी हुन कहिले पनि नदिने। एकदमै पानी चाहिँ एकदमै शरीरको लागि पथरियालाई मात्र नभएर हरेक कुराको लागि आवश्यक छ। त्यसैले पानी चाहिँ एकदमै पिउने पानीहरू बसाल्नुहोला। त्यही पनि भन्न चाहे श्रोताहरू, मृगौलियाको यो पथरी सामान्य समस्या जस्तो लागे पनि यसको समयमा उपचार नगरे जटिलहरू बनेर जान सक्छ। त्यसैले स्वास्थ्य जीवनशैली अपनाउनुहोला। पर्याप्त पानीहरू पिउनु र कुनै लक्षण देखे
तुरन्त चिकित्सकको सल्लाह लिनु पनि एकदमै आवश्यक रहेको छ। श्रोताहरू, आजको हाम्रो रूपरेखा यानि कि समसामयिक अन्तर्गत भने मैले चाहिँ पत्थरीको विषयमा अलिकति कुराकानी गरि नै सकेको थिएँ। अब श्रोताहरू, आजको कार्यक्रमबाट चाहिँ तपाईँहरूले मृगौलियामा चाहिँ पत्थरीहरू किन बन्छ र कसरी बस्न सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण जानकारीहरू पाइ नै सक्नुभयो। मलाई आशा छ तपाईँहरूलाई केही न केही उपयोगी त पक्कै पनि भएन होला। यस्तै यस्तै कुराकानीहरू हाम्रो कार्यक्रम अन्तर्गत लिएर आउने नै छौँ होइन। अनि अन्त्यमा चाहिँ स्वास्थ्य नै जीवनको सबैभन्दा ठुलो धन हो भन्ने कुरा चाहिँ कहिले पनि नबिर्सिनु होला। हुन त कति कुराहरू चाहेर पनि गर्न सकिँदैन, भन्न सजिलो हुन्छ गर्नमा गाह्रो त हुन्छ, तर भने प्रायः चाहिँ गर्दै गर्न होला। अवश्य पनि एक दिन कसो नहोला होइन, आफ्नो तौलहरू नियन्त्रण गर्नुहोला, खानपानमा बढी जोड दिनुहोला, एकदमै बाहिरको नुनिलो चिल्लो खानेकुराहरूभन्दा बरु आफै घरमा बनाएर फ्रेस खानाहरू खानुहोला। अनि अर्को कुरा चाहिँ अलिकति यो एक्सर्साइजहरू भन्नाले धेरै नगरे पनि कम्तीमा दिनमा चाहिँ 10-15 मिनट चाहिँ हिँड्नुपर्छ भनेर पनि भनिन्छ है। त यो थियो आजको समसामयिक अन्तर्गत यो मृगौलामा किन पत्थरी बन्छ अनि यसको नियन्त्रणहरू चाहिँ के कस्ता थिए भन्ने विषयमा लिएर आइ नै सकेको थिएँ। मैले अघि पनि भनिसकेको छु श्रोताहरू, स्वास्थ्य नै जीवनको सबैभन्दा ठुलो धन हो भन्ने चाहिँ कहिले पनि नबिर्सिनु होला। हुन त अहिलेसम्म कतिलाई भन्नाले नभएको होला होइन, कतिलाई लागेको पनि छैन होला, कसैलाई नबोस् पनि, तर भएको खण्डमा पनि अलिकति भए पनि विचार अनि होस् चाहिँ पक्कै पनि पुर्याउनु नै पर्ने हुन्छ। यो थियो आजको समसामयिक। अब पनि गीत सङ्गीततर्फ नै लागिहालौँ, किनभने गीत सङ्गीत बिना त हाम्रो कार्यक्रम एकदमै अधुरो नै हुन्छ। त्यही भएर अबको बसाइमा पनि अर्को गीत सुनौ, शान्ति रानी परिशान्ता रानी परियारको मत ढले ढले।

हजुर, शान्त रानी परियारको म त ढले ढले भन्ने गीत पनि सुनिसक्नुभयो। सुधारे यस्तो गीत सङ्गीतहरू सुन्दाखेरि कस्तो ऊर्जा दिन्छ होइन, एकदमै नाचौँ नाचौँ जस्तो लाग्छ। मैले भनी पनि रहेको हुन्छु, सङ्गीत भनेको चाहिँ त्यो एकदमै हाम्रो आत्माको साथी हो अरे। जस्तो सङ्गीत बन्यो बज्यो त्यस्तै नै हाम्रो मुडहरू पनि जान्छ अरे। यदि एकदमै सुरिलो एकदमै हुन्छ नि सुमधुर गीत सङ्गीतहरू सुन्यो भने मन पनि त्यस्तै सुमधुर भएर जान्छ अरे। यदि ऊर्जा दिने खालको गीत सङ्गीतहरू सुन्यो भने त्यति बेला आफूलाई पनि एकदमै नाचौँ नाचौँ जस्तो भने लाग्छ अरे। त्यही भनेर त भनिन्छ सङ्गीत भनेको एउटा मनको भाषा त हो नै, अनि एउटा हाम्रो साथी प्रिय साथी पनि हो भन्दा फरक नपर्ला। गीत सङ्गीतहरू राख्ने दौरानमा फेरि पनि लागिहालौँ हेमन्त राणाको सुन साइली।

0: SBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो।

हजुर, एकदमै मिठो गीत थियो शान्तिश्री मगर र सागर आले मगरको युके बस्ने दया। आशा छ हजुरलाई सुनेर पक्कै पनि रमाइलो भयो होला। अब भने हाम्रो ब्रिटिस भर्सेस ब्रुनाईका श्रोताहरूको लागि रहेको छ, यानि कि हाम्रो बिएफबी परिवारहरूको लागि। मिति चाहिँ 27 मे 2026 दिन, यानि कि भोलि चाहिँ बिहानको 10 बजेदेखि सेरिया क्षेत्रमा इङ्ग्लिस 101.5 मेगाहर्ज तथा गोर्खा एफएम 89.5 मेगाहर्ज रेडियोको प्रसारण अवरुद्ध हुनेछ। यो प्रसारण प्रणालीमा रहेका रिजिट लाइन्स परिवर्तन गर्ने कार्यका कारण हुन लागेको। कृपया उक्त दिन भने उपयुक्त माध्यम बिएबिएस एप, इन्टरनेट र स्मार्ट स्पिकरहरू प्रयोग गरेर श्रवण गर्न विनम्र अनुरोध गर्दछौँ। अनि पढ्न गएको असुविधाप्रति बिएबिएस बुनाइ भने क्षमा प्रार्थी छौँ है त। श्रोताहरू, हाम्रो कार्यक्रम अझेरी पनि हेर्दा हेर्दै तेस्रो घन्टाको पनि अन्त्यमा आइ नै सकेको छ। हेर्नुहोस् त, समय पनि बितेर जाँदैछ। हाम्रो कार्यक्रम अन्तर्गत विभिन्न विधाका गीत सङ्गतिहरू पनि राखि नै रह्यौँ, केही प्रेरक प्रसङ्ग पनि समावेश गऱ्यौँ, समसामयिक विषय त छँदै पनि छ होइन। अनि आज चाहिँ मङ्गलबार भएको कारणले टेक्नोलोजी र इनोभेसनको बारेमा पनि अलिकति कुराकानीहरू गरि नै सकेका छौँ। अनि हजुरहरूलाई आजको हाम्रो कार्यक्रम अझेरी कस्तो लागिरहेछ? आज मङ्गलबारको दिन एकदमै तपाईँहरूको दिन सबैजनाको एकदमै शुभ होस्, राम्रो होस् भनेर पनि म भन्न चाहे। श्रोताहरू, हुन त सबैजना व्यस्तै हुनुहुन्छ होला आफ्नो कामप्रति होइन, सबैजनाले काम गर्नु नै पर्ने हुन्छ। तर जे जति अथवा जो जसले चाहिँ आजको मझेरी कार्यक्रम सुन्नुभयो, हामीलाई साथ माया दिनुभयो, त्यसको लागि पनि हजुरहरूलाई धेरै धेरै धन्यवाद भनेर भन्नु नै पर्ने हुन्छ। तर पनि केही छैन, आजको कार्यक्रम हजुरले सुन्न पाउनु भएन भने भोलि पनि हामी फेरि पनि मझेरी कार्यक्रम लिएर आउने नै छौँ। यो कार्यक्रमहरू यो मझेरी मात्र नभएर सबै कुरा माफ गर्नु होला, कार्यक्रमहरू जुन पनि हामीले बिएबिएस गोर्खा रेडियोबाट लिएर आएको हुन्छौँ, त्यो कार्यक्रमहरू हजुरहरूको लागि नै भनेर समर्पित पनि गरि नै रहेका हुन्छौँ। त्यस्तै गरेर अब भने हाम्रो एकजना श्रोता आउनुभएको छ, उहाँ हुन्छ खर्का गुरुङ मामा। मैले सधैँ पनि भने नै गर्छु, उहाँ चाहिँ हाम्रो एकदमै नियमित श्रोता नै हुनुहुन्छ। उहाँले भन्नुहुन्छ, नूतन भान्जी नमस्कार भनेर भन्नुभएको छ। नमस्कार मामा, मझेरी कार्यक्रम सुन्दैछु, रमाइलो भइरहेछ। युकेको मौसमले त अहिले ब्रुनाईमा जस्तै 32 डिग्री छ, साह्रै गर्मी 40 डिग्री पो हो कि जस्तो छ भान्जी। र समयले साथ दिएमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भनेर भन्नुभएको छ। गीतको बोल चाहिँ चिसो चिसो हावा सरर मुना थापाले गाउनुभएको, सम्झनामा हजुर लगायत सम्पूर्णलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद नमस्ते भनेर भन्नुभएको छ। मामा, हजुरको यो माया साथको लागि सदैव हामी तपाईँलाई धन्यवाद नै भनिरहेका हुन्छौँ। हुन त तपाईँले भने अनुसार अहिले पनि युके एकदमै गर्मी नै छ भनेर सुन्नमा आएको छ, हजुरले पनि भनि नै सक्नुभयो। अब हुन त धेरै अब गर्मी त हुँदैन, सायद 2-3 हप्ताको कुरा होला। एकदमै आफूले आफूलाई आफ्नो स्वास्थ्यलाई राम्रोसँग ख्याल गर्नुहोला, एकदमै पानीहरू बेसी पिउनुहोला गर्मीको लागि होइन, त्यही भन्न चाहे। अनि अर्को कुरा चाहिँ अलिकति भयो भने एकदमै घामको मजा चाहिँ लिन नबिर्सिनुहोला है त मामा। यसरी नै हामीलाई कार्यक्रममा आएर माया साथ दिनुहोला। अबको बसाइमा हजुरको नै अनुरोधको यो मिठो गीत।

हजुर श्रोताहरू, भर्खरै सुनिसक्नु एकदमै रमाइलो लोकगीत थियो, हावा चिसो चिसो हावा सरर मुना थापाको गीत। यो गीत चाहिँ भने हाम्रो मामा खड्का गुरुङले अनुरोध गर्नुभएको थियो, जति पनि रेडियो सुनेर बस्नुभएको सबै श्रोताहरूलाई अनि मलाई पनि भनेर भन्नुभएको थियो। मामा एकदमै धेरै धेरै धन्यवाद, सायद यो समयमा सुनेर तपाईँलाई भने आनन्द त पक्कै पनि भए नै होला। यसरी नै हाम्रो कार्यक्रमलाई साथ अनि माया दिनु पक्कै पनि जोडी नै राख्नुहोला भनेर पनि भन्न चाहे। त्यसै गरेर अब भने बुढैमा दिउँसोको 1 बज्नुलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। हजुरहरू सम्पूर्णले सुनिदिनुभयो, साथ दिनुभयो, यसको लागि सबैलाई मनैदेखि धन्यवाद। अबको बसाइमा पनि नेपथ्य ब्यान्डको आँगनै भरि भने गीत सुन्नुहुनेछ अनि म नूतन राईलाई पनि अनुमति दिनुहोस्। फेरि भोलि यही समयमा यही रेडियो मार्फत उपस्थित हुने नै छौँ। तबसम्मका लागि सबैजनाको दिन एकदमै सुखसँग बितोस्, स्वस्थ रहनुहोस्। हस्त, नमस्ते, बाई बाई।

0: Pilaid Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढ़िरहेको दावी गरिरहेकै बेला अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा खानी बिछ्याउन प्रयोग हुने ढुङ्गामाथि आत्मरक्षात्मक सैन्य कार्यवाही गरेको जनाएको छ। यो घटनाले युद्धविरामको नाजुक अवस्थाबीच सैन्य तनाव र कूटनीतिक प्रयास सँगसँगै अघि बढ़िरहेको संकेत गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टन टिम हकिन्सका अनुसार कार्यवाही इरानी सेनाबाट उत्पन्न सम्भावित जोखिम विरुद्ध अमेरिकी सैनिकको सुरक्षा सुनिश्चित गर्न गरिएको हो। कानून बनाउन अब नागरिकले पनि प्रत्यक्ष सुझाव दिन पाउने भएका छन्। नागरिकका चासो समेट्न कानून मन्त्रालयले ल फिडब्याक पोर्टल सञ्चालनमा ल्याएको हो। पोर्टल मार्फत नागरिकले मौजुदा कानून संशोधनदेखि नयाँ विधेयकका मस्यौदासम्म दफा उपदफामा सुझाव दिन सक्नेछन्। कानून मन्त्री सुविता गौतमका अनुसार सुझाव दिनु अघि सम्बन्धित कानून अध्ययन गर्ने सुविधा पनि राखिएको छ। यसले सुझावलाई व्यवहारिक र परिपक्व बनाउने अपेक्षा गरिएको छ। सरकारले यसअघि गुठी र सङ्घीय शिक्षा विधेयक जस्ता कानूनमा जनचासो व्यवस्था हुँदा आन्दोलन चर्किएको अनुभवपछि कानून निर्माण प्रक्रियामा सर्वसाधारणको सहभागिता बढाउने प्रयास गरेको हो। मन्त्रालयले सांसददेखि सर्वसाधारण सबैका लागि पोर्टल खुला गरिएको जनाएको छ। हाल मन्त्रालयले मेलमिलाप ऐन संशोधनको मस्यौदा सार्वजनिक गरिसकेको छ भने आगामी आर्थिक वर्षमा संसदमा लैजाने 40 बढी कानूनको मस्यौदा पनि चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी छ। सूचना प्रविधि, साइबर सुरक्षा, निजामती सेवा, सड़क सुरक्षा, जलस्रोत, वैदेशिक रोजगार लगायत विभिन्न क्षेत्रका विधेयकमा नागरिक सुझाव लिइने मन्त्रालयको भनाइ छ। सर्वोच्च अदालतका न्यायाधीश रिल कुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा बहस गरेका वा फैसला आएको दिन सामाजिक सञ्जाल नहेर्न वकिल र न्यायाधीशलाई सुझाव दिनुभएको छ। सार्वजनिक चासोका मुद्दामा आउने फैसलामाथिको प्रतिक्रियाले मनोविज्ञानमै असर पर्न सक्ने भन्दै उहाँले न्यायाधीश र कानून व्यवसायीलाई सामाजिक सञ्जालप्रति सतर्क गराउनु भएको हो। काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयक अन्तर्क्रियामा बोल्दै न्यायाधीश पोखरेल,
4: जुन दिन तपाईँले पब्लिकको अलिकति चासो भएको मुद्दामा बहस पैरवी गर्नुहुन्छ या हामी न्यायाधीशहरूले फैसला गर्छौँ, त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने। अब कुनै एउटा फैसला गर्यो, कुनै एउटा राम्रो मुद्दा बहस गर्यो, जित्या छ, अब राम्रो गर्यो, त्यसको रिजल्ट राम्रो आएको छ भन्ने प्रशंसा आउँछ, ओहो म त भयङ्कर रहेछु भन्ने खालको मेरो दिमाग भन्छ, अनि अलिकति आलोचना गाली भयो भने म चाहिँ राक्षसै रहेछु भन्ने खालको भन्छ। त्यसले गर्दाखेरि तपाईँले त्यो दिनको बेलुकाको फेसबुक र ट्विटर अथवा अनलाइन मिडिया हेर्नु भएन भने भोलि बिहानबाट त्यो भाष्य चाहिँ चेन्ज भइसकेको हुन्छ। त्यसले गर्दाखेरि मेरो हम्बल रिक्वेस्ट यहाँ भर्खर न्यायाधीश वकिलहरूलाई चाहिँ जुन दिन तपाईँले पब्लिकको अलिक बढी चासो भएको मुद्दामा बहस पैरवी अथवा फैसला गर्नुहुन्छ त्यो दिनको बेलुकाको चाहिँ केही भन्न हेर्ने।
3: नेपाल भारत जमुना नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ। जमुना नाकाबाट पछिल्लो समयमा लागु औषध ओसार पसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो। कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको र भारतबाट आउने हरेकको सामान सुँघेर जाँच गराउन थालिएको सशस्त्र प्रहरी बल नेपाल 30 गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ। जमुनाहामा परिचालित 2 तालिम प्राप्त कुकुरले विशेष गरी हात हतियार, विस्फोटक पदार्थ तथा लागु औषध सम्बन्धी जाँचमा सघाइरहेको उल्लेख गर्दै हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीम बहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य अनुसार अब नियमित रूपमा यस्ता तालिम प्राप्त कुकुरहरू सीमा नाकामा तैनात रहने जानकारी दिनुभयो। उपत्यका नदीकिनारबाट हटाएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनर्स्थापना खर्च बापत 1,25,000 र 3 मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदीकिनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय लिएको हो। निर्णय अनुसार 5 सदस्यीय परिवारलाई मासिक 15,000 रुपियाँ दिइनेछ भने 5 बढी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रुपियाँ उपलब्ध गराइनेछ। तर रकम दिनुपूर्व वास्तविक सुकुम्बासी हो वा होइन भन्ने बारे रुजु समेत गरिनेछ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ। आयोजना निर्देशक मचाकाजी महर्जनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रिनिङ सुरु भएको र पीड़ितको हातमा पुग्न 2-7 जति समय लाग्ने जानकारी दिनुभयो। तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउने कठिन हुने पीड़ित परिवारले गुनासो गरेका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउने भएको छ। त्यसका लागि साँझ 5 बजे प्रदेश सभाको बैठक बस्नेछ। बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। प्रदेश सभाका सबै सदस्यलाई औपचारिक पोसाकमा बोलाइएको छ।

बिएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी भगवान गणेशको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। गौरी शङ्करका पुत्रका रूपमा पूजित, सर्वप्रथम पूजित देवताका रूपमा बुद्धि र रिद्धि सिद्धिका दाताका रूपमा पूजिनुहुने गणेश शीघ्र प्रसन्न हुने देवता हुनुहुन्छ। त्यस्ता शीघ्र प्रसन्न भएर भक्तहरूको मनोवाञ्छित वर प्रदान गर्नुहुने भगवान शिवका गणका अध्यक्ष गणेशजीको हामी सदैव उपासना गर्न सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा विविध चर्चा योग्य विषयहरूको चर्चा गर्ने गर्दछौँ। त्यसै सन्दर्भमा आज एउटा विशेष संयोग जोडेको छ। आजको दिन गङ्गा दशहराको दिनको नामले पनि जानिन्छ। ज्येष्ठ शुक्ल पक्षको दशमी तिथि हो आज र आजको दिनलाई गङ्गा दशहराको नामले पनि जानिन्छ र गोसाई कुण्डमा जो स्नानको समाप्ति हुने गर्दछ, एउटा लामो परम्परामा चलिरहेको एउटा यो विशेष अवस्थालाई हामीले बुझ्ने गर्दछौँ र यहाँ स्नान गरेर भोले बाबाको कृपा प्राप्त गर्ने प्रयास गरिन्छ र त्यो आज समाप्त हुनेछ। त्रिशुली नदीको उद्गम स्थान जो अति पवित्र स्थान मानिएको छ गोसाई कुण्ड, त्यसमा स्नान आज समाप्त हुने गर्दछ र आज बौद्ध धर्म अन्तर्गत एउटा विशिष्ट व्यक्तित्वको जन्म जयन्ती पनि हो। वज्र गुरु पद्मसम्भव जयन्ती पनि हो आज। आज उहाँ अवतरित हुनुभएको विश्वास गरिएको छ र बौद्ध धर्ममा उहाँको वज्रयानी बौद्ध परम्परामा महायानी बौद्ध व्यवस्थामा निकै महत्त्वपूर्ण स्थान राख्नुहुने वज्र गुरु पद्मसम्भवको आज जयन्ती हो। हामी त्यसको पनि केही चर्चा गर्नेछौँ। सर्वप्रथम माता गङ्गा जो पवित्रता कि महान प्रतीकको रूपमा यस धराधाममा अवतीर्ण हुनुभएको दिन गङ्गा दशहराको दिन हो आज। राजा भगीरथको भगीरथ प्रयत्न र साधना एवं तपस्याको फलस्वरूप पृथ्वीमा अवतरित हुनुभएकी माता गङ्गाले पुण्यात्मा पापात्मा जीव सम्पूर्णलाई पवित्र गर्दै धरतीलाई नै पवित्र गरेर अवतरित हुनुभएको हो र भइरहनु हुनेछ र गरिरहनु हुनेछ। यसमा दुई मत छैन। शास्त्र परम्परा सन्त बाणीमा त्यही भेटिन्छ। गङ्गाको पृथ्वीमा अवतरण भएको यस विशेष दिनमा ब्रह्माजीको कमण्डलुबाट भगवान भोले बाबाको जटामा विश्राम गरेर पृथ्वीमा अवतीर्ण हुनुभएकी माता गङ्गाको महिमालाई हामीले सामान्य रूपमा बुझ्न खोजेर बुझ्न सक्दैनौँ, किनभने त्यो निकै महिमाशाली जो भगवानको चरणको जल नै गङ्गा माताको रूपमा अवतरित हुनुभएको भनेर उल्लेख गरिएको छ। त्रिविक्रम भगवानले बलिसँग तीन पाइला जमिन माग्दा र त्यो जमिन नाप्ने क्रममा ब्रह्मलोकमा भगवानको पादार बिन्द पुगेको अवसरमा ब्रह्माजीले त्यसको प्रक्षालन गरेर आफ्नो कमण्डलुमा जुन जल स्थापित गर्नुभएको थियो त्यही जल नै गङ्गाको रूपमा यस धरतीमा अवतरित भएको कुरा उल्लेख गरिएको छ। त्यसैले सगर राजाका 60,000 पुत्रहरूलाई उद्धार गर्नका लागि उनीहरूको कल्याणको लागि उनका सन्तति राजा भगीरथले आफ्नो भगीरथ प्रयत्नबाट माता गङ्गालाई ब्रह्माजी भोले बाबा लगायतलाई प्रसन्न गरेर गङ्गा मातालाई प्रसन्न गरेर यस धरतीमा ल्याउनु भएको त्रिपथगामी माता गङ्गा आज स्मरणीय हुनुहुन्छ र गङ्गा माताको स्मरणले स्नान गरे बराबर नै पुण्य प्राप्त हुन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले हामी माता गङ्गाको जयकार गर्दै स्मरण गर्दछौँ। जय

श्रीमद् गोस्वामी तुलसीदासजी महाराजको विनय पत्रिकामा उल्लेखित त्यो गङ्गा स्तुतिको एउटा पद्य जसले माता गङ्गाको विशेष रूपमा स्मरण गर्न मद्दत गर्दछ। यसको श्रवणबाट हामीले माता गङ्गाको स्मरण गरेर जसले गङ्गा स्नानको पुण्य प्राप्त गरेका छन् त्यति नै पुण्य प्राप्त गर्ने योग्यता प्राप्त गरेका छौँ यही शास्त्रले उल्लेख गरेको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यस कार्यक्रममा हामी आज गङ्गा दशहराको पवित्र चर्चा गऱ्यौँ। गोसाई कुण्ड स्नान समाप्तिको पनि हामीले संक्षेपमा चर्चा गऱ्यौँ। अब हामी आचार्य पद्मसम्भव, जो वज्रगुरुको रूपमा परिचित हुनुहुन्छ बौद्ध धर्म दर्शनको क्षेत्रमा, उहाँको विषयमा संक्षेपमा चर्चा गर्नेछौँ। किनभने आज उहाँको जन्म जयन्ती हो। आजकै दिन उहाँ यस धराधाममा अवतीर्ण हुनुभएको कुरा अवतारी पुरुषको रूपमा बौद्ध धर्म दर्शनले मानेको छ। महायानी अर्थात् वज्रयानी अर्थात् तान्त्रिक बौद्ध धर्म दर्शनका महान सिद्ध सन्तको रूपमा पूजित हुनुहुन्छ आचार्य पद्मसम्भव। द्वितीय बुद्धको उपाधि प्राप्त गरेका चमत्कारिक व्यक्तित्वको रूपमा पनि उहाँलाई उल्लेख गरिएको छ। उहाँ भारत, नेपाल र तिब्बतको भूमिमा निरन्तर रूपमा आवत जावत गरेर आफ्नो साधनालाई र लोक कल्याणको आफ्नो कर्तव्यलाई निर्वाह गर्नुहुन्थ्यो भनेर उल्लेख गरिएको छ। ईसाको पाँचौँ छैटौँ शताब्दीमा वर्तमान रहेका भनिएका महान आचार्य पद्मसम्भव नेपालको हलेसी महादेवको जो पूर्वको पशुपतिनाथ भनेर जानिनुहुन्छ, त्यस स्थानमा बसेर लामो समय तपस्या गर्नुभएका एउटा बौद्ध धर्मका विशिष्ट चमत्कारिक सिद्ध सन्तको नामले परिचित हुनुहुन्छ। भारत, नेपाल तथा तिब्बती भूमिमा आफ्नो उपस्थितिले बौद्ध आध्यात्मिक साधनालाई सिंचित गरेका सिद्ध सन्त आचार्य पद्मसम्भवको स्मरणबाट ठुलो पुण्य प्राप्त हुन्छ भनेर बौद्ध धर्ममा विश्वास गरिन्छ। भारतीय भूमिबाट नेपाल हुँदै तिब्बत जाने क्रममा लामो समयसम्म पूर्वी नेपालको पशुपति भनेर परिचित हलेसीमा साधना गरेका बौद्ध भिक्षु पद्मसम्भवको स्मरणबाट अवश्य पनि मनुष्यहरूको चित्तमा आध्यात्मिक लाभ अवश्य पनि प्राप्त हुन्छ। यो विश्वास बौद्ध दर्शनले, बौद्ध धर्मले गरेको छ। वज्रयानका महान आचार्य पद्मसम्भवले बौद्ध तान्त्रिक मार्गलाई महत्त्वपूर्ण योगदान दिएका छन्। वज्रयानी बौद्ध साधनाको मूल मन्त्र ओम मणि पद्मे हुम भन्ने नै हो र यसैको आधारमा उहाँहरूले आफ्नो साधनालाई अगाडि बढाएर लोक कल्याणको मार्गमा आफ्नो कर्तव्यलाई सुनिश्चित गर्नुभएको कुरा उल्लेख गरिएको छ। यस्ता महान आचार्य पद्मसम्भवको स्मरण जन्म जयन्तीको अवसरमा गर्न पाउँदा हामी वास्तवमै गौरवान्वित हुने अवस्थै छ। बौद्ध सिद्धहरूको सिद्धान्तमा दुःखको निरोधलाई प्रमुखता दिएको पाइन्छ। दुःखको निरोधका लागि सबै संस्कारहरूको समन, चित्तमलहरूको त्याग र तृष्णाको क्षय परम आवश्यक हुन्छ भनिएको छ। यस्तो प्रकारको पूर्ण शान्तिको अवस्थालाई नै निर्वाण भनिएको छ, अर्थात् मुक्तिको नामले परिचित गराइएको छ। यसै कुराको हामी यो बौद्ध तन्त्र मार्गमा अर्थात् वज्रयानी जो सिद्धान्त छ महायान बौद्ध धर्म अन्तर्गत त्यसको चर्चा भएको पाइन्छ र यिनै विषयहरूलाई एउटा मूल आध्यात्मिक साधनाको विषयवस्तु बनाएर वज्र गुरु आचार्य पद्मसम्भवले यो महायानी वज्रयानी बौद्ध परम्परालाई ठुलो गुण लगाएका छन् र त्यसका अनुयायीहरूको ठुलो उद्धार गरेका छन् भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा सिद्ध वज्रयानी वज्रगुरु पद्मसम्भवको हामी जन्म जयन्तीको चर्चा गरिरहेका छौँ र बौद्ध सिद्धाचार्य अनङ्ग वज्रले चित्तको स्वभावलाई यसरी वर्णन गरेका छन्, र चित्त संसार र निर्वाणको अवस्थामा कसरी पुग्छ भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। वज्रयानाचार्यका अनुसार जब चित्तमा अनेक अनेक सङ्कल्पहरूको अन्धकार भरिएर रहेको हुन्छ र जब त्यो आँधी समान उन्मत्त बिजुली जस्तै चञ्चल एवं रागादिको मलहरूद्वारा अवलिप्त रहन्छ, त्यसैलाई संसारको नाम दिइने गरिन्छ, अर्थात् त्यसैलाई संसार भनिन्छ। त्यही चित्त जब प्रकाशमय भएका कारणले समस्त कल्पनाहरूले रहित हुन्छ, जब त्यसमा रागादि मल हुँदैन र जब त्यसको विषयमा ज्ञाता अथवा ज्ञेय भएका कारण प्रश्न पनि उठ्दैन, तब त्यही श्रेष्ठ वस्तुलाई निर्वाण भनिन्छ, अर्थात् त्यही शुद्ध चित्तको अवस्थालाई नै निर्वाण नामले पुकार गरिन्छ र त्यही निर्वाण नै मुक्तिको पर्यायवाची शब्द हो। त्यसैले बौद्ध धर्म दर्शनमा मुक्तिलाई निर्वाण भनिएको छ। यसरी यी चित्तको अवस्थाकै आधारमा संसार र निर्वाणको जो एउटा व्यवस्थित परम्परा छ त्यसलाई मनुष्यहरूका बिचमा वज्रयानी आचार्यहरूले राखेका छन् र त्यसका नायकका रूपमा आचार्य पद्मसम्भवलाई उल्लेख गरिएको छ। त्यसैले यस्ता महान आचार्य पद्मसम्भवको आज यस जन्म जयन्तीमा बौद्ध धर्मावलम्बीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै गङ्गा दशहराको अवसरमा यता जो पवित्रता कि प्रतिमूर्ति माता गङ्गाको उपासना गर्ने गोसाई कुण्डमा भोले बाबाको आराधना गर्ने सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस मणि दाहाल विदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि। नमस्कार।

नमस्ते, गुड मर्निङ यहाँहरू सबैलाई। आज बिहानीको सो नमस्ते युकेमा न्यानो स्वागत गर्न चाहन्छु। आज मङ्गलबारको बिहानी सो सुरुवात भइसकेको छ। आज हामीले रामकृष्ण ढकालले गाउनुभएको मिठो गीतबाट कार्यक्रमलाई आरम्भ गरिसकेका छौँ र समय बिहानको 6:38 गएको छ। यहाँको स्थानीय समय नेपालमा चाहिँ दिउँसोको समय हुन लागेको छ। अहिले लेट मर्निङ छ, बिहानको 11:23 गएको छ भने ब्रुनाई र हङकङतिर दिउँसोको 1:38 छ गएको छ। हजुर, तापक्रम न्यानोपना अर्थात् गर्मीपना भन्नुपर्छ, यसलाई के न्यानो भन्नु होइन, गर्मीपना निकै चर्को छ अहिले बेलायतमा र आज पनि त्यस्तै गर्मी छ। हिजो रेकर्ड ब्रेकिङ तापक्रम थियो बेलायतको, अहिलेसम्म मे महिनाको रेकर्ड ब्रेक हिजो क्यू गार्डन लन्डनमा भयो। 34.8 डिग्री सेल्सियसको तापक्रम रेकर्ड भयो हिजो भने, आज पनि त्यस्तै नै गर्मी छ र यो मे महिनाको होल यो गएका वर्षहरूको मे महिनाको रेकर्ड ब्रेकिङ तापक्रम हो यो। पहिले योभन्दा अलिकति कम हुन्थ्यो, 2 डिग्रीले यो रेकर्ड ब्रेक भएको छ। त्यस्तै गरिकन वेल्समा, स्कटल्यान्डतिर पनि

आयरल्यान्ड तिर पनि हटेस्ट डे भएको छ अहिले. एम्बर हिट हेल्थ वार्निङ जारी गरिएको छ विभिन्न ठाउँमा यो गर्मीबाट बस्नको लागि होइन, सचेत रहनको लागि. र यस ससेक्स अनि केन्ट एरियामा त झन् यति धेरै हामीले पानी चलायौँ कि पानीको यो पानीको डिमान्ड एकदमै धेरै भएको कारणले गर्दाखेरि यहाँ सप्लाई नै अलि कमजोर हुने जस्तो देखिन्छ होइन. पानी एकदमै धेरै हामीले चलायौँ भने त्यस्तो हुन्छ. तर यहाँनिर समुद्रको छेउ छ त्यसैले गर्दाखेरि मानिसहरू धेरै समुद्रमा डुबुल्की मार्न पनि गए. र तपाईँ आज पनि जानुहुन्छ पक्कै पनि, यो ब्याङ्क होलिडे विकेन्ड परेको, त्यसमाथि पनि छुट्टी होइन, बच्चाहरूसँग समुद्रतिर धेरैजना लागिरहेका छन्, जानुभयो होला पक्कै पनि. र आज त अब आज फेरि आज पनि गर्मी दिन नै छ. यो गर्मीको आजको रेकर्ड कति हुन्छ त्यो त हेर्न बाँकी नै छ, तर पनि आज पनि गर्मी छ. एकदमै आफ्नो केयर गर्नुहोला, पानी धेरै पिउनुहोला होइन, शीतल राख्नुहोला आफ्नो शरीरलाई, त्यो हामीले गर्न एकदमै जरुरी छ. ओके, अब गीत हामीले फेरि एउटा राख्न लागिरहेका छौँ. अघि रामकृष्ण ढकालले गाउनुभएको गीत सुन्यौँ भने अब चाहिँ सुन्दैछौँ हामी जगदीश समाल अनि प्रतिमा सुनमलाई.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

दर्शन नमस्ते मेरो पनि यहाँहरूलाई हजुर बिहानको समय छ अहिले 6:51 गइसक्यो राजेश पायल राईले दर्शन नमस्ते भन्दै हुनुहुन्थ्यो यहाँहरू सबैलाई र मेरो पनि नमस्कार छ आजको कार्यक्रम नमस्ते युकेका साथ म आशा छु यहाँहरूसँगै 9 बजेसम्म रहनेछु र अब आजको यो साताको लागि राखिएको प्रश्न यो साताको के छ त्यो पनि हेर्ने बेला भयो हिजोदेखि जो सुरुवात भएको छ हिजोदेखि योगजीले सुरुवात गरिदिनु भएको छ यो प्रश्न र सोमबारदेखि शुक्रबारसम्म नै रहन्छ यो प्रश्न बिहानी बिहानी यो कार्यक्रममा र प्रश्न यस्तो छ कलाकारहरूको चर्चा छ यहाँनिर र कलाकारहरू यी कलाकारहरूमध्ये कुन सिङ्गर कुन गायिका चाहिँ लोक दोहोरी विधाकी गायिका होइनन् प्रश्न यही नै हो सिम्पल छ हजुर यी कलाकारहरूमध्ये कुन गायिका लोक दोहोरी विधाकी गायिका होइनन् प्रश्न यति नै हो एकदमै सिम्पल छ सो प्रश्न यही नै तर हामीले सजिलोको लागि अप्सन पनि दिएका छौँ यहाँहरूलाई र अप्सनमा चाहिँ सबिना बुढा सम्झना भण्डारी तृष्णा गुरुङ र सपना रोका हजुर उहाँहरूमध्ये चाहिँ अब कसले लोकदोहोरी गीत गाउनु भएको छैन बस त्यति नै हो हाम्रो सोधाइ लोकदोहोरी गीत विधामा गाउन धेरै कलाकारहरूले गाउनुहुन्छ होइन र यहाँ 4 मध्ये चाहिँ कसले चाहिँ लोकदोहोरी विधामा गाउनुहुन्न गीत बस यति नै हो प्रश्न अब नाम हामीलाई पठाउँदै गर्नुहोस् यो शुक्रबार बिहान 8 बजेसम्ममा यसपालिको लक्की विनरले पाउनुहुन्छ 9 दोहोरी साँझको जुन स्वर्णिम साँझ कार्यक्रम छ दोहोरी कलाकार दोहोरी गीतका कलाकारहरू 15 जनाको त पिक्चरै देखेको छु होइन यहाँहरूको कार्यक्रममा सो यो चाहिँ अल्डरसट एम्पायर हलमा 30 मेमा हुँदैछ यही आउने 30 मे यो महिनाको अन्तिम समयमा होइन शनिबार पर्छ 30 मे दिउँसो 2:30 नै कार्यक्रम सुरुवात हुन्छ गएर इन्जोय गर्न नभुल्नुहोला लास्ट विकका विनरहरूलाई बधाई अब यो विक पनि 2 जनाले टिकट पाउनुहुन्छ अब को कोले पाउनुहुन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ है हजुर 2 जना कस कसको पालो भन्दाखेरि पनि अब 2 जनाको नाम निकाल्ने हो 1-1 टिकट यहाँहरूले पाउनुहुन्छ अब को को हुनुहुन्छ उहाँहरू यो शुक्रबार बिहान 9 बजेभन्दा अगाडि थाहा पाइहाल्नुहुन्छ प्रश्नको कुरा यो भयो अब फेरि नेक्स्ट आवरमा रिपिट गरिहाल्छु आजको कुरा गर्नुपर्दाखेरि आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 12 गते हो मङ्गलबारको दिन पर्यो तदनुसार 26 मे 2026 दिन हजुर 26 मे 2026 दिन पर्यो आज मङ्गलबार गोसाई कुण्ड स्नान समाप्ति दिन पनि रहेछ आज अब भोलिको कुरा भोलि पर्सिका यसो हेर्दाखेरि चाहिँ ओके 2 दिनपछि चाहिँ विश्व महिला स्वास्थ्य दिवस आउँछ सगरमाथा आरोहण दिवस पनि आउँदैछ 3 दिनमा सो यही नै छन् आजको क्यालेन्डरमा अब अगाडि बढ्नुपर्छ गीतसँगै यो गीत हेमन्त शर्मा गाउनुहुन्छ गीतसँगै हामी लागौँ समाचारतिर

0: राष्ट्रपा सभापति रवि लामिछाने सहकारी काण्डमा मुछिएको गोर्खा नेटवर्क प्लालले खोलेको ग्यालेक्सी 4K टेलिभिजनले घरबेटीलाई 15 दिनभित्र भाडा नबुझाए सरसामान लिलामी हुने भएको छ। लामिछाने ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक भएका बेला उहाँसँगै गोर्खा मिडियाका सञ्चालकले सहकारीको रकम हिनामिना पारेको मुद्दा हाल विभिन्न अदालतमा विचाराधीन छ। काठमाडौँ महानगरपालिकाले आज सूचना जारी गर्दै गोर्खा मिडिया नेटवर्क प्रालीद्वारा सञ्चालित ग्यालेक्सी टिभीलाई तोकिएको समयभित्र सामान नहटाए लिलाम प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो। काठमाडौँ महानगरपालिका 3 का घरधनी बृगेन्द्र प्रसाद मिश्रले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु जीवी राई विरुद्ध घर जग्गा खाली गराई भाडा असुल गरिपाऊ भनेर मुद्दा हाल्नु भएको थियो। सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडियाका अध्यक्ष जीवी राई हाल फरार छन् भने ग्यालेक्सी टेलिभिजन लामो समयदेखि बन्द छ। यो मुद्दामा महानगरको न्यायिक समितिले 2081 कार्तिकमै घर जग्गा खाली गराउने र बहाल रकम गोर्खा मिडियाबाट भराउने निर्णय गरेको थियो। तर महानगर न्यायिक समितिले गरेको निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले 82 साउन 28 गते 2 महिनाभित्र निर्णय कार्यान्वयन गर्न महानगरको नाममा परमादेश समेत दिएको थियो। अदालतको आदेशपछि 2082 साल कार्तिक 14 गते महानगरले घर जग्गा खाली गराए पनि ग्यालेक्सी टिभीका सरसमान अझै त्यही घरमा छ। अदालतको आदेशपछि पनि सरसमान नहटाएपछि घरधनी मिश्रले गएको 21 गते सामान लिलाम गरिपाऊ भन्दै महानगरमा निवेदन हाल्नु भएको थियो। यही निवेदनका आधारमा महानगरले 15 दिने म्यादसहित अन्तिम सूचना निकालेको हो। अब 15 दिनभित्र सामान नहटाए महानगरको विवाद निरूपण ऐन अनुसार सरसमान लिलाम गरिने सूचनामा भनिएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउने भएको छ। त्यसका लागि साँझ 5 बजे प्रदेश सभाको बैठक बस्दैछ। बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। प्रदेश सभाका सबै सदस्यलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा 15 मिनट अगाडि प्रदेशसभा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ। गएको साँझ बसेको बागमती प्रदेश मन्त्री परिषदको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो। कानुन बनाउन अब नागरिकले पनि प्रत्यक्ष सुझाव दिन पाउने भएका छन्। नागरिकका चासो समेट्न कानुन मन्त्रालयले ल फिडब्याक पोर्टल सञ्चालनमा ल्याएको हो। पोर्टल मार्फत नागरिकले मौजुदा कानुन संशोधनदेखि नयाँ विधेयकका मस्यौदासम्म दफा उपदफामा सुझाव दिन सक्नेछन्। कानुन मन्त्री सुविता गौतमका अनुसार सुझाव दिनु अघि सम्बन्धित कानुन अध्ययन गर्ने सुविधा पनि राखिएको छ। यसले सुझावलाई व्यवहारिक र परिपक्व बनाउने अपेक्षा गरिएको छ। सरकारले यसअघि गुठी र संघीय शिक्षा विधेयक जस्ता कानुनमा जनचासो व्यवस्था हुँदा आन्दोलन चर्किएको अनुभवपछि कानुन निर्माण प्रक्रियामा सर्वसाधारणको सहभागिता बढाउने प्रयास गरेको हो। मन्त्रालयले सांसददेखि सर्वसाधारण सबैका लागि पोर्टल खुला गरिएको जनाएको छ। हाल मन्त्रालयले मेलमिलाप ऐन संशोधनको मस्यौदा सार्वजनिक गरिसकेको छ भने आगामी आर्थिक वर्षमा संसदमा लैजाने 40 भन्दा बढी कानूनको मस्यौदा पनि चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी छ। सूचना प्रविधि, साइबर सुरक्षा, निजामती सेवा, सड़क सुरक्षा, जलस्रोत, वैदेशिक रोजगार लगायत विभिन्न क्षेत्रका विधेयकमा नागरिक सुझाव लिइने मन्त्रालयको भनाइ छ। रुसले युक्रेनमा विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई किव छोड्न भनेको छ र भारी बमबारीपछि थप आक्रमण हुन सक्ने चेतावनी पनि दिएको छ। युक्रेनी राजधानीमा मिसाइल र ड्रोनको आक्रमणका कारण 4 जनाको मृत्यु भएको छ भने अन्य करिब 100 जना घाइते भएका छन्। युक्रेनी वर्तमान मामिलाका विज्ञ पिटर डिकिन्सन:
1: Well, it's certainly an escalation in the rhetoric from Russia, and it's seen from Kiev's perspective as very much a sign that Putin is afraid that he's losing this war. He's trying to escalate tensions. He's trying to escalate the intimidation tactics against Ukraine and against the international community here in Kiev, the diplomatic community, because he's suffering certain setbacks on the front lines and also within Russia itself. In recent months, we've seen the Russian advance in Ukraine ground, first of all, grind to a standstill. And in the last month and a half since the beginning of April, Ukraine actually retaking more land than Russia was able to seize. So essentially, Russia losing ground on the front lines.
0: नेपाल क्रिकेट संज्ञानले 2026 का लागि राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले महिलातर्फ 25 र पुरुषतर्फ 38 खेलाडीलाई विभिन्न श्रेणीमा समेट्दै मासिक तलब तथा म्याच फी निर्धारण गरेको हो। क्यानले महिलातर्फ खेलाडीलाई 4 समूहमा वर्गीकरण गर्दै मासिक 25,000 देखि 55,000 रुपियाँसम्म पारिश्रमिक तोकेको छ। समूह एमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो, रुबिना छेत्री र सीता राणा मगर छन्। सबैले प्रति महिना 55,000 रुपियाँ पाउनेछन्। पुरुषतर्फ भने क्यानले पहिलो पटक ए प्लस श्रेणी थपेको छ। यसमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लाल छन्। सबैले मासिक 1,20,000 खबर यति नै
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

गुड मर्निङ, नमस्ते. यहाँहरूलाई फेरि पनि स्वागत गर्छु आज बिहानीको यो शो ब्रेकफास्ट शो नमस्ते युकेमा बेलायतबाट सञ्चालन भइरहेको छ. म आशा छु र कार्यक्रममा हामीले भर्खरै एन्जेला रेग्बी अनि सिमरन परियारले गाउनुभएको गीत सुनिरहेका थियौँ. बिहानको 7 बजेर अहिले 10 मिनट गएको छ स्थानीय समय र कार्यक्रमको साथमा म आशा छु, आशा गर्छु तपाईँ पनि साथै हुनुहुन्छ, लेख्दै हुनुहुन्छ, लेख्दै गर्नु होला है त. किप राइटिङ. ब्याङ्क होलिडे विकेन्ड तपाईँको रमाइलो नै भयो होला, राम्रो नै भयो होला भन्ने आशा गरेको छु. कस्तो भयो, कता जानुभयो यो गर्मी महिनामा, के गर्दै गर्मी वास्तवमा यो गर्मीको समयमा के गर्दै हुनुहुन्छ? गर्मी महिना त अझ आउन बाँकी नै छ होइन र बेलायतमा, र अफिसियल गर्मी सिजन त सुरु हुन बाँकी नै छ. मे महिनाभित्र त अब मे महिनासम्म त लेट स्प्रिङ, तर पनि यो लेट स्प्रिङको एकदम हटेस्ट डे रेकर्ड भइसकेको छ. मे महिनामा योभन्दा अगाडि यति धेरै रेकर्ड भएको चाहिँ कहिले हो भने यसो रेकर्ड हेर्दाखेरि चाहिँ योभन्दा अगाडि 2019 साल अगस्तमा हो, 33.3 डिग्री सेल्सियस रेकर्ड भएको थियो यो ब्याङ्क होलिडे मन्डेको बेलामा. यो 2019 साल त्यही पनि अगस्त महिनामा रेकर्ड भएको थियो क्यू गार्डनको. र अहिले चाहिँ अहिलेको रेकर्डै तापक्रम चाहिँ 34.8 डिग्री सेल्सियस लन्डनको क्यू गार्डनमा रेकर्ड भयो. र आज चाहिँ आज मौसमविदहरूले 35 डिग्री नाग्न सक्छ लन्डनमा भन्ने भनाइ छ होइन, उहाँहरूको अनुमान गरिएको छ. सो लन्डनवासीहरूलाई चाहिँ एकदमै घर धेरै पनि होइन, त्यो बिचमा सिटीतिर त गाह्रै भएको होला. सो अलिकति केयर गर्नु होला. आज पनि यो हिट एकदमै बढी छ र आज अब भोलिसम्म यसको असर रहनेवाला छ, त्यसैले गर्दाखेरि अलिक केयरफुल रहनुपर्छ. र यो कस्तो भने एम्बर हिट हेल्थ अलर्ट जारी गरिएको छ भोलिसम्म, भोलि बुधबारसम्म. त्यसैले गर्दाखेरि अलिकति केयरफुल रहनु होला. इङ्ल्यान्डमा हो एकदमै हिट गरी बढी गर्मी हुने होइन, र लन्डन एरियामा सबभन्दा धेरै, र ससेक्स अनि केन्ट एरियामा फेरि हामीले यति धेरै गर्मीले पानी चलायौँ कि पानी नै कम्ती हुनेवाला भइसकेको छ. त्यसैले गर्दाखेरि अलिक केयरफुल पनि रहनु होला. यो हिटमा बाहिर एकदमै तातोमा निस्किनु ठिक छैन है, र उता समुद्रको किनारतिर चाहिँ एकदम धेरै मानिसहरू त्यता लागिरहेका छन्. यो समुद्रमा चाहिँ एकचोटि चोपिने हो भने एकदमै चिसो हुन्छ कि समुद्रको पानी, त्यसैले पनि यो धेरै मानिसहरू यता लागिरहेका हुन्छ. अलिक शीतल पनि हुन्छ, चिसो चिसो हावा पनि अलिअलि शीतल चलिरहेको हुन्छ. र वेदरको चर्चा गरिरहेका छौँ हामीले, मौसमको आगामी दिन कस्तो छ यसो हेरिहालौँ. एकदमै हटेस्ट डेहरू रेकर्ड भइरहेको छ दिनमा पनि नाइटमा पनि होइन, अब भोलिसम्म अझै यसको असर छ. हुन त भोलिदेखि अलिकति हावाको उत्तर पूर्वी हावा चल्न थाल्छ, त्यसले गर्दाखेरि शीतल बिस्तारै बिस्तारै हुँदै जान्छ, तर आज चाहिँ त्यस्तो स्थिति छैन. आज अब यो हुन त हामी कहाँ मात्र होइन, तल दक्षिणी भेगतिरबाट आएको हावाले यो तातो ल्याएको, फ्रान्सतिर भयो, सेन्ट्रल युरोपतिर, युरोपको साउथ वेस्ट इलाकातिर एकदमै गर्मी छ र त्यताको तातो हावा यता आइरहेको छ. र आज पनि यस्तै गर्मी दिन हुन्छ, अनुमानित चाहिँ लन्डनमा 34.5 डिग्री सेल्सियससम्म पुग्न सक्छ भन्ने भनाइ छ मौसमविदहरूको होइन. र आज स्कटल्यान्डको पूर्वी भेगमा चाहिँ अलिअलि बादल लाग्छ, र उत्तर पूर्वी इलाकामा इङ्ल्यान्ड स्कटल्यान्डको उत्तर पूर्वी इलाकामा हल्का पानी पर्न सक्छ. अरू बाँकी सबै ठाउँमा चाहिँ घाम लागिरहन्छ. अलिकति इङ्ल्यान्डको साउथ वेस्ट र दक्षिणी मिडल्यान्डतिर चाहिँ छिटफुट पानी पर्न सक्ने, त्यो पनि स्लाइड अलिअलि मात्रै हो, छिटा मात्रै हुनसक्ने सम्भावना छ, नत्र भने सबै ठाउँमा सुक्खा हुन्छ, घमाइलो हुन्छ. र तापक्रम आज लन्डनमा म्याक्सिमम् भनेको 35 पुग्न सक्छ, यो भरे साँझसम्ममा. बर्मिङहामतिर 32, बेलफास्टतिर 21, कार्डिफतिर म्याक्सिमम् टेम्परेचर भनेको 30 डिग्री सेल्सियस, अनि यस्तै ग्लास्गो एडिनबर्गतिर 24 डिग्री सेल्सियस, त्यसभन्दा अलि माथि जाने हो भने चाहिँ 14 डिग्री 19 होइन, अलि शीतलै हुन्छ. र अब यो भयो आजको. भोलि बुधबारको कुरा गर्नुपर्दाखेरि चाहिँ भोलि स्कटल्यान्डमा अलिअलि बादल लाग्छ है, र पूर्वी इङ्ल्यान्ड पनि इस्ट एङ्ग्लियासम्म हेर्ने हो भने बादलै लाग्छ, र अरू ठाउँमा चाहिँ घमाइलो हुन्छ. नर्दर्न आयरल्यान्ड, वेल्स, इङ्ल्यान्डको यो पश्चिमी उत्तर पश्चिमी होइन, अनि म सेन्ट्रल इङ्ल्यान्डमा भयो, दक्षिणी इङ्ल्यान्ड पुरै घमाइलो हुन्छ, र अलिअलि उत्तर पूर्वी हावा चल्छ र यसले चाहिँ अलिकति शीतल बनाउँछ इङ्ल्यान्डको पूर्वीय भेगलाई. जस्तो नर्थइस्टतिर 18 डिग्री सेल्सियस, आज त 30 नाग्ने हो होइन, र यो हल एरियातिर भयो, न्यू क्यासलतिर 16 डिग्री सेल्सियस हुन्छ, इभन एडिनबर्ग, ग्लास्गोतिर 21 डिग्री सेल्सियस. यो भोलिको कुरा गर्नुपर्दा
बेलफास्टमा 20, कार्डिफतिर 28 डिग्री सेल्सियस, लन्डनमा चाहिँ 33 डिग्री सेल्सियस तापक्रम झर्नेवाला छ भोलि बुधबारको दिनमा. हुन त 33 भनेको पनि गर्मी नै हो, तर पनि आजभन्दा अलिकति कम हुन्छ. र यता माथि बर्मिङहामतिर लिभरपुलतिर हेर्दाखेरि चाहिँ 25 डिग्री सेल्सियसमा झर्नेछ भोलिको कुरा गर्दैछौँ हामीले. र पर्सि बिहिबार चाहिँ चान्सेस छ अलिअलि पानी पर्ने, मध्य इङ्ल्यान्डतिर भयो, उत्तरी वेल्सतिर, उत्तरी इङ्ल्यान्डमा, मिडल्यान्डको अलिअलि कुनै कुनै इलाकामा एकछिन हो, एकछिन मात्रै बिहान पख, त्यसपछि फेरि सुक्खा हुन्छ, घमाइलो हुन्छ इङ्ल्यान्ड वेल्समा, माथि स्कटल्यान्डतिर पनि र नर्दर्न आयरल्यान्डतिर अलिअलि पानी पर्न सक्छ दिउँसोको समयमा, फेरि बादल लाग्ने र अलिअलि पानी आउँदै. त्यसपछि तापक्रम हेर्ने हो भने बिस्तारै घट्दै जान्छ. बिहिबारदेखि लन्डनमा 29 डिग्री सेल्सियस म्याक्सिमम् भनेको, कार्डिफतिर 24, बर्मिङहामतिर 27, बेलफास्टमा 20, माथि स्कटल्यान्डमा ग्लास्गो एडिनबर्गतिर 24 र माथि स्टोनवेतिर 18 डिग्री सेल्सियसको सम्भावना देखिन्छ. यो बिहिबार हेर्ने हो भने चाहिँ इङ्ल्यान्डमा अलिअलि तापक्रम घट्छ. त्यसपछि फ्राइडे हेर्दाखेरि माथि स्कटल्यान्डतिर चाहिँ पानी पर्छ, बादल पनि लाग्छ, तर नर्दर्न आयरल्यान्ड, इङ्ल्यान्ड, वेल्सको लागि चाहिँ प्राय घमाइलो नै हुन्छ, सुक्खा नै हुन्छ. अलिअलि बादल लाग्यो भने बादल हटिहाल्छ र तापक्रम लन्डनमा 27 डिग्री सेल्सियस अझै घट्दै जान्छ यो शुक्रबारको दिनमा. माथि स्कटल्यान्डतिर 15 18 डिग्री सेल्सियस, कार्डिफतिर 21, यो बर्मिङहामतिर पनि 24 डिग्री सेल्सियस मात्रै हुन्छ. हजुर, मौसम यस्तै छ, बिस्तारै अलिक कम हुँदै जान्छ, तर अब तातो त तातो नै हो, 27 डिग्री भनेको पनि होइन, तर पनि केही राहत चाहिँ मिल्छ आउने दिनहरूमा. मौसमको चर्चा यति नै, अब गीत सुन आउनुहोस्. अभय सुब्बाले गाउनु भएको आई वुड डु एनिथिङ भन्ने गीत उहाँको स्वरमा सुन्दैछौँ यतिखेर. हजुर, स्वीकार्नुहोस् उहाँलाई.

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS कुलकर्म रेडियो हो।

समय बिहानको 7:24 गएको छ. हामीले द ब्रदरहुड ब्यान्डको गीत सुन्दै थियौँ यतिखेर. बिहानको समय छ अहिले. हामीले आजको एक्सचेन्ज रेट कति छ त्यो राख्ने बेला भएको छ. आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 12 मङ्गलबारको दिन हो. तदनुसार 26 मे 2026 दिन हजुर आजको वैदेशिक विनिमय दर हेर्दा पाउन स्टर्लिङ एकको भाव आज 205.24 रुपियाँ छ. बिक्री दर 206.05 रुपियाँ. पाउन स्टर्लिङ फेरि एकचोटि, एकको खरिद दर 205.24 रुपियाँ, बिक्री दर 206.05 रुपियाँ. अनि सुन र चाँदीको मूल्य आज प्रति तोला सुनको मूल्य 291,500 रुपियाँ. प्रति तोला सुनको मूल्य आज 291,500 रुपियाँ छ भने चाँदी प्रति तोलाको आज मूल्य छ 5,060 रुपियाँ. हजुर, चाँदी प्रति तोलाको मूल्य छ 5,060 रुपियाँ. यो भयो आजको सुन र चाँदीको मूल्य. अब फेरि पनि गीत सुन्न पर्छ. लोक भाकाहरू पनि हामी सुन्ने गर्छौँ यो समयमा. त्यसैले एउटा गीत छ खड्ग गर्बुजा अनि भूमसारी पुनले गाउनु भएको एउटा गीत छ कुवाको पानी भन्ने. यो गीत अब सुन्दैछौँ. हजुर, डायलगको साथमा सुरु भएको छ गीत. अनि मादल पनि लोक भाकामा दोहोरी गीतमा मादल नभइकन त हुँदैन, होइन? अब कलाकारहरू खड्ग गर्बुजा र भूमिसारा पुनले गाउनुभएको गीत यो एउटा सालेजु छ. अलिक केही समय अगाडि रेकर्ड गरिएको हामी यो बेलामा सुन्दैछौँ.

समय बिहानको 7:32 गएको छ स्थानीय समय बेलायतमा. अब हामी राशिफल हेर्नतर्फ लागिरहेका छौँ. आजको राशिफल सधैँ जस्तो मेष राशिबाट सुरु भएर मीन राशिमा गएर अन्त हुने गर्छ. सो आउनुहोस् अब सबभन्दा पहिले मेष राशिको पालो आउने गर्दछ. मेष राशिलाई नै सुनौ. आज मेष राशिको लागि अरूको करकापमा काम गर्नुपर्ने स्थिति आउन सक्छ र उधारोमा व्यापार गर्नुपर्ने पनि स्थिति हुनसक्छ. आफ्नो कामबाट अरूले बढी फाइदा उठाउन सक्छन्. ध्यान दिनुहोला आफ्नो स्वास्थ्यमा पनि आज, र लक्ष्य प्राप्त गर्न अलि समय लाग्ने देखिन्छ अरूका कारण. अब अरूको लागि नै धेरै समय खर्च गर्नुपर्ने देखिन्छ. वृष राशि, अलिकति अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनसक्छ. ध्यान दिनुहोला. सेवामूलक काम बिचैमा रोकिन सक्छ. अध्ययनमा अलिकति बाधा पुग्ला. र आज परिस्थितिले काममा अल्मल्याए पनि मेहनत गर्दा फाइदाको स्रोत पहिल्याउन सकिने छ आजको दिन. र दोहोऱ्याएर प्रयत्न गर्दा भने काम सम्पादन हुनेछन्. मिथुन राशि, आज फाइदाको लागि नाम बिग्रन सक्छ. तैपनि गरिएका कर्मको उचित प्रतिफल पाइएला. आज अरूलाई दिने नभई भित्र्याउने समय छ. दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ. कर्कट राशि, आज रचनात्मक काममा जुट्ने समय छ. पहिलेको उपलब्धिले उत्साह जगाउला. उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ. गरिएका कर्मको सामान्य प्रतिफल पाइएला, तर परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ. सिंह राशि, अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त होला. सुखद समाचारले उत्साह जगाउनेछ. आमदानीको स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ. नयाँ काम प्रारम्भ पनि होला. मेहनतले सम्मानित स्थान दिलाउनेछ. सिंह राशिपछि कन्या राशि, दिन रमाइलो रहनेछ. नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्. पहिलेको सफलताले हौसला जगाउला. बिछोडिएका आफन्तसँग भेटघाट पनि हुने देखिन्छ र स्वादिष्ट भोजनको आनन्द प्राप्त होला.

अनि प्राप्त हुनाले उत्साह जाग्नेछ, मेहनत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्, विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यको लागि जग बसाउने मौका छ र आजको मेहनतले भविष्यमा नाम प्रतिष्ठा दिलाउनेछ। धनु राशिको लागि चाहिँ चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या हुन सक्छन्, तैपनि आजको श्रमबाट पछिलाई फाइदा भने हुनेछ। मकर राशिको पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि विवेकले काम सम्पादन गर्न सकिनेछ। अब कुम्भ राशिको पालो। स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनुपर्ने समय छ। व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुन सक्छ। आज पहिलेका समस्या दोहोरिन सक्छन्, जसले अलमल बढाउन सक्छ र आज समयको तालमेल अलिकति मिलाउनु पर्ने हुन्छ। केही योजनाहरू यही तालमेल नमिल्दाखेरि सम्पन्न नहुन सक्छन्। अन्तमा मीन राशि। आज अनावश्यक वस्तुको पछि दौडिनु पर्ने देखिन्छ। सामान्य कामलाई सञ्चित रकम खर्चनु पर्ला। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पुरा गर्न नसक्दा आलोचित भइएला। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनु पर्ला। राशिफल यहीँसम्म आएर समाप्त भयो। आजको लागि हाम्रो पात्रबाट, आज हामीले नेपाली पात्रबाट एक्चुअली राशिफल राख्यौँ। अब चाहिँ गीत सुन्न पर्छ। पुरानो गीत तपाईँहरूले मन पराउनुहुन्छ होला पक्कै पनि, होइन? मीरा राणा र नारायण गोपालले गाउनु भएको यो गीत हो, तिमी देऊ या नदेऊ।

0: मानिसले सहिरन बसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
0: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

भिटामिन युको कमीले हजुर विष्णु माझी अनि कुलेन्द्र विश्वकर्माले गाउनु भएको यो गीत थियो भिटामिन युको कमीले. अहिले चाहिँ भिटामिन यु अलिक धेरै भएको छ है. यु भन्नाले वाइओयु भनेर उहाँहरूले खासमा भन्न खोज्नु भएको. अब यु भनेर मैले यहाँ चाहिँ अलिकति बढी भएको छ भन्दाखेरि अल्ट्राभायोलेट किरण हजुर र यहाँ एकदमै गर्मी हुन त विभिन्न अरू ठाउँमा योभन्दा धेरै गर्मी छन् होइन गर्मी देशहरूमा. तर हामीलाई चाहिँ यो एकदमै यहाँ बेलायतमा चाहिँ गर्मी फिलिङ चाहिँ यो अहिलेको समयमा भएको हो. यो सिजनमा खास यस्तो यति धेरै तापक्रम नहुनुपर्ने थियो. एनिवे अब यो तापक्रम आज हिजो 34.8 डिग्री म्याक्सिमम रेकर्ड भयो. अब आज चाहिँ 35 डिग्री पुग्न सक्छ भन्ने सम्भावनाका कुरा मौसमविदहरूले गरिरहेका छन् लन्डन एरियामा. अरू ठाउँमा चाहिँ त्यस्तो होइन. अरू ठाउँमा विशेष इङ्ल्यान्डमा अलिक बढी गर्मी हुन्छ. माथि उत्तरी इलाकातिर त त्यस्तो होइन ठिक्क हुन्छ. र यो अब यसको असर यो हिट अलर्ट चाहिँ भोलिसम्म रहन्छ. त्यसपछि अलिकति कम हुँदै जान्छ. फेरि तापक्रम अलिकति कम हुँदै जाने हो. तर पनि धेरै कम चाहिँ धेरैभन्दा पनि 2-3 डिग्री कम हुँदाखेरि पनि निकै नै शीतल अनुभव हुन्छ पक्कै हामीलाई. र एनिवे तापक्रमको यो वेदरको म चर्चा हामीले गरेका छौँ र हाम्रो भेटघाटमा पनि गर्मी कस्तो छ त्यतातिर भनेर फोनमा पनि हामी सोध्ने गर्छौँ होइन. र गएको समय यो गर्मी भए पनि ब्याङ्क होलिडे तपाईँहरूको रमाइलो भयो पक्कै पनि. तपाईँहरूले साकेलामा गोर्खा कपमा इन्जोय गरिसक्नु भएको छ. अब आउने दिनहरूमा पनि अरू कार्यक्रमहरू छन्। ती कार्यक्रमहरू कहाँ के छन् एकछिनमा राख्नेछु. अहिले चाहिँ प्रश्न राख्ने बेला भएको छ. यो साताको लागि राखिएको प्रश्न हजुर. प्रश्नमा चाहिँ यहाँहरूले कलाकारहरूमध्येबाट तपाईँले एउटा नाम चाहिँ छान्नुपर्छ हजुर. र यी कलाकारहरूमध्ये कुन गायिका चाहिँ लोक दोहोरी विधाकी गायिका होइनन्? कुन गायिकाले लोकदोहोरी विधाका गीत गाउँदिनन् प्राय हजुर. ओके एक्जाम्पल अर्थात् अप्सनहरू छन् सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका. फेरि एकचोटि यी कलाकारहरूमध्ये कुन सिङ्गरले लोकदोहोरी विधा कुन सिङ्गर चाहिँ लोकदोहोरी विधाकी गायिका होइनन्? सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका. ओके अब नामहरू यिनै हुन्, यहाँहरूले खोज्नुपर्छ. होमवर्क गर्न हिजोदेखि सुरु गर्नुभएको छ. अब शुक्रबार बिहान 8 बजीसम्म गर्न नभुल्नु होला यो होमवर्क. र अब यहाँहरूमध्ये जो विनर हुनुहुन्छ उहाँले पाउनुहुन्छ यसपालि पनि टिकट. तर दुईवटा विनर हुनुहुन्छ है यसपालि हजुर. टिकट पाउनुहुन्छ र टिकट चाहिँ लोकदोहोरी साँझको लागि टिकट छ. यो आउने मे 30 तारिकमा हुन्छ. थुप्रै कलाकारहरूले त्यहाँनिर प्रस्तुत गर्नुहुनेछ. 9 लोकदोहोरी साँझ हो, स्वर्णिम साँझ भनेर यहाँहरूले भन्नुभएको छ. र यो स्वर्णिम साँझ चाहिँ अल्डरसर्ट एम्पायर हलमा हुन्छ. 30 मेको दिन शनिबार 2:30 बजेदेखि दिउँसै सुरु हुन्छ. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले चाहिँ अर्गनाइज गरेको छ यो कार्यक्रम. र टिकट चाहिँ एडभान्समा लिनुहुन्छ भने 20 पाउन्ड छ, ढोकामा 25 पाउन्ड लाग्छ. नानीहरू जो 6-12 वर्षका छन् र सिनियर सिटिजनहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ 15 पाउन्ड मात्रै लाग्नेछ टिकट. र खानाको पनि व्यवस्था छ भन्ने सुनेको छु त्यहाँनिर तपाईँहरूको लागि. वेल यो अब आउने दिनमा इन्जोय गर्ने समय छ अर्को एउटा. र यति मात्र होइन कार्यक्रमहरू अरू पनि छन्। कुन कुन कार्यक्रमहरू कतिखेर छन् एकछिनमा चेक गर्छु म भन्छु राख्छु. अहिलेलाई चाहिँ अब अर्को गीत सुनौ है. यो गीत गाउने कलाकार हुनुहुन्छ सौगात सङ्गत.

समय बिहानको 7:53 गएको छ। सौगात सङ्गतले गाउनुभएको गीत हामीले सुन्दै थियौँ। अब चाहिँ एकछिनमा मिना निरौलाले गाउनुभएको गीत सुन्दै समाचारतिर लाग्ने हो। अब समाचारपछि न्युज पेपरका हेडलाइनहरू हुनेछन् अनि त्यसपछि चाहिँ आज कुराकानी सुन्न सक्नुहुन्छ। गोर्खा कपको च्यारिटी स्टलहरूको बारेमा कुराकानी छ, च्यारिटी र हाम्रो योगजीले रेकर्ड गर्नुभएको छ यो सब, यहाँहरूले 8:00 समयमा सुन्न सक्नुहुनेछ। यहाँहरूको अरू कार्यक्रमहरू, अब आउने दिनका कार्यक्रमहरू यसो हेर्दाखेरि आजकै आज होइन भोलि बुधबारको दिनको एउटा कार्यक्रम छ, भोलि 27 तारिक बुधबार दिउँसो 2:00-4:00 मदत समूहको मन्थली मिटिङ छ, जुन चाहिँ सेन्ट मार्क्स हल नर्थ क्याम्प फान्ब्रोमा हुन्छ, जहाँ चाहिँ भोलि क्याप्टन महेन्द्र लिम्बू वेलफेयर अफिसर आउनुहुन्छ एडब्लुसी अनर्सटबाट, र उहाँसँग कुराकानी हुनेछ। उहाँसँगको कुराकानी उहाँसँग भन्दाखेरि पनि उहाँसँग तपाईँहरूको केही प्रश्न छ भने सोध्न सक्नुहुन्छ, र उहाँले चाहिँ थुप्रै कुरामा जानकारी गराउनुहुनेछ यहाँहरूलाई। सो जान नभुल्नुहोला, टी कफी बिस्कुटको व्यवस्था सधैँ जस्तो छँदै नै छ। यो 27 मेको कुरा भयो। अब 30 मेमा चाहिँ 7th गोर्खा राइफल्स रेजिमेन्टल एन्युअल रियुनियन छ फ्रिमली कम्युनिटी सेन्टरमा, दिउँसो 12:30-6:30 30 मेमा छ, र यो भयो यहाँहरूको अर्को एउटा कार्यक्रम। अनि 30 मेमा 9 लोकदोहोरी साँझको लोकदोहोरी स्वर्णिम साँझ छँदैछ, यो चाहिँ ब्याङ्क एम्पायर हल अल्डरसेटमा होइन, र 10K रन पनि हुँदैछ है, 10K रन 31 मेमा हुँदैछ, रेडिङमा हुन्छ, नेपाल रन युकेले अर्गनाइज गरेको छ यो 10K रन आइतबार 31 मेमा डेन्टन पास्टर लेक रेडिङमा हुँदैछ। सो यसमा पनि तपाईँहरू जान नभुल्नु होला। अब अरू कार्यक्रमहरू हेर्दाखेरि 5 जुनमा अर्को एउटा कार्यक्रम रहेको छ, यो चाहिँ ओके नेपाली सिनियर सिटिजनहरूलाई भिजिट गर्दै हुनुहुन्छ क्याप्टन रिटायर्ड निर्मल गुरुङज्यूले, गोर्खा वेलफेयर ट्रस्टबाट उहाँ आउँदै हुनुहुन्छ, हेड अफ द गोर्खा वेलफेयर हुनुहुन्छ उहाँ, र बिहान 11:30 दिउँसो 3:00 स्विन्डनमा भिजिट गर्दै हुनुहुन्छ है, बकहर्स्ट पार्क कम्युनिटी सेन्टरमा। सो जान नभुल्नुहोला, शुक्रबार 5 जुनमा तपाईँहरूको लागि इन्फर्मेसन ल्याउँदै हुनुहुन्छ उहाँले। कोलमा बाकोट समाज युकेको पनि भेटघाट छ 6 जुनमा ग्रेन्स कम्युनिटी जुनियर स्कुल फानब्रोमा हुन्छ 12:00 भने 6 जुनमा किराँत पुमा राई तुपखाङबाङ खला युकेको भेटघाट पनि छ है, तपाईँहरूको उभौली साकेला सेलिब्रेसन गर्दै हुनुहुन्छ 6 जुनमा शनिबार 10:00 किराँत राई हाउस रिप्ली सर्रेमा। आउने दिनहरूको कार्यक्रमहरू यो भए, अब त्यस पछाडि पनि अरू छन्, अरू समयमा हामी चर्चा गर्छौँ। अहिलेलाई गीत सुरु गरिसकेको छु मैले, मिना निरौलाले गाउनुभएको उहाँलाई सुनाऊ।

0: महोत्तरीमा अव्यवस्थित बस्ती हटाउने सूचना दिँदै हिँडेको सरकारी गाडी चलाइएको छ। डिभिजन वन कार्यालय महोत्तरीको गाडी बर्दिवास दिनका स्थानीयले चलाएका हुन्। महोत्तरीका डिएसपी शैलेन्द्र कुमार भट्टका अनुसार वन कार्यालयको टोली बर्दिवास दिनमा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिन गएको थियो। स्थानीयले राति रुख ढालेर बिपी राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गरेका थिए। बाटोको अवरोध खुलाउन गएको प्रहरीसहित वन कार्यालयको टोलीलाई स्थानीयले आज बिहान 2 बजीसम्म घेराबन्दी गरेका थिए। प्रदर्शन र घेराबन्दीकै क्रममा स्थानीयले वन कार्यालयको गाडी चलाएको डिएसपी भट्टले जानकारी दिनुभयो। छलफलको लागि जाँदा झडपको स्थिति आएपछि राति 2 बजेतिर अश्रुगाँस छानेर बाटो खुलाइएको पनि भट्टको भनाइ छ। डिभिजन वन कार्यालयले राजावास, कालापानी, बरडाँडा लगायत क्षेत्रमा 1,100 हेक्टर वन क्षेत्र अतिक्रमण गरेर घरटहरासहित खेतीपाती गरेका छन्। वन कार्यालयले खाली गराउने प्रक्रिया थालेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्। स्थानीयले आज पनि बिपी राजमार्ग अवरुद्ध पारेका छन्। कपिलवस्तुको महाराजगञ्ज 4 बरैपुरको तौलीहावा बहादुरगञ्ज हुलाकी सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 38 जना घाइते भएका छन्। काठमाडौँबाट सुर्खेततिर जाँदै गरेको बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये 35 जनालाई भैरहवा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरले बर्दियाकी पवित्र देवकोटा र सुर्खेतका प्रकाश विकको अवस्था गम्भीर छ भनेको छ। दुर्घटनामा चालक सहचालक सहित सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, बाँके, झापा, काठमाडौँ, ललितपुर, ओखलढुङ्गा लगायत जिल्लाका यात्रु घाइते भएका छन्। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारमाथि प्रश्नको ओइरो लगाउनु भएको छ। प्रतिनिधि सभामा शून्य समयको 1 मिनटभित्रै सांसद राईले सरकारमाथि प्रश्नको ओइरो लगाउनु भएको हो।
1: बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार? सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार? जीवी राई कहिले पक्राउ हुन्छ सरकार? किसानहरूको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्रै हुन्छ सरकार? खोटाङको अलपत्र परेका विकासहरू कहिले पूर्ण निर्माण हुन्छ सरकार? जस्तै खोटाङ भोजपुर जोड्ने मध्य पहाडी लोकमार्ग, रसो घाट पुल, बङ्सेला घाट पुल, हलेसी जयराम जोड्ने सडक र सहकारी पीडितहरूले पैसा पाउनुपर्छ त्यसमा जोरदारको साथ हामी माग गर्दछौँ। तर जनताले तिरे करबाट होइन, राज्यको कोषबाट होइन, सहकारी ब्याङ्क अन्य व्यवसायहरूले चाहिँ डुबाएको पैसा सरकारले तिरिदिने नीति लिएको हो सरकार।
0: प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्दैछन्। उहाँ प्रधानमन्त्री भएपछि चैत 35 नेपालमा भएका 17 देशका राजदूतसँग सामूहिक भेटवार्ता गरेपछिको यो दोस्रो भेट हो। प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग पनि भेट्नु भएको थियो। जापानको आर्थिक तथा प्राविधिक सहयोगमा बिपी राजमार्गको पिप्ले बर्खी खोला खण्डको स्थायी पुनर्निर्माण सुरु भएको छ। बाढी पहिरोबाट क्षतिग्रस्त सडकलाई 2 लेनमा स्तरोन्नति गर्दै पुनर्निर्माण गरिनेछ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहयोगमा बिपी राजमार्ग अन्तर्गत पिप्ले बर्खी खोला 3.2 किलोमिटर सडक खण्डको स्थायी पुनर्निर्माण सुरु गरिएको हो। 2071 असोजको बाढी पहिरोले क्षति पुर्याएको सडक खण्डलाई सुरक्षित र दिगो बनाउने उद्देश्यले पुनर्निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। जापानले करिब 2,80,000 करोड येन अनुदान सहयोग गर्नेछ भने निर्माणको जिम्मा सिमिजु कर्पोरेसनले लिएको छ। पुनर्निर्माण अन्तर्गत सडक चौडा बनाउने, आरसिसी पर्खाल तथा 2 लेनका पुल निर्माण गर्ने काम समेत गरिनेछ। हाल बिपी राजमार्गका विभिन्न 4 खण्डमा पुनर्निर्माण कार्य जारी छ। नेपाल क्रिकेट सङ्घ क्यानले 2026 लागि राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले महिलातर्फ 25 र पुरुषतर्फ 38 खेलाडीलाई विभिन्न श्रेणीमा समेट्दै मासिक तलब तथा ब्याज फी निर्धारण गरेको हो। क्यानले महिलातर्फ खेलाडीलाई 4 समूहमा वर्गीकरण गर्दै मासिक 25,000 देखि 55,000 रुपियाँसम्म पारिश्रमिक तोकेको छ। समूह एमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो, रुबिना छेत्री र सीता राणामा गर्छन्। सबैले प्रति महिना 55,000 रुपियाँ पाउनेछन्। पुरुषतर्फ भने क्यानले पहिलोपटक ए प्लस श्रेणी थपेको छ। यसमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने हुनुहुन्छ। सबैले मासिक 1,20,000 रुपियाँ पाउनेछन्। ए श्रेणीका कुशल भुर्देल, सोमपाल कामी, करण केसी र आसिफ शेखले मासिक 1,00,000 रुपियाँ पाउनेछन्। पुरुष खेलाडीले एक दिवसीय खेलमा प्रति म्याच 15,000 र टी20 अन्तर्राष्ट्रियमा 10,000 रुपियाँ म्याच फी पाउने व्यवस्था छ। महिलातर्फ टी20 आई खेल्दा प्रति खेल 10,000 रुपियाँ प्रदान गरिने क्यानले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले 5 प्रदेशका तराई क्षेत्रमा आज ठूलो हुरी आउने भन्दै सतर्क गराएको छ। कोशीका झापा र मोरङसहित आसपासका जिल्ला र मधेसका 12 पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्लामा तीव्र हावाहुरीको सम्भावना देखिएको महाशाखाले जनाएको छ। त्यस्तै बागमतीका मकवानपुर र चितवनसहित आसपासका जिल्ला, गण्डकीका नवलपुर र तनहुँसहित आसपास र लुम्बिनीका रुपन्देहीसहित आसपासका जिल्लामा तीव्र गतिको हुरीको सम्भावना देखिएको हो।

0: वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। नेपथ्यले गाउनु भएको गीत हामीले सुन्दै थियौँ यतिखेर। अहिलेसम्म समाचारपछि बिहानको 8:11 पनि गइसकेछ। अब एकछिनमा हामी कुराकानी सुन्नेछौँ योगजीले गोर्खा कपमा गर्नुभएको विभिन्न स्टलहरूसँगको कुराकानी, च्यारिटी सम्बन्धी कुराकानी छन्, एकछिनमा हामी सुन्नेछौँ। र अहिले चाहिँ पत्र पत्रिकाका हेडलाइनहरूतर्फ एकैछिन ध्यान दिन्छौँ। पत्र पत्रिकाका हेडलाइनहरू आज विभिन्न प्रकारका रहेका छन्, जसमा हामीले सबभन्दा धेरै त नभनौँ तर पनि प्राय पत्र पत्रिकाले अघिल्लो पेजमा खबर चाहिँ के छापेका छन् भने, उता हिट वेभको बारेमा, होइन, हिट वेभको बारेमा, अब यहाँका राजनीतिक खबरहरू पनि छन्, माइग्रेन्ट सम्बन्धी पनि कुराहरू आएका छन्, र अब हिट वेभ, गर्मीका तस्विरहरू, मानिसहरूले कसरी चाहिँ पक्कायो गर्मीमा, ब्याङ्क होलिडे मनाए, होइन, समुद्र किनारातिर एकदमै धेरै पुरै समुद्रको किनारैभरि थिए, र अहिले पनि यो एकदम रेकर्ड ब्रेकिङ तापक्रम यसपालि भयो, 34.8 हिजोको रेकर्ड भयो यो मे महिनाको एकदमै अत्यधिक तापक्रम भने, अब फेरि आज अझै 35 डिग्री पुग्न सक्ने कुराहरू गरिरहेका छन्। भरेसम्ममा त्यसको नतिजा पनि आयो, नतिजा भन्दाखेरि पनि रेकर्ड त्यो हामीले थाहा पाउँछौँ। र आज चाहिँ पत्र पत्रिकामा हामीले यतातिर एसएनपी लिडर, पूर्व लिडर भनौँ न, हजुर, निकोला स्टर्जनको तस्विर र उहाँको श्रीमानको तस्विर हामीले खासमा देखिरहेका छौँ। र पूर्व एसएनपी लिडर उता स्कटल्यान्डका निकोला, उहाँको श्रीमान पिटर, हजुर, उहाँको तस्विर निकै धेरै छ आज। किन भन्दाखेरि उहाँले झन्डै 4,00,000 पाउन्ड बराबर घोटाला गर्नुभएछ, र त्यसैले गर्दाखेरि उहाँलाई चाहिँ त्यो उहाँको त्यो चलिरहेको थियो, होइन, प्रसङ्ग अदालतसँग, अदालतमा उहाँको केस थियो, र यो अहिले चाहिँ उहाँको, उहाँ चाहिँ फेरि पार्टीको एसएनपीको फर्मर चिफ एक्जिक्युटिभ हुनुहुन्छ, र उहाँलाई चाहिँ अब उहाँले जेल फेस गर्नुपर्ने अथवा जेलमा जानुपर्ने अवस्था आएको छ भन्ने कुराहरू आएको छ। किन भन्दाखेरि उता एडिनबरोको हाई कोर्टले चाहिँ उहाँलाई दोषी ठहराएको रहेछ, र दोषी ठहराएपछि त उहाँलाई लाने, अब जेलमा जानुपर्ने अवस्था आयो, होइन, र उहाँहरू दुईजनाको, अर्थात् निकोला स्टर्जनसँग उहाँको बिहे भएको चाहिँ कहिले भनेपछि जुलाई 2010 सालमा हो, र जुलाई 10 अगस्त 10 देखि अक्टोबर 22 सम्म चाहिँ उहाँले, अर्थात् पिटर एसएनबीका पूर्व चिफ एक्जिक्युटिभ, होइन, पार्टीको, र उनले चाहिँ विभिन्न तरिकाले चाहिँ 4,00,000 पाउन्ड खर्च गरेका रहेछन्, र खर्च पनि विभिन्न थरीको, कहिले चाहिँ केमा, कहिले सानातिना कुरादेखि लिएर अब ठुला कुरासम्म पनि, मोटर होमसम्म पनि खर्च गरेको, किनेर खर्च गरेको, होइन, कति चाहिँ एक्सपेन्सहरू चाहिँ झुटा एक्सपेन्सहरू पनि क्लेम गरेको, सानातिना कुराहरू पनिदेखि लिएर ठुला कुराहरू सबै किनेको, कफी मेसिनदेखि लिएर, होइन, छातासम्म किनेको भन्ने उहाँको त्यो देखाइएको छ, हजुर, तिनीहरू किनेको, र यो प्रसङ्गको कारणले गर्दाखेरि यसरी उहाँ चाहिँ दोषी ठहरिनु भएको छ भन्ने कुरा आएको छ पत्र पत्रिकामा। आज धेरै तस्विर हामी उहाँहरूको देख्न सक्छौँ आज। र अर्को प्रसङ्ग भनेको चाहिँ बच्चाहरू, यहाँ आजभोलि यहाँका केटाकेटीहरू, स्कुल चिल्ड्रेनहरूले चाहिँ अहिले एकदमै धेरै सोसियल मिडिया प्रयोग गरिरहेका छन्, र यो सोसियल मिडिया चाहिँ यो अहिले चाहिँ कस्तो भएको छ भन्दाखेरि चाहिँ नयाँ न्यू स्मोकिङ, चुरोट पिउने लत जस्तै गरिकन यो लत बसेको छ यहाँका बच्चा किशोर किशोरीहरूमा भनेर चाहिँ मेडिकल लिडरहरूले चाहिँ डिक्लेयर गरेका छन्, भनेका छन्। एकाडेमी अफ मेडिकल रोयल कलेजले एउटा रिपोर्ट निकालेको छ अहिले, र यसले चाहिँ भनेको छ कि यो सोसियल मिडिया चाहिँ यति हार्मफुल, कतिपय अवस्थामा कतिपय हेटफुल पनि, होइन, घृणाले भरिएको पनि, त्यहाँ एडिक्टिभ, एकदम लत बस्ने तरिकाको त्यहाँ मेटेरियलहरू आइरहन्छ, कतिपय चाहिँ कस्तो भने एकदमै स्ट्रेसफुल मेसेजहरू पनि आइरहेको हुन्छ। सो यस्तोतिर चाहिँ बच्चाहरू एकदमै धेरै एक्सपोज भएका छन्, बच्चाहरूले यतातिर धेरै हेरिरहेका छन् यी चिजहरू, र यसमा यति लत बसेको छ कि उनीहरूलाई चाहिँ चुरोट पिउने जस्तै लत, के, हजुर, त्यस्तो प्रकारको लत लागेको छ, भन्ने कुरा चाहिँ सिनियर डक्टरहरूले युकेको गरेका छन्। सो अहिले बच्चाहरूको स्क्रिन टाइम, सोसियल मिडिया प्रयोग गर्ने टाइम एकदमै सानै बच्चाहरूदेखि नै प्रयोग गरिरहेका छन् र यसले गर्दाखेरि यो एकदमै उनीहरूलाई चाहिँ असर परिरहेको छ। सो बच्चाहरूलाई चाहिँ यदि हस्पिटलमा ल्याइयो भने चाहिँ सबभन्दा पहिला स्क्रिन टाइम र कति समयसम्म के हेर्छौ भनेर सोध्ने भन्ने कुरा पनि यो डक्टरहरूमा अहिले कन्सल्टेसन भएको छ, सुरु भएको छ, होइन गर्ने भन्ने कुरा आएको छ। ओभरअल स्क्रिन टाइम कति छ भनेर सोध्नु भन्ने कुरा आएको छ डक्टरहरूलाई। सो अहिले टेक्नोलोजी सेक्रेटरी लिज क्यान्डलले चाहिँ अब नयाँ मेजर, नयाँ योजनाहरू गर्नुपर्छ। सोसियल मिडिया अन्डर 16-16 वर्ष मुनिकाहरूलाई चाहिँ अब ब्यान गर्ने कुरा पनि थियो एकचोटि, होइन र अहिले चाहिँ यसमा कन्सल्टेसन गर्नुपर्छ यो साल, यो समर महिनामा, र त्यसपछि यो सालको अहिले कन्सल्टेसन अर्थात् छलफल यसमा समरसम्ममा चाहिँ छलफल भएर अब यो वर्षको अन्तसम्म चाहिँ यसको लागि एक्सन गर्ने यहाँको ब्रिटेनको सरकारले चाहिँ एक्सन गर्ने यसमा, अर्थात् अब ब्यान गर्ने हो कि होइन। अस्ट्रेलियामा ब्यान गरिएको छ 16 वर्षदेखि मुनिकाहरूलाई स्कुलमा प्रयोग गर्न पाइँदैन। सो यस्तो कसरी एप्रोच लिने हो त भन्ने कुराको छलफल हुन्छ र यो सालको अन्तसम्ममा चाहिँ त्यो लागू हुन्छ र छलफल गर्नको लागि विभिन्न व्यक्ति व्यक्तित्वहरूसँग छलफलको क्रम सुरु गर्ने भनेर सरकारले भनेको छ। सो यो छ एउटा धेरैले उल्लेख गरेको खबर। र यस्तै गरिकन अर्को चाहिँ युथहरूकै कुरा गर्दाखेरि चाहिँ अहिले यो पेपर राउन्ड, तपाईँहरूले शनिबार चाहिँ पेपर राउन्ड गर्ने स्कुल चिल्ड्रेनहरूलाई निकै देख्नुहुन्छ कहिलेकाहीँ। पहिले धेरै देखिन्थ्यो, आजभोलि थोरै देखिन्छ बाटोमा। र यो एउटा पेपर राउन्ड गर्ने जब चाहिँ गएको छ अरे अहिले, किनभने धेरैले पेपर प्रयोग गर्दैनन्, न्युज पेपरहरू पढ्दैनन् अर्थात् फिजिकल पेपर लिँदैनन्, अनलाइनमै सबै हुन्छ होइन। त्यसैले गर्दाखेरि चाहिँ ब्रिटेन यहाँ बेलायतको चाहिँ युथहरूमा स्कुल बच्चा किशोर किशोरीहरू जो चाहिँ स्कुल हुँदा नै उनीहरूले पेपर राउन्ड गर्थे अर्थात् न्युज पेपरहरू घर घरमा लगेर छोडिदिन्थे, त्यो अहिले अलमोस्ट बन्द हुन लागेको छ। यहाँ धेरै बन्द भएको कारणले गर्दाखेरि डेथ अफ पेपर राउन्ड होइन, यो भएको कारणले यहाँका युवाहरू चाहिँ बेरोजगार भएका छन्, भर्खरका विद्यार्थीहरू हजुर, र बेरोजगारको समस्या यसरी यतातिर सृजना भएको छ। र यङ पिपलहरूले चाहिँ अहिले अब फन्डामेन्टल प्रिन्सिपल अफ वर्क त्यही कुराबाट सिक्थे कि उनीहरूले, यो टाइममा जाने होइन, यति पैसा पाउँछु मैले, यति घन्टा गरेँ भने यतिभित्र मैले बाँडिसक्नुपर्छ, एउटा केही न केही काम सिक्थे, कामको आधारभूत कुराहरू सिक्थे यसबाट, पेपर राउन्डबाट। तर अहिले चाहिँ यो छैन, त्यसैले बच्चाहरू झन् अनइम्प्लोयमेन्ट हुन थालेका छन्। र यसमा वर्क अनि पेन्सन सेक्रेटरी फ्याटले चाहिँ यो ट्रेडिसनल परम्परागत शनिबारको जुन जब छ त्यो लस भएको कारणले, यो हटेको कारणले गर्दाखेरि युवाहरू अहिले झन् धेरै अनइम्प्लोयमेन्ट, उनीहरूले सिक्न सक्ने पर्ने कुराहरू सिक्न पाइरहेका छैनन्। त्यसैले गर्दाखेरि यसबारेमा चाहिँ इन्डिपेन्डेन्ट रिभ्यू गर्ने भनेर उहाँहरूले भन्नुभएको छ, अर्थात् मिनिस्टरहरूले, कतिपय मन्त्रीहरूले लगायत पेन्सन सेक्रेटरीले युथ अर्थात् युवाहरूको क्रियाकलाप के छ, यहाँ कतिको उनीहरू एक्टिभ छन्, इनएक्टिभ छन् हो, यसमा चाहिँ अध्ययन गर्ने। र उनीहरूले चाहिँ अब अहिले युवाहरूले चाहिँ जब पाएन भनेर कस्तो भने उतातिर फेरि अनइम्प्लोइड भनेर बेनिफिट पनि लिइरहेका छन्। त्यसैले गर्दाखेरि कसरी उनीहरूलाई एक्टिभ गराउने यो अध्ययन गर्ने भनेर भनेको छ सरकारले। अर्को एउटा प्रसङ्ग चाहिँ इडिएफ, यो कम्पनी एकदमै ठुलो हाउस होल्ड एनर्जी कम्पनी हो, र यो कम्पनीले चाहिँ अहिले के भनेको छ भने यहाँनिर झन्डै वर्षको 75 पाउन्ड जति चाहिँ हामी अरू व्यक्तिहरूलाई थप्ने के पैसा, किन भन्दाखेरि चाहिँ कतिपय मानिसहरूले चाहिँ पैसा तिरिरहेका छैनन् हजुर, इलेक्ट्रिक कम्पनीहरूलाई पैसा तिरेका छैन रहेछन्। यो इडिएफले अहिले यो भनेको छ कि यस्तरी पैसा चाहिँ नतिर्ने मान्छे फ्री लोडरहरू चाहिँ यहाँ धेरै छन् रे, कि चलाउने नतिर्ने अनि कतै भाग्ने होला हजुर। सो यस्तो प्रकारको मानिसहरू धेरै भएको कारणले गर्दाखेरि, पैसा नतिरिएको कारणले गर्दाखेरि यो कस्ट उनीहरूले नतिरेका पैसाहरू पनि जो जति कस्टमरहरू छन् इडिएफका अथवा अरू कम्पनीहरूका पनि आफ्ना कस्टमर अरू कस्टमरहरूलाई चाहिँ थपिदिने त्यो अरू कस्टमरहरूबाट उठाउने थोरै थोरै गरिकन भनेर अहिले इडिएफले चाहिँ झन्डै अब वर्षको 75 पाउन्ड जति थपिन सक्छ अरू कस्टमरहरूलाई भनेर भनेको कुरा आज पत्रिकाले उल्लेख गरेको छ र हुन त अहिले सरकारले चाहिँ यसरी दिएको चाहिँ निकै भयो होइन र एन्युअल बिलमा चाहिँ झन्डै 60 पाउन्ड जति त्यो ऋण असुल नभएको ऋणहरू चाहिँ थपिने चलन छ तर अब चाहिँ बढेर झन् 75 पाउन्ड हुने सम्भावना रहेको छ सो यो छ कस्ट अफ लिभिङ क्राइसिस अनि त्यसपछि फेरि यो पेमेन्ट नगर्ने एक किसिमको कल्चर यहाँ कतिपयको चाहिँ सो त्यसले गर्दाखेरि चाहिँ अरूलाई मार भार पर्न सक्ने कुराहरू गरिएको छ झन्डै 7 बिलियन पाउन्ड बराबरको भार चाहिँ उता इडिएफलाई पर्ने र यो चाहिँ अब फेरि बिस्तारै अरूतिर पास हुने कुराहरू पनि आएको छ हजुर यो छ इडिएफको मात्र होइन अरूको पनि यो छ प्रसङ्ग यो एउटा प्रसङ्ग आज पत्र पत्रिकामा उल्लेख गरिएको छ र अर्को प्रसङ्ग चाहिँ कन्जर्भेटिभ पार्टीले के भनेको रहेछ भने यहाँको जेनेरेसन चाहिँ कस्तो भने माइग्रेन्ट यहाँ आप्रवासीहरूले गर्दाखेरि यहाँको घरहरू नयाँ घरहरू जो जति बन्छन् त्यो त आधी चाहिँ आप्रवासीहरूले नै लिइरहेका छन् प्रवासीहरूले सो उनीहरूलाई गइरहेको छ यो घर होइन यतातिर फेरि शरणार्थीहरू त्यत्तिकै आइरहेका छन् उनीहरूलाई पनि गइरहेको छ त्यसैले गर्दाखेरि यतातिरको युवाहरू युथहरू जसले चाहिँ घर किन्ने सपना देखेका हुन्छन् होइन आफ्नो घर होस् भन्ने कतिपय मानिसहरूको यहाँ बेलायतवासीहरूको सपना हुन्छ उनीहरूले चाहिँ घर पाइरहेका छैनन् भन्ने कुरा चाहिँ यो कन्जर्भेटिभ पार्टीले गरेको छ अब यसलाई फ्री गर्नको लागि के गर्नुपर्ने कसरी कदम चाल्नुपर्ने होइन अहिलेको सरकार आएपछि चाहिँ अझै धेरै माइग्रेन्ट यो बाहिरबाट आप्रवासीहरू एकदमै अनियन्त्रित रूपमा आइरहेका छन् त्यसरी उनीहरूलाई अब ब्रिटिस फ्यामिलीलाई हेल्प गर्नको लागि मद्दत गर्नको लागि घरमा घरको लागि के गर्नुपर्ने हो त्यो गर्नुपर्छ भन्ने कुरा उहाँहरूले गर्नुभएको छ कतिपय मन्त्रीहरूले सो स्याडो होम सेक्रेटरीले पनि अब कसरी ग्रिप गर्ने हो प्रधानमन्त्रीले कदम चाल्नुपर्छ भन्ने कुराहरू गर्नुभएको छ सो यो छ प्रसङ्गहरू आजको पत्र पत्रिकाको यति नै गरौँ आजको खबर अनि गीत सुनौँ गीतपछि आजको कुराकानीतर्फ लाग्नेछौँ
1: कुनै भोजको निम्तिलाई व्यवस्था गर्नुभयो केही छैन कुनै विवाह वर्तमानको निम्तिलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ अनि सर्भिकल स्क्रिनिङको निम्तिलाई चाहिँ के यो निम्तिलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जिपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: नमस्ते कार्यक्रम विवे सम्वादबाट र आज चाहिँ यो कार्यक्रम क्विन्स एभेन्यूमा रेकर्ड गरिरहेको छु। 2026 गर्खा कप चाहिँ यहाँ सम्पन्न भइरहेको छ। हाम्रो किवा जलालको भाइहरू यहाँ भेटेको छु, उहाँले च्यारिटीको लागि यहाँ खानाहरू बेच्दै हुनुहुँदो रहेछ। सेफ भाइ हुनुहुन्छ, कपरोल उमित भाइ। नमस्कार भाइ।
1: नमस्ते दाइ। हजुर,
0: भाइको पुरा नाम उमित?
1: मेरो उमित राई।
0: के छ आज गर्खा कपमा च्यारिटीको लागि के बेच्दै हुनुहुन्छ?
1: हाम्रो चाहिँ यसपालि चाहिँ मेन्यूमा चाहिँ एकदम सिम्पल एन्ड इजी अनि बेस्ट एन्ड टेस्टी राखेको छौँ। हामीले खाजा सेट छ, खाजा सेटमा चाहिँ हाम्रो मोमो, रोटी, सेलरोटी अनि बाबिक्यू चिकन र पोक अनि अचार छ। अनि त्यो बाहेक पनि यदि हजुरहरू सेपरेट खानुहुन्छ भने चाहिँ हाम्रो त्यसको लागि भनेर चाहिँ चटपटे अनि सेलरोटी पनि इन्डिभिजुअली राखेको छौँ र हामीले चाहिँ मोमो पनि इन्डिभिजुअली राखेको छौँ। त्यति छ।
0: उठेको पैसा चाहिँ कहाँ जान्छ?
1: उठेको पैसा चाहिँ हाम्रो चाहिँ यो चाहिँ किवोजियाला ट्रस्टमा जान्छ एउटा चाहिँ। अर्को चाहिँ बेलुका अब लास्ट इयर पनि हामीले नेपाल कपमा गरेको थियौँ, त्यति बेला राति हाम्रो 10 बजे थियो। अब योपालि हेरौँ कति बज्छ दाइ,
0: कतिसम्म उठ्दैछ त, कति टार्गेट छ आज?
1: टार्गेट यति नै भनेर चाहिँ छैन दाइ, च्यारिटीको लागि हो। अब हेर्दैछौँ कति उठ्छ।
0: ओके, धेरै धेरै धन्यवाद। अब पुण्य काम गरिराख्नु भएको रहेछ है। थ्याङ्क यू भेरी मच।
1: थ्याङ्क यू दाइ, थ्याङ्क यू।
0: अब भने यहाँ लमजुङ समाज आमा समूहको टेन्टमा आएको छु र उहाँले थुप्रै भेराइटिज अब खाना बेच्दै हुनुहुँदो रहेछ। कस्तो भइरहेको छ अनि के को लागि बेच्दै हुनुहुन्छ? हाम्रो तारा गुरुङज्यू हुनुहुँदो रहेछ आमा समूहको अध्यक्ष। नमस्कार हजुरलाई।
2: नमस्कार।
0: र तपाईँलाई गोर्खा कपमा यहाँ पुण्य काम गरिराख्नु भएको रहेछ, कस्तो बिक्री हुँदैछ तपाईँहरूको आज?
2: सर्वप्रथम त गोर्खा रेडियो योगराज राईलाई एकदम धन्यवाद दिन चाहन्छु। आज 24 गोर्खा कपमा हामी लमजुङ आमा समूहले पनि लमजुङ समाज युकेको घरको लागि च्यारिटी गर्दैछौँ। यो च्यारिटीमा हजुरहरू आएर यसरी हामीलाई इन्टरभ्यू दिन लिनु हुँदाखेरि हामीलाई एकदम गर्व लागेको छ र आजको यस स्टलमा चाहिँ हाम्रो लमजुङ आमा समूहले चाहिँ दुःख गरेर होममेड फुडहरू राख्नुभएको छ र हामीले एकदम सस्तोमा खानाहरू बेचिराखेका छौँ। रोटीको सेटलाई चाहिँ 5 पाउन्ड।
0: रोटीको सेटमा चाहिँ के आउँछ?
2: रोटीको सेटमा चाहिँ एउटा रोटी, चना, आलुदम र मिक्स अचार आउँछ, त्यसलाई चाहिँ 5 पाउन्ड गरेको छ।
0: यो चाहिँ के को लागि गर्नुभएको तपाईँहरूले यो च्यारिटी चाहिँ?
2: यो च्यारिटी लमजुङ समाज युकेले चाहिँ युकेमा एउटा घर किन्ने जमर्को राखिराख्नु भएको छ र यस घरलाई चाहिँ आमा समूहले पनि केही गर्नुपर्छ भन्ने एउटा धारणा लिएर चाहिँ घरको लागि सहयोगको लागि चाहिँ हामीले यो च्यारिटी गरिराखेका छौँ।
0: सधैँ नै गर्नुहुन्छ कि यसपटक मात्रै गर्नुभएको?
2: यो चाहिँ हाम्रो एकदमै पहिलो पटक हो। धेरै दिदीबहिनीहरूले चाहिँ हामीलाई चाहिँ एकदम सहयोग सपोर्ट गर्नुभएको छ। यो हाम्रो सबै दिदीबहिनीहरू लमजुङ आमा समूहका कार्य समिति र एडभाइजर अनि मेम्बरहरू हुनुहुन्छ।
0: अब आज त यहाँ खाना बेच्दै हुनुहुन्छ, अरू बेला पनि यस्तो खालको इभेन्ट पैसा उठाउनको लागि गर्नुभएको छ च्यारिटी होइन?
2: हामीले मात्र छुट्टै चाहिँ गरेको छैन, तर लमजुङ समाज हाम्रो मेन समाजसँग मिसिएर चाहिँ हामीले धेरै च्यारिटीहरू गरिराखेका छौँ।
0: अब खाना त बेच्दै हुनुहुन्छ, यो गोर्खा कप चाहिँ कस्तो लाग्छ? प्रत्येक वर्षै आउनुहुन्छ होला?
2: हजुर, म हरेक वर्ष नै आउने गर्छु। म लमजुङ आमा समूहको अध्यक्ष तारा गुरुङ हो र म अरू संस्थामा पनि आबद्ध छु। म तमुदी आमा समूहमा पनि मेम्बर छु।
0: हुन्छ, ल त तपाईँको राम्रो बिक्री होस्। कति जति टार्गेट छ यति चाहिँ उठाउनु पर्छ है साथी हो भनेर यसो कुराकानी गर्नु भएको छ होला नि?
2: हजुर, अवश्य पनि त्यो त अब भइहाल्छ साथीभाइसँग र हामीले 1100 रोटी यहाँ ल्याएको छौँ र हाम्रो टार्गेट भनेको सबै गरेर मोर देन 7000।
0: त्योभन्दा बढी उठाउनुहुन्छ होला? त्यो 1100 रोटी पोल्ने व्यक्ति चाहिँ को हुनुहुन्छ, के कताबाट अर्डर गर्नुभएको?
2: यहाँ धेरै जसो दिदीबहिनीहरू रोटी पोलेरै आउनु भएको छ र यहाँ अहिले चाहिँ रोटी पोल्ने दिदीहरू चाहिँ अघि आएर जानुभएछ, अब केही दिनपछि फेरि हामीले चाहिँ टिम वर्क भएर हाफ चाहिँ काम गर्दैछौँ, हाफ चाहिँ बजार घुम्दै हुनुहुन्छ। पालो
0: हाफ नै यति भनेपछि थुप्रो हुनुहुँदो रहेछ होइन?
2: थुप्रो छ।

0: धेरै कुरा गऱ्यौँ। पहिला त निकै वर्ष भयो साडी बेच्न थालेको च्यारिटीको लागि, पैसा उठाएर चाहिँ जस हामीले सेवामै लगाउँछौँ हामीले आमा समूहले। निकै वर्ष भयो तर पहिला हामी चियाहरू पनि बेच्छौँ, तर यो वर्ष चाहिँ हामीले चाहिँ चटपटे पानी पुरिरहेछौँ अनि प्लस हाम्रो पपकर्न पनि छ साडीको सहितमा, साडी सँगसँगै धेरै कुरा छ।
1: कति मगमगमग बास्ना आइरहेको छ, कतिको किन्दै हुनुहुन्छ तपाईँको सामानहरू साडी अनि चटपटे?
0: गइरहेछ, साडी पनि गइरहेछ, साडी पनि निकै गइसक्यो, चटपटे पनि गइरहेछ।
1: यो मेनली साडी चाहिँ कसरी कलेक्ट गर्नुभयो, तपाईँको आफ्नै हो कि?
0: साडीहरू चाहिँ यसो हामी दिदी बहिनीहरूले चाहिँ हाम्रो कस्तो हाम्रो बानी कस्तो छ भने दिदी बहिनीहरूले एकपटक अनि म्याक्सिमम् दुईपटक लाउनु, त्योभन्दा बढी उमा लाउनु हुन, त्यो चाहिँ वर्षौँ चाहिँ हाम्रो त्यतिकै सञ्चित भएर बसिरहेको हुन्छ साडीहरू। त्यही साडीहरू चाहिँ डोनेसनमा आउँछ अनि हाम्रो यो दिदी बहिनीहरूलाई कहिलेकाहीँ भनौँ गिफ्टहरू पनि आउँछ, अनि आउँदाखेरि त्यो साडीहरू पनि कहिलेकाहीँ चाहिँ लगाएको हुँदैन, त्यस कारण चाहिँ कहिलेकाहीँ अब पुरानो साडी एक दुईपटक लगाएको साडी अथवा नयाँ साडीहरू दुइटै किसिमको चाहिँ उहाँहरूले चाहिँ ल्याएर हामीलाई डोनेट गर्नुहुन्छ। अनि त्यो साडीलाई चाहिँ हामीले एकदमै सस्तो मूल्यमा च्यारिटीको लागि भनेर दिन्छौँ।
1: नयाँमा कति पर्छ तपाईँले राख्नु भएको साडी अनि आज चाहिँ कतिमा बेचिराख्नु भएको छ?
0: नयाँमा चाहिँ हेर्दा पहिला हामीले भर्खरै यो साडीको हामीले यो सेल गर्दाखेरि चाहिँ पहिला 15-20 पाउनु थियो, तर अहिले चाहिँ हामीले 2-3 वर्ष भयो हामीले 5 पाउनु मात्रै दिन्छौँ। इभन नयाँ पनि ट्याक्स सहितको हामीले 5 पाउनु दिन्छौँ। बजारमा किन्दा त तपाईँलाई पर्छ कुनै 50-60-70 पाउन पनि पर्न सक्छ मिनिमम, होइन, तर हामीले एकदमै सस्तो मूल्यमा दिन्छौँ यहाँनिर।
1: अब हाम्रो नेपालीहरूको बानी के हुन्छ भने सेकेन्ड ह्यान्ड भनेपछि जति राम्रो भए पनि सेकेन्ड ह्यान्ड रहेछ भनिन्छ, तर यहाँ साडी किन्न चाहिँ कति आउनु भएको छ?
0: आउनु भएको छ उहाँहरूलाई हामीले भन्ने तरिका हुन्छ, हामीले चाहिँ यो चाहिँ तपाईँहरूले चाहिँ 5 पाउन्ड दिनु भन्यो भने यो तपाईँकोबाट चाहिँ साडी किन्नुभन्दा पनि यो सेवा गर्नुभएको, त्यो 5 पाउन्डले धेरैको चाहिँ भनौँ न धेरैलाई चाहिँ सहयोग पुग्छ भनेर भन्दाखेरि उहाँहरूले चाहिँ यो साडी ठिक छ नि मैले लगाए पनि नलाए पनि भएर उहाँहरूले किनिदिनुहुन्छ।
1: यो जति पनि उठेको पैसा चाहिँ कहाँ जान्छ?
0: यो उठेको चाहिँ हेरी हेरी हुन्छ, कहिले चाहिँ हाम्रो नेपालमा नै कहाँ सेवा गर्ने हो कहाँ चाहिँ आवश्यक छ त्यो अनुसारले हुन्छ।
1: ओके, ल त तपाईँलाई धेरै धेरै धन्यवाद। यो गोर्खा कप भर्खर सुरु हुँदैछ आजको, कस्तो लाग्छ माहौल चाहिँ?
0: एकदम राम्रो, मान्छे धेरै भिड देखिएको छ आज, यो वर्ष धेरै कुरा थप पनि गरिएको देख्छु मैले चाहिँ, यहाँ फन फेयरहरू पनि छ, खानेकुराहरूको स्टल थुप्रै छ, सामानहरू किनेको स्वास्थ्य शिविरहरू पनि छ यहाँनिर, गर्दाखेरि एकदमै मान्छेहरू आउँदैछ, वेदर एकदमै राम्रो देखिएको छ आज, गर्दाखेरि सायद एकदमै राम्रो सक्सेस हुने देखिएको छ मैले चाहिँ।
1: हुन्छ, एकदमै राम्रो काम गर्नु भएको रहेछ, तपाईँहरूलाई चाहिँ धेरै धेरै थ्याङ्क यू।
0: थ्याङ्क यू बिएसबिएस रेडियोलाई अनि हाम्रो योगराज भाइलाई धन्यवाद धेरै धेरै।
1: अब यहाँ आज यहाँ गोर्खा कपमा थुप्रै थुप्रै च्यारिटी स्टलहरू पनि छ। हाम्रो चाहिँ सुन्दरी बहिनी हुनुहुन्छ, उहाँ चाहिँ बिसिसी युके लन्डन शाखाको चाहिँ आमा समूहकी चाहिँ अध्यक्ष हुनुहुन्छ। अस्ति पनि मैले कुराकानी गरेको थिएँ, आज आउँछु है भनेको थिएँ उहाँको स्टलमा, आज आइपुगेछु। नमस्कार बहिनी।
2: नमस्कार दाई, हजुर आइदिनु भयो, धन्यवाद दाई।
1: निकै व्यस्त देखिन्छ, कस्तो भइरहेको छ तपाईँको च्यारिटी? यो कफी चिया थुप्रै छन् होइन?
2: हजुर एकदमै दाई, हाम्रो चाहिँ चिया कफी सेलरोटी आलुदम अनि विशेष गरेर आज हाम्रो काँक्रा र खरबुजा थियो, खरबुजा भर्खरै सिद्धियो, 17-18 खरबुजा सकियो है, आज चाहिँ वेदरले गर्दाखेरि एकदमै राम्रो भइरहेछ दाई। अहिले धेरैजना हाम्रो कस्टमरहरू पनि आएर जानुभयो, एकदम राम्रो भएछ अनि एकदमै धन्यवाद दाईलाई पनि हामीलाई यस्तो मौका दिनुभएकोमा, होइन धेरैजनाले सुने भन्नुभयो है अनि त्यही भएर आउनुभयो।
1: चिया कफी चाहिँ उताबाट बनाएर ल्याउने कुरा थियो, कतिको बिक्री हुँदैछ? अलिकति मौसम अलिकति आज चिया कफी खाने भन्दा पनि चिसो खाने भयो।
2: हजुर दाई, आज चाहिँ मौसमले हामीलाई अलिकति पोल्टे फेरिदियो, पहिले चाहिँ हामीले चिया पुर्याउन सकिँदैन थियो, यसपालि चाहिँ हामीले कोल्ड ड्रिङ्क्स र यो जति पनि चिसो चिजहरूले चाहिँ पुर्याउन सकिरहेको छैन, गर्दाखेरि सबै कुरा राम्रो भइरहेछ दाई। चिया पनि जाँदैछ, मसला चिया छ हामीसँग होइन, स्पेसल गुम्बामा पकाएर लिएको, अनि कफी छ अनि बिस्किट क्रोसनहरू छ, जाँदैछ एकदमै राम्रो भइरहेछ दाई।
1: कति जति उठाइएला त आज?
2: अहिले त मैले भन्न सकिँदैन दाई, तर जे होस् हामीले अब गुम्बाको लागि च्यारिटीको लागि भन्दाखेरि हाम्रो जति पनि हाम्रो दाजुभाइ दिदीबहिनीहरू चिन्जान भएको र थाहा पाउनु भएको अनि जति पनि बिहेभियर सुनेर आउनुहुने हाम्रो दाजुभाइ दिदीबहिनीहरू आउँदै हुनुहुन्छ, अब हेरौँ। हामीले त्यस्तो लक्ष्य त राखेको छैन, टार्गेट राखेको छैन होइन, तर अब भरे हुन्छ होला, जे होस् दाई राम्रै हुन्छ होला, कति हुँदो रहेछ भनेर हजुरलाई पछि म बिहेभियर्समा लाइभ आएर पनि भन्छु है दाई हजुरलाई।
1: अब आज त इन्टायरली यही होला, घुम्ने मौका छैन होला होइन?
2: हजुर दाई, बिहान चाहिँ एकछिन घुमे एक राउन्ड है, अहिले चाहिँ अब हामी यहीँ नै हाम्रो व्यस्त त छौँ, त्यसले गर्दा अहिले चाहिँ छैन दाई।
1: ल त, पुण्य काम गर्नु भएको छ बहिनी, थ्याङ्क यू।
2: हजुर थ्याङ्क यू दाई, हजुरहरू पनि यहाँ हाम्रो सेवामा आएर यहाँनिर चाहिँ चिसो पानीदेखि लिएर ड्रिङ्कहरू छ लिनु होला दाई, हजुरलाई पनि धन्यवाद, आइदिनु भयो, दुःख गरिदिनु भयो है, हामीलाई सम्झिनु भयो, थ्याङ्क यू दाई।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
2: तिनकै बारेमा जान्न खोजेको।
3: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
2: यो त अति राम्रो कुरा सुनाउनु भयो।
3: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

0: समय बिहानको 8:50 गयो. हामीले अहिले अन्जु पन्त अनि बादल थापाले गाउनु भएको गीत सुनिरहेका थियौँ. अब 10 मिनट मात्रै बाँकी रह्यो समय नमस्ते युके कार्यक्रमको लागि. यो कार्यक्रम सकिएपछि चाहिँ हामी काठमाडौँतिर लाग्ने गर्छौँ काठमाडौँको सौगात लागि. मेरो दाई अनि टिम आउनुहुन्छ सधैँ काठमाडौँको सौगात लिएर, तर अब केही क्षण उहाँ छुट्टीमा हुनुहुन्छ अन एन्ड अफ. अब नेक्स्ट विकदेखि सो हामीले फेरि नेक्स्ट विकभन्दा पनि यही युगदेखि अन एन्ड अफ. सो उहाँ अहिले केही समय छुट्टीमा काठमाडौँमा नै हुनुहुन्छ, तर अहिले चाहिँ आज चाहिँ आउनुहुन्छ फेरि कार्यक्रम लिएर तपाईँ सामु. उहाँ नहुँदाखेरि हामी यतैबाट कार्यक्रम गरिरहेका हुन्छौँ कहिले ब्रुनाईबाट, होइन. र अब चाहिँ यो कार्यक्रममा प्रश्न एकचोटि राख्ने बेला भएको छ. यो साताको लागि राखिएको प्रश्न सिम्पल छ, अलिअलि पजल त हुनुभएको छ. पजल अलिअलि हुनु भएन भने यसको मजा कहाँ छ र, होइन. यो राइम्स पनि पो मिलिहाल्यो जस्तो लाग्यो हजुर. एनिवे प्रश्न यस्तो छ, यी कलाकारहरूमध्ये कुन गायिका लोकदोहोरी विधाकी गायिका होइनन्? ओके, फेरि प्रश्न, यी कलाकारहरूमध्ये कुन सिङ्गर लोकदोहोरी विधाकी गायिका होइनन्? हजुर, प्रश्न एकदमै सिम्पल छ है. अप्सनहरूमा सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका. यी कलाकारहरूमध्ये कुन गायिका चाहिँ लोकदोहोरी विधाकी गायिका होइनन्, अर्थात् लोकदोहोरी विधामा गीत गाउँदिनन्? सविता बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका. प्रश्न फेरि दोहोऱ्याएर मैले भनिसकेँ, तपाईँको पालो अब, खोज्दै गर्नुहोला. यहाँहरूले कतिले खोज्दै हुनुहुन्छ, लेख्नु भएको छ आज. कतिले टार्गेटमा लगाउनु भएको छ, कतिले लगाउनु भएको छैन हजुर. र यसो ध्यान दिनुहोला है प्रश्नमा पनि. मैले कलाकारहरूको कुरा गरेको छु, गायिकाहरू चारजनाको नाम राखेको छु मैले यहाँनिर. आई मिन राखेको हिजोदेखि सुरु भएको छ, योगजीले राख्नु भएको छ. सो चारजना गायिकाहरूमध्ये चाहिँ लोक विधामा नगाउ लोकदोहोरी विधामा चाहिँ लोकदोहोरी गीत गाउने कलाकार चाहिँ को पर्नु भएन, यसमा त्यति नै हो तपाईँले छान्नुपर्ने हजुर. अब प्रश्न मैले घुमाइ फिराइ सबै गरेर राखिसकेँ, होइन. तपाईँको पालो अब, यो गीत लेख्दै गर्नुहोला. थुप्रै तपाईँहरूको मेसेजहरू आइरहेका छन् यहाँ. अब जानुभन्दा अगाडि तपाईँहरूको मेसेज पनि राखिहाल्न चाहन्छु यो समयमा हजुर. तपाईँहरूको मेसेज अघि बिहानैदेखि आएको छ. को हुनुहुन्छ मेसेज पठाउनु हुने? यहाँ भोइस मेसेज पनि छन्, होइन. भोइस मेसेजहरूदेखि लिएर तपाईँहरूको उत्तरहरू कतिले लेखेर कतिले भनेर पठाउनु भएको छ है. लगनजी बार्सिलोनाबाट आउनु भएको छ. नुतन भुषालजी अघि बिहानै हो, यहाँहरू बिहानै आउनुहुन्छ, होइन. जय श्री गणेश भन्दै हुनुहुन्छ, ह्याभ अ वन्डरफुल डे भनेर इजरायलबाट. ओम गुरुङ आउनुभयो, झुमबहादुर गुरुङ आउनुभयो, खर्क गुरुङ मामा उहाँले मेसेज पठाउनु भएको छ है. लास्ट विकको विनर मैले एड्रेस पनि पठाएको छु भन्नुभएको छ. लु मामा धेरै धन्यवाद छ, तपाईँलाई बधाई छ. अनि यस्तै गरिकन निता राई, ललिता मल्ल, टिका पूर्जा, शिवकुमारी गुरुङ, होम लक्सम्बा, खिमबहादुर गुरुङ, शोभा गुरुङ, रामनारायण राई, मेघ मल्ल, हिमाल छेत्री, ताराप्रसाद चेम्जोङ, बिमला घरती मगर, मणि थापा, गङ्गा थापा आमाको पनि भोइस मेसेज छ है. उहाँले उत्तर भनेर पठाउनु भएको छ. अनि यस्तै गरिकन गुमान गुरुङ र हाम्रो धनु गुरुङ बहिनी पनि आउनु भएको छ. मेसेज उहाँको के छ भने, धनु गुरुङ बहिनीको मेसेज, आशा दिदी शुभ प्रभात, यो सुन्दर गर्मी मौसममा तपाईँलाई सुनिरहेको छु. दामी लामो विकेन्ड पछि फेरि काममा सेतो घोडा सवार गर्दै गरेको अवस्था छ. आशा छ तपाईँको पनि लङ विकेन्ड रमाइलो बित्यो होला. दिदी, यो हप्ताको क्वेसन अफ द विकको एन्सर त एकदम इजी पिजी रहेछ भनेर उहाँले लेख्नु भएको छ कि. हजुर, यसलाई म फेरि पनि अघि भनेको कुरालाई रिपिट गर्न चाहेँ है. त यहाँ मैले कलाकारहरूको कुरा गरेको छु है, चारजना गायिकाको नाम यहाँ राखिएको छ. हजुर, गायिकाहरू नै हुन्. अरू त कति झुकिनुहुन्छ है यहाँनिर फेरि, होइन. समाजसेवीको नाम पनि जोडिएर आउँछ, नाम मिल्न जान्छ नि त, त्यसैले गर्दाखेरि नझुकिनु होला. रामबहादुर मल्ल हाम्रो क्याप्टन रामबहादुर मल्ल दाजु क्याट्रिकबाट आइसक्नु भयो, ज्ञानु गुरुङ, ध्रुव दत्तजी, अनि यस्तै विष्णु कुमारी, विश्वकर्मा, देवेन्द्र गुरुङ, छवि थापाल, अनि को आउनुभयो, हजुर ललित, ओके ललित कोयोहाङ पनि आउनु भएको छ है, हजुर ललित कोयोहाङ आउनु भएको छ, अरू ओके कृष्ण चामलिङ दाजुले चाहिँ हामीलाई मेसेज पनि पठाउनु भएको छ, यसरी उहाँको मेसेज सुनौ त।
1: सिरिरिरी बतास चल्यो बर पिपलको छाया, सिरिरिरी बतास चल्यो बर पिपलको छाया, गङ्गा जस्तै कति चोखो तिम्रो हाम्रो माया, गङ्गा जस्तै कति चोखो तिम्रो हाम्रो माया, लैला र मजनु झैँ हाम्रो प्रेम कहानी, लैला र मजनु झैँ हाम्रो प्रेम कहानी, तिमी मेरी अप्सरा हौ मेरी प्यारी रानी, तिमी मेरी अप्सरा हौ मेरी प्यारी रानी, तिमी जुन मोघामा प्रेमको शीतल छाया, तिमी जुन मोघामा प्रेमको शीतल छाया, गङ्गा जस्तै कति चोखो तिम्रो हाम्रो माया, गङ्गा जस्तै कति चोखो तिम्रो हाम्रो माया। भगवान्लाई सोधेँ मैले सपनीमा भेटी, भगवान्लाई सोधेँ मैले सपनीमा भेटी, कुम्भकर्ण लजाउँ छिन्द्रे तिम्रो रूपदेखि, कुम्भकर्ण लजाउँ छिन्द्रे तिम्रो रूपदेखि, कति मिठो मुस्कान तिम्रो तिमी मेरी रानी, कति मिठो मुस्कान तिम्रो तिमी मेरी छाया, गङ्गा जस्तै कति चोखो तिम्रो हाम्रो माया, गङ्गा जस्तै कति चोखो तिम्रो हाम्रो माया, सिरिरिरी बतास चल्यो बर पिपलको छाया, सिरिरिरी बतास चल्यो बर पिपलको छाया, गङ्गा जस्तै कति चोखो तिम्रो हाम्रो माया, गङ्गा जस्तै कति चोखो तिम्रो हाम्रो माया। धन्यवाद, नमस्ते।
0: हाम्रो कृष्ण चामलिङ दाजु गीतकारज्यूले हामीलाई बिहानै उहाँले यो पठाइदिनु भएको छ, रेकर्ड गरेर पनि होइन, उहाँले के भन्नुभएको छ भने यो युकेको घमाइलो रमाइलो मौसमले नोस्टाल्जिक नोस्टाल्जिक भएको बेलामा चाहिँ छोटो भावना पनि फुरी गयो, बहिनी यसो सेयर गरेको छु है, तर मेरो सुरिलो स्वरको वाचन सुनेर यो गर्मीमा श्रोताहरू ढल्ने हुन् कि भनेर मनमा पिर पनि उत्तिकै छ भन्नुहुँदैछ। र यो घनले हान्दा पनि नचल्ने दिमाग हिजो अचम्मै भयो आशा बहिनी, हिजो योग भाइ आएको बेला प्रश्नको उत्तर त फ्याट्टै पो आइहाल्यो त भन्नुभएको छ है, त्यो पनि सेकेन्ड नम्बरमा, त्यसैले यो साता चाहिँ यो केही हुन्छ कि त होला भनेर सोचेको छु भन्नुभएको छ। लौ त दाजु तपाईँलाई बेस्ट अफ लक। ओके अब आजको कार्यक्रम नमस्ते युकेमा धेरै तपाईँहरूको सहभागिता जो जतिको छ यसको लागि धेरै धन्यवाद छ है, हामीलाई मेसेजहरू यहाँहरूले पठाउनु भएको छ, थ्याङ्क यू अहिलेसम्म साथ दिनुभएकोमा। र यसपालिको प्रश्नको उत्तर त नाम अब जसको मिल्छ गइहाल्छ होइन, दुईजना लक्की विनर को नाम चाहिँ निकालिनेछ, जसले पाउनुहुन्छ यो नौ लोक दोहोरी स्वर्णिम साँझको लागि दुईवटा टिकट, एक एकवटा टिकट हामी पठाइदिनेछौँ, पठाइदिने भन्दा पनि नाम पठाइदिनेछौँ आयोजकहरूलाई। आयोजक चाहिँ हुनुहुन्छ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखा, र 30 मे शनिबारको दिनमा एम्पायर हलमा चाहिँ यो दोहोरी साँझ हुँदैछ, यसको लागि दुईवटा टिकट छ। लौ त म आशा छुटिन्छु यहीँसम्म आएर, भोलि बिहानै हामी भेट्नेछौँ, आजलाई बाबाई, नमस्ते, शुभ दिन, टेक केयर, गर्मी एकदमै गर्मी छ, आफूलाई शीतल राख्नु होला।

0: सगरमाथा चढेर फर्केका बेलायती सेनाको रेन्ज रेजिमेन्टका सदस्यले काठमाडौँमा आफ्ना राजदूतलाई अनुभव सुनाएका छन्।
1: सगरमाथाको सफल आरोहणपछि लैन्चरको बेलायती दूतावासमा डाकिएका रेन्जर्स रेजिमेन्टका आरोहीले आरोहण अघिको तयारीदेखि हिमालमा रहँदाका अनुभव सुनाएका हुन्। सगरमाथा चढेका 9 जना र डक्टर समेतका 3 जना टोली सदस्यलाई राजदूत रफ फेनले दूतावासमा बोलाएर बधाई दिँदै अनुभव सोध्नु भएको हो। नेपालका हिमाल देखेर आफू सधैँ मोहित हुने गरेको भन्दै राजदूत फेनले आरोहण टोलीलाई भविष्यमा पनि नेपाल आउन सल्लाह दिनुभएको छ। आरोहण टोलीका 12 जना मध्ये रेन्जर्स रेजिमेन्टका 9 जनाले सफल आरोहण गरेका हुन्। राजदूत फेनसँगको भेटपछि टोली नेता मेजर जो एडमसनले अहिले बल्ल हिमालको वास्तविकता बुझेको बताउनु भयो।
2: Everest is so huge that it's almost 1,000 problems a day, and whether you can just keep fixing those small problems and keep going and keep going and keep going, and the team were amazing and they just really did that.
1: रेन्जर सदस्यका लागि अहिले एउटै ध्याउन सगरमाथाको चुचुरोमा पुग्नु थियो। मेजर एडमसनले आरोहणका लागि मनोबल बढाउने गोर्खा ब्रिगेड रेजिमेन्ट र परिवारका सदस्यलाई सम्झाउनु भएको छ।
2: The Brigade of Gurkhas, a massive thank you for the help, particularly Brigadier Andrew Todds, Major Gethin Davies, both have led Everest expeditions before and have been a huge source of support over the last year and a half. And then to all kind of members of the Ranger Regiment that have supported the team, you've been amazing, and we couldn't have done it without all of your support and your well wishing. And I know the plethora of messages that the team received really helped spur them on some difficult, very testing times on the mountain.
1: आरोहण दलका अर्का सदस्य लान्स कोर्पोरल विजय राणाले चुचुरोमा पुगेपछिको विशेष अनुभव सुनाउनु भएको छ।
3: दुःख गरेको अनुसार चाहिँ अलिकति खुसी हुँदो रहेछ भनौँ है। सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो। अनि त्यहाँ टपमा पुगेपछि म मेरो गाइड दाईसँग रोएँ पनि, थोरै इमोसनल भयो। गाइड दाईले पनि अलिकति सम्झाउनु भयो। एन्ड देन
1: रेन्जर्स रेजिमेन्ट विशेष कार्यदलका सदस्यले 1.5 वर्षदेखिको तयारीपछि गएको शनिबार सगरमाथाको सफल आरोहण गरेका हुन्।
0: महोत्तरीमा अव्यवस्थित बस्ती हटाउने सूचना दिँदै हिँडेको सरकारी गाडी जलाइएको छ। डिभिजन वन कार्यालय महोत्तरको गाडी बर्दीवास 3 का स्थानीयले जलाएका हुन्। महोत्तरीका डिएसपी शैलेन्द्र कुमार भट्टका अनुसार वन कार्यालयको टोली हिजो बर्दीवास 3 मा अव्यवस्थित बसोबास खाली गराउने सूचना दिन गएको थियो। स्थानीयले राति रुख ढालेर बिपी राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गरेका थिए। बाटोको अवरोध खुलाउन गएको प्रहरीसहित वन कार्यालयको टोलीलाई स्थानीयले आज बिहान 2 बजेसम्म घेराबन्दी गरेका थिए। प्रदर्शन र घेराबन्दीको क्रममा स्थानीयले वन कार्यालयको गाडी जलाएको डिएसपी भट्टले जानकारी दिनुभएको हो। छलफलका लागि जाँदा झडपको स्थिति आएपछि राति 2 बजेतिर अस्त्र ग्यास हानेर बाटो खुलाइएको पनि भट्टको भनाइ छ। डिभिजन वन कार्यालयले राजावास, कालापानी, बरडाँडा लगायत क्षेत्रमा 1,100 हेक्टर वन क्षेत्र अतिक्रमण गरेर घरटारासहित खेतीपाती गरेका छन्। वन कार्यालयले खाली गराउने प्रक्रिया थालेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्। स्थानीयले आज पनि बिपी राजमार्ग अवरुद्ध गरेका छन्। संसदमा पहिलोपटक प्रवेश गरेको श्रम संस्कृति पार्टीले पार्टी अध्यक्षलाई विशेष सम्मान दिन पुरानै दलको शैली अपनाउन थालेको छ। श्रम संस्कृति पार्टीले आफ्ना सबै कार्यक्रमका ब्यानर र प्रचार सामग्रीमा अध्यक्ष अर्क साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको हो। श्रम संस्कृतिका कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल सिन्हाले पत्र जारी गर्दै माताहतका कमिटीलाई ओडा र टोलका कार्यक्रममा प्रयोग गरिने ब्यानर र प्रचार सामग्रीमा समेत अध्यक्ष साम्पाङको तस्विर राख्न निर्देशन दिनुभएको हो। वक्तव्यमा श्रम संस्कृति पार्टी 1 नम्बर प्रदेश माताहतका जिल्ला, महानगर, उपमहानगर, नगर, ओडा र टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामग्रीमा श्रद्धेय श्रम पिता अर्क साम्पाङको तस्विर अनिवार्य रूपमा प्रयोग गर्नु गराउनुपर्ने भनेर लेखिएको छ। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारमाथि प्रश्नको ओइरो लगाउनु भएको छ। आज प्रतिनिधि सभामा शून्य समयको 1 मिनटभित्रै सांसद राईले सरकारमाथि प्रश्नको ओइरो लगाउनु भएको हो।
4: बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार? सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार? जीवी राई कहिले पक्राउ हुन्छ सरकार? किसानहरूको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्रै हुन्छ सरकार? खोटाङको अलपत्र परेका विकासहरू कहिले पूर्ण निर्माण हुन्छ सरकार? जस्तै खोटाङ भोजपुर जोड्ने मध्य पहाडी लोकमार्ग, रसोघाट पुल, बङ्सेला घाट पुल, हलेसी जयराम जोड्ने सडक र सहकारी पीडितहरूले पैसा पाउनुपर्छ, त्यसमा जोरदारको साथ हामी माग गर्दछौँ। तर जनताले तिरे करबाट होइन, राज्यको कोषबाट होइन, सहकारी ब्याङ्क अन्य व्यवसायहरूले चाहिँ डुबाएको पैसा सरकारले तिरिदिने नीति लिएको हो सरकार।
0: राजसभा सभापति रवि लामी छाने सहकारी काण्डमा मुछिएको गोर्खा नेटवर्क प्रहरीले खोलेको ग्यालेक्सी टेलिभिजनले घरबेटीलाई 15 दिनभित्र भाडा नबुझाए सरसामान लिलामी हुने भएको छ। अवस्था खबर यति नै। नमस्कार।

हजुर, सुन्नुभयो यहाँले एक मिठो गीत गाउने कलाकार इस्माइल दास हुनुहुन्छ भने शब्द बिएबिएस गोर्खा रेडियोको लामो समयदेखि हामीलाई सुन्ने र सपोर्ट गर्ने हाम्रो एक श्रोता हुनुहुन्छ, इजरायलवासी नूतन भूषाल। उहाँको कति राम्रो शब्द रहेछ। यो गीतबाट नै आजको कार्यक्रमको थालनी भयो। सञ्चालक विनोद कार्यक्रम लिएर श्रोता समक्ष उपस्थित छु र सुनिल मास्केको शब्द पनि छ कि सङ्गीत छ तर क्लियर छैन। जे होस्, नूतनजी तपाईँले बडो राम्रो गीत लेख्नु भएको रहेछ। इजरायल पछाडि त मलाई सुन्दै हुनुहुन्छ होला। र केही समय अगाडि, झन्डै एक दुई तिन महिना अगाडि मैले उहाँसँग कन्ट्याक्ट गरेको थिएँ, किनभने इजरायलमा क्षेपास्त्र आउँदै गर्दाको समयमा के कस्तो छ हाम्रो नेपालीहरूको स्थिति भनेर तपाईँसँग बुझेको थिएँ। तपाईँले बङ्करबाट नै हामीलाई अपडेट दिनुभएको थियो। थ्याङ्क यू सो मच। तपाईँहरूको जहिले पनि गुड हेल्थको हामी कामना गर्दछौँ। भन्दै अब लागौँ काठमाडौँको सौगाततर्फ। भर्खरै यहाँले युकेको कार्यक्रम सुन्नुभयो। हिजो ब्याङ्क होलिडे थियो र लामो ब्याङ्क होलिडेको बेलामा यही बेलामा गोर्खा कपको आयोजना हुन्छ। गोर्खा कप सुसम्पन्न भएको पनि जानकारी फेसबुकबाट पाइयो र निकै धेरै हाम्रो नेपालीहरूको उपस्थिति, गोर्खा गोर्खाली परिवार, सब मेम्बर्स, रिटायर सबैजनाको उपस्थितिमा यो सुसम्पन्न भएछ। र मेरो नम्बर हिसाब हुनुहुन्छ, उहाँ तमोदी युकेको प्रेसिडेन्ट हुनुहुन्छ, उहाँकै तत्त्वावधानमा यो काम सुसम्पन्न भएको फोटोबाट मैले देखेँ। विजयी खेलाडीहरूलाई सबैलाई चाहिँ बधाई शुभकामना भनौँ यहाँबाट है त। ओके, अहिले नेपालको कुरा गर्नुपर्दाखेरि अहिले नेपालमा ठिक दिनको 1:57 जाँदैछ। धेरै ठाउँमा हामीलाई सुन्नुहुन्छ, यहाँहरूले आफ्नै समय टाइम जोनमा सुन्नुहुन्छ, त्यस कारणले म कहिले कहिले शुभ प्रभात हुन्छु, कहिले कहिले गुड नाइट भन्छु, कहिले गुड आफ्टरनुन, शुभ दिन, शुभ सन्ध्यादेखि सबै कुरा भन्छु, होइन त। जे होस्, बेलायतमा बिहानको 9:12 गएको छ। तपाईँहरू आफ्नो काममा फर्किनु होला लामो विकेन्ड पछि। अब आजको दिनको कुरा गर्दाखेरि, आज श्रोताहरू चाडपर्व हेर्दाखेरि समाप्तिको कुरा रहेछ। गोसाई कुण्ड स्नान समाप्ति, गङ्गा दशहरा व्रत लिनेहरूको लागि आजको दिन हो। र आज भने जेठ महिनाको 12 विक्रम सम्बत 2083, आज मङ्गलबार। र अब ठुलो चाड आउँदैछ, बकर ईद, ईद उल अजहा भनेर भनिन्छ। त्यसमा चाहिँ भनौँ न परिवारजन साथीभाइहरूलाई चाहिँ भनौँ न खातिरदारी गर्नुहुन्छ हाम्रा मुस्लिम समुदायहरूले, र कोही कोही हाम्रा साथीहरू पल्टन पनि हुनुहुन्छ क्यारे जस्तो लाग्छ। र नेपालमा भएका केही साथीहरूसँग मैले कुराकानी गर्ने गर्छु यो बेलामा, यसपालि पनि उहाँलाई कन्ट्याक्ट गरौँला। र अब छिटै गणतन्त्र दिवस आउँदैछ, आजको ठिक 3 दिनपछि हो। अन्तर्राष्ट्रिय सगरमाथा दिवस पनि 3 दिनपछि, त्यही बेलामा हाम्रो विक्रम पाण्डे काजीको तत्त्वावधानमा एभरेस्ट म्याराथन हुँदैछ। त्यसमा धेरैभन्दा धेरै सहभागीहरू देश विदेशबाट आउनु हुँदैछ। ब्रिगेड अफ गोर्खासका सदस्यहरू, पास्ट एन्ड प्रेजेन्ट मेम्बर्सहरू, विशेष गरी क्विन्स गोर्खा इन्जिनियर्सका साथीहरू 13-14 भाग लिँदै हुनुहुन्छ। र हाम्रा पुराना साथीहरूमा लक्ष्म गुरुङ साहेब र चाहिँ अर्को हुनुहुन्छ खिम प्रसाद गौचन साहब पनि कुद्दै हुनुहुन्छ। र उहाँको भनौँ न यो कुदा एभरेस्ट म्याराथन सफल रहोस् हाम्रो सबैको तर्फबाट शुभकामना छ। एभरेस्टको कुरा गर्दाखेरि हाम्रो रेन्जर्सका दाजुभाइहरूले सफलतापूर्वक आरोहण गर्नुभयो। अस्ति 23 तारिकको दिन बिहान 3-4 यो विन्डोमा उहाँले सम्पन्न गर्नुभयो। र आज म त्यसमध्येका एकजनासँग कुराकानी गर्दैछु, हुन त दुईजनासँग कुराकानी गरेको छु। र होनर्जियाका मेजर जो एडम्सन साहब, जो रेन्जर्समा हुनुहुन्छ, उहाँको लिडरसिपमा हाम्रा ब्रिगेड र चाहिँ आउटसाइड आर्मी, वाइडर आर्मीका धेरै साथीहरूले सफलतापूर्वक आरोहण गर्नुभयो। 12 टिममा 9 आरोहण गरेको एकदम ठुलो राम्रो सफलता हो। हाम्रो तर्फबाट उहाँलाई शुभकामना छ, बधाई छ। आगामी दिनहरूमा पनि उहाँहरू यो भेन्चरमा लाग्नुहुन्छ भन्ने कुरा छ। आज ब्रिटिस एम्बेसी काठमाडौँमा ठुलो कार्यक्रमको बिचमा उहाँलाई एकदमै वेलकम र चाहिँ बधाई ज्ञापन गर्नुभयो ब्रिटेनका एम्बेसेडर नेपालको लागि।
रफेन साहबले उहाँले हामीलाई पनि बोलाउनु भएको थियो, हामी गएका थियौँ, केही फोटोहरू तपाईँले बिस्तारै हेर्न पाउनुहुन्छ। र आजको बसाइमा चाहिँ विजय राणा भाइ जो रेन्जर्सका हुनुहुन्छ, टुआर्जका सदस्य, चार्ली कम्पनीका सदस्यसँग मैले केही कुराकानी गरेको छु, सुन्न पाउनुहुन्छ। समाचारमा चाहिँ हामीले उहाँको सफलताको कुरा राख्यौँ तर कुराकानी हुन पाएको थिएन, बल्ल आज भेट भयो र उहाँहरूलाई भनौँ के कस्तो प्रकारले यो काम सम्पन्न भयो, यो ठुलो अन्डरटेकिङ भनौँ होइन, यो एडभेन्चर भनौँ सक्यो, करिब करिब एक डेढ वर्षको उहाँको मेहनत सफल हुन गयो, हाम्रो एकदमै बधाई छ उहाँलाई भन्दै आजको यो पहिलो कुराकानी यानि कि रेकर्डेड कुराकानी म एकैछिनपछि सुनाउँछु। अहिलेलाई अरू कुराहरू राखौँ, आजको दिनका विभिन्न खबरहरू के छ, नेपालको कुरा गरिहालौँ श्रोताहरू। सबभन्दा पहिला नेपालकै कुरा गर्नुपर्दाखेरि सांसद राईको प्रश्न, जेबी राईकेले पक्राउ पर्छन् सरकार भनेर सोध्नु भएको कुराहरू, प्रश्नै प्रश्नको मरण अब बिछोरा दिनुभएको छ। बारखरी डट कम लेख्छ, श्रम संस्कृति पार्टीका सांसद हरेन राईले प्रतिनिधि सभामा फरार जीवी राईकेले पक्राउ पर्ने भन्दै सरकारलाई प्रश्न गर्नुभयो र उहाँले गाउँमा बाँदर व्यवस्थापन र सहकारी पीडितको रकम सरकारी कोषबाट दिन खोजेको हो कि भन्ने पनि प्रश्न उठाउनुभयो। लामो छ यो समाचार, पढ्नुहोला भने रस्वतिर लागौँ, लोकतन्त्र डट कम लेख्छ यो समाचारलाई। रसोको बेत्रावती बजारमा दुई दिनमा 57,000 अमेरिकी डलर बरामद भएको करिब 6 मिनट अगाडिको समाचार यस्तो छ। रसोको बेत्रावती बजारमा प्रहरीले दुई दिनमा 57,000 अमेरिकी डलर सहित दुई पर्यटक गाइडलाई पक्राउ गरेको छ। काठमाडौँबाट टिमुरेतर्फ जाँदै गरेका उनीहरूसँग डलरको स्रोत खुल्ने कागजात नभएपछि उनीहरूलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ श्रोताहरू। अन्य खबरहरूमा चाहिँ कपिल वस्तुमा बस दुर्घटना, 38 घाइते भएको दुःखदायी समाचार छ। फोटोसहितको समाचार यस्तो छ श्रोताहरू, कपिल वस्तुमा मङ्गलबार यात्रुवाहक बस पल्टिँदा 38 घाइते भएका छन्। काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस दुर्घटनामा परेको हो। घाइतेलाई अस्पताल पुर्याइएको छ भने दुईजनाको अवस्था गम्भीर छ। प्रहरीले दुर्घटनाको कारण अनुसन्धान अहिले गरिरहेको भन्ने खबर छ। अन्य खबरहरूमा चाहिँ यो खबर पढिहालौँ, अश्लील क्रियाकलापको लागि मलमलाई गर्ने युगान्डाका 5 पक्राउ भन्ने खबर नेपालकै हो श्रोताहरू। काठमाडौँको ठमेल क्षेत्रमा सर्वसाधारण र पर्यटकलाई अश्लील क्रियाकलापका लागि मलमलाई गर्ने प्रहरी गर्ने र प्रहरीमाथि हातपात गर्ने युगान्डाका 5 नागरिकहरू पक्राउ परेका छन्। उनीहरूमाथि अहिले अनुसन्धान जारी छ भन्ने कुरा छ श्रोताहरू। औषधिको पनि कुरा गरौँ श्रोताहरू, रातोपाटी डट कम लेख छ, बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग गरिएको खबर करिब 4 घन्टा अगाडिको हो। नेपाली औषधि उद्योगीहरूले स्वदेशी उद्योग संरक्षणका लागि औषधि आयातमा कडाइ गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले भारतबाट सस्तो आयातका कारण स्थानीय उद्योग 30-40% क्षमतामा मात्र सञ्चालन भइरहेको बताएका छन्। 40 अर्बभन्दा बढी लगानी रहेको यस क्षेत्रले कर छुट र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति आवश्यक रहेको बताएको छ, जनाइएको छ श्रोताहरू। बजेट आउने बेलामा यी कुराहरू महत्त्वपूर्ण हुन्छन्, त्यस कारण यो समाचार आयो होला भने एउटा अचम्मको समाचार छ, भारततिरको कुरा हो श्रोताहरू। तपाईँले पनि त्यो व्यक्तिलाई देखेकै हुनुपर्छ, हेरेकै, यदि तपाईँले सिनेमा हेर्नु भएको छ भने। आजन्म कारावासको सजा पाएका कैदीले फरार अवस्थामा नै कैयौँ हिन्दी फिल्ममा अभिनय गरेका रहेछन्, खुल्यो रहस्य बल्ल। करिब 2 घन्टा अगाडिको समाचार रातपाटी लेख्छ, आजन्म कारावासको सजाय पाएका हेमन्त मोदी 2014 पेरोलमा छुटेर फरार भएका थिए। 12 वर्षसम्म उनले अमिताभ बच्चन र आमिर खान जस्ता कलाकारसँग बलिउडमा फिल्ममा अभिनय गरे। हालै अहमदाबादमा सुराकीको सूचनामा उनी पक्राउ परेका छन्। कुरा अलिकति बढाउँ है त, इन्ट्रेस्टिङ कुरा रहेछ। कुरा चाहिँ के छ भने, आजम्म कारावासको सजा पाएका व्यक्ति कैदी फरार अवस्थामा विभिन्न फिल्ममा अभिनय गर्दा समेत लामो समयसम्म कसैले पत्तो पाउन सकेन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। अपराधीबाट कलाकार बनेका ती पुरुषको जीवन नै फिल्मको लागि कथा बन्ने विषय वस्तु झैँ बनेको छ। त भारतको अहमदाबादमा बस्दै आएका हेमन्त मोदी 2005 कलेजमा अध्ययनरत थिए। यस क्रममा नरेन्द्र उर्फ नानो यशवन्त कामले नाम गरेका एकजनासँग हेमन्तको झगडा हुन पुग्यो। सोही झगडाका क्रममा हेमन्त सहित 7 नरेन्द्रको हत्या गरेछन्। हत्याको घटनाको केही दिन भित्रै 7 पक्राउ परे। 27 अगस्त 2008 अहमदाबादको एक अदालतले नरेन्द्रको हत्यामा संलग्न रहेको भन्दै हेमन्त सहित 7 आजम्म
कारावासको सजाय सुनायो। उनीहरूलाई अहमदाबादको साबरमती जेलमा चलान गरियो। पछि उनीहरूलाई महसाना जेलमा सारिएछ। 25 जुलाई 2014 गुजरात उच्च अदालतले हेमन्त मोदीलाई 30 दिनको पेरोलमा रिहा गरिदियो। तर पेरोल सुविधा पाएको मिति गुजिँदासम्म पनि हेमन्त जेलमा हाजिर भएनन्। प्रहरीले उनको खोजी गर्न थाल्यो तर फेला परेनन्। पेरोलमा निस्किएका हेमन्त फरार भएको 12 वर्ष अहिले भइसक्यो। 26 मे 21 अहमदाबाद क्राइम ब्रान्चमा एकजना सुराकीले 12 वर्षदेखि फरार रहेका हेमन्त अहमदाबादकै एक घरमा रहेको सूचना दिए। तर प्रहरीले सोही सूचनाका आधारमा उक्त घरमा खान तलासी गर्दा हेमन्त फेला परे। प्रहरीले उनलाई नियन्त्रणमा लियो। श्रोताहरू, कैद भुक्तान नसकी फरार भएका हेमन्तले यसबीचमा बलिउडका दिग्गज कलाकार अमिताभ बच्चनदेखि लिएर आमिर खान, रणवीर सिंह, इमरान हाशमी जस्ता लगायतका फिल्ममा सँग चाहिँ अभिनय गरेको खुलासा हुन आयो। श्रोताहरू, 2018 प्रदर्शनमा आएको फिल्म ठग अफ हिन्दुस्तानमा अमिताभ बच्चन र आमिर खान जस्ता दिग्गज कलाकार थिए। यो फिल्ममा हेमन्तले अभिनय गरेका छन्। 2022 प्रदर्शन आएको जस भाई जोरदार फिल्ममा रणवीर सिंह, बोमन इरानी मुख्य कलाकार रहेका छन्। त्यसमा पनि अभिनय गरे हेमन्तले अभिनय गरेका थिए। 2025 प्रदर्शन भएको मेट्रो इन दिनो फिल्ममा पनि हेमन्तले अभिनय गरे। त्यसले गर्दाखेरि यसरी अभिनय गरेका व्यक्ति बल्ल पक्राउ परेका छन्। चलचित्र हेर्नुभएको छ भने उहाँको अनुहार आउँछ होला। पत्रिका तपाईँले हेर्न चाहनुहुन्छ भने मैले अघि नै भनिसकेको छु कि यो चल रातो पार्टीमा लेखेको छ, पढ्नु होला है त। आदर श्रोताहरू, यति कुरा गर्दै अब आजको यो बसाइमा कुरा लामो भयो, इन्ट्रेस्टिङ कुरा भएको हुनाले तपाईँलाई म एउटा मिठो गीत सुनाउँदै कार्यक्रममा चाहिँ रेकर्डेड अन्तर्वार्ता छ विजय राणा भाइ जो हालसालै केही दिन अगाडि मात्रै अस्ति 23 तारिकको दिन सगरमाथाको सफल आरोहणपछि फर्किनु भएको छ। आफ्नो टिमको साथमा 12 जनामा 9 जनाले चढाइ गर्नुभयो, यानि कि सक्सेसफुल एसेन्ट गर्नुभयो र फर्किँदै हुनुहुन्छ अहिले नेपालमै। काठमाडौँमा हुनुहुन्छ, उहाँसँग मैले बिहान भगर भेटेको थिएँ। अहिलेलाई एउटा गीत राखौँ।

0: Okay, गीत थियो मार्जनको बिन अ लङ टाइम भन्ने बोलको गीत थियो श्रोताहरू. अब केही अन्य जानकारी लिउँ त्यसपछि तपाईँलाई म अब जेठ असार होइन असारे गीत आउने बेला भयो. एउटा चलचित्रमा असारे गीत बनाइएको रहेछ, त्यो गीत एकछिनपछि सुनाउँछु है त. गाउने कलाकार को हुनुहुन्छ भन्दा प्रशान्त शिवाकोटी र रचना रिमाल हुनुहुन्छ. चलचित्रमा छायाङ्कन गरिएको छ रे. ओके यसपछि है त
1: समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो. योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ. अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ. यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्.
2: यो BFBS गोर्खा रेडियो हो.

0: बडो मजाको गीत रहेछ सुधारु। प्रशान्त शिवाकोटी र रचना रिमाल गाउनु छ यस गीतलाई ज्यानको तिर्खाले। रोपाईँको बेलाको रमाइलो कुराकानी यहाँ राखिएको रहेछ र रोपाईँ अब आउन आँट्यो होइन सर लागेपछि त भइहाल्छ जेठो सार, अब यही बेला हो तर पानी पर्नुपर्नेछ। कता कता पानी परेको छ, धेरै ठाउँमा पानी परेको छैन भन्ने हामीले खबर सुनेका छौँ। यसपालिको बर्खा चाहिँ अलि मध्यम होला जस्तो भयो। खैर यो कुरा लिएर राखेर अब हालसालै अस्ति 23 तारिकको दिन हाम्रा पल्टनका सदस्यहरू ब्रिगेड अफ गोर्खासका मात्र नभएर ब्रिटिस आर्मीका साथीहरू आउनुभएको थियो रेन्जर्सलाई रिप्रेजेन्ट गर्दै। उहाँहरू मध्येमा हाम्रा दुई मेम्बर्सहरू ब्रिगेड अफ गोर्खासका सदस्यहरूमा मेजर जो एडम्सन साहब र चाहिँ अन्य साथीहरू हुनुहुन्थ्यो। त्यसमध्ये मैले आज विजय राणा भाइलाई भेटेँ कुराकानीमा ब्रिटिस एम्बेसी काठमाडौँमा र उहाँलाई सम्मान गरिएको थियो। आज चियापानदेखि लिएर अन्य कुरा थियो। त्यही बेलामा अवसरमा मैले दुईजनासँग कुरा गरेको छु। दुईजना मध्येमा अहिलेलाई विजय राणा भाइको कुराकानी सुनौ है त। त्यसपछि हामी ब्रिटिस आर्मीलाई रिप्रेजेन्ट गर्ने अथवा चाहिँ रेन्जर्सलाई रिप्रेजेन्ट गर्ने जो एडमसन साहबसँग अङ्ग्रेजीमा कुराकानी, यो चाहिँ बेलायतको बिएबिएसबाट सुन्न पाउनुहुन्छ। अहिलेलाई यो कुराकानीतर्फ लगाउँ।
1: विजय भाइ, बिएबिएस गोर्खा रेडियोमा तपाईँलाई बधाईको साथमा स्वागत छ।
2: हस् धन्यवाद।
1: तपाईँहरूले यसपालिको रेन्जर्स एभरेस्ट एक्सपिडिसन सफलतापूर्वक सम्पन्न गर्नुभयो भनेर सुन्दा हामी अत्यन्त हर्षित भएका थियौँ। यो शुक्रबारको दिन होइन त?
2: हजुर हजुर।
1: अनि अब तपाईँहरू गएको त धेरै भयो, 18 मेदेखि तपाईँको सुरु भएको थियो होइन त क्लाइम्बिङ, तर प्रिपरेसन त धेरै पुरानो हो नि होइन?
2: हजुर, प्रिपरेसन हाम्रो लगभग 18 मन्थ्सको भयो है। हामीले 2025 अप्रिलदेखि सुरु गरेको थियौँ, वेल्सदेखि वेल्स ठाउँमा गएर हामीले सिलेक्सन प्रोसेस, अनि त्यसपछि फेरि स्विजरल्यान्डको आल्पसँग गएर पनि सिलेक्सन प्रोसेस गऱ्यौँ, अनि फाइनल्ली 13 जनाको टिम भएपछि चाहिँ हामी नेपाल आएर 2025 अक्टोबरमा आएर ओलम्पिक गऱ्यौँ रोटेसन ट्रेनिङ। एन्ड देन फेरि रिसेन्टली अस्ति भर्खर 2 महिना अगाडि आएर चाहिँ लबुच गऱ्यौँ रोटेसन एज अ रोटेसन क्लाइमेटाइजेसन, एन्ड देन रिसेन्टली माउन्ट एभरेस्ट सक्सेसफुली नै भयो भने।
1: ओके, अब यो बेलामा चारैतिर बधाईका शब्दहरू आइरहेको होला।
2: हजुर,
1: तर तपाईँ जानुभन्दा पहिला मैले तपाईँहरूलाई चाहिँ शुभकामना दिएको थिएँ, याद छ नि होइन? एन्ड विथ द गोर्खा ह्याट, होइन, गोर्खा बिएबिएसको ह्याट, होइन, बेसबल ह्याट, त्यसले पनि अलिअलि कता कता लाग्छ शुभ संकेत दिएको जस्तो लाग्छ मलाई।
2: हजुर, तपाईँले अब हामी जानुभन्दा माथि हिमालयमा जानुभन्दा अगाडि तपाईँले हामीलाई एउटा सुभिनियर दिनुभयो बिएबिएसको क्याम्प, हामी त्यो लिएर गयौँ। अनि माथि एभरेज बेस क्याम्पमा गएर चाहिँ हाम्रो जति पनि शेर्पा हाम्रो किचन स्टाफ अरू जति शेर्पा स्टाफहरू हुन्छ उहाँलाई हामीले क्याप पनि दियौँ, उहाँहरू खुसी हुनुभयो, उहाँले हामीलाई त्यही अनुसारको हामीलाई लुकाफ्टा गर्नुभयो, त्यसमा सक्सेस हुनुको कारण पनि त्यो पनि छ।
1: ओके, हामी सधैँ तपाईँहरूको साथमा छौँ। एनिवे, तपाईँ पुरानो तपाईँको पुरानो पल्टन चाहिँ कुन हो भन्नुभयो?
2: सेकेन्ड रोयल कोर,
1: सेकेन्ड जिआर।
2: हजुर,
1: कुन कम्पनी हुनुहुन्थ्यो?
2: सी कम्पनीमा थिएँ, सी कम्पनीमा थिएँ, त्यसपछि सपोर्ट कम्पनी मोटर पटोमा
1: गएँ।
2: ओके,
1: जाँदाखेरि चार्ली कम्पनीका साथीहरू, तपाईँको आफ्नो पल्टन असाध्य खुसी हुनुहुन्छ, होल ब्रिगेड खुसी हुनुहुन्छ, तपाईँको आफन्त गाउँलेहरू तपाईँको यो अचिभमेन्ट होइन मा खुसी हुनुहुन्छ भने अब तपाईँको नम्बरीहरू पनि खुसी हुनुहुन्छ होला। 2019 जस्तो लाग्छ।
2: हजुर, 2019 भर्ती, हजुर 2019 भर्ती लाग्दा, अनि 2019 मेरोबाट फ्ल्याग पनि बनाएको थियो एभरेस्टमा गएर चाहिँ फोटो खिच्ने भनेर, अनि फ्ल्याग पनि बनाएर लगेँ, फोटो खिचेँ, अनि नम्बर भाइको ग्रुपमा हालेँ, त्यसपछि नम्बर सबैले धेरै धेरै कङ्ग्रेचुलेट पनि गरिरहेको छ, सबै कल पनि आइरहेको छ, एकदम बिजी छ
1: भनौँ। अब रेन्जर्स आफै पनि एकदमै गर्वान्वित होइन, एउटा चाहिँ तपाईँको यो 14-15 जनाको समूह हरेक पल्टनबाट होल स्प्रेड अफ ब्रिटिस आर्मीबाट आउनुभएको मैले थाहा पाएँ, त्यसले गर्दाखेरि इट्स अ गुड टिम एफर्ट। हाम्रो मेजर जो हरिमसन साहबको लिडरसिप एकदम सक्सेस भयो होइन। अब अलिकति चढाइको कुरा गरौँ, क्लाइम्बिङ अनि त्यसको क्लाइमेटाइजेसनको कुरा गर्दाखेरि, अब तपाईँलाई मैले बाई बाई भनेपछि तपाईँहरू त त्यहाँ ला जानुभयो, कस्तो हुँदो रहेछ त तपाईँको क्लाइमेटाइजेसन फेज कस्तो हुँदो रहेछ भनिदिनुहोस् न?
2: क्लाइमेटाइजेसन फेज ओलम्पिक सुरुमा ओलम्पिक गर्दा चाहिँ हाम्रो सबै टिमको चाहिँ त्यो फर्स्ट 6,000 मिटर थियो, त्यति बेला हाम्रो मोस्ट अफ टिमले चाहिँ अलिकति सफर गरिरहेको थियो भनौँ, बट देन फर द लोबुचेमा चाहिँ 6,000 मिटरको लागि सबैले इजिली, बिकज त्यही अनुसारको हामीले ट्रेनिङ गरेको थियो, अनि लोबुचेमा चाहिँ इजिली नै सबैले एडप्ट गरेर राम्रोसँग सबमिट गर्यो. बट देन माउन्ट एभरेस्ट एबभ द 6,000 meters आफ्टर क्याम्प 3 चाहिँ हामीले अक्टोबर मार्क्स आउनु पर्ने थियो. अनि त्यति बेला चाहिँ हामी मस्ट अफ चाहिँ अलिकति सफोकेट गर्यो भनौँ, अलिकति अप्ठ्यारो फिल भयो. अक्सिजन मास्क लगाएर हिँड्नु अनि अक्सिजन मास्क लगाएर जस्तो सोचिन्छ त्यस्तै अनुसार चाहिँ अक्सिजन पाउँदैन रहेछ ओटो मास्कबाट पनि. केही नभए 10-15 minutes हामीलाई अलिकति टाइम लाग्दो रहेछ बडीले एडप्ट गर्न, अलिकति टाइम लाग्दो रहेछ. अनि अक्सिजन पाए पनि बडीले चाहिँ 10-15 minutes चाहिँ गर्मी हुने, अलिकति अप्ठ्यारो हुने, त्यो मास्क खोलेर बुढी यत्तिकै नेकेड हिँड्नु त्यस्तै खालको हुन्थ्यो. तर बिस्तारै क्याम्प फोर गर्दै गरेपछि चाहिँ अलिकति बानी पर्यो अनि सबै टिमले नै

0: समेट पुस गरेको थियौँ.
1: ओके, भन्दाखेरि केही समय त आराम गर्ने मौका पाउनुभयो?
0: हजुर, आराम गर्ने मौका भनेको चाहिँ क्याम्प 2 र क्याम्प 3 मात्रै भन्नु त.
1: ओके, हजुर. राति तपाईँहरू बिहान राति 12 बजे पुग्नुभयो क्याम्प 4
0: दिउँसोको
1: 12 बजे.
0: त्यस्तो खालको रेस्ट चाहिँ पाउन अलिकति गाह्रो नै हुँदो रहेछ, किन भन्दाखेरि साउथ कोलमा चाहिँ बेसी नै हावा लाग्दो रहेछ. टेन्टमा अनि सुत्न सकिँदैन, अनि माथि गएर अलिकति खानु पनि खानु पर्यो, आफ्नो एडमिट पनि सर्ट आउट गर्नु पर्यो. त्यो कारण गर्दाखेरि चाहिँ अलिकति टाइम इनफ टाइम चाहिँ पाउँदैन भनौँ सुत्नको लागि चाहिँ. त्यही भएर अलिकति अलिकति हाम्रो टिमहरूले राम्रोसँग रेस्ट पनि गर्न पाएन भनौँ. हजुर, सबै खाना पकाउने यताउता गर्ने गर्दाखेरि चाहिँ अलिकति
1: खाना पकाउने जिम्मा आफ्नो
0: भन्दा पनि उहाँ आफ्नो इन्डिभिजुअलको गाइड दाई हुनुहुन्छ, उहाँले अलिकति लुक आफ्टर गर्नुहुन्छ. तर पनि अलिकति उहाँ पुगेपछि चाहिँ उहाँ गाइड दाईहरू पनि आफ्नो आफूलाई लुक आफ्टर गर्नु पर्यो. टिमलाई लुक आफ्टर गर्दाखेरि चाहिँ अलिकति टाइममा सानो छोटो टाइममा नभ्याउँदो रहेछ.
1: भने त हरेक माइनर माइनर डिटेल्सलाई पनि ध्यान दिनु पर्यो.
0: हजुर,
1: इक्विपमेन्टलाई ध्यान दिनु पर्यो, अक्सिजन सिलिन्डरहरू ठिक छ कि छैन हेर्नु पर्यो, कति चाहिन्छ त्यो पनि मेजर गर्नु पर्यो, होइन क्यालकुलेट गर्नु पर्यो, र पर्सनल आफ्नो एडमिन पनि ठिक हुनु पर्यो, होइन मेन्टल फिजिकल एकदम दरो हुनु पर्यो, स्ट्रङ हुनु पर्यो. अनि अब म चाहिँ पुस गर्छु एज अ टिम, एज अ इन्डिभिजुअल, एज एन इन्डिभिजुअल गर्ने तपाईँहरूको आफू आफ्नो तयारी हो नि त त्यो, होइन?
0: हजुर, त्यो इन्डिभिजुअलमा भर पर्छ आफूले आफू आफूलाई कसरी मेन्टली प्रिपेयर गर्छ, आफ्नो एडमिन कसरी सर्ट आउट गर्छ, आफूले आफूलाई कसरी लुक गर्छ, त हाई एल्टिट्युडमा भने सबै आफूमा डिपेन्ड गर्छ.
1: भन्दाखेरि 12 बजे दिउँसो पुग्दाखेरि हेर्दाखेरि टुप्पा त कति पर देखिँदो रहेछ त?
0: एकदम नजिक देखिन्छ,
1: नजिक देखिन्छ,
0: एकदम नजिक देखिन्छ.
1: अनि इन टर्म्स अफ डिस्टेन्स कति नि हो त्यो?
0: इन टर्म्स अफ एक्ज्याक्ट डिस्टेन्स चाहिँ थाहा भएन त, तर सबमिट गर्दा चाहिँ हामीलाई चाहिँ कति आवर्स लाग्यो भने, मैले चाहिँ 7:30 बजेदेखि सुरु गरेको थिएँ, अनि म टपमा पुग्दा चाहिँ बिहानको 3 बजेको थियो.
1: हेर्दा नजिक त्यही छ, तर जान पनि त्यो बाटो त्यसै पनि अप्ठ्यारो होला, तर त्यति डिस्टेन्स त एकैछिनमा भने जस्तो लाग्दैन.
0: हेर्दाखेरि चाहिँ एकैछिनमा पुगिन्छ जस्तो लाग्छ, तर जाँदाखेरि जाँदा सबमिट गर्दै वाक गर्दै जाँदाखेरि चाहिँ गाइड दाईलाई मैले किनभने 15-20 चोटि सोधेँ होला, दाई अझै कति टाइम लाग्छ, अनि गाइड दाईलाई चाहिँ भाइ अब नसोध्दा प्लिज मलाई म सँगसँगै हिँड भनेर भन्नुभएको थियो. पासाङ दाई हाम्रो गाइड दाई हुनुहुन्थ्यो, उहाँले निकै लुक लुक आफ्टर गर्नुभयो, अनि सक्सेसफुली नै टपमा पुग्यो भन्नु.
1: ओके, गर्दाखेरि तर राति बेलुका झमक्क साँझ परिसकेको थियो होला, 7 बजे भनेपछि के देखिन्थ्यो त्यहाँबाट हिँड्दाखेरि? तल हेर्दाखेरि के देखिन्थ्यो? तल बेस क्याम्प देखिन्थ्यो,
0: बालकनी नपुग्दासम्म चाहिँ हाम्रो क्याम्प 4 साउथको हाम्रो क्याम्प 4 मात्रै देखिन्छ. त्यसपछि बालकनी पुगेपछि चाहिँ हाम्रो क्याम्प 2 क्याम्प 1 सबै देखिन्छ एभरेस्ट बेस क्याम्पको. त्यसको साथसाथै उता टिबेटन साइड चाइना साइड पनि देखिन्छ, अनि चाइना साइड त्यही हामी सबमिट गर्ने बेला चाहिँ के भइरहेको थियो भने चाइना साइडतिर चाहिँ आकाशहरू गर्जिने किने,
1: अनि माथिबाट देखिन्छ होइन,
0: राम्रो नजर त्यति राम्रो भ्यू देखेको थियो भनौँ.
1: अनि अब बिहान 3 बजेतिर पुग्यो, त्यो उज्यालो आइसकेको थियो, सनराइज भइसकेको थियो,
0: सबमिट गर्दा चाहिँ सनराइज भइसकेको थियो न दाइ, तर मेरो अरू अरू टिम पुग्दा चाहिँ सनराइज भइसकेको थियो.
1: त्यहाँको दृश्य त्यतिखेर कस्तो त? माथि पुग्यो, सनराइज भर्खर हुँदैछ,
0: हजुर,
1: कस्तो देख्यो त?
0: स्वर्ग जस्तो देखिन्छ,
1: स्वर्ग जस्तो.
0: अब आइडोन्ट नो स्वर्ग कस्तो देखिन्छ, तर त्यति बेला चाहिँ एउटा सनराइज आउँदाखेरि टिबेटन साइडबाट नेपालको साइडबाट त्यो हिमालहरू बादलहरूले सबै त्यो सबै हिमाल ढाकेको त्यो देख्दाखेरि चाहिँ एउटा स्वर्ग कस्तो देखिन्छ.
1: अनि त्यहाँ पुगेपछि सबभन्दा पहिला विचार चाहिँ के आयो? ल मैले सबमिट गरेँ भनेपछि सबभन्दा फर्स्ट थट के आयो?
0: दुःख गरेको अनुसार चाहिँ अलिकति खुसी हुँदो रहेछ भनौँ है. त्यहाँ पुगेपछि सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो. अनि त्यहाँ टपमा पुगेपछि म मेरो गाइड दाईसँग रोएँ पनि भने अलिक थोरै इमोसनल भयो. पासाङ दाईले पनि उहाँले मेरो गाइड दाईले पनि अलिकति सम्झाउनु भयो. एन्ड देन हजुर,
1: अनि परिवारलाई कतिखेर सम्झाउनु?
0: परिवारलाई चाहिँ अनि वहाँ पुग्दा जहाँ त्यो थ्रु आउट द जर्नीमा नै मेरो परिवार सबै परिवारलाई सम्झिरहेको
1: थियो, मनमै थियो,
0: मनमै थियो भने हजुर, उहाँकै कारणले गर्दा शक्ति पाएँ, उहाँकै कारणले गर्दाखेरि नै मोटिभेट भयो, सेल्फ मोटिभेट भयो, एभरेस्ट सबमिट गरेँ हजुर.
1: अनि माथि पुगेपछि एक तल एक झलक त मनमा थ्याङ्क यू भेरी मच फर फ्यामिली भन्ने पनि आयो होला
0: हजुर, मन होइन चिचार नभने पनि मनमा सबैलाई थ्याङ्क यू भेरी मच गरेँ मैले हजुर सबैलाई.
1: अनि बहिनीको नाम एकताली फेरि भन्दैछु, तपाईँको वाइफको?
0: मनिषा घिसिङ,
1: मनिषा घिसिङ बहिनी
0: हजुर.
1: तपाईँले उहाँलाई चाहिँ कतिखेर मेसेज दिनुभयो, आई हैव डन इट?
0: सायद उहाँले उसलाई चाहिँ एउटा मैले लाइभ ट्र्याकिङको लिङ्क दिएको थिएँ, उसलाई सायद थाहा थियो.

0: म कति बेला सबै पुगेँ भनेर तर पनि तर पनि म क्याम्प थ्रीमा झरेपछि मात्रै मैले उहाँलाई एउटा मेसेज गरेँ सक्सेसफुली सबमिट भयो
1: भन्दाखेरि यहाँको नेपालको समय 3 बजे
0: हजुर
1: बेलायतमा चाहिँ झन्डै झन्डै 11-12 बजे होला होइन रातको समयमा बसेर ट्र्याकलाई ट्र्याकरलाई हेर्नु पर्थ्यो होइन
0: लङ कम्युनिकेसन चाहिँ बेस क्याम्पमा झरेपछि मात्रै भयो किनभने क्याम्प 2 क्याम्प 3 चाहिँ हाम्रो इन्टरनेट राम्रोसँग थिएन त्यही त्यसको कारण चाहिँ बेस क्याम्पमा आएपछि मात्रै राम्रोसँग डिटेली कुरा भयो
1: मैले पनि तपाईँहरूसँग कम्युनिकेट गर्न सकिनँ किनभने त्यो कम्युनिकेसन नै थिएन त्यसले गर्दाखेरि अब आज भेट भयो होइन अब तपाईँले आफ्नो परिवारलाई त धन्यवाद भन्नुभयो आफ्नो पल्टन आफ्नो पुरानो पल्टन आफ्नो सी कम्पनीका साथीभाइहरू सँग कम्युनिकेट गर्ने मौका पाउनु भएको छ छैन अहिलेलाई
0: हजुर मेरो नम्बरहरूसँग मेरो पल्टनको सबैसँग म कम्युनिकेसन गरिरहेको छु मेरो कम्पनी एक कम्पनी रेन्ज रेजिमेन्ट एक कम्पनी हाम्रो ओसी साहब डोइस साहब सिएसएन साहब इभन वान रेन्जर आरएसएम साहब मलाई टेक्स्ट गर्नुभएको थियो कङ्ग्रेचुलेट गर्नुभएको थियो सबैसँग राम्रोसँग कुरा भइरहेको छ एप्रिसिएट गरिरहेको छु
1: ब्रिगेड अफ गोर्खाजको एक सदस्य
0: हजुर
1: अहिले रेन्जर्समा गएर यस्तो राम्रो काम गर्नु भएको छ तपाईँले हाम्रो ब्रिगेडको झन्डा नेपालीको झन्डा फर्काउनु भएको छ वी आर सो प्राउड अफ यु विजय भाइ अब हाम्रो तर्फबाट तपाईँलाई मुरी मुरी बधाई छ अब आगामी दिनमा राम्रो गर्दै प्रमोसन हुँदै गएको कुरा गरौँ तर प्रोबेब्ली प्रमोसन कुरा गर्दा मलाई बल्ल सम्झना आयो प्रोबेब्ली द यु वर ओन्ली म्यान हु गट प्रमोटेड एट टप अफ द माउन्ट एभरेस्ट होइन 8,848.86 होइन मिटरमा प्रमोसन पाउने तपाईँ मात्रै होला संसारमा पहिलो मान्छे
0: सायद रेकर्ड मैले चेक गरेको छैन दाइ तर सायद त्यो प्रमोसनको ऱ्याङ्कलाई पाउँदाखेरि सायद म होइन म मात्रै हो जस्तो लाग्छ
1: कसले लिएर जानु भएको छ
0: हाम्रो मेजर जो साहबले प्लान गर्नुभएको रहेछ
1: हजुर
0: मलाई थाहा थिएन उहाँले साहबले चाहिँ प्लान साहब अनि टिमले सबै प्लान गर्नुभएको रहेछ टपमा गएर चाहिँ मलाई ऱ्याङ्कलाई दिने एन्ड देन तर टिममा चाहिँ अलिकति म फास्ट भएको कारणले गर्दाखेरि चाहिँ अलिकति टिमलाई ओभरटेक गर्दै जाँदाखेरि चाहिँ ऱ्याङ्कलाई चाहिँ साहबले मेरो पर्सनल गाइड दाइले दिनुभएको रहेछ उहाँ गाइड दाइले चाहिँ सम्मिलन गरेर चाहिँ उहाँले चाहिँ एज अ रिप्रेजेन्ट मेजर जो साहब रिप्रेजेन्ट गरेर चाहिँ उहाँले चाहिँ मलाई ऱ्याङ्क दिनु
1: यो पनि नयाँ चिज भयो
0: हजुर
1: पल्टनकै अफिसरले नदिएर तपाईँको गाइड एउटा चाहिँ शेर्पा दाइले तपाईँलाई चाहिँ ऱ्याङ्क लाइक दिनुभयो दिस इज फर यु यु गट प्रमोटेड
0: हजुर
1: एज वाट
0: एज अ रिप्रेजेन्ट हाम्रो मेजर जो साहब
1: रिप्रेजेन्ट गरेर कुन ऱ्याङ्क पाउनु भयो तपाईँले
0: ल्यान्स
1: क्रोपल
0: हजुर
1: वाह फोटो छ
0: हजुर फोटो छ
1: ल मलाई सेयर गर्नुहोस् है त सो द फर्स्ट म्यान टु बी प्रमोटेड टप अफ द माउन्ट एभरेस्ट अर द टप अफ द वर्ल्ड तपाईँ हुनुभयो विजय भाइ फेरि पनि कङ्ग्रेचुलेसन है अब त्यो त्यहाँबाट धेरै माथि जानुपर्छ है
0: हजुर
1: अझै त्योभन्दा खुड्किलाहरू धेरै छ है अन्तमा के भन्न चाहनुहुन्छ
0: अन्तमा स्पेसली मेजर जो साहबलाई धेरै धन्यवाद गर्न चाहन्छु किन भन्दाखेरि उहाँले एउटा टिम बनाउनु भयो क्रिएट बनाउनु स्ट्रङ टिम बनाउनु भयो अनि रेन्जर रेजिमेन्टको एउटा रिसेन्टली फर्म गरेको रेन्जर रेजिमेन्टलाई चाहिँ एउटा हिस्ट्रीमा राख्नुको लागि चाहिँ एउटा एक्सपेक्टेसन लिड गर्नुभयो अनि विचिज सक्सेसफुली पनि लिड सक्सेसफुल भयो त्यसको कारणले चाहिँ मेरो होल टिमलाई जो साहब मेरो फ्यामिली मेरो ब्रिगेड अफ गोर्खास मेरो वान रेन्जर फ्यामिली सबैलाई चाहिँ म धेरै धेरै धन्यवाद गर्न चाहन्छु
1: ल थ्याङ्क यू सो मच फेरि भेट्दै गरौँ
0: हस् है हस्
1: सेफ ट्राभल ब्याक to UK.
0: Yes,
1: thank you. Okay, Bijay Rana bhaiko kura sunnubhu, kati encouraging, hai na? Ar wale sabaila samna gannubhu, aafna purana pultana birshunnu bhaiko chai na, parivar janlai. Ani at the same time, teha ko experience, on top of the world, hunda kheri ko experience ke kosto bhanne kura gannubhu, ajai, hatar ma kura kani garamna, dheri kura kabra garna, baki ne cha, moka mile bani, waasma feri kura kani garamna, ajai hos, yes baliko, yo chai successful climbing, UK Armed Forces team lai ekdamai badhai cha successfully submitted Mount Everest on भनेर चाहिँ 23rd को कुरा आएको छ टिम काठमाडौँ आइसक्नु भएको छ आज ब्रिटिस एम्बेसी काठमाडौँमा उहाँलाई ससम्मान एकदमै उहाँलाई वेलकम गरियो र हिज माजेस्टिज एम्बेसेडर हिज एक्सलेन्सी रफेनबाट उहाँलाई स्वागत गरियो टिमलाई ब्रिटिस एम्बेसी काठमाडौँमा एक्सपेडिसन टिममा अरू को हुनुहुन्छ भन्दाखेरि मेजर जो एडम्सन भए साहब हुनुहुन्छ एक्सपेडिसन लिडर मेजर केट थम्सन चिफ मेडिकल अफिसर लेफ्टनेन्ट कर्नल राज जोशी अप्स अफिसर यसरी क्याप्टन जेकब सर्जेन्ट क्लाइम्बर W2 अवतार गिल एक्सपेडिसन 2IC स्टाफ सर्जेन्ट रायन मगगर क्लाइम्बर सर्जेन्ट सिलिया सिम्सन क्लाइम्बर अनि साजन विन्स सुलेमान क्लाइम्बर यसरी खोपो विल गोडार्ड रोयल मरिनको हुनुहुन्छ उहाँ चाहिँ क्लाइम्बर पनि र ल्यान्स कपल क्रिस व्हाइट क्लाइम्बर ल्यान्स कपल किशोर थापा क्लाइम्बर यसरी रा आर्जियाका विजय राणा क्लाइम्बर अनि अघि कुरा सुन्नुभयो उहाँको साजन अली होलम्यान रोयल मरिन्सका हुनुहुन्छ चिफ इन्स्ट्रक्टर यो टिम जानुभएको थियो त्यसमध्येमा 9 जनाले सक्सेसफुल क्लाइम्ब गर्नुभयो जसमध्येमा हाम्रा भाइ विजय राणाको कुरा सुनिहाल्नुभयो अब भने एउटा गीत सुन्नतर्फ लगौँ यहाँलाई गाउने कलाकार को हुनुहुन्छ रायन बस्याल र मेलिना राई हुनुहुन्छ गीत सुनाऊ

0: ओके सुनू मेरो मात्रै हुनु भन्ने कलाकार हुनुहुन्छ मिलन राई र रायन पश्याल. यो गीतलाई मैले अलिक छुट्याएँ क्षमा चाहन्छु. अब एक रिपोर्टतर्फ लैहालौँ यहाँलाई. नेपालगञ्जबाट दिलकेसी लेख्नुहुन्छ, पठाउनुहुन्छ रिपोर्ट. बर्दिया राष्ट्र निकुञ्ज स्थापना भएको 50 वर्ष पुरा भयो. यो बारेमा उहाँको रिपोर्ट छ. नेपालगञ्जका सहकर्मी दिलबहादुर केसी.
1: बर्दिया राष्ट्रिय निकुञ्जले हालै मात्र आफ्नो स्थापनाको 50 वर्ष पुरा गरेको छ. 2032 सालमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा यो स्थापना भएको थियो. त्यसको 13 वर्षपछि 2045 सालमा बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा यो रूपान्तरण बन्न पुग्यो. पाटेबाघ संरक्षणको लागि यो महत्वपूर्ण मानिन्छ र हात्ती गैंडा लगायतको संरक्षण पनि यहाँ भइरहेको छ. यसै गरेर अत्यन्तै लोप उन्मुख प्रजातिमा पर्ने घडियाल गोहीको संरक्षणमा पनि यसको महत्वपूर्ण भूमिका रहेको छ. यो निकुञ्ज पाटेबाघ संरक्षणको हिसाबले अत्यन्तै महत्वपूर्ण छ. यति हुँदाहुँदै पनि निकुञ्ज र मानव बीचको द्वन्द्व चाहिँ बढ्दो अवस्थामा छ. यसको संरक्षणको पाटो, हालसम्मको उपलब्धि र चुनौतीको विषयमा आज हामी बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक रामसँग कुराकानी गर्दैछौ. अशोकजी, यहाँलाई स्वागत छ.
2: नमस्कार, धन्यवाद हजुर.
1: यहाँहरूले भर्खरै मात्र आफ्नो स्वर्ण महोत्सव मनाउनु भयो, कस्तो लागिरहेछ वन्यजन्तु संरक्षणको यो पाटोलाई हेर्दाखेरि?
2: वन्यजन्तु संरक्षण निश्चित रूपमा सजिलो विषय होइन रहेछ, एकदम गाह्रो विषय रहेछ. यसको विभिन्न पाटा हुँदो रहेछ. एउटा त के रहेछ भने वन्यजन्तुको बोली छैन, उसले मलाई समस्या पर्यो, मेरो म बिरामी भएँ, या मेरो खानेकुरा पुगेन, या मलाई फलानु मान्छेबाट प्रताडना भयो, फलानुले दुःख दियो भन्ने कुरो उसले चाहिँ गुनासो गर्न सक्दैन. त्यसले गर्दा हाम्रो दायित्व के हुन्छ भन्दाखेरि उक्त वन्यजन्तुहरू भएको ठाउँमा उसको वासस्थानको अवस्था के छ, उसको फेनोटाइपिक वा फिजिकल क्यारेक्टरिस्टिक कस्तो छ, उसको जस्तो मानव बिरामी भइरहेको अवस्था छ कि त्यो दुब्लाएर गएको अवस्था छ कि त्यसको चाहिँ दिशा गरेकोमा रगत देखिया छ कि जुका देखिया छ कि वा यस्तै यस्तै कुराहरू चाहिँ हामीले माइन्युटली हेर्नुपर्छ त्यो वन्यजन्तुको विषय भनेर. त्यही हिसाबले हामीले चाहिँ निकुञ्जभित्रको वन्यजन्तुको लागि चाहिने कुराहरू जस्तो हजुरको त्यसलाई मुख्य कुरा हामीले वासस्थान घाँसे मैदानहरू भयो, त्यसको लागि चाहिँ खानेकुरा भयो, फुड वाटर सेल्टर र कभर जुन भन्छौँ नि हामी कुराहरूको व्यवस्थापन गर्नु, त्यो व्यवस्थापन गर्नको लागि चाहिँ हामीले अफकोर्स सबैको सहयोग र सहायता चाहिँ नेपाल सरकारको बाट स्रोत पनि चाहियो, स्थानीय जनताको सहयोग पनि चाहियो. त्यो हिसाबले हामी गर्छौँ.
1: यो 50 वर्षको दौडान निकुञ्जले हासिल गरेको मुख्य उपलब्धि चाहिँ के हो?
2: वर्षौँ अब 50 वर्ष 32 साल पछि अहिलेसम्म आइपुग्दाखेरि सबभन्दा पहिले त स्थानीय जनताले धेरै ठुलो कन्ट्रिब्युसन गर्नुभएको, धेरै ठुलो योगदान छ उहाँहरूको. किन भन्दाखेरि बाघ लगायत गैँडा वन्य हात्ती होइन बाट चाहिँ धेरैजनाले चाहिँ शहादत प्राप्त गर्नुभएको छ, आफ्नो ज्यान गुमाउनुभयो, जसलाई चाहिँ म यहाँ यही रेडियो मार्फत सम्झिन चाहन्छु र उहाँहरूकोलाई चाहिँ हार्दिक श्रद्धाञ्जली पनि अर्पण गर्न चाहन्छु. मुख्य उद्देश्य यसको बाघ संरक्षण लुम्बिनी प्रदेशकै मुख्य गन्तव्यको रूपमा भएको हुनाले चाहिँ यसलाई छुट्टै पहिचान पनि छ. त्यसले गर्दाखेरि चाहिँ अहिलेसम्म हेर्ने हो भने एउटा त पर्यटनमा एकदम ठुलो हजुरको यो यसको योगदान रह्यो, जसले गर्दाखेरि स्थानीय जनताले रोजगारी सिर्जना भयो र प्रत्यक्ष रूपमा सरकारले राज पनि आयो. यद्यपि यो राजस्व न्यून छ, तथापि यो जनताको जीविकोपार्जनको स्तर जुन छ त्यो चाहिँ उठेको छ. हजुरले चाहिँ त्यही हेर्नुभयो भने त्यही ठाकुरद्वारा वरिपरि स्थानीय जनताले चाहिँ अब एउटा जग्गाको मूल्य बढेको छ, स्थानीय जनताले चाहिँ पर्यटन गरेका छ, सबै मान्छे बिजी हुन्छन्, रोजगारी सृजना भएको छ, त्यहाँ गएको छ होइन, इन्साइड द फरेस्ट हुन्छ, टुरिस्ट नेचर गाइडहरूले काम पाएको छ. मैले यसरी लगेँ. सँगसँगै के भयो हजुरको भन्दाखेरि निरन्तरको संरक्षण प्रयास, राष्ट्रनिकुञ्जले गरेको निरन्तरको संरक्षण प्रयासले गर्दा स्थानीय जनताहरूको नेतृत्व विकास भयो. सामुदायिक नेतृत्व विकास भइसकेपछि केही हजुरले देख्नुभयो होला, केही चाहिँ यसले राम्रोसँग बोल्न सक्ने भयो, आफ्नो विचार राख्न सक्ने भयो, एउटा त्यो भयो. दोस्रो कुरो के भन्दाखेरि राष्ट्रनिकुञ्जले सुरुवात गर्दाखेरि त्यो स्तरमा त्यो ठाउँमा चाहिँ कुनै खालको हस्पिटलहरू कुनै चिजहरू थिएनन् र सुरुमा मध्यवर्ती क्षेत्रको अवधारणा आइसकेपछि त्योभन्दा अगाडि चाहिँ पशु स्वास्थ्य चौकी पनि त्यहीँ भयो अनि स्वास्थ्य चौकी पनि बनाइयो. त्यसले गर्दा चाहिँ स्थानीय जनतालाई स्वास्थ्य सेवा पनि प्रदान गरियो. सुरु सुरुमा चाहिँ मध्यवर्ती क्षेत्र विकास मार्फत चाहिँ स्कुलका
1: बीचको द्वन्द्वको पाटोलाई अलिकति हामीले त्यति प्रायोरिटी नदिएको हो कि?
2: मानव सुरक्षा र जीविकोपार्जनको विषयलाई थोरै समेट्नु भन्दा पहिले मैले सुरुमा उपलब्धि कुरा गरेको थिएँ, जसले गर्दा स्थानीय जनताको सहयोग रह्यो निरन्तर, स्थानीय जनताले अपना तुलिनुको संरक्षण र अपना तुलिसकेपछि के भयो भन्दाखेरि निकुञ्जभित्रको वन्यजन्तुको संख्यामा बढोत्तरी भयो, जसले गर्दा पर्यापटनलाई सहज भयो। जस्तो बाघको संख्या हिजो चाहिँ 18 थियो, वा एकदम 7 थियो, एकदम न्यून थियो, आज चाहिँ हामीसँग 125 बाघ छ 2022 गणनामा। हिजो जुन बाघ संरक्षणको हिसाबले स्थापना गरेको चित्त मेटेनको, हिजोको अवस्थामा कुनै बेला बर्दिया रासुङ जम्मा 2 हात्ती थियो, आज हजुरले हेर्नुभयो भने 120 भन्दा बढी हात्तीहरू छन्। त्यसै गरी गैंडाको संख्या हजुरले हेर्नुभयो भने हामीसँग गैंडा न्यून थियो, चितवन रासनेको निम्ति हामीले सहज रूपमा चाहिँ गैंडा दिनुभयो, त्यहाँको स्थानीय जनताले नि सपोर्ट गर्नु, हामीसँग 38-40 गैंडाहरू छन्। भनेपछि मेजर मेगा हार्बिभोरहरू बाघ, गैंडा, हात्ती छन्, त्यसै गरी भारसिंहा छन् हामीसँग।
1: मानव सुरक्षाको थ्रेट चाहिँ खास कहाँ छ?
2: अब मानव सुरक्षा, अब हामीले कहाँनिर थ्रेट छ त मानव सुरक्षाको भन्ने कुरा हामीले एनालाइसिस गर्नु। यदि हजुरले, मैले अघि भने नि त, बाघ गैंडा हात्तीको संख्यामा वृद्धि भयो, यदि हजुरको मानव वन्यजन्तु के अरे बाघ गैंडा हात्तीको संख्यामा वृद्धि भएको छ भने नेचरले नै, बिहेभियरले नै केही जनावरहरू बाहिर जान सक्छ। जस्तो बाघको के छ हजुरको भन्दाखेरि, अध्ययनहरूले के भन्छ भन्दाखेरि 5% बाघहरू चाहिँ समस्याग्रस्त हुन सक्छन्। किन हुन सक्छन् भन्दाखेरि, बाघ त टेरिटोरियल जनावरहरू छ, जहाँ बस्ती छन्, जहाँ चाहिँ हजुरको गाई भैँसी चराउने मान्छे जान्छन्, बाख्रा चराउने मान्छे जान्छन्, र त्यहाँ के हुन्छ, मान्छेसँगको इन्ट्रेक्सन हुन्छ, र त्यहाँ किन पुग्छ त्यो भन्दाखेरि, यता शिकार गर्न सक्दैन कुनै पनि बाघले, एकपटकमा त हजुरको शिकार गर्न सक्दैन, 22 एटेम्प्ट गर्नु पर्यो एउटा चित्तल मार्नलाई, अब त्यो त सकेन यहाँ। भनेपछि कहाँ जाने भयो, एजमा जाने भयो, एजमा के भयो त, इजी प्रेयरहरू हुने, बाख्रालाई त थाहा छैन नि चित्तल जस्तो भाग्नु पर्दैन, झ्याप्पसम्म त्यो खाए गोरुलाई हान्ने भयो, त्यसले गर्दा इन्ट्रेक्सन हुन्छ, र त्यहाँ त जनता पनि छन्। मानव कसैको गोरु बाघले हानिरहेछ भने त मान्छेले हेरेर बस्दैन, लठी लिएर गएर पिट्न खोज्छ बाघलाई, लठी लिएर बाघलाई पिट्न खोज्दाखेरि बाघले उसलाई आक्रमण गर्छ र मान्छेको मृत्यु हुन्छ। पछि यस्ता बाघ 5% हुन्छन्, र यो बाघ यदि गाउँमा यस्तो खालको समस्याग्रस्त बाघ छ भने हामीले तत्काल त्यो बाघलाई चाहिँ नियन्त्रणमा लिनपर्छ, र त्यस्ता बाघहरू हामीले खोर बनाएर राखिरहेको छौँ। मानव समाजमा जुन एउटा समस्या देखिया छ, मानवको बीचमा जुन त्रास छ, होइन, स्थानीय जनताको त्रासलाई हामीले कसरी हटाउने त, भनेपछि मानव वन्यजन्तु द्वन्द निरूपणको लागि एउटा मात्रै विकल्प के हो भने, सबभन्दा पहिले तपाईँसँग भएको वन्यजन्तुलाई उसको जुन सुरक्षित एरिया हो त्यो भित्र राख्नुहोस्, रोकेर, त्यति मात्रै कुरो। अरू स्थानीय जनताले पनि त्यो भित्र नगइदिनुहोस्, अवरोध नगरिदिनुहोस्, किनभने त्यो प्रोटेक्टेड जोन हो, सुरक्षित जग्गा, त्यहाँ चाहिँ नो गो जोन भन्छ, त्यहाँ नजानु चाहिँ निषेध गरेको छ नि त, पहिले भनिएको छ। र पार्कले पनि के गर्नु पर्यो भन्दाखेरि, आफ्नो जनावर भित्र कसरी राख्न सकिन्छ त्यसले चाहिँ भित्र राख्ने वातावरण।
1: अन्य विभिन्न पाटोमा अझ गहिरेर कुराकानी गर्ने मन थियो, तर हामीसँग समय कम छ, समय दिनुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद हजुरलाई, अनि जसले चाहिँ यो सुनिदिनुभयो, अब उहाँहरूलाई वास्तवमा संरक्षण भनेको जटिल काम हो, वन्यजन्तु संरक्षण, र हामीले जुन एउटा चाहिँ यो इकोसिस्टम प्रोटेक्सनको काम गरिरहेका छौँ, यहाँहरू सबैको सदाय सहायता भन्छौँ नि हामी, र सहयोग छ, यति भन्दै फेरि पनि धन्यवाद दिन चाहन्छु सबैलाई, नमस्कार।
0: हजुर, दिल हजीलाई पनि धेरै धन्यवाद छ बर्दियाबाट यो रिपोर्ट पठाउनु भयो भनेर। अब लागु समाचारतर्फ, तर त्योभन्दा अगाडि एउटा मिठो गीत सुनाउँदै यस ब्यान्डको।

0: Belayan Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: सगरमाथा चढेर फर्केका बेलायती सेनाको रेन्जर रेजिमेन्टका सदस्यले काठमाडौँमा आफ्ना राजदूतलाई अनुभव सुनाएका छन्।
4: सगरमाथाको सफल आरोहणपछि लैन्जरको बेलायती दूतावासमा राखिएका रेजिमेन्टका आरोहीले आरोहण अघिको तयारीदेखि हिमालमा रहँदाका अनुभव सुनाएका हुन्। सगरमाथा चढेका 9 जना र डाक्टर समेतका 3 जना टोली सदस्यलाई राजदूत रफ फेनले दूतावासमा बोलाएर बधाई दिँदै अनुभव सोध्नु भएको हो। नेपालका हिमाल देखेर आफू सधैँ मोहित हुने गरेको भन्दै राजदूत फेनले आरोहण टोलीलाई भविष्यमा पनि नेपाल आउन सल्लाह दिनुभएको छ। राजदूत फेनसँगको भेटपछि टोली नेता मेजर जो एडम्सनले अहिले बल्ल हिमालको वास्तविकता बुझेको बताउनु भयो।
5: एभरेस्ट इज सो ह्युज दैट इट्स अलमोस्ट 1000 प्रब्लम्स अ डे एन्ड वेदर यु क्यान जस्ट कीप फिक्सिंग दोज स्मल प्रब्लम्स एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड द टीम वर अमेजिङ एन्ड दे जस्ट रियली डिड दैट।
4: रेन्जर सदस्यका लागि अहिले एउटै ध्याउन सगरमाथाको चुचुरोमा पुग्नु थियो। मेजर एडम्सनले आरोहणका लागि मनोबल बढाउने गोर्खा ब्रिगेड रेजिमेन्ट र परिवारका सदस्यलाई सम्झाउनु भएको छ।
5: The Brigadier Gurkhas, a massive thank you for the help, particularly Brigadier Andrew Todds, Major Gethin Davies, both have led Everest expeditions before and have been a huge source of support over the last year and a half. And then to all kind of members of the Ranger Regiment that have supported the team, you've been amazing and we couldn't have done it without all of your support and your well wishing. And I know the plethora of messages that the team received really helped spur them on some difficult, very testing times on the mountain.
4: Arohan Dalka, Arka Sadesi, Lance Corporal Vijay Ranali, चुचुरोमा पुगेपछिको विशेष अनुभव सुनाउनु भएको छ।
6: दुःख गरेको अनुसार चाहिँ अलिकति खुसी हुँदो रहेछ भनौँ है। सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो। अनि त्यहाँ टपमा पुगेपछि म मेरो गाइड दाईसँग रोएँ पनि भने थोरै इमोसनल भयो। गाइड दाईले पनि अलिकति सम्झाउनु भयो। एन्ड देन
4: रेन्जर रेजिमेन्ट विशेष कार्यदलका सदस्यले 1.5 वर्षदेखिको तयारीपछि गएको शनिबार सगरमाथाको सफल आरोहण गरेका हुन्।
3: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदर नियन्त्रणका लागि किसानलाई बन्दुक दिने विषयमा बहसको माग गर्नुभएको छ। बाँदर नियन्त्रणको विषयलाई हिंसा हँसी मजाक नबनाउन भन्दै भोजपुरका सांसद राईले किसानको आक्रोश दबाउने कोसिस नगर्न चेतावनी समेत दिनुभएको छ।
7: बाँदर आज जनताको महत्वपूर्ण शत्रु भएको छ। मैले त बाँदरलाई मार्नु पर्छ भन्ने विषयमा के बोलेको थिएँ, गुडुडु बाँदरको चाहिँ यति धेरै बिझाइ गरेको भिडियोहरू आइरहेको छ। जनता रुवाएर आतंक मचाउने चिजलाई पाल्न सकिन्न, देश छोड्न बाध्य बनाउनेलाई हामी पाल्न सकिन्न। जनताको बाँदर प्रतिको आक्रोशको आवाजहरू चान्चुने आवाज होइन। हिजो कसैले कसैको घर जलायो होला, भोलि बाँदरले दुःख दिएको मान्छेहरू आएर तपाईँको घर कब्जा गर्न सक्छ। आज जति हाँसी मजा उडाइरहेको छ, जति जनताहरूलाई हेपिएको छ, यो आवाजहरूलाई कदापि दमन नगर्नको लागि अनुरोध गर्न चाहन्छु। के गर्ने हो, अहिले शोकको लागि बन्दुक दिने होइन। कुन मन्त्रालय अन्तर्गत हो, जनतालाई बन्दुक दिनुपर्ने हो कि, हामी छलफल गरौँ।
3: स्वतन्त्र सांसद महावीर पोन्डले गाउँ गाउँमा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न सरकारले बजेट अभावको बहाना बनाएको आरोप लगाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोन्ड,
8: सदनमा चाहिँ माननीय सदस्यजीहरूले हाम्रो ठाउँमा चाहिँ हाम्रो गाउँमा टेलिफोन पुगेन, मोबाइल पुगेन, इन्टरनेट पुगेन भन्ने माग गर्नु भएको छ। त्यो माग चाहिँ पुर्याउन सक्ने माग हो। त्यसको लागि पैसा नभएर होइन, पैसा भएर पनि सरकारले पैसा खर्च गर्न नसकेर नपुर्याएको र त्यो पैसा कहाँ छ भन्ने कुरा आज म तपाईँहरूलाई देखाउन चाहन्छु। त्यो पैसा नेपाल दूरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोष भनेर खडा गरेको एउटा कोष छ, त्यहाँ चाहिँ 16 अरब रुपियाँ छ अहिले छ। सरकारले कुनै बजेट छुट्याउनु पर्दैन के, त्यही पैसा खर्च गरेर अनि सञ्चार मन्त्रालय मार्फत त्यो चाहिँ हामीले पुर्याउन सकिन्छ। त्यो पैसा चाहिँ खर्च होस्, माननीय सदस्यहरू चाहिँ टेलिफोन लैजानुको लागि, इन्टरनेट लैजानुको लागि यहाँ संशोधन गराउने होइन, तपाईँहरू चाहिँ त्यो दूरसञ्चार प्राधिकरण कोषमा सञ्चार मन्त्रालयलाई गराउनु होला।
3: पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई साधारण तारिकमा छाड्न आदेश दिएको छ। न्यायाधीश गायत्री प्रसाद रिग्मीको इजलासले आज बयानपछि प्रसाईलाई साधारण तारिकमा रिहा गर्न आदेश दिएको हो। प्रसाईलाई यही जेठ 4 गते वीरगंजको दियालो होटलबाट पक्राउ गरिएको थियो। प्रसाईमाथि विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको थियो। राज्यका निकायहरू, सेना प्रहरी र प्रधानमन्त्री बालेन्द्र शाह रासोपा सभापति रवि लामी छाने लगायतको विषयमा होच्याएर सार्वजनिक टिप्पणी गरेको प्रसाईमाथि आरोप छ। मौसम पूर्वानुमान महाशाखाले पाँच प्रदेशका तराई क्षेत्रमा आज ठूलो हुरी आउने भन्दै सतर्क गराएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: हजुर, विभिन्न गीत सुनेक्रममा काठमाडौँको सौगातबाट भर्खरै सुन्नुभयो समाचारपछि वाङदेन शेर्पाको आवाजको यो गीत। सारै गीतदेखि लिएर रक पपदेखि लिएर सबै प्रकारका गीत यहाँले सुन्नुहुन्छ। एकछिनपछि म तपाईँलाई मौका मिलेमा कैलाश खेरको पनि गीत सुनाउँछु, एज ब्यान्डको गीत पनि सुन्नुभयो भन्दै अब लागौँ स्पोर्ट्सको केही अपडेट लिनुको लागि। हाम्रा मित्र प्रकाश मिल्सेनाजी अहिले कतै बसेर हामीसँग कुराकानी गर्दै हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। प्रकाशजी नमस्ते एन्ड वेलकम।
1: नमस्कार।
0: तपाईँ त जहिले पनि अन द मुभ हुनुहुन्छ, अहिले कहाँ हुनुहुन्छ भनिदिनुहोस्। भेटघाट त्यो इन्फर्मेसन ग्यादरिङ पनि हो नि, होइन त? अब तपाईँ अब हरेक खेलको जानकार हुनुहुन्छ, अघि मैले दुई चारवटा आज सब खेलको कुरा गरौँ है उसो भए। अब अहिले सञ्चालनमा भइरहेको कावा महिला भलिबल च्याम्पियनसिपमा नेपाल टिकिरहेको छ नि, होइन? राम्रै गर्दैछ
1: नेपाल चाहिँ, अब सेमी फाइनल पुगिसकेको छ। सेमी फाइनल चाहिँ ग्रुप एबाट रनर अप बनेर सेमी फाइनलमा पुगिसक्यो अस्तिको दिनमा। अब पर्सि बिहिबारको दिनमा चाहिँ इरानसँग, जो चाहिँ ग्रुप बीको विनर छ, त्यो टिमसँग हामीले खेल्दैछौँ 5 बजे, पर्सिको 5 बजे उहाँहरूसँग सेमी फाइनल खेल्दैछौँ। अब नेपालको लागि एउटा अवसर चाहिँ हो यो, अब ठुलो सहभागिता, 8 देशको सहभागिता रहेको छ। अब जसरी 3 ग्रुप राउन्डको म्याच हामीले खेल्यौँ, इन्डियासँग खेल्यौँ, किर्गिस्तानसँग खेल्यौँ, त्यसपछि मालदिवसँग खेल्यौँ, अब त्यो हिसाबले हेर्दाखेरि चाहिँ अब त्योभन्दा नेक्स्ट लेभलमा हामीले खेल्नुपर्ने स्थिति छ, किनभने इरान भनेको एउटा बलियो टिम हो। यहाँ आएको ऱ्याङ्किङमा हेर्ने भने पनि दुईवटा टप ऱ्याङ्क हामीहरूभन्दा माथि रहेको कजाकिस्तान र इरान छन्। अब त्योमध्ये इरानसँग हामीले खेल्नुपर्ने छ। अब ऱ्याङ्किङकै हिसाबले हेर्ने भने पनि इरान अहिले तपाईँको चाहिँ 44 स्थानमा छ वर्ल्ड ऱ्याङ्कमा, भने हामी चाहिँ स्थानमा छौँ।
0: हामी कतिमा छौँ?
1: हामी 54।
0: ओके, इरानभन्दा तल रहेछौँ अथवा चाहिँ भनौँ न धेरै रहेछ, होइन? गर्दाखेरि अब चान्सेस त गेममा जहिले पनि हुन्छ, सिरिङको अथवा चाहिँ एकभन्दा अर्को त राम्रो त सधैँ हुन्छ, तर तल्लोले अरूलाई हराएको धेरै घटनाहरू छन्, इभेन्टहरू छन्। गर्दाखेरि लेस होप हाम्रो टिमले पनि राम्रै गरेको सुन्न पाऊँ, होइन? अनि अब यसो हेर्दाखेरि मैले फोटो, तपाईँसँग कुरा गर्दा फोटो पनि हेर्दैछु, हाम्रो नेपाली टिम र इरानियन टिम, कजाकिस्तानको टिम हेर्दै, अनि हाइट वेट आदिले पनि यो भलिबलमा धेरै फरक पार्छ। के छ त हाम्रो नेपालीहरूको तुलनामा अरू अरू एकदमै लाई एडभान्टेज छ कि के छ त?
1: त्यो हाइटको एडभान्टेज त छ, अब इरानी खेलाडीहरू पनि अग्लो नै देखिनु भएको छ, कजाकिस्तान खेलाडीहरू, इभन तपाईँ इन्डियन प्लेयरहरूलाई नै हेर्नुहुन्छ भने पनि हामीभन्दा अलिक हाइटको एडभान्टेज चाहिँ उहाँहरूलाई छ। तर अब खेलमा फेरि हाइट मात्रैले पनि धेरै म्याटर चाहिँ गर्दैन, अब तपाईँको टिम पिरियड कस्तो छ, त्यो पर्टिकुलर दिनमा तपाईँ कस्तो खेल्नुहुन्छ, तपाईँको टिम कम्बिनेसन कस्तो छ, तपाईँ आफू पछाडि परेर पनि कसरी तपाईँ कमब्याक गर्न सक्नुहुन्छ, कोचको रणनीति के छ, किनभने अलमोस्ट सबैको बेसिक त उही नै हुन्छ, खालि रणनीतिक रूपमा त्यो दिन तपाईँ कति सक्षम हुनुहुन्छ र तपाईँले त्यो रणनीति अनुसार खेल्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने नै त मुख्य रह्यो। नत्र चाहिँ अब सकिङ रिजल्टहरू त तपाईँको स्पोर्ट्समा त तपाईँले सकिङ रिजल्ट, ठुलो नाम भएको टिमहरू पनि सानो टिमसँग जो चाहिँ रेटिङको हिसाबले पेपरमा चाहिँ जो सानो भनिएको टिमहरू पनि जितिरहेको त हामीले स्पोर्ट्समा देख्छौँ नै।
0: हो नि, हो नि, जॉइन्ट किलिङ, मेगा अपसेटहरू भइरा हुन्छ नि, हैन त?
1: मजाले मजाले, हजुर, त्यो भएर इक्वल चान्स हो, किनभने गेम सुरु हुनुभन्दा अगाडि त बोर्डमा त दुवै टिमको 0-0 सुरु हुन्छ,
0: हो नि?
1: त्यो कारणले अब आफूलाई त्यो बेलामा कसले उतार्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। अब यो हामी 3 ग्याप पछि खेल्दैछौँ, अब हिजो इरानले चाहिँ हिजो अन्तिम लिग चरणको आफ्नो अन्तिम खेल खेल्यो भने हामीले एक दिन अगाडि खेलेका छौँ, अलिकति एडभान्टेज हामीलाई चाहिँ के छ भने अलिकति रेस्टको हिसाबले हामीलाई अलिक बढी हो, तर अब त्यसले मात्रै पनि म्याटर गर्दैन, किनभने 2 रेस्ट उहाँहरूलाई पनि हुन्छ।
0: हजुर,
1: कालको बारेमा उहाँहरूले पनि पक्कै स्टडी गर्नुभएको छ, इन्डिभिजुअल प्लेयरहरूको बारेमा पनि स्टडी गर्नु नै भएको होला, किनभने 3 म्याच हामीले पनि खेलिसकेका छौँ। इन्डियासँगको म्याच खेल्यो भने हामीले राम्रो फाइट दिएका थियौँ, हुन त हामी हारे 3-2, तर पनि इन्डियालाई राम्रो फाइट दिएको थियो। अब इन्डिया फेरि अहिले चाहिँ सरस्वती हेर्दाखेरि विगतमा आएको इन्डियन टिम भन्दा फेरि अहिले इन्डियन टिम कमजोर देखिहाल्छ, साउथ गेममा आउनुहुन्थ्यो या लास्ट टाइम नेसन्स लिगमा आउँदाखेरिको भन्दा केही कमजोर, उहाँहरूको पनि केही नयाँ टिम भनौँ न, अधिकांश नयाँ प्लेयरहरू लिएर आउनु भएको छ। त्यो टिमसँग पनि हामीले चाहिँ लास्ट मोमेन्टमा गएर हामीले 5 सेटमा चाहिँ त्यो मोमेन्टमलाई राख्न सकेनौँ, त्यो कारणले अब त्यो त्योबाट सायद हाम्रो हामीले पनि धेरै कुराहरू करेक्सन गर्छौँ होला। अब एउटा राम्रो पाटो चाहिँ के भन्नुपर्छ भने हाम्रो 14 जना टिममा प्लेयर हुनुहुन्छ, अलमोस्ट सबै प्लेयरलाई चाहिँ हाम्रो कोचले ट्रायल गरिसक्नु भएको छ। त्यो भनेको चाहिँ सेमिफाइनलको लागि बेस्ट अप्सन के हुनसक्छ भनेर उहाँले त्यो गएको 3 म्याचमा चाहिँ बढीभन्दा बढी चान्सेस सबै प्लेयरहरूलाई, यहाँ त अब तपाईँको आधाभन्दा बढी त नयाँ प्लेयरहरू हुनुहुन्छ जसले चाहिँ इन्टरनेसनल म्याचेसहरू यो लेभलको म्याचेसहरू खेल्नु भएको थिएन, उहाँहरू सबैलाई एउटा चाहिँ रोटेसनमा उहाँले चाहिँ त्यो उहाँहरूलाई एक्सपोजरको मौका दिनुभएको छ। सायद त्यो भनेको एउटा रणनीतिकै पार्ट थियो होला। उहाँले त्यो पछि पोस्ट म्याच कन्फरेन्समा पनि भन्नुभयो कि हामीले कतिपय ठाउँमा चाहिँ हाम्रो कमजोरी भएको ठाउँमा हामीले ट्रायल पनि गरेका छौँ, अलि लुज म्याचेसहरूमा अलिकति ट्रायल पनि गर्नुभएको छ, त्यसले चाहिँ मलाई लाग्छ केही एडभान्टेज हुन पनि सक्छ।
0: ओके, अब दर्शकको पनि निकै एउटा चाहिँ फरक पर्छ, दर्शकको होइन सपोर्टले पनि। अहिले हाम्रो नेपाली भलिबललाई मन पराउने दर्शकहरू कति पुगिरहेका छन्, के छ स्थिति
1: अहिले चाहिँ? मैले अब जस्तो विगतमा हामीले विगतदेखि तपाईँ हामीले त अब कबड्ड हलमै गएर कति म्याचेसहरू हेरेका छौँ, कति लिगहरू लोकल लिगहरू भनौँ न हाम्रो घरेलु प्रतियोगिताहरू पनि हेरेका छौँ, जहाँ चाहिँ घरेलु प्रतियोगिता हाम्रो चाहिँ उपस्थिति होइन त्यो ठाउँको हिसाबले हेर्ने भने त एकदम तपाईँको चाहिँ बसेर हेर्न पनि म्याच हेर्न पनि एकदमै गाह्रो कन्डिसन हुन्थ्यो। त्यसको तुलनामा चाहिँ मैले यो इन्टरनेसनल म्याचेसहरूमा चाहिँ सायद टिकटको कारण पनि हो कि होइन त्यति इन्डियाको म्याचमा त अलिकति राम्रै उपस्थिति थियो भनौँ न, तपाईँको सिट क्षमता अनुसारकै उपस्थिति थियो। त्यसपछिको दुईवटा म्याचमा जुन हामी कजाकिस्तानसँग खेल्यौँ, त्यसपछि मालदिवसँग खेल्यौँ, सायद त्यो क्यालकुलेसन चाहिँ उहाँहरूले पनि गर्नुभयो जस्तो लाग्छ दर्शकले पनि, यो चाहिँ इजी म्याच छ, सायद गाह्रो म्याच चाहिँ अब हामीलाई सेमिफाइनलै होला भनेर एउटा प्रेडिक्सन गरेर सायद त्यो बेलामा चाहिँ त्यो दुइटा म्याचमा चाहिँ त्यति दर्शकको उपस्थिति थिएन। मलाई आशा छ बिहिबारको खेलमा चाहिँ त्यहाँ भनौँ न क्यापेसिटी क्राउड चाहिँ हुन्छ भन्ने मलाई आशा छ, किनभने महिला टिमले जसरी यो पछिल्लो 5-7 वर्षमा रिजल्टहरू दिइरहेको छ, जसरी उहाँहरूले एउटा क्रेज भलिबलको एउटा क्रेज बनाउनु भएको छ, त्यो हिसाबले मलाई लाग्छ बिहिबार चाहिँ त्यहाँ उपस्थिति राम्रो हुन्छ भन्ने मैले आशा गरेको छु।
0: अब मेरो अब्जर्भेसन चाहिँ एउटा मात्रै के छ भने म पनि बेला बेलामा हेर्न गइरहन्छु होइन, मलाई पनि निम्तो आउँछ अलिअलि, मैले पनि आफ्नो जमानामा खेले हुनाले होइन। अब अहिले कवर्ड हलमा जुन चाहिँ गेम भइरहेको छ होइन, अब त्यो कवर्ड हलमा यो चाहिँ काभाको भयो मेन्स एन्ड वुमेन्सको टिम गेमहरू यहीँ भइरहेको छ, कम्पिटिसन लोकल पनि होस् यहीँ भइरहेको छ। अब यो चाइनाले बनाइदिएको करिब 50-60 वर्ष भयो क्यारे है हाम्रो कवर्ड हल भनेर भन्छौँ नि हामी, दशरथ रङ्गशालाको कवर्ड हल, योभन्दा माथि हामीले उक्लिन सकेनौँ, यतिका वर्ष भइसक्यो। एउटा नयाँ यसो हेर्दाखेरि अहिले आर्मीको राम्रो एउटा कवर्ड हल छ यहाँ लगन खेलमा होइन, त्यसले गर्दाखेरि यो अलिकति दर्शकहरूलाई अट्र्याक्ट गर्नको लागि हलले पनि र त्यो फेसिलिटीले पनि अलिकति केही फरक पार्ला कि जस्तो लाग्छ तपाईँलाई? चाहिँ यो यही एउटा कवर्ड हल जहाँ चाहिँ हामीले मल्टी डिसिप्लिनका गेमहरू हेर्छौँ, टेबल टेनिस, ब्याडमिन्टन, भलिबल, बास्केटबल सबै त्यहीँ भइरहेको देख्छु म अघि। अब त्यसमा एरिया पनि राम्रो त्यति छैन, धेरै दर्शकहरू पनि अट्दैनन्, फेसिलिटी पनि राम्रो छैन होइन, गर्दाखेरि यसलाई नै ओभरअल गर्नुपर्ने अवस्था देख्नुहुन्छ कि हुँदैन त तपाईँले?
1: एकदम, त्यो त एकदमै जरुरी भइसक्यो। कम्तीमा पनि अरू हामी धेरै कुरा नभने पनि कम्तीमा पनि जुन डिसिप्लिन जुन स्पोर्ट्सले हामीलाई चाहिँ इन्टरनेसनल लेभलमा मेडलहरू दिइरहेको छ, त्यो कम्तीमा त्यो खेलहरूलाई क्याटेगोराइज गरेर कम्तीमा उनीहरूलाई चाहिँ एउटा कभर हल उहाँहरूको भयो भने सेपरेटली बनाइदिने हो भने त्यो 12 महिना ट्रेनिङ गर्नको लागि पनि टुर्नामेन्टको हुँदाखेरि टुर्नामेन्ट गर्ने बाँकी टाइममा चाहिँ ट्रेनिङ गर्ने उहाँहरूलाई नै त्यो सञ्चालनको पनि जिम्मेवारी र त्यसको मेन्टेनेन्सको जिम्मेवारी पनि
0: मेरो उद्देश्य त्यही हो। मेरो उद्देश्य किनभने स्कुल लेभलमा कुनै यदि गेम हुँदैन भने त्यो नेसनल लेभलसम्म चाहिँ खेलाडीहरू पुग्न गाह्रो पर्छ जस्तो लाग्छ मलाई। इन्टर स्कुल, इन्टर कलेजेसहरू, इन्टर युनिभर्सिटीहरू खेले पो खेलाडीहरू उत्पादन हुन्छ जस्तो लाग्छ मलाई। त्यसमा चाहिँ सरकारले ध्यान दियोस्, तपाईँहरूले पनि प्रेसर दिनुहोस्, मौका मिलेमा हामी पनि प्रेसर दिन्छौँ होइन। ओके, एनिवे यसपालिको काभा चाहिँ अर्गनाइजिङको हिसाबमा राम्रो भइरहेको छ?
1: अर्गनाइजिङको हिसाबमा पनि अब उहाँहरूसँग पनि धेरै एक्सपिरियन्स भइसक्यो इन्टरनेसनल म्याचेसहरू आयोजना गर्ने, टुर्नामेन्टहरू आयोजना गर्ने, अनि लोकल लेभलको हाम्रो चाहिँ घरेलु लिगहरू गर्ने, घरेलु टुर्नामेन्टहरू गर्दा पनि एउटा लेभलको एक्सपिरियन्स चाहिँ उहाँहरूसँग भलिबल सँगसँग पनि भइसकेको छ। इन्टरनेसनल लेभलमा कसरी चाहिँ आफूलाई उभ्याउनुपर्छ, त्यो आयोजना कसरी गर्नुपर्छ, त्यो त्यो सबै चिजमा चाहिँ अब काहीँ न काहीँ उहाँहरू पहिलाभन्दा धेरै एक्सपिरियन्स पनि भइसक्नुभयो र प्रोफेसनल पनि देखिनुहुन्छ। त्यो हिसाबले डेभलपमेन्टको हिसाबले हेर्ने भने त्यो पाटोलाई पनि हामीले महत्त्वपूर्ण मान्नुपर्छ कि इन्टरनेसनल लेभलको इभेन्टहरू हरेक वर्ष जसो आयोजना गर्न, लास्ट इयर चाहिँ हामीले त्यो जेन्डी प्रोटेस्टपछि चाहिँ रोकियो, त्यसपछि फेरि अहिले एउटा गति लिएको छ, त्यो हिसाबले उहाँहरूलाई पनि त्यसको क्रेडिट दिनुपर्छ। इन्टरनेसनल लेभलमा एउटा ट्रस्टको लेभल चाहिँ र हाम्रो पर्फर्मेन्सको लेभल दुइटै चिज चाहिँ बढेको छ, हामीले पहिला हेर्दाखेरि हामी ऱ्याङ्किङमा पनि धेरै तल थियौँ. अब अहिले पनि हामीले ऱ्याङ्किङमा हेऱ्यौँ भने चाहिँ हाम्रो एकदमै 54 स्थानमा, वर्ल्डको 54 स्थानमा आइपुग्नु भने पनि हाम्रो लागि त्यो सानो चान्चुने त्यो छलाङ होइन. त्यो हिसाबले उहाँहरूले गरेको त्यो सबै मेहनतको काहीँ न काहीँ प्रतिफल चाहिँ हामीले देखि नै रहेको छौँ. मलाई लाग्छ यो भन्नु चाहिँ एउटा नेपाली भलिबलकै लागि पनि एउटा राम्रो. अब अहिले तपाईँले हेर्नुहुन्छ भने हामी एकैचोटि 169 थियो कुनै बेलामा हाम्रो पोजिसन, भने हामी अहिले अब 54 आएका छौँ होइन, 64 हामी एकैचोटि चाहिँ तपाईँको चाहिँ 54 आएको छौँ भनेपछि राम्रो भएको छ, नभएको होइन. त्यसलाई चाहिँ अब अहिले आउने दिनहरूमा चाहिँ अझै योभन्दा बेटर गर्नुपर्ने चुनौती त छँदैछ, तर पनि उहाँहरूलाई क्रेडिट दिनुपर्छ कि इन्टरनेसनल लेभलको टुर्नामेन्ट हरेक वर्ष आयोजना गर्नको लागि काबाले पनि उहाँहरूमाथि ट्रस्ट गरेको छ र हाम्रो टिम चाहिँ त्यसको लागि एउटा सक्षम देखिएको छ.
0: अब तपाईँ आउँदाखेरि अरू अरू खेलको पनि अलिकति चर्चा गर्न मन लाग्यो मलाई हगि. अब मैले भर्खरै मेरो आँखा परे एउटा समाचारमा, भलिबल खेलाडी पुनम चन्दलाई 7 दिनभित्र हाजिर हुन निर्देशन भनेर नेपाल पुलिस क्लबको नाममा लेखेको एउटा चाहिँ भनौँ न एउटा नोटिस जस्तो लाग्यो. यो के भएर हो, किन नोटिस दिनु पर्यो?
1: यो चाहिँ यस्तो हो, उहाँ चाहिँ प्रहरीको खेलाडी, प्रहरीको आफ्नै नियम हुन्छ होइन. प्रहरीले चाहिँ अब कि त तपाईँ विधामा गएको हुनु पर्यो कि चाहिँ तपाईँले चाहिँ अब काजमा गएको हुनु पर्यो, तपाईँको एउटा त्यहाँको फर्मेलिटी त पुरा गर्नुपर्छ. त्यही तपाईँलाई उहाँलाई त के भने खेलाडीको हिसाबले मात्रै हेरिँदैन, त्यो एउटा फोर्सको खेलाडी
0: भएपछि
1: फोर्समा जे अरूलाई जसलाई एउटा अरू सबैलाई जे नियम हुन्छ उहाँको लागि पनि त्यही नियम हुन्छ. मलाई लाग्छ सायद उहाँले त्यो विधा चाहिँ लिएन नलिकन जानुभएको कारणले अस्ट्रेलिया, अब अहिले अस्ट्रेलिया हुनुहुन्छ भन्ने आएको छ खबरहरू, कतिपय उहाँ इभेन्ट पनि खेलेको भन्ने आएको छ. सायद त्यो कारणले हुनसक्छ, त्यो इन्टरनल उहाँहरूको एउटा भनौँ न प्रोसेस हो, अनुमति लिएर जानु पर्यो. पहिला पनि विगतमा पनि उहाँ अस्ट्रेलिया गइसक्नुभएको हो, तर त्यो बेलामा यो सूचनाहरू आएको थिएन भनेको, त्यो बेलामा सायद उहाँ विदा लिएर जानुभएको थियो. यो पटक चाहिँ उहाँले राजीनामा वा विदा केही नभएको कारणले होला जहाँसम्म मलाई लाग्छ यो सूचना आएको भन्ने मैले पाएको सूचना चाहिँ यति नै हो.
0: बल्टनको डिसिप्लिनमा एवल भन्छ होइन, एब्सेन्ट विदाउट लिभ भनिन्छ कि होइन होइन, त्यो त्यसमा चाहिँ फेरि कानुन पनि लाग्छ. खैर त्यो कुरा आफ्नो ठाउँमा छ. अब म तपाईँलाई अर्कोतिर लान्छु. अब हाम्रो क्रिकेट भनेपछि त मनमुठुमै छ होइन, त्रिवी खेल मैदानको बारेमा, सम्झौता बारेमा चाहिँ विश्वविद्यालयको शर्त रहेछ, अनुमति लिएर मात्रै प्रतियोगिता गर्नु भनेर रहेछ. यसले केही फरक पर्छ कि यो ठिकै कुरा हो, के छ त?
1: मलाई लाग्दैन त्यसले केही फरक पर्छ जस्तो, किनभने अब अनुमति त उहाँहरूको प्रोपर्टी भएको कारणले अनुमति दिनुपर्छ भन्नु एउटा आफैमा स्वाभाविक.
0: खेल्न पाइन्न, खेल्न दिन्न भने पनि अलिक गाह्रो पर्थ्यो होला होइन,
1: गाह्रो पर्थ्यो होइन, किनभने त्यत्रो सरकारको पनि इन्भेस्ट भइसकेको छ, एनपिएल भइरहेको छ, इन्टरनेसनल लेभलको भइरहेको छ. मलाई लाग्छ उहाँहरूको रोक्ने नियत चाहिँ होइन, तर लङ टर्म एउटा चाहिँ प्रिजर्भ पनि उहाँहरूलाई नै गर्न दिने, संरक्षण त्यसको सम्वर्धन त्यसको गर्न दिएर क्यानलाई नै त्यसको चाहिँ उहाँहरूले जसरी पहिला एउटा सम्झौता गरेर काम गर्नुभएको थियो, सायद त्यसैलाई कन्टिन्युटी गरिदियो भने अझ उहाँहरूले लगानी गर्नलाई पनि, सरकारले पनि लगानी गर्न एउटा ढुक्क भएर काम गर्ने वातावरण पर्थ्यो होला. तर हरेक इभेन्ट अगाडि गएर स्वीकृति लिनु चाहिँ सायद त्यो अलिकति प्रक्रियागत झन्झट चाहिँ थपिएको छ. बाँकी कुरा त त्यसले खास मलाई लाग्छ, किनभने राष्ट्रले भोलि खेल्ने कुरा हो,
0: एकअर्कालाई सपोर्ट नगरिकन हुँदैन, त्यसकारण त मिलिजुली गर्नुपर्छ र लिनेले जिम्मेवारी लिनेले पनि आफ्नो जिम्मेवारी वहन राम्रो गर्नुपर्छ ताकि नेक्स्ट टाइम दिनको लागि पनि सजिलो होस् होइन, खुला मनले दिन मिलोस्, किनभने सरसफाइको कुरा छ, सुरक्षा छ, पढाइको कुरा छ, गर्दाखेरि फेरि त्यो चाहिँ हुलहाल गर्ने ठाउँ त होइन नि त युनिभर्सिटी होइन, त्यसमा चाहिँ ध्यान पुगोस् भन्ने उद्देश्य त हो नि. यही सन्दर्भमा अब क्यानले चाहिँ खेलाडीहरूलाई वर्गीकरण गर्यो होइन, यो वर्गीकरणमा कोही खुसी होला, कोही एकदमै बेखुस होलान् होइन, निराश होलान्, के छ स्थिति भनिदिनुहोस् त? ए बी सी
1: यो त यस्तो छ, अब यो अहिले चाहिँ ए प्लस भनेर पनि एउटा क्याटेगोरी र अब तपाईँले हेर्नुपर्ने चाहिँ के भने समग्रतामा हेर्नु पर्यो, एउटा इन्डिभिजुअल प्लेयर कहाँ पर्यो भन्नुभन्दा पनि समग्रतामा 68 प्लेयर महिला र पुरुष गरेर इयरली उहाँहरू चाहिँ पेड एउटा कन्ट्राक्टमा रहेर पेड हुनुहुन्छ भनेको झन्नै 3.5 करोडभन्दा पनि प्लसमा खेलाडीहरूले रेगुलर हरेक वर्ष त्यति पैसा पाइराख्नु भएको छ. नेपालको कन्टेस्टमा नेपालको 1,20,000 पाउने एउटा खेलाडीले 25,000 1,20,000 भनेको त त्यो त एकदमै भनौँ न नेपालको कन्टेस्टमा त त्यो त राम्रो पैसा ह्यान्डसम मनी हो. अनि 68 जना प्लेयर चाहिँ कन्ट्राक्टमा रहनु भनेको कुरा त आफैमा एउटा चाहिँ सुखद पक्ष हो. हिजो हामीले देखेको चाहिँ सस्पेन्सनमा क्यान त सस्पेन्सनमा गइसकेको स्थितिबाट आज हामीले फर्केर हेर्दाखेरि त्यो स्थितिबाट हामी यहाँ आज सेन्ट्रल कन्ट्राक्टमा राख्ने खेलाडी राख्न सक्छौँ 68 जना प्लेयरलाई. भोलि उहाँहरूले चाहिँ जिल्लामा प्रदेशमा पनि यो कुराहरूलाई चाहिँ एक्सटेन्ड गर्दै लान्छौँ भन्नुभएको भनेपछि समग्रतामा हेर्ने भने चाहिँ यो एउटा राम्रो कदम हो. त्यसैको निरन्तरता भनौँ न, हिजो सानो एमाउन्टबाट सुरु भएको थियो, आज 1,20,000 पुगेको छ भने यदि क्रिकेट तपाईँ खेल्न चाहनुहुन्छ, तपाईँसँग ट्यालेन्ट छ र तपाईँसँग त्यो क्षमता राख्नुहुन्छ र तपाईँ त्यसमा लगाव राख्नुहुन्छ भने सम्भावना छ, यसमा भविष्य छ भन्ने एउटा सङ्केत चाहिँ मलाई लाग्छ यो कन्ट्राक्टले दिएको छ.
0: ओके, अब फुटबलको कुरा नगरिन हामीलाई चित्तै बुझ्दैन होइन, किनभने हामी फुटबल प्रेमी पनि हो, खेलाडी पनि हो होइन. के छ त फेरि फिफाको कुरा, फिफा र चाहिँ राखेको कुरा, मन्त्रालयसँग कुराकानी हुने अनि एन्फा स्वयं पनि इन्भल्भ हुने भन्ने कुरा थियो. अहिले चाहिँ समाचारतिर कहिले देखेन, मत्थर भा हो कि कुरा मिले हो कि के छ त?
1: होइन, कुरा त यस्तो छ, कुनै पनि डेभलपमेन्टहरू जस्तो एन्फाको त्यो निलम्बन फुकुवा भइसकेपछि एउटा त्यसपछिको डेभलपमेन्ट भनेको चाहिँ एनएसएलको अब चौथो संस्करण भदौको 20 गतेबाट गर्ने भनेर एउटा एनाउन्समेन्ट चाहिँ भएको छ. तर त्यो त्यो चाहिँ अब एन्फा अन्तर्गत नभएर त्यो छुट्टै एउटा बडीको रूपमा काम गरिरहेको छ त्यसले विगतदेखि नै. एउटा सस्पेन्सन लिफ्ट भइसकेपछि एउटा आएको नयाँ कुरा त्यति नै हो. तर एएफसी फिफासँग रिलेटेड कुरा चाहिँ केही कुरा पनि सार्वजनिक भएको छैन, के भइरहेछ भन्ने कुराहरू उहाँहरूले पनि दिनुभएको छैन. मलाई लाग्छ केही केही दिनमा केही सातामा त्यो एउटा आउटकम चाहिँ मलाई लाग्छ, त्यो सस्पेन्ड लिफ्ट भइसकेपछि अब नयाँ ढङ्गले कसरी जाने, किनभने एन्फाको यो अहिलेको कार्य समितिको कार्यकाल चाहिँ अब अर्को महिना कम्प्लिट हुन्छ. त्यो कारणले मलाई लाग्छ केही न केही नयाँ चिजहरू चाहिँ यो 7-10 दिनमा सायद आउँछ होला भन्ने मलाई आशा चाहिँ छ. अब यो सँगसँगै मैले अर्को तपाईँलाई जोड्न लागेको चाहिँ हिजोदेखि गोवामा, भारतको गोवामा 7 च्याम्पियनसिप सुरु भएको छ वुमेन्सको, जसमा चाहिँ हाम्रो नेपाली टिमले भुटानलाई 1-0 हराएर एउटा सुरुवात विजयी सुरुवात गरेको छ. त्यसपछि अब हामीले श्रीलङ्कासँग खेल्नु छ र त्यो जित्यो भने चाहिँ हामी सेमी फाइनल पुग्छौँ. अब हेरौँ, अब 7 संस्करण भइसक्यो, हामी 6 पटकको रनर अप हो, अब यो पटक च्याम्पियन बनेर फर्किन्छ कि आशा गरौँ.
0: यसमा चाहिँ गीताको कमब्याक भनेर देखेँ, के हो यो गीताले के गर्नुभयो? गोलकिपर गीता हो कि?
1: होइन, गोलकिपर होइन, उहाँ डिफेन्डर, उहाँ
0: साहित्य
1: हुनुहुन्थ्यो, साहित्य हुनुहुन्थ्यो, उहाँ चाहिँ अहिले नेसनल टिममा, अब नेसनल टिमको एउटा पिलर हो उहाँ पनि डिफेन्स साइडमा, सेन्टर डिफेन्डर उहाँ, अनि उहाँ एउटा एक्सपिरियन्स पनि लामो एक्सपिरियन्स भइसकेको प्लेयर अहिले चाहिँ प्लेयर अहिले कमब्याक गर्नुभएको छ. हिजो उहाँकै गोल, उहाँले गरेको त्यो एटेम्पमा डिफ्लेक्ट भएको थियो, तर उहाँकै नाममा गोल दिएको छ अफिसियली, तर उहाँकै गोलमा हामी हिजो जितेका थियौँ.
0: ओके, अब तपाईँले हरेक खेल आफै पनि अभिरुचि राख्ने, खेल खेल्नुहुन्छ कि हुँदैन थाहा भएन, आइपिएलमा पनि तपाईँको निकै भनौँ न इन्ट्रेस्ट छ. आइपिएलको चाहिँ अब 4 टिम क्वालिफाई भइसकेको छ होइन, अब सुपर स्टेजमा क्वालिटिङ सुरु हुन्छ क्यारे भइ आइसकेको छ, आजदेखि हुन्छ क्यारे. तपाईँको टिम पऱ्यो कि परेन यसपालि आइपिएलमा?
1: म चाहिँ आरसिबीको अलिकति विराट कोहलीको चाहिँ पर्फर्मेन्सको भनौँ न जहिले पनि प्रेज गर्ने भएको हिसाबले आरसिबी र आज गुजरातको छ, अब आरसिबी जितोस्, उहाँहरू डिफेन्डिङ च्याम्पियन पनि हो यो सिजन.
0: तपाईँले मेरो त फेरि अब कुरा ठ्याक्कै मिलेन, म चाहिँ फेरि आरसिबी भनेपछि मेरो कट्टर दुश्मन पऱ्यो होइन, म त जिटी होइन गुजरात टाइटन्सलाई सपोर्ट गर्दैछु एनिवे है. त्यो पनि अब यसो रमाइलै हो, बेलुकातिर समय राम्रो मिल्छ नेपालमा अघि बिट्विन 7:30-10:11 हेर्न पाइन्छ. खैर राम्रै खेल, अन द डे जसले राम्रो खेल्ने जित्ने त भएन, नभए सबै 101 छन् क्यारे होइन. ज्यू ज्यू, तर यसपालिको सेन्सेसनल के भन्छ खेलाडी चाहिँ वैभव सूर्यवंशी होइन त? ओके, 15-16 वर्षको उमेरमा यो तहल्का मचाउँदाखेरि विराट कोहलीको एज नपुगे पनि के गर्ला नि यो खेलाडीले भन्ने जस्तो भइसकेको छ होइन त? जाँदा जाँदै तपाईँलाई एउटा प्रोजेक्ट दिइहालौँ, तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता हुँदै रहेछ 14-15 जेठ होइन. यो चाहिँ क्लाइम्बिङको पनि हो, किनभने नेपालले चाहिँ क्लाइम्बिङलाई प्रोत्साहन र प्रवर्धन गरेन भने अलि अनर्थ होला, किनभने नेपालमा भएको सगरमाथा अहिले चढिरहेका छन्, हाम्रा साथीभाइले चढेर मैले आज भर्खर इन्टरभ्यू गरेँ होइन, रेन्जर्सका भाइहरू आउनुभएको थियो भन्दाखेरि यो पनि अब भोलि पर्सिका सिरियस क्लाइम्बरहरू उत्पादन गर्ने एउटा गेम उज कम्पिटिसन जस्तो लाग्यो मलाई. त्यसलाई पनि यसो ध्यान पुऱ्याउनु होला, अर्को पटक आउँदाखेरि कसले जित्यो, के भयो, यसको नियम कानुन के रहेछ भनेर चाहिँ यसो हाइलाइट गरिदिनु होला है त. ओके, अब तपाईँ चियातिर लाग्नुहोस्, म चाहिँ एउटा मिठो गीत सुनाउँछु है. थ्याङ्क यू सो मच,
1: धन्यवाद,
0: नमस्कार नमस्कार। त यहाँ हुनुहुन्थ्यो प्रकाश तिमिल सेना, गौशालाबाट कुराकानी गर्दै चिया पसलबाट नै रिपोर्ट गर्दै हुनुहुन्थ्यो किनभने उहाँ चारैतिर जानुपर्ने हुन्छ। इन द मेन टाइम तपाईँलाई जोन सामलिङ राईको आवाजको गीत राखौँ, त्यसपछि हामी धनजङजीले कुराकानी गर्नुभएको छ। आज विशेष दिन भएको हुनाले त्यसले गर्दाखेरि त्यस्तो प्रदान डक्टर जगमान गुरुङसँग कुराकानी गर्नुभएको छ, अहिलेलाई गीत सुन्नुहोला।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सञ्जीव सिंह गाउँदैन त्यस गीतलाई. अब कुराकानीतर्फ लगौँ. प्रोफेसर डाक्टर जगमान गुरुङसँग कुराकानी गर्नुभएको छ धनचङजीले. आज उहाँले कुराकानी गर्दै हुन्छ गोसाइकुण्ड स्नान समाप्ति अहिले र साथसाथै मच्छ नारायणको मेलासँगै जेठ मासको बेलामा यी कुराहरू गर्दै हुनुहुन्छ.
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा. यो प्रस्तुता धनुजन गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ. दशहरा स्नान समाप्ति अर्थात् गोसाई कुण्डमा यो स्नान समाप्तिको विषयसँग केन्द्रित रहेर कुराकानी गर्दैछौ. दशमीको दिन यो विशेष रूपमा लिने गरिन्छ र थप यो विषयसँग केन्द्रित रहेर कुराकानी गर्नको लागि आज हामीसँग हुनुहुन्छ नेपाल ऋषि एवं प्राध्यापक डाक्टर जगमान गुरुङ. उहाँ संस्कृतविद पनि हुनुहुन्छ. उहाँलाई यो विषयसँग केन्द्र रहेर कुराकानी गर्नको लागि कार्यक्रममा स्वागत गरिहालौँ. डाक्टर साहब कार्यक्रममा स्वागत छ यहाँलाई. धेरै धेरै धन्यवाद छ समय दिनुभयो. अब यो हामीले क्यालेन्डरमा हेर्दाखेरि धेरै चाहिँ भनौँ न अब यो ज्योतिष शास्त्रसँग जोडिएका विषयहरू र हाम्रो जीवन हाम्रो पूर्वीय सभ्यतासँग जोडिएका विषयहरू धेरै उल्लेख हुन्छन्. कति कुराहरू थाहा पनि हुँदैन र यहाँले जुन यो दशहरा स्नान समाप्तिको कुरा गर्नुभयो र

नर्मा हामी जुन कुरा गर्दैछौँ त्यो अधिक ज्येष्ठ शुक्ल दशमी हो, अधिक मासको दशमी हो, तर नेपाल पञ्चाङ्ग निर्णय समितिले निर्णय गरेर प्रकाशित गरेको पञ्चाङ्गमा यो अधिक ज्येष्ठ शुक्ल दशमी अथवा 2083 जेठ 10 गते मङ्गलबारको जुन दशमी तिथि हो त्यसैलाई गङ्गा दशहरा समापन भनेर मानेको छ। र पञ्चाङ्ग निर्णय समितिले ज्योतिषको गणित गरेर धर्म साथीहरू संस्कृति विदहरू बसेर निर्णय गरेको हो। त्यस कारणले अधिक मासको ज्येष्ठ शुक्ल दशमी भए तापनि यसैलाई गङ्गा दशहरा मानेको। अब बर्खा लाग्न थाल्यो, बर्खा लाग्न थालेपछि सबै खेतीपातीमा लाग्छन्, त्यहाँ तीर्थ व्रत गर्ने कुरा त भएन। त्यस कारणले तीर्थ स्नान गरेपछि के हुन्छ त, तीर्थ भनेको के हो, तर ती पापादिकम यसमा सतीर्थ जहाँबाट मान्छेहरू आफ्नो जन्म जन्मान्तरको पापबाट तर्दछन् पार हुन्छन् त्यो तीर्थ हो भनेछ। तीर्थ स्नान गरेपछि शारीरिक रोग निको हुन्छ, मानसिक रोग निको हुन्छ, शक्ति प्राप्त हुन्छ, ऊर्जा प्राप्त हुन्छ। त्यस कारणले बर्खा लाग्नुभन्दा अगाडि अब जेठमा स्नान, जेठमा होइन गर्मी उखरमाउलो, अहिले कस्तो गर्मी छ, ऊ तराईतिर लु चल्न थाल्यो मान्छे, काठमाडौँमा त यस्तो चाहिँ गर्मी छ, त्यस कारणले जेठमा स्नान गर्ने। त्यो जेठमा स्नान गर्दाखेरि जुनसुकै तीर्थमा गएर स्नान गरे पनि हुन्छ, तर काठमाडौँको वरिपरि गङ्गामा ठुलो मेला लाग्छ गङ्गा दशहराको दिनमा। अब त्यसरी ठाउँ ठाउँमा अब त्यो ढोरपाटनको गङ्गा दशहरा, त्यहाँको चाहिँ उत्तर गङ्गाको जुन मेला अहिले ओझेलमा परेको छ, प्रचार प्रसार हुन सकेन, गोसाई कुण्डको चाहिँ प्रचार प्रसार भयो, गोसाई कुण्डको स्नान गङ्गा दशहराको दिनमा पनि स्नान हुन्छ, श्रावण शुक्ल पूर्णिमा पनि स्नान हुन्छ, तर दशहरामा भन्दा चाहिँ श्रावण शुक्ल पूर्णिमा बढी हुन्छ। किनभने गोसाई कुण्डको महिमा के हो, भगवान शिवले जगतको कल्याणको लागि कालकुट विष पियो, कालकुट विषले पनि भगवान शिव भनेर बाँकी राख्छ, अब पिएर चाहिँ पेटमा लैजाउँ आफू खत्तम, बाहिर ओकलम जगत खत्तम, निल्नु न ओकल्नु भयो, निल्नु न ओकल्नु भन्ने उखान कहाँबाट भयो, भगवान शिवको कालकुट विष पिएको बेलादेखि निल्नु न ओकल्नु भयो, घाँटीमा अड्काएर राख्यो, अनि विषले चाहिँ डामेको हुनाले घाँटी निलो भयो, भगवान नीलकण्ठ, नीलकण्ठ हिमालको फेदमा गोसाई कुण्ड, अनि विषले छटपटाएको महादेव त्यहाँ गएर चाहिँ नीलकण्ठ हिमालको फेदमा आफ्नो त्रिशूलले बचे पछि त्यहाँबाट चाहिँ त्रिशूल धारा तिनवटा पानीको धारा निस्केको छ, त्यसैको जल चाहिँ गोसाई कुण्ड, गोसाई भनेको जोगी, जोगी भनेको महादेवले चाहिँ पानी खाएर त्यो गोसाई कुण्डमा उत्तान परेर चाहिँ सुतेर रिल्याक्स गरेको थियो, त्यो हो। अब त्यसलाई गोसाई कुण्ड भनेर भन्छन्, त्यहाँका चाहिँ शेर्पाहरू तामाङहरूले घ्यो भन्छ, घ्यो भनेको पोखरी कुण्ड, अब नेपाल भाषा भाषीहरू नेवारहरूले सिलु तीर्थ भन्छ, सिलु भने के हो त शिवलुति, शिव भनेको शिवलुति भनेको स्थान, शिवको सि लुतेको लु सिलु, सिलु तीर्थमा स्नान गर्ने, यसको महत्त्व पापको प्राक्षालन गर्ने, शरीरको रोग निको बनाउने, अनि मानसिक चिन्तालाई निको बनाउने शुभारम्भको समय त्यो हो। अब त्यसमा अर्को कुरो के थपिन्छ भन्दाखेरि, वैशाख शुक्ल पूर्णिमाको मध्याहमा लुम्बिनीमा भगवान बुद्ध जन्मनु भयो, वैशाख शुक्ल पूर्णिमाकै दिनमा गोर्खामा गोरखनाथ जन्मनु भयो, र ज्येष्ठ शुक्ल दशमीको दिनमा गुरु रिम्पोछे बज्रगुरु पद्म सम्भव जन्मनु भयो। त्यहाँ जेठको शुक्ल पक्षको दशमी तिथि बज्रगुरु पद्म सम्भव जयन्ती, त बज्रगुरु पद्म सम्भव त नेपालमा त जन्मनु भएन, अन्त उडियानामा जन्मनु भयो, उडियाना भनेको अहिलेको भारतको पश्चिम उत्तर अहिलेको पेशावर उडियाना जन्म, उडियानाका चाहिँ राजा इन्द्रभूतिका छोरा पद्म सम्भव उहाँ जन्मेको, त्यहाँ एउटा सरोवर छ ताल कमलको फुलमा चाहिँ उहाँ जन्मनु भयो, अनि उडियानामा जन्मेका बज्रगुरु, अनि दक्षिण भारतको आन्ध्र प्रदेशको धान्य कटक श्रीशैलम जहाँ मल्लिकार्जुन शिव विराजमान हुनुभएको, स्वयं पार्वतीले स्थापना गरेको मल्लिकार्जुन शिव स्थापना भएको आन्ध्र प्रदेशको धान्य कटक श्रीशैलम, अब त्यसलाई लामा भाषामा डेबुङ पल्की री भनेछ, डेबुङ भनेको धान्य कटक, पल्की री भने श्रीशैलममा साधना गरेर बज्रयानमा चाहिँ सिद्धि प्राप्त गरेर उहाँ बज्र गुरु कहलाउनु भयो, अनि धान्य कटक श्रीशैलम डेबुङ पल्की रीबाट बिहारको नालन्दा महाविहारमा आउनुभयो, नालन्दा महाविहारबाट भगतिन्द्रको करवीर मसान घाटमा साधना गर्नुभयो, साखु बज्र जोगिनीमा साधना गर्नुभयो, खटाङको हलेसी गुफामा साधना गर्नुभयो, त्यसलाई लामा भाषा मारतिक मारलाई विजय गर्नुभयो, डागिनीहरूले बस पारेर भोट देशमा गएर चाहिँ बुद्ध धर्मको प्रचार प्रसार गर्नुभयो, अनि बज्र गुरु पद्म सम्भव, अनि गुरु रिम्पोछे साङ्गे निपा भनेको दोस्रा बुद्ध त्रिसुम साङ्गे त्रिकाल बुद्धको रूपमा मानिन्छ, अनि छिरुङ देवचनको पालामा तिब्बत जानुभयो, त्यहाँ गुम्बा बनाउने सामे गुम्बा बनाउन लाग, तर दिनभरि मान्छेले बनाउने राति भूतहरूले भत्काइदिने, त्यसको विघ्न शान्तिको लागि बज्रगुरु पद्म सम्मानले उप

0: lo mustango, lo kagar gumba bananubu, lo kagar gumba banaji, bigna sandi ora, tibotko same gumba banai jakale, al bisoga, lama badi, bodo garamo poilo gumba, mustango lo kagar gumba. Kes was a ferry, bazar guru padma sama vili, bobishego lagi, banara tantri, upakaran aru, torje purva, bazara kilaru, ganti aru, garmi pustagaru, guptara hagos, guptara teles, and nidi tirta, tierne, tier, banaga nidi, ne, manago gupa. The nidi tirta, but is subbanda poil. Tierne Tango Lobo Kagar, Lo Kagar, Poil Niditirta, the Nepal Vilay Goro Gokura, Avayata Lama Gokura, a Tesbati, Guru Haruku, Puret, Poji, every good Pema, Urieni Pema, Chonjini Guru, Lama Vasama, Urien Pema, Chugne Banu, Urien Banu Udianako, Pema Banako, Kamango Pulvata, Chugne, some, Zanmek, Sanskrit, Padma Sambava, Yasma Pema Chugne, Urien Pema Chugne, Banza Lama Vasa, Poji, every good Pema, Guru Good Pema, Urieni Pema. चौंजीने गुरु बनेगा सं देखाने गुरु हरले दशहरा को दिन मा मानेगो जस्ते शुक्ला दशमी को दिन मा क्या करता बने नौमी को राती ग्यावरी आरु अपने अपनो साई पाई परेगो फलामा माचा मारने जाने जाल खेलेरा अने असला माचा समावनी अने लोहरो मा जय बेरेडा भुडी नफालेगो लोहरो माचा सिंगने ल्यावने लोहरो अवधे माचा लेजे सक्या पजे घर सुद्ध अने एउटा डबा काम कासको डबा टका फकम अब अहिले चाहिँ प्रास खेरा बि भन्छ कासको ठूलो जान खाने डबा काम अने चामलको पिठो रेलेर त्यसको रुलु भने एउटा वनस्पति हुन्छ माथि लेकमा अने ग्यावरी त्यो चाहिँ नि डबक लिएर प्रत्येक आफ्नो हेदो भनेको यजमानको घरमा आएर अनि त्यहाँ सिकुवा एउटा गाह्रो हुन्थ्यो छौँ भनेको सिकुवा छौँ गाह्रो अहिले त छौँ गाह्रो सारा पनि भत्काइदियो त्यहाँ स्याकु ओढेर बसेर उसले पिए पठ अनुव्रत
1: भन्नुभएको दशहराको दिनमा जुन आज हामीले कुराकानी गरिरहेका छौँ होइन अधिक मास त्यसमा पनि होइन योसँग जोडिएको विषय पनि यो पनि परेको छ होइन त नि डाक्टर साहब
0: यो पनि मुख्य विषय यो भन्दाखेरि यसमा गङ्गा दशहरा भने त हिन्दू मत भयो अब उर्किने पेमा सुक्ने भनेको लामो को कुरा भयो बोनवादीहरूको कुरो के छ त यहाँ त हिन्दू पनि जोरियो लामा पनि जोरियो बोन पनि जोरियो अनि घ्याब्रीले कस्तो पे पढ्छ भन्दाखेरि अब कृषि कर्म गर्दाखेरि कुटो कोदालोको टुप्पोले पनि किरा फटेर मर्न सक्छ किरा फटेर मर्न सक्छ नि त जानी नजानिकन त्यस कारणले कुडी छजी स्याब करे छजी स्याब खोली छजी स्याब भने कुटी भनेको कुटोको टुप्पोले फेला पारेको करे भनेको हाँसीले फेला पारेको फली भनेको हलोको फलीले फेला पारेर कुनै किताब फरेर जीव जन्तु मरेको छ भने त्यो जीव हत्या गरेको चाहिँ शान्ति होस् भनेर त्यो भित्तामा यता संस्कृत भाषामा अभिषेक भन्यो लामा भाषामा ठुइसोल भन्यो अब गुरुङ भाषामा छुपुरुवा भन्यो त्यो चाहिँ नै पिठोको पाँदीले भित्तामा त्यो सिगोको गाह्रो छ गाह्रोमा छ्याकिदिने छ्याकिदिएपछि रजसल राम्रोसँग नबारेको हुने शुद्ध अब चाहिँ मान्छे मरेको जुटन राम्रोसँग नबारेको हुने शुद्ध अब किरा फट्याएर मारेको जानी नजानेकन जीव हत्या गरेको पनि शुद्ध घाँसका बोटहरू सार्ने सर्छ भन्यो किनभने अब त्यो बोट बिरुवाको चाहिँ चैतमा चाहिँ सारेर सर्छ र सर्ने अब किनभने यो जमिनको आर्द्रता बढिसक्यो दशहराको दिनदेखि आर्द्रता बढिसक्यो पानी पनि पर्छ त्यस कारणले बोट बिरुवा डाले घाँसका बोट बिरुवाहरू फलफुलका बिरुवाहरू सार्यो भने सर्छ भन्ने मान्यता छ त्यसपछि दशहराको दिनमा गिठा खाने गिठा भनेको त एउटा चितु रेसा पदार्थ हो त्यो पनि बिख हो त्यतिकै खाना हुन्न त्यसलाई तासेर चाना चाना भँगाएर खरानीमा पकाउनु पर्छ अनि खरानी पखालेर खाएपछि त्यो कृमि आन्द्राको चाहिँ कृमिहरू किटाणुहरू त्यसले सफा गर्छ खरानी पनि खान्छ किन भनेदेखि मानिसको शरीरमा जस्तो कपालहरू रौँहरू आन्द्रामा बेरिएर बस्यो भने घाउ खटेर अर्बुद रोग हुन्छ क्यान्सर हुन्छ अब यो गिठा भन्ने हुन्छ अर्को अर्को चाहिँ भ्याकुर भन्ने हुन्छ भ्याकुर चाहिँ रेसा पदार्थ त्यसमा भ्याकुर भन्दा गिठा अमिलो कुरो खाएपछि त्यसले चाहिँ अहिलेको सुगर पनि शान्त गर्छ त्यसको रेसाले ती आन्द्राका त्यो रौँहरू पनि कोतारेर चाहिँ लग्यो खरानी खाएको छ त्यहाँ त्यसपछि दशहराको भोलिपल्टदेखि तरुल खान्न पाइँदैन गिठा भ्याकुर खान्न पाइँदैन त्यो वन संरक्षण अर्को सालको लागि पनि चाहियो सबै अहिले यही साल चाहिँ अब त्यसपछि टुसा पलाउन थाल्छ फेरि त्यहाँले एउटा बार लगाइदिएको छ यो वन महोत्सव हो गुरुङहरूको वन संरक्षण हो वनस्पति संरक्षण हो हिन्दू धर्मसँग पनि यतिकै सम्बन्ध लामावादी बौद्ध धर्मसँग पनि सम्बन्ध बौनवादीहरूसँग पनि यो सम्बन्ध ज्येष्ठ शुक्ल दशमी
2: यहाँ थियो डाक्टर जगमान प्रोफेसर जगमान गुरुङ भनेर भनौँ र गङ्गा दशहरा व्रत र गोसाइकुण्ड स्नान सम्बन्धी जानकारी डिटेलमा भित्रभित्रै पाठो भनिदिनुभयो, यहाँलाई धेरै धन्यवाद छ। अब आजको यो बसामा हामी समीक्षातर्फ लागिहालौँ, त्यसपछि बाँकी भएको समयमा हामी एउटा गीत सुनाउँ है त। हाइलाई दैनिक समीक्षा प्रस्तुत गर्नुहुन्छ भीमात्रेजी।
3: नमस्कार, दैनिक समीक्षा लिएर भीमात्रे उपस्थित भएको छ। आज मिति 2083 साल जेठ 12 गते मंगलबार, अधिक ज्येष्ठ शुक्ल पक्ष दशमी तिथि, नेपाल सम्बत 1146, तदनुसार 26 मई 2026। शुरू गरौं कान्तिपुर दैनिकको खबरबाट। डेढ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भनेको आटामै, 39% आयकर र अन्य डेढ दर्जन भन्दा बढी कर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून, सार्वजनिक ऋण बढेको बढी, सरकारी ढुकुटी पनि हरेक वर्ष घाटामा। यो हाइलाइट सहितको खबर छापेको छ योग्य बन्जाडीको भाइलाइनमा। सरकारले डेढ दर्जन बढी प्रकारका कर असुली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ। सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून छ। आयमा 39% कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन, औषधि र छुट दिइएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्यवृद्धि कर लाग्ने गरेको छ। हाल संघीय सरकारले व्यक्तिगत एवं संस्थागत आयकर, मूल्यवृद्धि कर, बन्छार महसुल, अन्तशुल्क संकलन गर्दै आएको छ। यसै गरी सेवा र वस्तु उपभोगका आधारमा कर र गैर कर गरी वैदेशिक रोजगारमा सेवा कर, शिक्षा सेवा कर, पूर्वाधार विकास कर, सड़क मर्मत सुधार कर, प्रदूषण नियन्त्रण कर, टेलिफोन सेवा शुल्क, विलासिता शुल्क, डिजिटल सेवा कर, क्यासिनो रोयल्टी, सिनेमा विकास कर, स्वास्थ्य जोखिम कर, हरित कर, सड़क निर्माण दस्तर लगायत शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ। यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको कर पनि जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै हुन्छ। व्यक्तिगत आयकरको दरमा मात्र होइन, अर्थतन्त्रमा राजस्वको हिस्साका हिसाबले पनि नेपाल दक्षिण एसियामा सबभन्दा धेरै कर उठाउने मुलुक बनेको छ। कर प्रशासनका जानकारी एवं पूर्व सचिव लक्ष्मण हरियालले भन्नुभयो, नेपालमा करका प्रकार धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ, करको दर पनि घटाउनुपर्छ। अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा करिब 19% छ। नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार घटेको छैन, जिडिपीको वास्तविक गणना भएको छैन, राजस्व प्रणालीमा सुधार नभएसम्म राजस्व अहिलेको भन्दा बढी उठ्ने सम्भावना छैन, हरियालले भन्नुभयो। नेपालको अन्तर्राष्ट्रिय व्यापारमा करिब 90% आयात हुँदा भन्सार शुल्कसँगै मूल्यवृद्धि कर र वस्तु हेरी अन्तशुल्क लाग्ने हुँदा वस्तुको मूल्य महँगिने गरेको छ। आयकरमा दक्षिण एसियामै उच्च कर बुझाउँदै आएका नेपालीले पाउने सेवा सुविधा अत्यन्त न्यून मात्र नभएको छ। देउबा दम्पति विरुद्धको पक्राउ पूर्जी बदर रेड नोटिस पनि फेरि अस्वीकार शीर्षक राखेर कान्तिपुरले अर्को खबर पनि छापेको छ। दुर्गा दुलाल र मातृका दाहालको बाइलाइनमा सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउबा र पत्नी पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउबालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउबा दम्पति विरुद्ध कागजात नभएको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 चैतमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउबाका तर्फबाट 1 जेठमा रिट दायर गरिएको थियो। सर्वोच्चले यो पक्राउ पूर्जी स्वत निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनु पूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिइएको अनुमति स्वत निष्क्रिय हुने देखियो। सर्वोच्चले भनेको छ, विशेष अदालतबाट अनुमति लिनुपर्नेमा त्यो भएको नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ। सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन गर्न भनेको 18 वैशाखको नेपाल राजपत्रमा प्रकाशित अध्यादेशले सो ऐनको दफा 22 उपदफा 9(2) प्रतिबन्धात्मक वाक्यांश थप गरी विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्नेछ भन्ने व्यवस्था रहेको आदेशमा भनिएको छ। हाल विभागले गरेको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको भन्दै सर्वोच्चले भनेको छ, निवेदकलाई विशेष अदालतबाट पक्राउ पूर्जी जारी गर्न आधार र कारण खोली सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट माग भएको र विशेष अदालतबाट तदनुरूप अनुमति प्रदान भएको पनि अवलोकन गरिएको अनुसन्धान मिसिलबाट देखिएन। सर्वोच्चले पक्राउ पूर्जीको विधि र ढाँचा नै नमिलेको पनि भनेको छ। पक्राउ पूर्जी जारी गर्न अनुमति माग गर्ने र प्रदान गर्ने कार्यमा प्रचलित कानूनको प्रक्रिया अवलम्बन भएको देखिन नआएको आदेशमा उल्लेख छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति माग गर्दा र काठमाडौँ जिल्ला अदालतबाट तदनुरूपको अनुमति प्रदान गर्दा आधार र कारण खुलाएको नदेखि लेखिएको पनि सर्वोच्चले जनाएको छ। यो खबर कान्तिपुरले आज फ्रन्ट पेजमा छापेको छ। गोर्खापत्र दैनिकले मन्त्री परिषद निर्णय सहकारी व्यतिथि जाँचबुक प्रतिवेदन सार्वजनिक गरिने शीर्षक राखेर खबर छापेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको महानिर्देशकमा मुकेश डङ्गोल नियुक्त हुनुभएको छ। सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंह दरबारमा बसेको मन्त्री परिषद बैठकले डङ्गोललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उहाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुनुहुन्छ। सरकारले नेपाल चीन जोड्ने चिलिमे केरुङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ। अनि मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्दै उहाँले सरकारका प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले समय आएपछि भारतको विदेश भ्रमणको सन्दर्भ र राष्ट्रिय स्वतन्त्रता पूर्वी पहाडमा बाँदर आतंक खाद्य संकटको जोखिम बढ्दो शीर्षक राखेर गोर्खापत्रले अर्को खबर पनि छापेको छ। सचिन पोखरेलको बाइलाइनमा इटहरी डेडलाइनको खबर हो यो। कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढेको छ। पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा परेका छन्। विशेष गरी ताप्लेजुङ भोजपुर खोटाङ सङ्खुवासभा संकट हुन सक्ने स्थानीय बासिन्दाको भनाइ छ। स्थानीय किसानका अनुसार मकै कोदो गहुँ आलु फलफुल तथा तरकारी खेतीमा सबभन्दा बढी क्षति पुगेको छ। कृषि उपज बाँदर र अन्य जंगली जनावरले खाँदा अन्नबालीको अभाव हुँदै गए पनि त्यसको तथ्याङ्कीय लेखाजोखा भने गरिएको छैन। बाँदरको समस्या गाउँदेखि संघीय संसदमा चर्चामा आए पनि समाधानको कुनै सूत्र भने फेला पारेको छैन। कुनै बेला खाद्यान्न निर्यात गर्ने मुलुक अहिले आयात गर्ने मुलुक भएको छ। प्राय प्रत्येक दिन बिहानदेखि बेलुकासम्म खेतीबारी कुरेर बस्नुपर्दा बालबालिकाको पढाइ दैनिक मजदुरी र अरू काम समेत प्रभावित भएको छ। कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालै पालो खेतबारीमा बस्न बाध्य छन्। धनकुटाको महालक्ष्मी नगरपालिका छका एक किसानले एक सिजनको दुःखले लगाएको मकै एकै दिनमा बाँदरले सखा पारिदिन्छ भन्दै थालेका छन्। यो खबर गोर्खापत्रले फ्रन्ट पेजमा छापेको छ। नागरिक दैनिकले आकर्षक नीति कार्यक्रम फितलो कार्यान्वयन प्रदेश सरकारको कार्यक्रममा यो कोशी प्रदेश को कार्यक्रममा कार्यान्वयनको आशंका मधेसमा सरकार विस्तार नहुँदा विलम्ब परेको छ। बागमतीमा नवप्रवर्धन मार्फत रोजगारी सिर्जनाको योजना ल्याइएको छ। गण्डकीमा दोहोरिरहने तर कार्यान्वयन नहुने थुप्रै कार्यक्रम परेको छ। त्यस्तै लुम्बिनीको प्राथमिकतामा समृद्धि परेको छ। कर्णाली लोकप्रियतामै सीमित भएको छ अनि सुदूरपश्चिम प्राथमिकताकै योजना ओझेलमा परेका छन्। यो सबै समीक्षा गरेर प्रदेश सरकारको नीति कार्यक्रमको विषयमा नागरिकले फ्रन्ट पेजमा खबर छापेको छ। 30,000 बढीको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा नागरिकले अर्को खबर छापेको छ। भुवन शर्माको बाइलाइनमा सम्पत्ति छानबिन आयोगले पहिलो चरणमा आर्थिक वर्ष 2062-63 सालदेखि 81-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरणको संकलन तथा छानबिनको काम थालेको छ। यो अवधिमा सार्वजनिक जिम्मेवारीमा रहेका 30,000 भन्दा बढी व्यक्तिको सम्पत्ति विधिवत रूपमा केलाउन आयोगले हिजोदेखि काम थालेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले यो आयोगका लागि 38 कर्मचारी खटाएको छ। आयोगको नेतृत्व जङ्गबहादुर डाङ्गीले गर्दै हुनुहुन्छ। उहाँ ऊर्जा तथा जलस्रोत मन्त्रालयहरूका परिवारको सम्पत्ति छानबिन गर्नेछ। आयोगले सहसचिव र त्यसभन्दा माथिल्लो तहका सबै कर्मचारीको सम्पत्ति छानबिन गर्दैछ। कार्यालय प्रमुख भएका उपसचिव र त्यसभन्दा मुनिका कर्मचारीहरूको पनि सम्पत्ति छानबिन हुने भएको छ। तराईमा उखरमाउलो गर्मीले जनजीवन प्रभावित शीर्षक राखेर सुभद्रा दितालको बाइलाइनमा अर्को खबर पनि आज नागरिक दैनिकले फ्रन्ट पेजमा छापेको छ। नेपाल समाचार पत्रले कर्मचारीको तलब 25% बढ्ने संकेत, राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउने योजनासहित तलब बढाउने तयारी शीर्षक राखेर खबर छापेको छ। त्रिवेणीको अतिक्रमित जग्गा प्रकरण 17 संघ संगठन मध्ये 9 जवाफ दिए, 8 दिएनन् शीर्षक राखेर अर्को खबर पनि छापेको छ। क्यान्सरका बिरामी औषधि अभावको पीडामा अस्थायी आयातले टर्यो तत्कालको संकट शीर्षक राखेर अर्को खबर पनि छापेको छ। बङ्गलादेशबाट क्यान्सरको औषधि ल्याउन थालिएको छ। नयाँ पत्रिका दैनिकले फेरिदै सिंहदरबार बदलिँदै कार्यशैली शीर्षकमा खबर छापेको छ। उही र उस्तै राजनैतिक पात्र घुमि फिरी आउने प्रशासनिक केन्द्र सिंहदरबारमा नयाँ शक्तिशाली सरकारको प्रवेशसँगै प्रशासनिक परिदृश्य समेत बदलिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको हो सरकार गठनको पहिलो दिन 13 चैतमा बसेको मन्त्री परिषद बैठकले शासकीय सुधार सम्बन्धी 100 कार्यसूची स्वीकृत गरेको थियो। यही कार्यसूचीको दिशामा सरकारले प्रशासनिक हस्तक्षेप अघि बढाएको थियो। अहिले सिंहदरबारमा ट्रेड युनियनका बोर्ड देखिँदैनन्। सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले यही 20 वैशाखमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको थियो। अध्यादेशले कर्मचारी ट्रेड युनियनहरूको वैधानिक अस्तित्व समाप्त गरिदियो। यो निर्णयका आधारमा 23 वैशाखमा श्रम तथा व्यवसाय जनसुरक्षा विभागले राष्ट्रिय स्तरका विभिन्न 12 ट्रेड युनियन खारेज गरिदियो। त्यसको अघिल्लो दिन सरकारले मन्त्रालय निकाय तथा कार्यालयबाट ट्रेड युनियनका विभागीय समितिका भवन तथा कोठा खाली गर्न र सवारी साधन लगायतका अन्य सेवा सुविधा समेत फिर्ता गरी ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउन निर्देशन नै दिएको थियो। यसको असर स्वरूप अहिले सिंहदरबारबाट ट्रेड युनियन विस्थापित भएका छन्। राजनीतिक आडमा विगतमा सरकारी काममा अस्वाभाविक हस्तक्षेप गर्ने ट्रेड युनियनहरू र विशेषाधिकार लिएर सांगठनिक गतिविधि गर्ने तीनका पदाधिकारीहरूको अनावश्यक दबाव हटेर गएको छ। ट्रेड युनियन खारेज गरेर बोर्ड हटाइएको छ, मन्त्रालय घटेको छ, प्रक्रियागत झन्झट र समयबद्ध छिटो छरितो निर्णय हुन थालेको छ, गुनासो सुनवाई प्रभावकारी बनाइँदैछ, अनावश्यक गोष्ठी र होटल कार्यक्रम रोकिएका छन्, पहुँचको आधारमा अड्डा जमाएका कर्मचारीको विस्थापन गरिएको छ, कानून विपरीत सुविधा लिने कर्मचारीको गाडी खोसिएको छ, समय पालनामा कडाई गरिएको छ, कानून सुधारका आक्रामक प्रयास भएको छ, दलाल र बिचौलियालाई पहुँच निषेध गरिएको र अनियमितताको छनक खास नदेखिएको खबर आज नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। नयाँ पत्रिकाले नै सुकुम्बासी बस्ती हटाइएपछिको थापाथलीको दृश्यको एउटा फोटो पनि फ्रन्ट पेजमा छापेको छ। कानुन बनाउँदा अब नागरिकको पनि सुझाव शीर्षकमा नयाँ पत्रिकाले नै अर्को एउटा खबर पनि छापेको छ। प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षक राखेर हिमालय टाइम्सले आज मुख्य खबर बनाएको छ। अनि कूटनीतिक चिसोपनाबीच रवि भारत भ्रमणमा जाँदै शीर्षकमा अर्को खबर पनि छापेको छ। हवस् त विभिन्न पत्र पत्रिकामा छापिएका केही खबर र शीर्षकसँगै आजका लागि पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
2: बेबीजीलाई पनि धेरै धन्यवाद छ। समय अब अलिकति बाँकी भयो, त्यसले गर्दाखेरि जाँदा जाँदै एउटा गीत सुनाऊ यहाँलाई। अरिजित सिंहको आवाजको गीत राख्दै म पनि बिदाको आज्ञा चाहन्छु। बिपेश गोर्खालीको फेसबुक हेर्नुहोला, विभिन्न नयाँ नयाँ फोटोहरू छन्। हिमाल चढाएका हाम्रा साथीभाइको फोटोहरू यहाँले हेर्न पाउनुहुन्छ, अरू धेरै एक्टिभिटिजहरू हाम्रो पल्टिङ एक्टिभिटिज हेर्न पाउनुहुन्छ। हस्त मलाई बिदा दिनुहोस्। नमस्ते। हेभ अ ग्रेट डे। फेरि भोलि भेटौँ। बाई बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: प्रधानमन्त्री खोज्दै आज पनि सदनमा विरोध जनाएका छन्। प्रतिनिधि सभामा आकस्मिक समय शून्य समय विशेष समय सकेर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरेका हुन्। त्यसपछि सभामुखले बोल्न समय दिनुभएको थियो। त्यसक्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताएका हुन्। एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको भन्दै आक्रोश पोख्नु भएको छ।
4: प्रधानमन्त्रीले यो सदनमा आउनु पर्दछ, यो सदनमा आएर चाहिँ जवाब दिनुपर्दछ भन्ने हाम्रो कुरा हो। म भन्न चाहन्छु, प्रधानमन्त्री किन सदनलाई यो ढङ्गले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ र खोपीको देउता बन्दै बन्दै हुन्छ? म सोध्न चाहन्छु, सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गरेको हो, घन्टी बजाएर पूजा गर्दै हो, के गर्नु? के बालेन्द्रतन्त्र चाहिँ स्थापना गर्न खोजिएको, लोकतन्त्रको चिर हरण गरेर बालेन्द्रतन्त्र स्थापना गर्न खोजिएको हो, संविधानको चिर हरण गरेर कुनै बालेन्द्रतन्त्र स्थापना गर्न खोजिएको? आज यी प्रश्नहरू गम्भीर रूपमा उठिरहेका छन्। त्यसकारण प्रधानमन्त्री बालेन्द्र शाहले यो सदनमा आएर यी गम्भीर प्रश्नका, नेपाली जनताका प्रश्न र यी समस्याहरूको जवाब दिनुपर्छ, हामी त्यो चाहन्छौँ। त्यसो भएको हुनाले प्रधानमन्त्री यो ठाउँमा नआइकन यो सभाको कार्यवाही अगाडि बढ्न सक्दैन।
3: विपक्षी दलको अवरोधका बीच बैठक अगाडि बढाएका सभामुख टोल प्रसाद अर्यालले हो हल्ला चर्को सुनिँदै गएपछि बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। प्रधानमन्त्री संसदमा उपस्थिति हुनुपर्ने भन्दै विपक्षीहरूले अवरोध गरेपछि सभामुख टोल प्रसाद अर्यालले प्रधानमन्त्री संसदमा आउने बारे संवाद भइरहेको भन्दै संसदलाई जानकारी गराउनु भएको छ।
5: सम्मान्य प्रधानमन्त्रीज्यूले यहाँहरूले राख्नु भएको जिज्ञासा र यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। त्यस कारणले छिट्टै सम्मान्य प्रधानमन्त्रीज्यूले सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा सार्वभौम सबै सांसदहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास छ। सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद भइरहेको छ।
3: पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भनेको विषय संसदमा पनि उठेको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल,
6: देशका एकजना स्थापित पत्रकारलाई सरकारले गिरफ्तार गर्दैछ रे भन्ने समाचारले बजार लियो, समाचार लेखेको आधारमा पत्रकारलाई आतंकित गर्ने जुन अहिले प्रवृत्ति देखिएको छ, यसले आम सञ्चार माध्यममा एउटा संशय पैदा भएको छ। सरकारका राम्रा कामको बखान गर्ने र जनतामा, नागरिकमा पुर्याउने आम सञ्चार माध्यमले सरकारलाई खबरदारी गर्न लोकतन्त्रमा सरकारका कमी कमजोरीका पनि समाचारहरू लेख्न सक्छन्। त्यसकारणले पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा जुन स्तरको आतंक सृजना गरिएको छ, यसले आम सञ्चार माध्यममा एउटा नकारात्मक सन्देश गएको छ। पत्रकारले लेखेका समाचारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल मार्फत काम गर्नुपर्नेमा राज्यको शक्तिको दुरुपयोग नहोस् भन्ने कुरा हाम्रो दल माग गर्दछ।
3: राप्रपाले संविधान संशोधन बहस पत्रको मस्यौदामा धर्मनिरपेक्षता, संवैधानिक राजस्वस्था र प्रदेश खारेजीको विषय प्रारम्भिक रूपमा नदेखिएको भन्दै आपत्ति जनाएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक खुशबु ओली,
7: संविधान संशोधनको कार्यदलले बहस पत्रको मस्यौदा तयार पार्दैछ, छलफलका प्रारम्भिक विषयमा धर्मनिरपेक्षता, संवैधानिक राजसंस्था, प्रदेश खारेजीका विषय देखिँदैनन्। जनताका सुझावहरू मागिएका छन्, हामी पनि त्यो कार्यदलमा छौँ। हामीले दिएका सुझावहरू अहिले प्रारम्भिक सूचीमा देखिएका छैनन्। म सरकार र यो दललाई सोध्न चाहन्छु, तपाईँहरूको जनताको क्याटेगोरीमा यो देश चाहिँ वैदिक हिन्दू बौद्ध सहितको सनातन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने आम नागरिकहरू जनता हुन् कि होइनन्? म तपाईँहरूलाई सोध्न चाहन्छु, अभिभावकको रूपमा राजसंस्था, संवैधानिक राजसंस्था चाहिन्छ भन्ने नागरिकहरू तपाईँहरूको जनता हुन् कि होइनन्? म सरकारलाई स्पष्ट रूपमा सचेत गराउन चाहन्छु, यदि संविधान संशोधनको अन्तिम मसौदासम्म यी विषयहरूलाई गम्भीर रूपमा समेटिएन भने देशभरिका सनातन धर्म मान्ने नागरिकहरू, राष्ट्र पहिचानको रक्षामा उभिने शक्तिहरू, राजसंस्था चाहनेहरूले अन्तिम र निर्णायक लडाई लड्नु पर्नेछ।
3: बर्ड फ्लूको संक्रमण पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। वडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएको हो। अहिले ती क्षेत्रका पंक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र पारिएको नगरपालिकाले जनाएको छ। रोग फैलन नदिन नगरपालिकाले पक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाडीको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्ने परेमा अनिवार्य नै संक्रमण गर्नुपर्ने नियम लागू गरिएको छ। एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा नजान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटपाथ प्रयोग गर्न निर्देशन दिइएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नि सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरू पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन

आदर्शलाई कार्यक्रम स्वर्णिम संगमको बसाईको उछान मैले गायिका बबिना भट्टराईको स्वर संगीत र एउटा गीत राखे कति मिठो भूल गरेछु तिमी छेउ आउँदा र यसै गीतबाट आज मैले कार्यक्रम स्वर्णिम संगमको आजको यो बसाईको उठान गरिसकेछु र भोलिको स्वर्णिम संगममा चाहिँ म गायिका बबिना भट्टराईसित कुराकानी गर्नेछु र उहाँका नयाँ गीतहरू नयाँ एल्बमको बारेमा पनि चर्चा परिचर्चा गर्नेछु र आजलाई भने मैले यहाँहरूलाई अग्रिम जानकारी गराउँदै यो गीत अर्थात् बबिना भट्टराईको स्वरमा रहेको गीतबाट कार्यक्रमको उठान गरिसकेको छु।

अब लागु श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल जेठ 12 गते दशमी तिथि मङ्गलबार, नेपाल सम्बत 1146 तदनुसार आज पनि मे महिनाको 26 तारिक सन् 2026 र मौसमको पनि कुरा गरौँ श्रोताहरू। आज नेपालमा मौसमको कुरा गर्नुपर्दा देशका केही भागहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा आज सूर्योदय बिहान 5:10 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भारे आज 6:51 जाँदा हुँदैछ र आजबाट समुद्र सतहबाट 4,350 मिटर उचाइमा रहेको गोसाई कुण्डमा स्नान गर्ने समय चाहिँ सकिएको छ। यो जानकारी पश्चात श्रोताहरू एउटा गीत राख्न चाहन्छु, खेमराज गुरुङले लयबद्ध गर्नुभयो गीत सुमित खड्का र अन्जु गौतमको स्वरमा, गायिका अन्जु गौतम र सुमित खड्काको स्वरमा रहेको कोशीको तीरमा माझी दाई।

अन्जु गौतम र सुमित खड्काको शर्मा राईको यो लोकगीत राखेँ मैले, दुखीको मुटु खै कहाँ भेटौँ। खेमराज गुरुङले लय बद्ध गर्नुभएको गीत थियो र गीत पश्चात अनि श्रोताहरू आजको बसाइको बारेमा जानकारी दिने बेला भइसकेछ। र आज भने घरदेश र अनि परदेशलाई जोड्ने दिन, अर्थात् मङ्गलबारको स्वर्णिम सङ्गम घरदेश र परदेशलाई जोड्ने दिन हो। कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट र यसको लागि हामीलाई आवश्यक पर्ने हुन्छ। तपाईँ आदरणीय श्रोताहरू, जति पनि श्रोताहरू यति बेला नेपालभन्दा बाहिर बसेर हामीलाई सुन्दै हुनुहुन्छ भने यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ। र तपाईँले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म स्टुडियोको टेलिफोन मार्फत जोडिनेछु र घर गाउँको हाल खबर सारा विश्वभरिका श्रोतासम्म पुर्याउनेछौँ कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। र यति बेला भने विमला मोक्तान दिदीले एउटा नम्बर दिनुभएको छ। तुलसीजी नमस्कार, म तपाईँलाई सुन्दै आज भने केही दिनको छुट्टी मनाउनको लागि साइमन सरसँगै यतिखेर उहाँ ड्राइभिङ गर्दैछु, हामी चाहिँ वेल्सतिर लाग्यौँ भनेर एउटा नम्बर दिनुभएको छ। त्यो नम्बरमा फोन डायल गर्ने नै छु र यहाँले पनि मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ। र कार्यक्रम स्वर्णिम सङ्गम चाहिँ यतिखेर गायिका मन्जु थापा अहिले अस्ट्रेलियाबाट सुन्दैछु भनेर लेख्नु भएको छ। अहिलेलाई भने म सुरेन्द्र राणाले लेख्नु भएको राम थापाले सङ्गीतबद्ध गर्नुभएको एउटा गीत राखिहाल्छु मन्जु थापाको स्वरमा। र गीत पश्चात भने टेलिफोन नम्बरहरूमा म फोन डायल गर्नेछु। अहिलेलाई भने गायिका मन्जु थापाको स्वरमा रहेको यो गीत यहाँहरूमा आज राखिहाल्छु।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर श्रोताहरू, हल्लाहरू, यो गीत राखेँ मैले यहाँहरू माझमा। इस्माल दासको स्वरमा गीत लेख्नु भएको थियो नूतन भूषाल, जो अहिले इजरायलमा हुनुहुन्छ, र सङ्गीत रहेको थियो सङ्गीतकार सुनिल मास्केको। र यो गीत पश्चात बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र मलाई विमला मोक्तान दिदीले एउटा नम्बर दिनुभएको थियो, उहाँ चाहिँ आज वेल्सतिर जाँदैछु बेबेस गोर्खा रेडियो सुनेर बसिरहेको छ, साथ दिइरहेको छ अन द वे गाडीमा पनि भनेर लेख्नु भएको छ। र उहाँले चाहिँ कपिलजीको नम्बर दिनुभएको थियो, उहाँ चाहिँ यो विशेष गरी यो जनावरहरूप्रति अलिक बढी रुचि राख्ने र ती जनावरहरूको भनौँ सडकमा छोडेको, विशेष गरी ती जनावरहरू, विशेष गरी कुकुर लगायत विभिन्न किसिमको जनावरको चाहिँ रेस्क्यु गर्ने काममा चाहिँ सक्रिय पनि हुनुहुँदो रहेछ। मैले दुईचोटि फोन गरेँ, अहँ टेलिफोन उठेन, मैले फोन डायल त गरेको, उहाँले टेलिफोन उठाउनु भएन, सायद कतै व्यस्त हुनुहुन्छ होला। टेलिफोन उठ्यो भने म अवश्य पनि फोन डायल गर्नेछु। र गएको हप्ता हाम्रा ओमप्रसाद थापा काउच दाईले फानबो बेलायतबाट धुरकोट गाउँपालिकाका प्रमुख भूपाल पोखरेलको नम्बर दिनुभएको थियो, र मैले त्यस पश्चात भूपाल पोखरेललाई पनि फोन डायल गरेँ, तर उहाँको चाहिँ मोबाइल स्विच अफ छ। धुरकोट गाउँपालिका चाहिँ विशेष गरी यो शून्य भेरुजी मा पर्न सफल भएको छ, यो एउटा सफलता पनि हो शून्य भेरुजी भन्ने साथ श्रोताहरू। त्यही भएर त्यसैको सेरोफेरोमा कुराकानी गरौँला भन्ने चाहना राखेको थिएँ, इच्छा राखेको थिएँ, तर उहाँको चाहिँ टेलिफोन स्विच अफ रहेको छ। भेरुजी भन् शून्य हुनु भनेको चाहिँ एउटा भनौँ त्यो पालिकाको पारदर्शिता पनि बढ्ने गर्दछ, भ्रष्टाचार कम भएको पनि हामी, भ्रष्टाचार कम र करिब करिब शून्य रहेको पनि बुझ्दछौँ, र जनताको पनि विश्वास बढेको, लेखा परीक्षण गर्नु पनि सजिलो हुन्छ यस्तो उसमा, र काम पनि प्रभावकारी झन् ढङ्गले बढिरहेको हामीले पूर्वानुमान लगाउन सक्छौँ शून्य भेरुजी भन्ने साथ। र मैले धुरकोट गाउँपालिकाका प्रमुखसित कुराकानी गर्नको लागि फोन डायल गरेको थिएँ, उहाँको चाहिँ मोबाइल स्विच अफ भएको कारणले गर्दाखेरि त्यता जोडिन सकिरहेको छैन, पछि यदि उहाँले टेलिफोन उठाउनु भएछ भने म अवश्य पनि कुराकानी गर्ने नै छु। र यहाँ हाम्रा कमला बोरा खत्रीज्यूले चाहिँ एउटा भोइसमेल पठाउनु भएको छ, के लेखेर पठाउनु भएको छ, रेडियोमा लाइभमा सुन्नु चाहिँ अलिकति भोइसमेल अप्ठ्यारो हुन्छ, र उहाँले एउटा नम्बर दिनुभएको छ, सायद कसैको नम्बर होला, म त्यो नम्बरमा फोन डायल गर्ने नै छु। अनि नूतन भूषालजी लेख्नुहुन्छ इजरायलबाट, आहा जातो, नमस्कार सर, सुनिरहेछु, परदेशीलाई घर देशको न्यास्रो मेटाइदिने रमाइलो कार्यक्रम भन्ने लेख्नु भएको छ। नूतन भूषालजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भर्खरै मैले नूतन भूषालजीले नि लेख्नुभएको एउटा गीत पनि राखेको थिएँ इस्माल दासको स्वरमा, र भने म यहाँहरू माझमा एउटा गीत राख्न चाहन्छु। नारी हस्ताक्षर गीतकार रञ्जना राईले लेख्नुभएको गीत हो, यसमा स्वर रहेको छ मिलन नेवार र दौलत राईको, सङ्गीत वसन्त सापकोटाको रहेको छ, शब्द रचना भने यतिखेर बेलायतमा रहेकी गीतकार रञ्जना राईको रहेको छ। सिक्कारी चाहिँ अहिलेलाई भने यही गीत यहाँहरू माझमा

0: गीतकार नारी हस्ताक्षर रञ्जना राईको गीत रचना रहेको यो गीत राखेँ मैले यहाँहरूमाझमा मिलन नेवार र दौलत राईको स्वरमा वसन्त सापकोटाको सङ्गीत रहेको थियो रोज एल्बमकी गीतकार रञ्जन राई यति बेला भन्छ बेलायततिरै हुनुहुन्छ र उहाँका केही फुटकर गीतहरू पनि आएका छन् र तीमध्येको एउटा गीत हो यो र पनि कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा जोडिन चाहन्छु बेलायतमै रहेकी उहाँ पनि गीतकार हुनुहुन्छ कमला बोहरा खत्रीले एउटा नम्बर दिनुभएको छ यशोदा उप्रेतीको यशोदाजीलाई कार्यक्रममा स्वागत गरिहाल्छु यशोदाजी नमस्ते
1: नमस्कार सर
0: कता हुनुहुन्छ अहिले
1: म अहिले झापा नेपालको झापा बिर्तामोडमा
0: ओहो झापा बिर्तामोड गर्मी त उत्पातै होला है के छ त्यतातिर
1: हिजो चाहिँ एकदमै ठुलो हावा हुँदाखेरि पानी पर्यो सर अहिलेलाई चाहिँ एकदमै राम्रो

0: खुसी पनि छौ।
1: खुसी हुनुहुन्छ?
0: हजुर।
1: अनि आज तपाईँलाई चाहिँ कमला बोरा खत्रीज्यूले सम्झनु भयो, जो अहिले बेलायतबाट कार्यक्रम सुनेर हामीलाई साथ दिइरहनु भएको छ है। उहाँलाई केही भन्न चाहनुहुन्छ?
0: दिदीलाई धेरै धेरै मिस गरेको छु होइन, किनभने दिदी हाम्रो लाइन को पनि एउटा मेम्बर हुनुहुन्छ, एकदमै उहाँ बसेर पनि दिदीले हामीलाई यहाँ धेरै नै हेल्प गर्नुभएको छ।
1: हजुर।
0: अनि दिदी राम्रो नै हुनुहुन्छ होइन, हामी सबैलाई जोडेर राख्नु भएको छ, एकदमै राम्रो मनको, राम्रो सोचको, राम्रो विचारको धनी हुनुहुन्छ दिदी। हामी सबै हाम्रो लायन्स क्लब म्युनिसिपालिटीको उहाँ एउटा सदस्य हुनुहुन्छ, हामी सबैले सम्झेका छौँ। म दिदीलाई यो रेडियो मार्फत उहाँलाई के भन्छु भने, हाम्रो लायन्स क्लब अफ वृद्ध म्युनिसिपालिटीको सम्पूर्ण सदस्यले धेरै धेरै मिस गरेको छ, छिटोभन्दा छिटो भेट्न आउनुहोला भनेर मैले यहाँ रेडियो मार्फत उहाँलाई भन्न चाहन्छु सर।
1: अहिले त बेलायतमा पनि वृद्धावनको जस्तै गर्मी छ भनेर अहिले लेखिरहनु भएको थियो, निकै गर्मी नै होला सायद होइन, भनेपछि आज छुट्टी पनि होला, होलिडे भएर हामीलाई सुनिरहनु भएको छ र तपाईँलाई सम्झनु भयो, र अब तपाईँ पनि एउटा लाइन्समा आबद्ध भएको हुनाले उहाँ पनि आबद्ध भएको, सामाजिक कार्यमा पनि निकै यहाँहरू सक्रिय हुनुहुन्छ, गएको असोजमा होला इलाममा गएको त्यो ठुलो बाढी पहिरोले धेरै जनधनको क्षति पुर्याएको थियो, यहाँहरूले निकै धेरै आर्थिक सहयोग पनि गर्नुभएको थियो र बेबेसका केही श्रोताहरूले पनि सहयोग गर्नुभएको थियो, र तपाईँहरू सामाजिक कार्यमा निरन्तर रहिरहने भएको हुनाले पछिल्लो समयको केही गतिविधि छन् कि त्यस्तो?
0: पछिल्लो समयको त त्यस्तो केही गतिविधि छैन, त्यो बेलामा जुन क्षति भएको थियो यो बाढी आएर होइन, अलिकति त्यो बेलामा हामीले सबैले सहयोग गऱ्यौँ। पछिल्लो समयको त गतिविधिमा अब मैले भन्नुपर्दाखेरि अब आफ्नै हाम्रो यो लायन्स क्लब वृद्धावन स्मार्ट डेडीबाट हामीले सामाजिक सेवाहरू चाहिँ नै अलिकति धेरै नै गर्न सक्न सफल भयौँ, त्यो चाहिँ मैले यहाँ सबैले सुनिराख्नु भएको छ। एउटा सङ्घ संस्थामा रहेर हामीले सामाजिक काममा चाहिँ अलिकति सबैको सहयोगमा धेरैभन्दा धेरै कामहरू गरेको चाहिँ मैले सबैलाई नै यहाँलाई जानकारी गराउन चाहन्छु, त्यति नै अरू त खासै केही छैन सर।
1: अब अन्तमा कमलाजीलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँले व्यक्तिगत रूपमा?
0: दिदीलाई, दिदीको जुन उहाँ पनि वर्षजीले सामाजिक काम गर्नुभएको छ त्यसलाई निरन्तर दिनुहोस्, तपाईँ अझै अघि बढ्नुहोस् होइन, तपाईँको एकदमै कार्यकालको शुभकामना भन्न चाहन्छु, र चाँडोभन्दा चाँडो एकचोटि नेपालमा आएर हामी सबै साथीहरूलाई भेट गर्नु भनेर म चाहिँ दिदीलाई अनुरोध गर्न चाहन्छु सर।
1: हुन्छ, यशुदाजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, वृद्धामोडको वस्तुस्थिति जानकारी गराइदिनु भयो, मौसम आज सफा रहेको र हिजोको हावाहुरीले अलि बढी भनौँ क्षति पुर्याएको कुरा पनि गरिहाल्नुभयो, र यहाँलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छ है त, नमस्ते।
0: थ्याङ्क यू सर, हस् नमस्ते।
1: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो यशुदा उप्रेती झापा वृद्धावनबाट, उहाँसित मैले संक्षिप्त कुराकानी गरेँ। यो नम्बर मलाई कमला बोहरा खत्रीले बेलायतबाट दिनुभएको थियो, कोलचेस्टरबाट, उहाँलाई धन्यवाद दिन चाहन्छु। र उहाँले चाहिँ विशेष गरी यो वीर रसको एउटा गीत पनि लेख्नु भएको छ, वीर गोर्खाली शीर्षकको गीत, राजपाल राईले गाउनुभएको गीत हो, र अब नै म यही गीत कमला बोहरा खत्रीले लेख्नुभएको गीत हो, एउटा छोटो विश्राम लिन्छु र त्यसपश्चात म यही गीत यहाँहरू माझमा राख्नेछु।
2: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो, र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्, त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।

0: हजुर श्रोताहरू, यो गीत पश्चात बीएमएस गोर्खा रेडियोको यो प्रस्तुतिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला पनि एउटा नम्बर प्राप्त भएको छ र यो नम्बर मलाई दिनुभएको छ विमला मोक्तान दिदीले। हिथ्रो लन्डनमा बस्नुहुन्छ तर आज भने उहाँ चाहिँ वेल्सतिर जाँदै हुनुहुन्छ र बाटोमा बसेर कफी पिउँदै बीएमएस गोर्खा रेडियो सुन्दै गरेको एउटा छोटो भिडियो पनि पठाउनु भएको छ। र अब नि म उहाँले दिनुभएको नम्बरमा फोन लागिसकेछ र उहाँले चाहिँ हाम्रो एकजना काठमाडौँ रहनुहुने को नम्बर दिनुभएको छ। उहाँ चाहिँ कपालीजी हुनुहुन्छ, एनी क्यान्ट कपालीजी, उहाँलाई स्वागत गर्न चाहन्छु। कपालीजी नमस्ते।
1: नमस्ते,
0: सन्चै हुनुहुन्छ? एकदम ठिक छु। र तपाईँको यो कामको जुन एउटा रफ्तार छ त्यो प्रति चाहिँ विमला मोक्तान दिदी सधैँ नै नतमस्तक हुन्छु। उहाँले चाहिँ विशेष गरी यो अबोध जनावरहरूलाई खाना खुवाउने, उपचार गराउने, उद्धार गर्ने कामहरू गरिरहेका छन् भनेर लेख्नु भएको छ। भनेपछि यो काठमाडौँमा रहेका यो सडकतिर रहेका भनौँ विशेष गरी कुकुरहरू छोडिने गर्छ सहर बजारमा, होइन? र ती कुकुरहरू, घाइते कुकुरहरू र जनावरहरूलाई चाहिँ तपाईँले के रेस्क्यु गर्ने काम गर्नुहुन्छ हो?
1: म चाहिँ सर्वप्रथम हाम्रो विमला मोक्तान दिदीलाई धेरै धन्यवाद दिन चाहन्छु।
0: हजुर,
1: उहाँकै कारणले आज कार्यक्रममा सहभागी हुन पाएँ। अनि म चाहिँ सधैँ जस्तो मेरो एरियामा भएको स्ट्रिक डगहरूलाई डेली खाना पकाएर लान्छु।
0: ए हजुर।
1: अनि उनीहरूलाई चाहिँ म जस्तो खान्छु त्यस्तै लान्छु। अनि उनीहरूको हेरचाहदेखि लिएर मेडिकेसनदेखि लिएर ट्रिटमेन्टदेखि लिएर सबै गर्छु आफै आफ्नै खर्चबाट। अनि यो चाहिँ मेरो प्यासन पनि भयो अनि डेडिकेसन पनि भयो। अनि सानैदेखि चाहिँ मेरो यो ठुलो भएपछि चाहिँ उनीहरूलाई सेवा गर्ने सोच हो। अनि यो कार्य गर्न थालेको धेरै वर्ष भइसक्यो अनि म चाहिँ यसमा एकदम खुसी पनि छु। अनि हामी सबैले सडकमा भएको जनावरहरूलाई माया गर्नुपर्छ। बिचरा अब हाम्रो पो सबै छ, उनीहरूको कोही छैन। एक छ खाना खानलाई पनि कति धेरै सङ्घर्ष गरेर बसिरहेको हुन्छ। अनि त्यो उनीहरूको भोको पेट देख्न नसकेर चाहिँ मैले चाहिँ उनीहरूलाई सेवा गर्न थालेको हो।
0: अब यो तपाईँले भनिहाल्नु, सानैदेखि एउटा सेवा गर्ने इच्छा पनि थियो भनिहाल्नुभयो। र अब त्यसको लागि त सबभन्दा ठुलो कुरा भनिन्छ नि, काठमाडौँमा कतिलाई घाँस र बाँसकै समस्या भइरहेको बेला तपाईँले सडकमा रहेका यी कुकुरहरूलाई खाना खुवाइरहनु भएको छ, त्यसको लागि आर्थिक जो हो के कसरी गरिरहनु भएको छ, सहयोगी हातहरू पनि छन् कि?
1: अब आर्थिक हिसाबले कुरा गर्नु पर्दाखेरि चाहिँ उनीहरू चाहिँ मेरो परिवार जस्तै मान्छु म चाहिँ। अनि यो चाहिँ मेरो प्यासन भएको हिसाबले चाहिँ त्यो आर्थिकको समस्या चाहिँ भएन। अनि म काम पनि गर्छु, मेरो पसल पनि छ। अनि मेरो मैले कमाएको पैसा मेरो दायाँमा खर्च केही पनि हुँदैन। अनि आफूले जति कमाए उनीहरूकै सेवामा गर्छु। अनि दिदीले पनि अलिअलि खर्च बेला बेला पठाइराख्नु हुन्छ।
0: ए विमला दिदीले?
1: दिदीले
0: हजुर हजुर।
1: अनि उहाँले गर्दा धेरै प्रेरित भएको छु अनि अहिलेसम्म निरन्तर गरिरहेको छु मैले।
0: ए भनेपछि तपाईँ
1: भनेको एउटा कुरा खुसीको कुरा हो यो चाहिँ। अनि पैसा कमाउनु चाहिँ ठुलो लाग्दैन मलाई चाहिँ, मेन खुसी हुनु नै ठुलो लाग्छ जिन्दगीमा।
0: भनेपछि त तपाईँ आफै व्यापारी पनि हुँदो रहेछ, व्यापार पनि गर्नुहुँदो रहेछ है, त्यहाँबाट कमाएको पैसाले ती सडकमा छोडिएका कुकुरहरूलाई खाना खुवाउने, त्यो केही पैसा कटाएर तपाईँले भनौँ निरन्तर रूपमा दैनिक रूपमै खुवाइरहनु भएको छ, कुन समय खुवाउनुहुन्छ अक्सर?
1: त्यो चाहिँ बालाजु गोलढुङ्गामा हो, म चाहिँ काम गर्छु पसलमा, दाईको पसलमा।
0: ए हजुर हजुर।
1: अनि त्यहाँबाट आएको पैसा चाहिँ म उनीहरूको लागि खर्च गर्छु। मेरो दाईमा खर्च हुने ठाउँ छैन अनि मेरो साथीभाइ पनि छैन अनि मेरो फजुल खर्च के पनि हुँदैन। अनि त्यही पैसा उनीहरूलाई खर्च गर्छु अनि सोसियल मिडियाबाट अलिअलि कमाएको पैसा नि उनीहरूलाई गर्छु।
0: ए भन्नुहोस्, यो काम त निकै राम्रो काम हो, यो एकदम पुण्य कमाउने काम हो। र ती सडकमा छोडेका कुकुर त तपाईँ त्यो बाटोमा निस्किने साथ झुमिहाल्छ होला है?
1: मेरो गेट बिहान सबेरै आँखा खुल्ना साथ गेट अगाडिएर बसिरहेको हुन्छ खाना खानको लागि।
0: ए तपाईँ बसै घरकै छेउमै?
1: मेरो घरबाट निस्किने गेटमा कुरेर बस्छ अनि फेरि घरबाट बाहिर निस्किसकेपछि फेरि बाटोमा नि कुरेर बस्छ, त्यो पनि आखिर खानाको लागि। म नपुगुन्जेल म आउने बाटो चाहिँ हेरेर बस्छ क्या।
0: ए थुप्रै छन्, पचासवटा जति छ
1: हजुर
0: ती सबलाई खुवाइरहनु भएको छ उसो भने है एउटा राम्रो पक्ष चाहिँ तपाईँले के भन्नुभयो म जस्तो खान्छु उनीहरूलाई पनि त्यस्तै खुवाउँछु भनेर भनेपछि तपाईँले खाने खानामै तपाईँले तिनलाई पनि सम्झेर खाना पकाउनु हुँदो रहेछ उसो भने
1: मेरो घरमा पहिला सुनिहरूको लागि नै खाना पाक्छ
0: ए ल साह्रै राम्रो काम हो यो एकदम पुण्य कहिले काहीँ त फेरि सडकमा ती कुकुरहरूले बाटोमा हिँड्नेहरूलाई भुक्ने टोक्ने गर्दाखेरि तपाईँले खाना खुवाइरहेको देख्दाखेरि त कतिजनाले त भनौँ रिसाउँछ पनि होला के गरेको यस्तो भनेर है मैले देखेको छु त्यस्तो
1: यो चाहिँ हाम्रो नेपालमा चाहिँ कस्तो छ भन्दाखेरि यो कुकुरलाई खाना खुवाउँदा मान्छेहरूले आएर तपाईँले खाना खुवाउनु भएको त एकदम राम्रो हो तर यो खाना खाएर कुकुरले टोक्यो भने चाहिँ को जिम्मेवार भन्छ क्या तर वास्तवमा भनेको चाहिँ छ नि कुकुरले यत्तिकै कहिले पनि टोक्दैन
0: हजुर
1: अनि उनीहरूले अब डिस्टर्ब गर्यो भने उनीहरूलाई चल्न गयो भने मात्र टोक्छ
0: हजुर
1: अनि उनीहरूलाई सेफ्टी फिल नभए भने मात्र टोक्ने हो खासमा कुकुरले अनि मान्छेले चाहिँ अब मैले खाना खाइरहेको कुकुरले टोक्यो भने चाहिँ जिम्मा तपाईँ लिनुहुन्छ भन्छ तर वास्तवमा चाहिँ मैले अरूलाई टोकाउनलाई नै खाना खुवाएको होइन तर मान्छेले बुझिदिनु पर्छ यस्तो कुरा
0: चाहिँ अनि कपालीजी अब अन्तमा बिमला मोक्तान दिदी र उहाँको श्रीमान हाम्रो साइमन तामाङज्यू अहिले चाहिँ केही दिनको दुई तिन दिनको विदा भएको हुनाले उहाँहरू चाहिँ भनौँ उता वेल्सतिर जाँदै हुँदोरहेछ बाटोमा बसेर उहाँहरू कफी खुँदै गरेको मलाई भिडियो पनि पठाउनु भएको छ र तपाईँको नम्बर पनि पठाउनु भएको छ ऊ एकदम घमाइलो मौसम रहेछ थुप्रै गाडीहरू पार्किङ गरेको र एकदम हरियाली ठाउँमा बसेर कफी पिउँदै हामीलाई सुनिरहनु भएको छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ अन्तमा
1: उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु उहाँले गर्दा आजसम्म निरन्तर मैले यो सेवा गर्न सकिरहेको छु अनि उहाँको साथ र समर्थन नै कारण आजसम्म यो ठाउँमा छु र सकेको सेवा गरिरहेको छु अझ धेरै गर्ने पनि छु दिदी र दाईलाई चाहिँ भगवान्ले सधैँ रक्षा गर्नु सधैँ यस्तै सहयोग गर्न सकोस् भन्ने चाहन्छु
0: हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है त कपालीजी हामी बिदा हुन्छौँ है नमस्ते
1: नमस्ते
0: हजुर श्रोताहरू उहाँ हुनुहुन्थ्यो काठमाडौँमै रहेर चाहिँ विशेष गरी यो सडकमा रहेका कुकुरहरूलाई चाहिँ उहाँले खाना खुवाउनु हुँदोरहेछ अनि केन्ट कपालीजी उहाँसित छोटो कुराकानी गरे बिमला मोक्तान दिदीले यो नम्बर दिनुभएको थियो र बिमला मोक्तान दिदीलाई पनि धन्यवाद दिन चाहन्छु अनि हाई हाम्रो साइमन तामाङ सरलाई पनि लासो फ्याफुला भन्दै यहाँहरूको यात्रा शुभ रहोस् भन्दै यति बेला भन्छे म विश्वदोङ र शशिकला मोक्तानले गाउनुभएको एउटा सेलो गीत नै सुनाउन चाहन्छु जङ्गबहादुर घिसिङको गीत रचना रहेको यो गीत यहाँहरू माझमा

रमाइलो सेलो गीत पश्चात सुधारू फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम स्वागत गर्न चाहन्छु। कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको यो बसाएको पहिलो घण्टाको भूसातिर पुगिसकेको छु र केही बेरपछि हामी बेबेस गोर्खा रेडियोको समाचार सुन्नेछौँ र समाचारपछि हामी कार्यक्रमको दोस्रो चरणमा भेट्नेछौँ र यति बेला भने चाहिँ म गीत राख्दै एउटा गीत राख्दै पानीको फोका जस्तै रजिना रिमालको स्वरमा यो गीत राख्दै यहाँहरूलाई हाम्रो बेबेस गोर्खा रेडियोको समाचारतिर लैजान चाहन्छु र समाचारपछि हामी कार्यक्रमको दोस्रो चरणमा भेट्नेछौँ।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राज्यसभा सांसद जगदीश खरेलले प्रयोग गरेको शब्दका कारण आज प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पर्यटन विधेयकमाथिको छलफलमा भाग लिन रोस्टम पुगेका सांसद खरेलले सुरुमै प्रतिपक्षमाथि निशाना साधेपछि केही सांसदहरू आक्रोशित हुँदै रोस्टमतिर अघि बढ्न समेत खोजेका थिए। संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दललाई खरेलले आक्रोशित हुने गरी आरोप लगाएपछि सभामुखले बैठक स्थगित गर्नु परेको हो।
4: आठवटा अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ मलाई। 72 सालमा बनेको संविधान पछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौ, एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हल हर्काउन मिल्छ? संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानून बनाउने थलो पनि हो।
3: विपक्षी दलले प्रधानमन्त्री खोज्दै आज पनि संसदमा विरोध जनाएका छन्। प्रतिनिधि सभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर प्रकारी सूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरेका हुन्। त्यसपछि सभामुखले बोल्न समय दिनुभएको थियो। त्यसक्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताएका हुन्। एमालेका प्रमुख सचेतक ऐन महर:
5: प्रधानमन्त्रीले यो सदनमा आउनु पर्दछ, यो सदनमा आएर चाहिँ जवाब दिनुपर्दछ भन्ने हाम्रो कुरा हो। म भन्न चाहन्छु, प्रधानमन्त्री किन सदनलाई यो ढङ्गले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ, खोपीको देउता बन्दै हुन्छ? म सोध्न चाहन्छु, सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गरेको हो, घन्टी बजाएर पूजा गर्दै हो? के गर्नु, के बालेन्द्रतन्त्र चाहिँ स्थापना गर्न खोजिएको? लोकतन्त्रको चिरहरण गरेर बालेन्द्रतन्त्र स्थापना गर्न खोजिएको हो? संविधानको चिरहरण गरेर कुनै बालेन्द्रतन्त्र स्थापना गर्न खोजिएको? आज यी प्रश्नहरू गम्भीर रूपमा उठिरहेका छन्। त्यसकारण प्रधानमन्त्री बालेन्द्र शाहले यो सदनमा आएर यी गम्भीर प्रश्नका, नेपाली जनताका प्रश्न र यी समस्याहरूको जवाब दिनुपर्छ, हामी त्यो चाहन्छौँ। त्यसो भएको हुनाले प्रधानमन्त्री यो ठाउँमा नआइकन यो सभाको कारवाही अगाडि बढ्न सक्दैन।
3: प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री संसदमा आउनेबारे संवाद भइरहेको भन्दै सदनलाई जानकारी गराउनु भएको छ।
6: सम्मान्य प्रधानमन्त्रीज्यूले यहाँहरूले राख्नु भएको जिज्ञासा र यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। त्यस कारणले छिट्टै सम्मान्य प्रधानमन्त्रीज्यूले सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा, सार्वभौम सबै सांसदहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास छ। सत्तापक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग, सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद भइरहेको छ।
3: पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भनिएको विषय संसदमा पनि उठेको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल:
7: देशका एकजना स्थापित पत्रकारलाई सरकारले गिरफ्तार गर्दैछ रे भन्ने समाचारले बजार लियो। समाचार लेखेको आधारमा पत्रकारलाई आतंकित गर्ने जुन अहिले प्रवृत्ति देखिएको छ, यसले आम सञ्चार माध्यममा एउटा संशय पैदा भएको छ। सरकारका राम्रा कामको बखान गर्ने र जनतामा, नागरिकमा पुर्याउने आम सञ्चार माध्यमले सरकारलाई खबरदारी गर्न लोकतन्त्रमा सरकारका कमी कमजोरीका पनि समाचारहरू लेख्न सक्छन्। त्यसकारणले पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा जुन स्तरको आतंक सृजना गरिएको छ, यसले आम सञ्चार माध्यममा एउटा नकारात्मक सन्देश गएको छ। पत्रकारले लेखेका समाचारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल मार्फत काम गर्नुपर्नेमा राज्यको शक्तिको दुरुपयोग नहोस् भन्ने कुरा हाम्रो दल माग गर्दछ।
3: स्वतन्त्र सांसद महावीर पुनले गाउँ गाउँमा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न सरकारले बजेट अभावको बहाना बनाएको आरोप लगाउनु भएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुन:
8: सदनमा चाहिँ माननीय सदस्यजीहरूले हाम्रो ठाउँमा चाहिँ हाम्रो गाउँमा टेलिफोन पुगेन, मोबाइल पुगेन, इन्टरनेट पुगेन भन्ने माग गर्नु भएको छ। त्यो माग चाहिँ पुर्याउन सक्ने माग हो। त्यसको लागि पैसा नभएर होइन, पैसा भएर पनि सरकारले पैसा खर्च गर्न नसकेर नपुर्याएको, र त्यो पैसा कहाँ छ भन्ने कुरा आज म तपाईँहरूलाई देखाउन चाहन्छु। त्यो पैसा नेपाल दूरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोष भनेर खडा गरेको एउटा कोष छ, त्यहाँ चाहिँ 16 अरब रुपियाँ छ। अहिले छ सरकारले कुनै बजेट छुट्याउनु पर्दैन के त्यही पैसा खर्च गरेर अनि संचार मन्त्रालय मार्फत त्यो चाहिँ हामीले पुर्याउन सकिन्छ त्यो पैसा चाहिँ खर्च होस् माननीय सदस्यहरू चाहिँ टेलिफोन लैजानुको लागि इन्टरनेट लैजानुको लागि यहाँ संसदमा कराउने होइन तपाईँहरू चाहिँ त्यो दूरसञ्चार प्राधिकरण कोषमा संचार मन्त्रालयलाई कराउनु होला
3: हवस् त अहिलेसम्मका खबर यति नै नमस्कार म कृष्ण
0: BFBS Gorkha Radio.

यो युगल गीत यहाँ माझ राखे श्रोताहरू, मैले विश्व नेपाली र सुजता उपाध्यायको स्वरमा गीत लेख्नु भएको थियो आनन्द अधिकारीले सङ्गीत, यसमा आनन्द राईको रहेको थियो। गीत पश्चात बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यसबीचमा यो गीत बज्दै गर्दा मैले दुईवटा नम्बरमा फोन डायल गरेको थियो, एउटा नम्बर चाहिँ गायक जीवन बमजनको नम्बर एन्ड पी पारदेशीजीले नर्थ क्यारोलिना युएसएबाट दिनुभएको थियो। मैले फोन डायल गरेँ, उहाँले टेलिफोन उठाउनु भएन, रिङटोन पुरै गए तापनि उहाँले फोन दुईचोटि गर्दा पनि उठाउनु भएन, सायद कतै व्यस्त हुनुहुन्छ जस्तो लाग्यो है यासेङ। मैले उहाँलाई फोन डायल गरेको, फोन उठाउनु भएन, खैर एकछिनपछि फेरि कोसिस गर्नेछु। यसै गरी ओखलढुङ्गे कृष्ण गुरुङ र कुमारी गुरुङज्यूले भतिज नरबहादुर गुरुङको पनि नम्बर दिनुभएको थियो र यो नम्बरमा पनि फोन त लाग्यो तर उहाँहरूले टेलिफोन उठाउनु भएन, सायद उहाँहरू पनि कतै व्यस्त हुनुहुन्छ होला जस्तो लाग्यो, उहाँ अर्थात् तपाईँको भतिज। र फेरि केछिनपछि म कोसिस त जारी राख्नेछु, यदि टेलिफोन उठाउनु भएछ भने म फोन अवश्य डायल गर्नेछु। अनि यहाँ खेल मोती लिम्बूले बेलायतबाट नमस्ते तुलसीजी, म पनि फ्यामिली कनेक्टिङ कार्यक्रम सुनेर इन्जोय लिइरहेको छु है भनेर लेख्नु भएको छ, उहाँलाई पनि सेवालो नमस्ते भन्न चाहन्छु। अनि जुनिना राई बहिनी लेख्नुहुन्छ धनकुटाबाट, नमस्ते तुज दाई, मैले पनि सुन्दैछु धनकुटाबाट भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। गएको हप्ता जस्तो लाग्छ हरि राईजीले उहाँको नम्बर दिनुभएको थियो, जुनिना राई बहिनीले टेलिफोन पटक्कै उठाउनु भएन, खेततिर हुनुहुन्थ्यो कि कता लिची टिप्दै हुनुहुन्थ्यो कुन्नी, तर टेलिफोन उठाउनु भएन, तर आज चाहिँ रेडियो सुनिरहनु भएको छ, यहाँलाई धन्यवाद दिन चाहन्छु। मिनी कालीकोटी राई लेख्नुहुन्छ आसपोर्ट केन्ट युकेबाट, हुन्छ नमस्ते तुल दाई, मनिसुरबाटै रेडियो सुनिरहेछु, आज पनि युकेतिर घमाइलो छ, घाम लागेको छ दाई, अनि कति सुन्दर फोटो, जाँतो अझै पनि घरमा त छ है दाई भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। आज मैले पुरानो तस्विर राख्ने क्रममा जाँतोको तस्विर राखेको छु, यहाँले अथवा मिनी कालीकोटी राईजीले अझै पनि घरमा छ है दाई भन्नुभएको छ, खुसी लाग्यो, यहाँलाई धन्यवाद दिन चाहन्छु। भन गुरुङ दाई लेख्नुहुन्छ फानब्रो बेलायतबाट, हुनुहुन्छ नमस्ते तुलसीजी, छ्याजालो भनेर लेख्नु भएको छ, जाँतो देख्न साथ गाउँको भिजिट जाँदा देख्छु, 47 वर्ष भयो हौ तुलसीजी, त्यो जाँतोमा पिरेर नखाएको कारण 1997 ब्रिटिस आर्मीमा 16 वर्षको उमेर हुँदा जोइन भइयो हजुर, सबैको दिन शुभ रहोस् भनेर लेख्नु भएको छ। हो 16 वर्षे भर्खर झुङ्गाको रेखी बस्दै गर्दा चाहिँ उहाँ आर्मीमा भर्ना हुनुभएको छ ब्रिटिस आर्मीमा, र जाँतोमा पिएर नखाएको पनि 47 वर्ष भयो भने पुरानो सम्झना गर्नुभएको छ, धन्यवाद दिन चाहन्छु। हाम्रा भुवन गुरुङ दाईले फानब्रो बेलायतबाट हुनुहुन्छ, अनि प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ दिप ज्वेलरी अल्सोट युकेबाट, हुन्छ प्रेम दाई, नमस्कार तुलजी, बिएबिएसको अति नै लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सुनेर सदाजी आज पनि पसलमा बसी दैनिकी अगाडि बढाइरहेछु। आज हाम्रो बाबा जङ्गवीर विश्वकर्म 86 वर्ष पुरा गरी 87 वर्षमा प्रवेश गर्नुभएको पावन अवसरमा जन्मदिनको मङ्गलमय शुभकामना, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु, यसै अवसरमा शुभकामना गीत सुनाइदिए आभारी हुनेछ भनेर लेख्नु भएको छ प्रेम विश्वकर्म दाईले दिप ज्वेलरी अल्सोट युकेबाट। र आज चाहिँ उहाँ अर्थात् प्रेम दाईको बुबा जङ्गवीर विश्वकर्मा चाहिँ 86 वर्ष पुगेर 87 वर्षमा प्रवेश गर्नुभएको छ, खुसी लाग्यो र प्रेम दाईलाई धन्यवाद दिन चाहन्छु। र अब आज बुबाको चाहिँ विशेष दिन रहेछ, सायद नेपालमा हुनुहुन्छ होला, पोखरातिर हुनुहुन्छ होला, र बुबालाई पनि म सुस्वास्थ्य दीर्घायुको कामना भन्न चाहन्छु, र उहाँले चाहिँ एउटा शुभकामना गीत राखिदिनु होला भन्नुभएको छ, र म अवश्य शुभकामना गीत सुनाउने नै छु। तारा देवीले गाउनुभएको गीत हो शुभकामना गीत, श्रोताहरू अक्सर धेरै यो गीत बज्ने पनि गर्छ, र अहिलेलाई पनि म शुभकामना गीत नै राख्न चाहन्छु। हाम्रा प्रेम विश्वकर्म दाईको बुबा 87 वर्षमा प्रवेश गर्दै हुनुहुन्छ, र उहाँलाई जन्मदिनको शुभकामना ह्याप्पी बर्थडे भन्दै यही गीत शुभकामना भरी नातिकाजीको सङ्गीत, तारादेवीको गीत, तारादेवीको स्वरमा चाँदनी शाहको रचना रहेको छ।

0: शुभकामना भरी तारा देवी को शर्मा को यह गीत मैं विशेष गरी प्रेम विश्वकर्मा दाई दीप ज्वेलरी अल शोर्ट यूके भाच बुबा को सुस्वास्थ्य एवं दीर्घ जीवन को कामना र मंगलमय शुभकामना सहित यह गीत को अनुरोध गर्नुभाथ्यो कुनै पनि एउटा शुभकामना गीत राखिदिनु होला भनेर लेख्नु भएको थियो। फेरि पनि म हाम्रो प्रेम दाई को बुबा हाम्रो पनि बुबा नै हुनुहुन्छ जंगवीर विश्वकर्मा ज्यूलाई हेप्पी बर्थडे भन्न चाहन्छु, जन्मदिन को शुभकामना भन्न चाहन्छु। अनि हाम्रो रघु भट्टराईजीले पनि थप्नु भएको छ सुस्वास्थ्य एवं बुबा को सुस्वास्थ्य एवं दीर्घ जीवन को मंगलमय शुभकामना भनेर प्रेमदायकै यो मेसेजमा उहाँले पनि लेख्नु भएको रहेछ। रघुजीलाई पनि धन्यवाद दिन चाहन्छु र प्रेमदायले पक्कै पनि गीत त सुनिहाल्नु होला, बुवालाई सम्झनु भयो, खुसी लाग्यो। र वास्तवमा बुबा आमा भनेको जिउँदा देउता हुन् र सम्झनु पनि पर्छ सन्तानले, र प्रेमदालाई धन्यवाद दिन चाहन्छु। अनि रघु भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट हुन्छ, नमस्ते तुजी आहा जातो, अहिलेसम्म पनि पिँढीमा छ प्रयोगमा छ घरदेश र परदेशमाथि घरको पिँढीसम्मै पुर्याइदिनु भयो धन्यवाद भन्ने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु हाम्रा रघु भट्टराईजी जो सधैँ नै बोस्टन युएसएबाट बिएबिएस गोर्खा रेडियो सुनेर हामीसित यसरी नै जोडिनुहुन्छ र आफ्ना प्रतिक्रियाहरू लेखेर हामीलाई साथ दिनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसै गरी द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट हुन्छ, नमस्कार तुलजी, कार्यक्रम सुरुदेखि नै सुन्दैछु सबैमा नमन छ, म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट हुनुभएको छ। द्वारिका थापा मगरज्यूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, जर्मनीबाट सधैँ नै कार्यक्रम सुन्नुहुन्छ र सुनेर यसै गरी हामीलाई साथ दिनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। द्वारिका थापा मगरज्यूलाई जर्मनीबाट जोडिनु भएको थियो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा यहाँहरूका प्रतिक्रियाहरूको अलावा यहाँहरूले नै दिनुभएका मोबाइल र टेलिफोन नम्बर मैले फोन डायल गरिरहेछु र यो क्रमलाई फेरि पनि म निरन्तरता दिने नै छु। यहाँहरूले दिनुभएको नम्बरमा फेरि म कोसिस चाहिँ जारी राख्नेछु। अघि नर्थ क्यारोलिनाबाट एनपी परदेशीजीले दिनुभएको गायक जीवन बमजनको नम्बरमा पनि म फोन डायल गर्नेछु, यदि उहाँले टेलिफोन उठाउनु भएछ भने चाहिँ अवश्य पनि कुराकानी गर्नेछु। यताको हाल खबर पक्कै पनि उहाँकै मुखारविन्दबाट सुनाउनेछु। धन्यवाद दिन चाहन्छु हाम्रा एनपी परदेशीजीलाई। र अब नै म एउटा गीत यहाँहरूमाझमा राखिहाल्छु, गायिका हुनुहुन्छ मिलन नेवार, मिलन नेवारले गाउनुभएको गीत बमरा र फुल बिना, घनबहादुर थापा मगरको गीत रचना, अनि यसमा सङ्गीत रहेको छ पावल चामलिङ खोटाङका सङ्गीतकारले सङ्गीतबद्ध गर्नुभएका स्याङ्जाली श्रष्टा घनबहादुर थापा मगरको कलमबाट लेखेको यो गीत यहाँहरूमाझमा राखिहाल्छु, तर त्यसभन्दा अगाडि एउटा छोटो विश्राम पनि लिइहाल्छु।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: भमरा र फूल बिना जीवन असम्भव छ। पक्कै पनि प्रकृति छ, जीवन छ, प्रकृति छैन जीवनको पनि अस्तित्व रहँदैन। सुन्दर गीत राखेँ मैले, गीतकार गणबहादुर थापा मगरको गीत रचना, मिलन नेवारको स्वरमा सङ्गीत रहेको थियो। यसमा पावल चामलिङ राईको र बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति, मङ्गलबारको प्रस्तुति कार्यक्रम सडेमसँग फ्यामिली कनेक्टिङमा यतिखेर भने नर्थ क्यारोलिना युएसएबाट एनपी परदेशीजीले गायक जीवन बमजनको नम्बर दिनुभएको छ। जीवनजी अहिले सम्पर्कमा आइसक्नु भएको छ, मेरो टेलिफोन सम्पर्कमा हुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। जीवनजी नमस्ते है, लासो फ्याफुल्ला।
1: नमस्कार लासो फ्याफुल्ला,
0: अहिले कता हुनुहुन्छ हौ तपाईँ? ठ्याक्कै
1: म भर्खरै अफिस आइपुगेँ, म बाहिर थिएँ हजुर।
0: ए बाहिर हुनुहुन्थ्यो, अहिले अफिस पुगिसक्नु भयो?
1: हजुर म कार्यालयमा आइपुगेँ, ठ्याक्कै तपाईँको फोन पनि आइहाल्यो।
0: हजुर, अनि गीत सङ्गीतको कर्म त निरन्तर गरिरहनु भएको रहेछ यहाँ हाम्रो एनपिजीले जानकारी गराउनु भएको छ, र शनिबार चाहिँ हाम्रो जीवन बमजन र अर्का सेलो गायिका हुनुहुन्छ। हुन त उहाँ सबै प्रकार गीत पनि गाउनुहुन्छ, सुमिना लो होइन, सितको लाइभ सेलो शनिबार पनि आउँदैछ भन्नुभएको छ, थोरै यसको बारेमा बताइदिनुहोस् न, कस्तो हो यो लाइभ सोलो भनेको छ?
1: हजुर, सर्वप्रथम त सबैमा नमस्कार, विशेष गरी मेरो आदरणीय मेरो मेमे मेरो बाजे उहाँ युएसमा बस्नुहुन्छ, एमपी पाक्सिङज्यूलाई एकदमै हृदयदेखि नै नमन गर्न चाहन्छु, र जति पनि यो कार्यक्रम सुनिरहनु भएको छ सबैलाई हार्दिक नमस्कार। म गायक जीवन बमजन को चाहिँ यो म्युजिकल जर्नीको एउटा दस्तावेज बनाइराखौँ भनेर जेठको 16 गते मे 30 दिन चाहिँ लाइभ सेलो प्रोग्रामहरू आउँदैछ। खासै मेरो स्लो नै हो, यो स्लो प्रोग्राम नै हो, मेरो एकल साँझ जस्तै हो खासै।
0: ए साङ्गीतिक साँझै हो यो?
1: साङ्गीतिक साँझै हो मेरो।
0: कहाँ हुँदैछ यो?
1: यो चाहिँ बौद्ध 6 नयाँ बस्ती काठमाडौँ महानगरपालिकाको वडा नम्बर 6 बौद्धको नयाँ बस्ती करिडोरमा दमफुसेलो स्टुडियो हलमा हुँदैछ।
0: ए तपाईँलाई साथ चाहिँ सुमिनाजीले दिँदै हुनुहुन्छ?
1: हजुर, साथ चाहिँ उहाँले दिँदै हुनुहुन्छ, अनि हाम्रो चाहिँ दमफुसेलोको म्युजिसियन ब्यान्डसँग हो, यो चाहिँ लाइभ ब्यान्डसँग हो।
0: ए
1: हजुर,
0: भनेपछि एक किसिमले भने यो चाहिँ तपाईँको एउटा सोलो साङ्गीतिक कार्यक्रमै भनौँ।
1: हजुर हजुर, एकल साँझ जस्तै हो, तर मैले एकल साँझ नामक नराखेर सेलो लाइट नाम राखेको खास चाहिँ।
0: भनेपछि अहिले तपाईँ त्यसैको तयारीमा पनि हुनुहुन्छ होला?
1: हजुर हजुर, त्यसैको तयारीमा अब तपाईँको यो
0: आज 12 गते 13, 14, 15, 16 त आइगयो नि होइन?
1: हजुर, भोलिदेखि चाहिँ अब एकदमै एकदमै बिजी हुन्छ सायद, अब फोन उठाउन पनि अलिकति गाह्रै हुन्छ होला। आज ठिकै टाइममा हजुरले फोन गर्नुभयो, किनभने म एक्लै दौडिरहेको छु अहिले यो चाहिँ कार्यक्रम सफल पार्नको लागि, अनि देश विदेश संसारभरि जति पनि रहनुभएको छ मेरो आदरणीय आफन्तजन शुभचिन्तक मेरो चाहिँ एकदमै नजिकका साथीभाइहरू सबैले साथ दिनुभएको छ, आर्थिक भौतिक नैतिक सबै खालको सहयोगहरू मैले पाइराखेको छु। सम्पूर्णलाई यो गोर्खा रेडियो यो कार्यक्रमबाट मार्फत सबैलाई एकदमै धन्यवाद दिन चाहन्छु। विदेशमा स्वदेशमा जहाँ जहाँ रहनुभएको छ सबैले मलाई आर्थिक भौतिक नैतिक एकदमै मजाले सहयोग गरिरहनु भएको छ, एकदम खुसी लागेको छ, मलाई एकदमै धन्यवाद भन्न चाहन्छु।
0: भनेपछि देश विदेशबाट तपाईँलाई सहयोगको हातहरू चाहिँ बढेको रहेछ तपाईँको यो एकल यो सोको लागि होइन?
1: भनेपछि
0: टिकट पनि करिब करिब सेल गरिसक्नु होला, अझै बाँकी छ?
1: मैले हजुर, मैले यो टिकेटिङ सिस्टम चाहिँ नगरेको
0: खुल्ला हो,
1: सिस्टम नगरेको खुल्ला हो, यो चाहिँ हल पनि हामीले सानो छ, सानो हल छ एउटा, अनि तपाईँको चाहिँ धेरै क्राउडले पनि नगर्ने, अहिलेको जमानामा सबै बिजी हुन्छन् होइन, पहिलाको जस्तो अब कार्यक्रम भनेपछि हुरुङ रुङ रुङ अब दौडिने आउने त्यस्तो क्राउडले पनि हुँदैन अहिलेको जमानामा, त्यस कारणले गर्दाखेरि मैले स्पेसल सबै स्पेसललाई मात्रै मैले चाहिँ निम्तो गरेको छु होइन, सबैलाई निम्तो गर्ने मेरो चाहना थियो, सबैलाई समेट्ने चाहना थियो, तर यो समयले गर्दाखेरि अलिकति गाह्रो भयो, त्यस कारणले गर्दाखेरि यो सानो हलमा 150 जनाको क्यापेसिटी छ त्यो हलमा, अनि मैले सीमित आफन्तहरूलाई सीमित व्यक्तित्वहरूलाई मात्रै मैले निम्तो गर्ने गरेँ। अब पछि फेरि अर्को कार्यक्रम, यो चाहिँ मेरो लाइफमा वान टाइम मात्रै हुन्छ यो कार्यक्रम चाहिँ, नेक्स्ट कार्यक्रमहरू गर्दाखेरि चाहिँ म थुप्रै सङ्घ संस्थामा आबद्ध छु, नेक्स्ट कार्यक्रमहरू चाहिँ सङ्घ संस्थाबाट थुप्रै कार्यक्रमहरू हुँदैछ, त्यो
0: कार्यक्रममा
1: चाहिँ आफन्तजन सबैलाई ओखलढुङ्गा कला साहित्य समाजमा आबद्ध छु, म ओखलढुङ्गा कला साहित्य समाजकै महासचिव हो म। त्यो कार्यक्रम असोजमा हुँदैछ, एकदम ग्रान्ड प्रोग्राम हुँदैछ, त्यसमा चाहिँ सबै आफन्तहरू साथीभाइहरूले म निम्ति आउनेछु। अहिलेको लागि चाहिँ अलिकति हल सानो भएको कारणले गर्दाखेरि मैले सबैले सम्मेलन सकिनँ, त्यसमा चाहिँ म अलिकति दुःखी नै छु।
0: हजुर, अनि अब अन्तमा तपाईँको कार्यक्रमको सफलताको शुभकामना पनि दिन चाहन्छु र एमपी परदेशीजीलाई चाहिँ केही भन्न चाहनुहुन्छ? अनि यो आङ्गिकी छोरी यो गीतको बारेमा थोरै संक्षिप्त केही भन्न चाहनुहुन्छ कि? कस्तो गीत हो
1: यो आङ्गिकी छोरी देखेर भन्ने यो बोलको गीत चाहिँ, यो चाहिँ खास वास्तवमा तामाङ समुदायको एउटा महान पर्वलाई समेटिएर तयार पारिएको गीत हो। यो चाहिँ धेरै वर्ष अगाडि गीत हो, यसपालि चाहिँ सुमिना लोरा मैले त्यसलाई रिमेक गरेर गाएको वास्तवमा, यो पुरानो भर्जन पनि छ।
0: हजुर हजुर,
1: यो चाहिँ ल्होसार तामाङहरूको पर्व ल्होसार विशेष कार्य गीत हो त्यो चाहिँ। हजुर
0: हुन्छ, हामी यो गीत राख्नेछौँ र तपाईँलाई धन्यवाद दिँदै बिदा हुन्छौँ है त।
1: एकदम धन्यवाद सम्पूर्ण सम्पूर्ण आदरणीय बाजे एनजी पाखरिन, तेन्जी पाखरिन लगायत सम्पूर्ण जति पनि मलाई माया गर्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ, श्रोता दर्शक सबै सबैलाई धन्यवाद, अनि तुलसी सरले विशेष धन्यवाद,
0: अनि
1: सबैलाई धन्यवाद भन्न चाहन्छु।
0: लासो फ्याफुला, नमस्ते। हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो गायक जीवन भम्जन, उहाँसित समचित कुराकानी गरेर उहाँको यो नम्बर चाहिँ मलाई एनपी परदेशीजीले नर्थ क्यारोलिना युएसएबाट दिनुभएको थियो र उहाँलाई धन्यवाद दिन चाहन्छु। र अब नि म जीवन भम्जन र सुमिना लोको स्वरमा रहेको गीत राखिहाल्छु।
2: बारी गाउँमा लोछार मेला लागेको छ रे, आऊ है।
3: ला ला।

यो मिठो सेलो गीत राखेँ मैले यहाँहरू माझमा जीवन भमजन र सुमिना लोकको स्वरमा। यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने यहाँ एनपी पार्थीजी लेख्नु छ, नर्थ क्यारोलिना युएसएबाट, तिम्रो घरमै भेट्नलाई म आउँछु, जाँतो पिन्न तिमीलाई सघाउँछु, मनको कुरा तिमीलाई सुनाउँदै तिम्रो

गीत बजाइदिनु भएकोमा हार्दिक धन्यवाद। यति बेला बसन्तको समयमा जताततै फुलै फुल रहेका छन्, झन रमाइलो सम्झना आयो गीतले भनिलेख्नु भएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु र उहाँले चाहिँ यी गीतहरू चाहिँ जुन दिन झारमा पनि फुल देखेर रचेको थिए आभार प्रकट गर्दछु भनेर भाउजू कृष्ण थापा मगरसँगै उहाँले कार्यक्रम सुनिरहनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा। र अब भने चाहिँ म यहाँहरू माझमा हेम तामाङले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु। हेम तामाङ र प्रविष्य अधिकारीको स्वरमा सङ्गीत, यसमा ताराप्रकाश लिम्बूको रहेको छ।

0: एफबीएस गोरखा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: अ हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि बीएफबीएस का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि

अरुण थापा मगरको स्वर सङ्गीत रहेको यो गीत राखे श्रोताहरू विनोद गौचनले लेख्नुभएको गीत थियो जति माया लाए पनि जति कसम खाए पनि यो गीत पश्चात पनि बेबेस गोर्खा रेडियोको यो प्रस्तुति मङ्गलबारको प्रस्तुति कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा एउटा नम्बरमा चाहिँ फोन नउठेको जानकारी गराउन चाहन्छु हाम्रा कृष्ण गुरुङ दाई र कुमारी गुरुङ भाउजूले लन्डनबाट भतिज नरबहादुर गुरुङको नम्बर दिनुभएको थियो मैले यो नम्बरमा फोन फेरि पनि गरेको थिएँ उहाँले टेलिफोन पटक्कै उठाउनु भएन सायद कतै व्यस्त हुनुहुन्छ होला काममा हुनुहुन्छ होला अब बेलबारीतिर बस्नुहुँदो रहेछ मोरङतिर बस्नुहुँदो रहेछ यो गर्मीमा शीतल ताप्दै हुनुहुन्छ होला त्यही भएर पनि यता कुराकानी गर्न असमर्थ भए यही जानकारी गराउन चाहन्छु र आज मैले गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष ज्यूसित कुराकानी गर्ने पनि जमर्को गरेको थियो गएको हप्ता यो नम्बर दिनुभएको थियो भूपाल पोखरेलको नम्बर तर उहाँ चाहिँ अहिले दक्षिण कोरिया पुग्नु भएको रहेछ यहाँ हाम्रा ओमप्रसाद थापा काउचे दाईले लेख्नु भएको छ नमस्ते तुलसी भूपालजी त कोरिया पुगेका रहेछन् अर्को हप्ता फर्कन्छन् म खबर गर्छु है भन्नुभएको छ धन्यवाद दिन चाहन्छु र मैले अघि फोन डायल गर्दा उहाँको मोबाइल स्विच अफ थियो गएको हप्ता चाहिँ उहाँ यही बेरुजी शून्य भए पश्चात सायद पालिकाको मिटिङमा हुनुहुन्थ्यो होला त्यही भएर उहाँसित कुराकानी गर्न असमर्थ भएको थिएँ तर अहिले भने कोरिया पुग्नु भएको रहेछ यो जानकारीको लागि पनि धन्यवाद दिन चाहन्छु हाम्रा ओमप्रसाद थापा काउचे दाईलाई आज हरिराईजी अलि ढिलो उपस्थिति जनाउनु भएको कारण पनि रहेछ उहाँ लेख्नुहुन्छ फेल्तम लन्डनबाट हुनुहुन्छ तुलसी सर नमस्कार म पनि हाजिरी जनाउँदै यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत सङ्गीत साथै आफन्तजनहरूको कुराकानी सुन्दैछु मेरो चाहिँ आज पहिलो घन्टा चाहिँ छुट्यो है विशेष कारणवश उहाँको एपोइन्टमेन्ट रहेछ कतै र सेकेन्ड आवरदेखि चाहिँ म सुनिरहेको छु धन्यवाद मैले लेख्नुभएको छ हरिराईजीलाई धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भयो दोस्रो घन्टाबाट सुनिदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सधैँ सुनिरहने श्रोताहरूको उपस्थिति नरहँदाखेरि अलिअलि खल्लो हुन्थ्यो तर यो खल्लोपनालाई मेटिदिनु हो हाम्रो हरिराईजीले उहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र टेलिफोनहरू लिने क्रम चाहिँ करिब करिब अब मैले रोके भन्दा पनि हुन्छ श्रोताहरू किनकि समय पनि त्यति धेरै छैन र आज मैले जातोको तस्विर राखेको थिएँ सबैले मन पराइदिनु भयो धन्यवाद दिन चाहन्छु माया पुन्ज्यू लेख्नुहुन्छ बेलायतबाट नमस्ते सर मैले पनि सुन्दैछु वाउ जातो मैले पनि पिसेको छु है भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु उहाँलाई अथवा माया पुन्ज्यूलाई अब भने म एउटा गीत राख्न चाहन्छु मिज्यू चलचित्र यो नेपाली नयाँ नेपाली चलचित्र मिज्यूमा समेटेको गीत हो गैरा घरे काइली श्रीकृष्ण बम्मल र मेलिन राईको स्वरमा शब्द सङ्गीत श्रीकृष्ण बम्मा लगिरहेको छ उहाँका गीतहरूमा अक्षर डाँडाघरे साइली अहिले फेरि गैराघरी काइली समेट्नु भएको छ अब हाम्रो गाउँ गाउँमा जेठो माइलो साइलो काइलो यो भनौँ हिजो चाहिँ सन्तानले डाँडा काँडा ढाकोस् भनेर आशीर्वाद दिँदा धेरै सन्तान हुन्थ्यो तर अहिले भने एक सन्तान अर्थात् दुई सन्तान ईश्वरको वरदान भन्न थालेको हुनाले अब जेठादेखि माइलोसँग कान्छोसम्मै पुग्न गाह्रो भइरहेको छ एकजना हाम्रा स्रष्टासँग मैले कुराकानी गर्दा तपाईँको नाम किन दुर्लभ जन्तरी राख्दा अब यो जन्तरी चाहिँ दुर्लभ भइसक्यो भनेर लेख्नु भन्नुभएको थियो र गैराघारी काइली राखिहाल्छ है त यो बसाइमा

हजुर श्रोताहरू, गइराखेर काइलीको याद आउँछ श्रीकृष्ण बमल्ल र मेलिना राईको स्वरमा राखे यो गीत, र यो गीत सँगसँगै अब नै कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङको यो बसाइ, आजको बसाइबाट पनि ओझेल पर्ने बेला भइसकेछ, विदा माग्ने बेला भइसकेछ। आज जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिन चाहन्छु, अनि सुनेर जोडिनु हुने पनि सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङको पुछारमा आशुसेन लामाको शब्द सङ्गीत रहेको एउटा गीत प्रशान्त तामाङको स्वरमा छर्दै म भने आजको व्यवसायबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: राज्यसभा सांसद जगदीश खरेलको अभिव्यक्ति प्रति नेकपाले आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तमासा भनेर प्रयोग गरेको शब्द अपमानजनक र असंसदीय भएको भन्दै सांसद रमेश मल्लले रेकर्डबाट हटाउन माग गर्नु भएको छ।
1: माननीय जगदीश खरेलजीले अघि नै भर्खरै आफूले विषय राख्दै गर्दा प्रतिपक्षको विरोधलाई तमासा देखाएको भन्दै सार्वजनिक शिष्टाचारमा असर गर्ने अपमानजनक र असंसदीय प्रयोग शब्दको प्रयोग गर्नुभएको छ सभामुख महोदय। के संविधान र कानुनी व्यवस्था अनुसार सम्माननीय प्रधानमन्त्रीजीलाई संसदप्रति उत्तरदायी बन्नुहोस् भनेर भन्नु के त्यो तमासा देखाएको हुन्छ? सम्माननीय सभामुख महोदय, संसदमा उठेका प्रश्नको जवाब दिनुहोस् भन्नु के त्यो तमासा देखाएको हुन्छ? अस्ति भर्खरका केही घटनाक्रम हामीले बिर्सेका छैनौँ। के सभामुखको ओइल अगाडि त्यो निलो स्कार्फ लगाएर विरोध गरिरहेको र यो सभा छोडेर बाहिर हिँडिरहेका दृश्यका साक्षी हामी होइनौँ? के ती पनि तमासा देखाएका थिए सभामुख महोदय? त्यसैले त्यो शब्दलाई त्यो जुन अपमानित अपमानजनक छ र सार्वजनिक शिष्टाचारमा असर गर्ने खालको छ र असंसदीय छ त्यसलाई रेकर्डबाट हटाइयोस्।
0: यसपछि खरेलले तमासा शब्द कुनै हिसाबले अशिष्ट र संसदीय मर्यादा विपरीत नभएको भन्दै तर्क गर्नुभएको छ।
2: नेपाली शब्दकोश हेर्ने हो भने तमासाको अर्थ हुन्छ हल्ला खल्ला वा अनावश्यक कोलहाल। यो शब्द कहीँ कतैबाट पनि संसदीय मर्यादा विपरीत रहँदैन, किनभने कानुन बनाउने विधेयक बारे छलफल भइराख्दा विधेयकको बारेमा छलफलमा म सहभागी भइराख्दाखेरि सहभागी भइरहेको र बोलिरहेको अवस्थामा जुन खालको हल्ला खल्ला भयो, अनावश्यक कोलाहल भयो, यसलाई लिएर मैले यो शब्द प्रयोग गरेको भएर सम्बन्धित भाषा विज्ञ र नेपाली शब्दकोशलाई ध्यान राखियोस्। यो तमासा भन्ने शब्द अशिष्ट होइन भन्ने म नम्र निवेदन गर्न चाहन्छु।
0: यसअघि राज्यसभा सांसद जगदीश खरेलले प्रयोग गरेको शब्दका कारण प्रतिनिधि सभाको बैठक 15 मिनटका लागि स्थगित गरिएको थियो। पर्यटन विधेयकमाथिको छलफलमा भाग लिन रोस्टम पुगेका सांसद खरेलले सुरुमै प्रतिपक्षीमाथि निशाना साधेपछि केही सांसदहरू आक्रोशित हुँदै रोस्टमतिर अघि बढ्न समेत खोजेका थिए। सांसदप्रति प्रधानमन्त्रीको जवाफदेता र उपस्थितिको माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दललाई खरेलले आक्रोशित हुने गरी आरोप लगाएपछि सभामुखले बैठक स्थगित गर्नु परेको थियो।
3: आठवटा अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ मलाई। 72 सालमा बनेको संविधान पछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौ, एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हल हल्काउन मिल्छ? संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो तर संसद कानून बनाउने थलो पनि हो।
0: काङ्ग्रेसकी सांसद गीता सिंह दाङ लाई प्रतिनिधि सभा बैठक कक्षबाट बाहिर निकालिएको छ। आज बैठकमा सिंहदानलाई मर्यादा बालकले बैठक कक्षबाट बाहिर निकालेका हुन्। बैठक चलिरहेका बेला मोबाइलबाट तस्विर खिचेको भन्दै मर्यादा बालकले सांसद सिंहदानलाई बाहिर निकालेका हुन्। तर सभामुखको आदेश बिना नै मर्यादा बालकहरूले बाहिर निकालेको भन्दै काङ्ग्रेसले आपत्ति जनाएको छ। सांसद निष्कल राईले यस विषयमा सभामुखको ध्यान आकर्षण समेत गराउनु भएको छ।
4: हाम्रो पार्टीको सांसद गीता स्याङदेनलाई फोटो खिचेको न्यूमा मर्यादा पालकजीहरूले यस अघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले संसदलाई पहिलो सचेत गराउने हो। हाम्रो नियमावलीको नियम 30 ले त्यही भन्छ सभामुख महोदय, यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो। तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई 3 मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ, तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सह्य हुँदैन सभामुख महोदय। सभामुखले त्यस्तो आदेश काने खुसी गरेर दिने होइन सभामुख महोदय, काने खुसीबाट सदन अगाडि बढ्न सक्दैन सभामुख महोदय।
0: यसपछि सभामुख कार्यालयले काङ्ग्रेस सांसद सिंहदाङको मोबाइलमा फोटो भिडियो लिए नलिएको इकेन गर्न बाहिर पठाएको भन्दै जवाब फर्काउनु भएको छ।
5: मान्य सदस्य गीता कुमारी सिंहदाङ, उहाँले सभामुखतर्फ स्पष्टसँग देखिने गरी आफ्नो मोबाइलबाट भिडियो र फोटो खिच्ने प्रयास गर्नुभयो। त्यो यहाँहरूले बुझेको नियमावलीको नियम आपत्ति थियो, त्यो यो सभा सञ्चालनको मर्यादा भन्दा विपरीत थियो। त्यसकारणले सभामुखले आफ्नो ड्यासबाट मर्यादा पालकलाई उहाँले मोबाइलमा खिच्नु भएको फोटो र भिडियो खिचिएको छ या छैन त्यो चेक जाँच गर्नको लागि मैले निर्देशन दिएको हो। त्यही निर्देशन अनुसार उहाँको चेक जाँच गरिएको हो, उहाँलाई बाहिर निकालिएको छैन। यसमा मान्य सदस्यहरूले विषयलाई तोडमोड नगर्न म मान्य सदस्यहरूलाई ध्यान आकर्षण गराउँछु।
0: सुकुम्बासीहरूले आज माइती गर्नु मन्दलामा प्रदर्शन गरेका छन्। हस्त यसमा खबर यति नै। नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

हजुर, भानु ओली र अन्जु गौतमले गाउनु भएको एकदमै चर्के रमाइलो मिठो एउटा पूर्वेली लोकभाका सुनाएँ मैले तपाईँलाई, प्रिय श्रोता वृन्द। यही मिठो लोकभाकाको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाको शैलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम, न्यानो अभिवादन गर्न चाहन्छु। म शैलेश सनवार तपाईँको सेवामा छु, कार्यक्रममा तपाईँ सँगसँग अब रहनेछु आज पनि ठिक 4 बजेसम्म बेलायतको समयअनुसार। अहिले भने दिउँसोको 1:12 गएको छ र आज मिठा मिठा यस्तै लोक भाकाहरूलाई लिएर तपाईँको सेवामा म हाजिर भएकी छु। आशा गर्दछु तपाईँ सबजनाले पनि आज मलाई साथ दिएर रमाइलो गर्नुहुनेछ भनेर। त यहाँहरू सबजना आराम कुशल नै हुनुहुन्छ जस्तो लाग्छ मलाई, यही आशा पनि मैले गरेको छु। अब लङ विकेन्ड थियो हिजो अस्ति अनि अस्तिभन्दा अघिल्लो दिन हिजो र अस्ति मात्र छ वास्तवमा भन्ने भयो नेपाली शब्द भण्डारमा। यो हिजो र अस्ति अनि अस्तिभन्दा अगाडिको दिनलाई के भन्छ तपाईँहरूमध्ये कसैलाई थाहा छ भने यसो मलाई जानकारी गराउनु होला होइन। जस्तो कि अब भोलि पर्सि भन्दाखेरि भोलि पर्सि निको पर्सि भनेर भनिन्छ, तर अब हिजो अस्ति नि अस्ति भनेर त भनिँदैन होला। त्यस कारणले गर्दाखेरि शनिबार आइतबार र सोमबार 3 दिनको हाम्रो जुन लङ विकेन्ड रह्यो, यो समयमा तपाईँहरू सबैजनाले पक्कै पनि एकदमै आफ्नो आफ्नो कामहरूलाई पुरा गर्ने मौका पाउनु भयो होला, कोसिस गर्नुभयो होला, रमाइलो गर्ने, रिल्याक्स गर्ने होइन। अनि साथसाथमा कति धेरै कार्यक्रमहरू पनि थिए, त्यसमा पनि तपाईँहरू जानुभयो होला। स्पेसली यो हाम्रो किरात राई आयो खा बेलायतले आयोजना गरेको कार्यक्रम साकेलाको कार्यक्रम रहेको थियो होइन, जुन चाहिँ तपाईँहरूले इन्जोय गर्नुभयो होला 23 मेको दिनमा, र यो चाहिँ शनिबारको दिनमा भएको थियो। अनि फलोड बाई गोर्खा कप 24 मेको दिनमा, र त्यो दुईवटै कार्यक्रममा तपाईँहरूले इन्जोय पक्कै पनि गर्नुभयो होला। हाम्रो साथीभाइहरू इष्टमित्रहरूसँग भेटघाट गर्ने अनि धेरै पछि यसरी जम्मा हुँदाखेरि भनौँ न होइन, भेटघाट हुँदाखेरिको रमाइलो एकअर्कासँग कुराहरू सारासार, यो सम्पूर्ण मौका तपाईँहरूले पक्कै पनि पाउनुभयो होला। र अब भने हामी सबजना तर ताजा भएर चाहिँ नि अब आजबाट आफ्नो काममा फर्किसकेका छौँ, र यो विक चाहिँ वर्किङ विक मात्र 4 दिनको छ, किनभने अब हिजो छुट्टी भइहाल्यो, सोमबारदेखि सुरु हुनुपर्ने वर्किङ विक यसपटक चाहिँ मङ्गलबारदेखि सुरु भएको छ। त्यो कारणले गर्दाखेरि पनि यहाँहरू सबै चाहिँ एकदमै काममा लाग्नु होला, तर ताजा भएर आफ्नो कामलाई पुरा गर्नु होला भनेर भन्न चाहन्छु म यतिखेर। तर रमाइलो विकेन्ड पश्चात अब आफ्नो काममा फर्किरहेको अवस्थामा अब तपाईँको लागि आजबाट कार्यक्रम दिवाको सिली पनि सुरु भइसकेको छ। हिजो त ब्याङ्क हलिडे भएको हुनाले हामीले मर्निङ सो एउटा मात्र सञ्चालन गऱ्यौँ, बाँकी सोजहरू भएनन्, र अब आजबाट चाहिँ बिहानदेखि बेलुकासम्मको फुल हाउस हामी चाहिँ कार्यक्रमहरू तपाईँहरूको लागि राख्दैछौँ है। त अब भने अगाडि बढ्नुपर्छ, तिथिमितिको पनि कुरा गर्नु पऱ्यो एकैपटक। तिथिमितिको कुरा गर्नुपर्दा विक्रम सम्बत 2083 साल जेठ महिनाको आज 12 गते, तदनुसार 26 मे सन् 2026 मङ्गलबारको दिन अधिक ज्येष्ठको शुक्ल दशमी परेको छ आज। अनि आजको यो प्रस्तीलाई लिएर म हाजिर भएकी छु। विभिन्न प्रकारको चाहिँ अवेरनेस डेजहरू पनि छन् आज, स्पेसली आज युकेमा चाहिँ कुरा गर्नुपर्दाखेरि 26 मेको दिनमा नेसनल सरी डे भनेर मनाउने गरिन्छ, र यो नेसनल सरी डे पनि हो आज। अनि नेसनल एपिलेप्सी विक पनि सुरु भइसकेको थियो लास्ट विकबाट नै, त्यसको आज अन्तिम दिन 19 मेदेखि सुरु भएको, आज 26 मे यसको अन्तिम दिन हो। अनि यो चाहिँ भनौँ त एउटा विशेष दिन चाहिँ आजको परेको छ, र म तपाईँसँग अलिकति एपिलेप्सीको बारेमा, यानि कि छारे रोग भनेर पनि भनिन्छ, मिर्गी भनेर पनि भनिन्छ होइन, यसको बारेमा हेल्थ सेगमेन्टमा केही जानकारी सेयर गर्नेछु, सुन्दै गर्नु होला भनेर भन्न चाहेँ। किनभने अब यो सप्ताहभरि नै हामीले चाहिँ नेसनल एपिलेप्सी विक भनेर मनायौँ, स्पेसली यो चाहिँ नि यसको पर्पज चाहिँ के हो, त्यसको काम चाहिँ के हो त भनेर भन्दाखेरिमा चाहिँ नि यो चाहिँ विशेष गरिकन यो एनुअल क्याम्पेन हो, र यसलाई चाहिँ भनौँ एनुअल क्याम्पेनलाई हाम्रो यो युके बेस्ड च्यारिटिजहरू जस्तो कि एपिलेप्सी सोसाइटी, यङ एपिलेप्सी आदि इत्यादिले चाहिँ सञ्चालन गर्ने गर्दछ। र विशेष गरिकन एपिलेप्सीको वरिपरि रहेको जुन एउटा स्टिग्मा छ होइन, यसलाई चाहिँ हटाउनको लागि पनि यो
दिन मात्र होइन यो सप्ताह नै महत्त्वपूर्ण रह्यो भन्दा फरक नपर्ला। साथसाथमा पब्लिक अवेरनेस जनचेतना अभिवृद्धि गर्ने अनि साथसाथमा आफ्नो पर्सनल स्टोरिजहरू छ भने त्यो पनि सेयर गर्ने, किनभने एउटा सपोर्ट सिस्टम भन्ने जुन हुन्छ नि होइन, कुनै पनि समस्यामा आफूलाई एक्लो ठान्दाखेरि त्यो समस्याले झन् धेरै गाँझ छ होइन। तर त्यस्तै समस्या भएका अरू चाहिँ साथीभाइहरूसँग कुरा गर्दाखेरिमा चाहिँ धेरै इन्फर्मेसन पनि साटासाट हुन्छ अनि साथसाथमा त्यो एउटा सपोर्ट पनि मिल्छ है। अनि त्यो एउटा समस्यालाई सहन गर्न सक्ने अथवा समस्यालाई समाधान गर्न सक्ने एउटा चाहिँ नि सपोर्ट सिस्टम पनि हुन्छ। यस कारणले गर्दाखेरिमा चाहिँ नि पर्सनल स्टोरिजहरू सेयर गर्नु पनि अत्यन्तै लाभदायक मानिन्छ यस्तो बेलामा है। त आज चाहिँ अन्तिम दिन हो नेसनल एपिलेप्सी विकको, यसर्थमा हामी अलिकति एपिलेप्सीको बारेमा नै हेल्थ सेगमेन्ट अन्तर्गत कुरा गर्छौँ, सुन्दै चाहिँ गर्नुहोला है। यति नै भने अहिलेको लागि, अनि अगाडि अब 2 बजेको समाचार छँदैछ, त्यस पश्चात भने कार्यक्रममा अगाडि हामी दोस्रो चरण अन्तर्गत भने सुन्नेछौँ हाम्रो छड्के सलाम, जुन चाहिँ हाम्रो दाजु योगराज रायले तयार गर्ने गर्नुहुन्छ। अनरेरी मेजर रिटायर्ड जटबहादुर गुरुङज्यूसँग गरिएको कुराकानी रहेको छ, एक्सक्युजी गोर्खा मेजर उहाँ हुनुहुन्छ। यसको चाहिँ तपाईँले 7 श्रृङ्खलाको साथमा आज इन्जोय गर्न सक्नुहुन्छ है। गत केही सप्ताहदेखि हामी सुन्दैछौँ यस कुराकानीलाई। त 3 बजेको समाचार पश्चात पनि कार्यक्रमको अन्तिम चरण, मिठा मिठा लोकगीत सङ्गीतहरू अनि समसामयिक विषयवस्तुका केही रमाइला जानकारीहरू पनि म तपाईँसँग सेयर गर्दै अगाडि बढ्नेछु, साथ दिनुहोला भन्न चाहन्छु। अब भने अगाडि बढ्छु, जानकारीहरू कार्यक्रम अन्तर्गतका के कस्ता छन् मैले तपाईँसँग सेयर गरिसकेँ। मौसमको कुरा गर्न चाहन्छु। आज मौसम एकदमै गर्मी छ, इङ्ल्यान्ड र वेल्समा एकदमै कडा घाम लागिरहेको छ, र हिजो अस्तिदेखि नै यो जुन घाम लाग्ने र एकदमै न्यानोपन बढेको महसुस त तपाईँ हामीले गरेकै हो। र हिजो अस्तिको दिनमा ओभर द विकेन्ड सुत्नै सकिएन, एकदमै गाह्रो भयो। अब त एसी नै पो लगाउनु पर्ने स्थिति आइसकेको छ। अहिलेसम्म त अब यतिका वर्षहरू त हामीले फ्यानले पनि गुजारा गऱ्यौँ, तर फ्यानको जुन हावा छ त्यो पनि अब तात्तातै नै आउनु थालिसक्यो। यसर्थमा अब चाहिँ एसीको नै एसीमाथि नै भर पर्नुपर्ने अथवा एसीलाई नै अब चाहिँ भित्राउनु पर्ने अवस्था आइसकेको छ। आज बिहान भने हाम्रो यही व्यवसाय साथीभाइहरूसँग यही कुरा भइरहेको थियो होइन, त्यो कारण गर्दाखेरि एसी एज इन एयर कन्डिसनर नभइकन एसी एज इन एयर कुलर त्यसले पनि काम गर्छ होइन। फ्यानभन्दा त एयर कुलर अझ राम्रो हो, एयर कुलरभन्दा एसी। तर अब यसले चाहिँ स्पेसली एसीको कुरा गर्नुपर्दा एसीले चाहिँ वातावरणमा धेरै नै भनौँ अलिकति भनौँ असर पुर्याउँछ भन्ने पनि तपाईँलाई थाहा छँदैछ होला। बढी चाहिँ हट ग्यासहरू यसले उत्पन्न गरेर चाहिँ नि अलिकति असर पुर्याउँछ भन्ने हामीले सुनेका हौँ। अब यस कारण गर्दाखेरि फ्यान अथवा एसी मतलब एयर कुलरहरू चलाउनु अलिक बेटर हुन्छ कि जस्तो लाग्छ मलाई। तर जे होस् अब यो मलाई धेरै जानकारी भएको विषयवस्तु पनि परेन, यसर्थमा मैले यति नै गर्न चाहेँ। तर अब हामीलाई अब जस्तो हुन्छ होइन, जस्तो कुरा जरुरत पर्छ त्यसको त हामीले प्रयोग त गर्नै पर्यो। र पहिला त केही समय अगाडिसम्म, केही साल अगाडिसम्म यस्तो साह्रै गर्मी भएको त युकेमा थाहा थिएन मलाई पनि है, तपाईँहरूलाई पनि त्यस्तो सायद महसुस हुन्छ होला। यो ग्लोबल वार्मिङले गर्दाखेरि पनि होला सायद, आजभोलि चाहिँ युके यस्तो अलिकति कुल ठाउँमा पनि धेरै नै गर्मी, स्पेसली गर्मी महिनामा चाहिँ नि धेरै नै बढी हिट भएको हामीले महसुस गर्छौँ। सुत्नै सकिँदैन, के गर्ने, तर इभिनिङ भइसकेपछि चाहिँ झ्याल ढोका पुरै खुलेर राख्यो भने चाहिँ अलिकति चिसो पन्ची महसुस हुन्छ, हावा छिर्छ। तर दिउँसो चाहिँ पुरै पर्दा बन्द गरेर जुन एउटा हाम्रो बाक्लो खालको पर्दाको प्रयोग गऱ्यौँ भने त्यसबाट चाहिँ अझ हामीलाई अलिकति सुरक्षा मिल्छ हिटबाट भन्दा फरक नपर्ला, किनभने त्यो बाक्लो पर्दालाई चाहिँ पेनिट्रेट गरेर हिटभित्र आउन अलिकति कठिन नै हुन्छ, नआउने त होइन, तर जुन चाहिँ इन्टेन्सिटीमा त्यो पातलो पर्दामा अथवा पर्दा नलगाएको झ्यालबाट हिटभित्र छिर्छ त्यो इन्टेन्सिटी पनि अलिकति कम पक्कै पनि हुन्छ। त्यस प्रकारले चाहिँ झ्याल ढोकालाई पुरा बन्द गरेर पर्दाहरू पुरा बन्द गरेर राख्यो भने चाहिँ अलिकति भए पनि भित्रको जुन कुलनेस छ त्यो चाहिँ प्रिजर्भ हुन्छ है भन्दा फरक नपर्ला कि जस्तो लाग्छ मलाई। जे होस्, मौसमको कुरा गर्दा गर्दा कहाँदेखि कहाँ पुगेछ, वर्षा हुने क्रम चाहिँ इङ्ल्यान्ड र वेल्समा आफ्टरनुन पश्चात केही ठाउँमा हुनसक्ने सम्भावना रहेको छ। आज राति हावा बिस्तारै बिस्तारै चलि नै रहनेछ, यो पुरै भूभागमा चाहिँ हावा चल्नाले अलिकति शीतलताको महसुस गर्न सकिनेछ, र बाँकी भूभागमा न्यानो नै रहनेछ। त यति मौसमी विवरण तपाईँसँग सेयर गरेँ। अब भने अर्को एउटा मिठो गीत तपाईँलाई सुनाउँछु, आज मिठा मिठा लोक भाकाहरू सुन्दैछौँ किनभने आज पर्न गएको छ हाम्रो मङ्गलबारको दिन, र मङ्गलबार सधैँ नै लोक भाकाहरू सुनेर हामी इन्जोय गर्ने गर्छौँ होइन त। र यही सिलसिलामा अब नैको लागि भने मैले तपाईँको लागि समुराई र उषा किरण अधिकारीले गाउनुभएको एउटा पुरानो लोकगीत छ, सुनाउँछु है।

दिवस गोर्खा रेडियो आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

त प्रिय श्रोतावृन्द, दिवाको सिलीमा स्वास्थ्य चर्चाको पालो पक्कै पनि परिसकेको छ र यतिखेर आज म तपाईँसँग एपिलेप्सीको बारेमा केही कुरा गर्दैछु। छारे रोग भनेर भनिन्छ यसलाई, नेपालीमा मिर्गी भनेर पनि भन्छौँ हामी है। त यसैको बारेमा आज कुरा गर्दैछु किनभने आज चाहिँ अन्तिम दिन हो एपिलेप्सी अवेरनेस विकको, जुन चाहिँ गत 19 मेबाट सुरु भएको थियो। र गत 19 मेबाट सुरु भएको यो एपिलेप्सी अवेरनेस विक आज आएर अन्त्य भएको, समापन भइरहेको छ। यसर्थमा पनि मैले यस विषयवस्तुमा जानकारी गराउनको लागि आज तयारी गर्दैछु र नेसनल एपिलेप्सी विक भनेर मनाएका छौँ, जसलाई चाहिँ विभिन्न च्यारिटिजहरू, युके बेस्ड च्यारिटी जस्तो कि एपिलेप्सी सोसाइटी, यङ एपिलेप्सी आदि इत्यादिले चाहिँ यसलाई रन गर्ने गर्छन्, अर्गनाइज गर्ने गर्छन्। यसबाट चाहिँ यो एपिलेप्सीको बारेमा जनचेतना अभिवृद्धि त हुन्छ नै, यसको साथसाथमा एपिलेप्सीको साथमा जोडिएका विभिन्न भ्रमहरूलाई पनि यसबाट चाहिँ हटाउने कोसिस पनि गरिन्छ। यो एक प्रकारले चाहिँ नि यो भनौँ सबै कुरा जुन चाहिँ एपिलेप्सीसँग सम्बन्धित छ त्यसको विषयमा इन्फर्मेसनहरू, जानकारीहरू सेयर गर्ने, सम्प्रेषण गर्ने, अनि साथसाथमा योसँग जोडिएका जति पनि भ्रमहरू छन् त्यसलाई चाहिँ हटाउने कोसिस हुन्छ एपिलेप्सी अवेरनेस विकमा। अब नामैले भन्छ एपिलेप्सी अवेरनेस भनेपछि एपिलेप्सीको बारेमा नै जनचेतना अवेरनेस बढाउनु हो है। त आज हामी यसै विषयमा कुरा गर्छौँ, छारे रोग यानि कि एपिलेप्सीको बारेमा कुरा गर्छौँ। यो एपिलेप्सी शब्द सुन्ने बित्तिकै, यो छारे रोग शब्द सुन्ने बित्तिकै सबैभन्दा पहिला हाम्रो दिमागमा एउटा यस्तो स्थिति आउँछ जसमा रोगीलाई दौरा पर्छ र ऊ कयौँ पटक त बेहोस भएर ढल्छ पनि र आफै माथिको नियन्त्रणमा नै उसले गुमाउँछ है। त्यति बेला उसले आफ्नो मूत्राशयमा पनि नियन्त्रण गर्न सक्दैन र कहिलेकाहीँ त्यत्तिकै यो छारे रोगको अट्याक भएको बेलामा पिसाब पनि फेरिदिन्छ है। अनि कहिलेकाहीँ यस्तो छारे रोगीहरूले चाहिँ असामान्य व्यवहार गर्न थाल्छन् र केही समय पश्चात यो जब छारे रोगको जुन एउटा अट्याक खत्म हुन्छ, सकिन्छ, त्यस पश्चात त्यो व्यक्ति फेरि होसमा आउँछ केही नभएको जस्तो है। त्यो प्रकारको चाहिँ नि एउटा स्थिति हाम्रो दिमागमा आउँछ एपिलेप्सी भन्ने बित्तिकै। यो एक प्रकारको क्रोनिक डिसअर्डर हो र छारे एउटा एकदम पुरानो बिमारी हो जसलाई चाहिँ हामीले धेरै अगाडिबाट नै चिन्दै आएका हौँ होइन। र यस रोगमा चाहिँ रोगीलाई एकभन्दा धेरै प्रकारको दौरा पर्न सक्छ र छारे रोगको जोखिम कारकलाई कम गरेर यसलाई नियन्त्रणमा ल्याउन त सकिन्छ। अनि छारे रोगको समस्या हुँदाखेरि व्यक्तिको व्यवहार सामान्य हुँदैन, रोगीहोस पनि हुन्छ र यसले चाहिँ दिमागमा एकदमै नराम्रो असर पनि पुर्याउँछ। केही मानिसहरूमा त छारे रोगको लक्षण यति सामान्य हुन्छ कि छारे रोगको जुन एउटा दौरा जब पर्छ, उसलाई अट्याक जब हुन्छ, त्यो अट्याक भएकोसम्म जानकारी हुँदैन, त्यति महिन, त्यति एकदमै सामान्य लक्षणहरू पनि हुन्छ। जब कुनै व्यक्तिलाई यसको दौरा पर्छ त्यति बेला शरीर केही समयको लागि असमञ्जसको स्थितिमा जान्छ। यस्तोमा हुनसक्छ कि त्यो व्यक्तिले आसपासको वस्तुहरूलाई र मानिसहरूलाई चिन्न सक्दैन र केही सेकेन्ड अथवा केही मिनटको लागि शरीरमा झट्का आएको महसुस पनि गर्न सकिन्छ। र छारे रोगबाट पीडित मानिसहरू अन्य मानिसहरू जस्तै नै सामान्य जीवन जिउन सक्छन्। यो समस्याको उपचार विभिन्न तरिकाबाट गरिन्छ र आज हेल्थ सेगमेन्ट अन्तर्गत यसै विषयवस्तुलाई चाहिँ म अगाडि तपाईँहरूसँग सेयर गर्दैछु। सबैभन्दा पहिला त यो छारे रोगको अथवा एपिलेप्सीको यो जुन सिम्टम्सहरू छ यसको अलिकति कुरा गरौँ। हुन त मैले अगाडि अलिअलि तपाईँहरूसँग कुरा त गरि नै सकेको छु है। यसैमा चाहिँ सबैभन्दा पहिला छारे रोगको, छारे रोगमा जब अट्याक हुन्छ त्यति बेला टेम्पररी रूपमा चाहिँ कन्फ्युजनको स्थिति पैदा हुन्छ, यानि कि यो चाहिँ क्षणिक रूपमा चाहिँ नि अलिकति असमञ्जसको स्थितिमा मान्छे पुग्छ र आफ्नो हात र खुट्टामा जुन नियन्त्रण छ त्यो पनि रहँदैन र त्यो चाहिँ ग्वाङ्गो टिङ्गो भएर तन्किने खुम्चिने हुन्छ है। अनि यसै गरिकन होस पनि गुमाउन सक्छ रोगीले र मानसिक रूपमा धेरै नै समस्या हुन्छ भने मांसपेसीहरू पनि एकदमै अड्किने अथवा जक्रिने जस्तो खालको समस्या हुन्छ। सिम्टम्स यो चाहिँ एपिलेप्सीको, यानि छारेको यो सिम्टम्सहरू हो। यसै गरिकन अब छारे रोगको प्रकारको पनि कुरा गरौँ होइन। यो विभिन्न प्रकारको हुँदो रहेछ। अबसम्म डक्टर, अहिलेसम्म त डक्टरहरूले 100 भन्दा अधिक प्रकारको यो छारे रोगको सिन्ड्रोमको खोज गरिसकेका छन्। यिनी यसबाट पाएको लक्षणहरूको आधारमा विभिन्न प्रकारको चाहिँ छारे रोगको पहिचान गर्न सकिन्छ, जसमध्ये केही सिन्ड्रोम चाहिँ वंशानुगत हुन्छ तर त्यसको

क्लोनिक दौरा यो चाहिँ विभिन्न प्रकारको चाहिँ मिर्गीको प्रकारहरू हुन् अथवा छालको प्रकारहरू हुन्। आज एपिलेप्सीको बारेमा कुरा गरिरहेको छु म र एपिलेप्सीको कुरा गर्नु पर्दाखेरिमा चाहिँ नि मैले यसको लक्षणहरूको पनि कुरा गरेँ होइन र यसको चाहिँ प्रकारहरूको पनि कुरा अलिकति गरेँ र यो चाहिँ मिर्गी अथवा यो छारे रोगको जुन समस्या छ त्यो चाहिँ कसरी हुन्छ त भन्ने विषयवस्तुमा कुरा गर्छु है त। अब यसमा सबैभन्दा पहिला त जेनेटिक्स आउँछ, अन्य समस्याहरूमा जस्तै आनुवांशिक कारण आउँछ। यसमा यदि परिवारमा कसैलाई छारे छ भने यसको रिस्क अलिकति बढेर जान्छ परिवारका अन्य सदस्यहरूलाई पनि। अनि शिरमा चोट लागेको छ भने, एक्सिडेन्ट भएर अथवा लडेर दिमागमा गहिरो चोट लागेको छ भने भविष्यमा गएर यो छारे रोगको कारण बन्न सक्छ। अनि ब्रेन इन्फेक्सन जस्तो कि मेनन्जाइटिस या भाइरल इन्फेक्सन आदि भएको छ भने दिमाग सुन्निन्छ, दिमागभित्रको मस्तिष्क सुन्निन्छ, जसबाट एपिलेप्सीको कारक तत्व यो बन्न सक्छ। अनि स्ट्रोक वा ट्युमर, अधिक उमेरका मानिसहरूमा स्ट्रोक वा ब्रेन ट्युमर हुनसक्छ जसबाट एपिलेप्सी सिजर पनि हुनसक्ने सम्भावना हुन्छ। भने बर्थ ट्रोमा, जन्मको समयमा बच्चाको दिमागमा अक्सिजन कम भएको छ भने त्यति बेला पनि यो समस्या निम्तिन सक्छ। छारे रोगको बारेमा यानि कि एपिलेप्सीको बारेमा अलिकति म कुरा गर्दैछु आज र अब यो हाम्रो कुराकानीलाई यति सीमित राख्दै म अगाडि तपाईँलाई लिएर जान्छु अर्को एउटा मिठो गीततर्फ। कुमार बस्नेत र पवित्र सुब्बाले गाउनुभएको गीत रहेको छ र त्यस पश्चात अथवा यो म्युजिकल ब्रेक पश्चात फेरि पनि यही एपिलेप्सीको बारेमा कुराकानीलाई अगाडि जोड्नेछौँ।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

आदरणीय श्रोतावृन्द, यो अर्को एउटा मिठो लोकभागा सँगसँगै अगाडि बढेका छौँ कार्यक्रममा. अहिले हामी सुन्दैछौँ हाम्रो हेल्थ सेगमेन्ट. हेल्थ सेगमेन्ट अन्तर्गत हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा कुराकानी गर्ने गर्छौँ र आज भने एपिलेप्सीको बारेमा अलिकति कुरा गर्दैछु, किनभने एपिलेप्सी विकको अन्तिम दिन हो आज. एपिलेप्सी अवेरनेस विकको अन्तिम दिन हो आज. अब आज छारे रोगको बारेमा कुरा गरिरहनु पर्दाखेरि चाहिँ यो छारे रोग होइन, जब यो दौरा पर्छ छारे रोगमा, स्पेसली एपिलेप्सी सबैभन्दा त्यो सिजरको चाहिँ ठुलो एउटा समस्या नै त्यही हो, भन्दा फरक नपर्ला. र सिजर हुँदाखेरि मान्छेमा केही होस रहँदैन, यसर्थमा के कुराहरूको बारेमा ध्यान दिनु अत्यन्तै जरुरी छ र के गर्ने त यदि सिजर भएको छ कसैलाई तपाईँको अगाडि भने तपाईँले बुझ्नुपर्छ कि यो चाहिँ मेडिकल इमर्जेन्सी हुनसक्छ, तर प्यानिक भएर चाहिँ केही पनि हुँदैन. यसर्थमा यसको लागि फर्स्ट एड यानि प्राथमिक उपचारको केही कुराहरू यहाँ म गर्छु. सबैभन्दा पहिला त जसलाई चाहिँ छारे रोगको चाहिँ एउटा दौरा परेको छ होइन, उसलाई चाहिँ एउटा सुरक्षित ठाउँमा लगेर सुताइदिनुपर्छ अथवा त्यहाँनिर लगेर लाइट डाउन गराउनुपर्छ, ताकि उसलाई अन्य कुनै पनि प्रकारको चोट नलागोस् भनेर होइन. अनि उसलाई चाहिँ एउटा साइडतिर ढल्काउनुपर्छ है, अनि कोल्टे फेराएर चाहिँ ढल्काइदिनुपर्छ होइन. र यसो गर्दाखेरि चाहिँ जुन थुक हुन्छ नि त्यो चाहिँ साइडबाट बाहिर निस्किन्छ, ताकि सास लिनमा यो दिगदारी नहोस् भनेर. नभए अब उत्तानो परेर राख्दाखेरि कहिलेकाहीँ चाहिँ सास लिनमा समस्या हुनसक्छ त्यो थुकहरू जमेर होइन, किनभने उसलाई त केही होस् नै हुँदैन. अनि यसै गरिकन शिरको मुनिपट्टि चाहिँ केही तकिया या कुनै कपडा राखिदिनु राम्रो हुन्छ. अनि सबैभन्दा ठुलो मिथ चाहिँ के हो भने जो बिमारी छ उसको मुखमा चाहिँ केही कुरा हालिदिनुपर्छ जसबाट उसको चाहिँ मुख बन्द नहोस् भनेर भन्ने एउटा चाहिँ मिथ हो यो चाहिँ है, यो भ्रम मात्र हो होइन. त्यो बिमारीको मुखमा चम्चा राख्ने, चाबी राख्ने, पानी राख्ने कामहरू जो गर्ने हामीले पाएका छौँ त्यो बिल्कुल गर्नु हुँदैन. यसबाट दाँत चाहिँ भाँचिन सक्छ र सास नलीमा पनि चोट लाग्न सक्छ. अनि टाइमलाई एकदमै नोट गर्नु राम्रो हो. यो एपिलेप्सीको जुन सिजरको जुन एउटा अट्याक छ त्यो कति लामो समय, यो दौरा कति लामो समयसम्म चलेको छ भने, यदि 5 मिनटभन्दा बढी यो चाहिँ रह्यो भने तुरन्तै एम्बुलेन्सलाई बोलाएर चाहिँ अगाडि उपचारतर्फ लाग्नुपर्छ. त यसको उपचार र म्यानेजमेन्टको कुरा गर्नुपर्दाखेरि मेडिकेसन, लाइफस्टाइल चेन्जेस र सर्जरी तिनवटा चाहिँ रहेछ. दबाईहरूमा चाहिँ एन्टी एपिलेप्टिक ड्रग्सहरू हुन्छन् र सबैभन्दा जरुरी छ कि दबाईलाई एकदमै ठिक समयमा लिनुपर्छ. एउटा पनि डोज मिस गर्नाले यो दौरा फेरि पनि हुनसक्छ. अनि लाइफस्टाइल चेन्जेसमा चाहिँ राम्रोसँगले निन्द्रा लिनुपर्छ, स्ट्रेसलाई कम गर्नुपर्छ र सही समयमा खाना खान एकदमै जरुरी छ. र फ्ल्यासिङ लाइट जो हुन्छ यस्तोहरूबाट बस्ने, किनभने यो ट्रिगर हुनसक्छ है. अनि सर्जरी जुन मामलाहरूमा चाहिँ दबाईले असर गर्दैन त्यहाँ चाहिँ डक्टरहरूले सर्जरीको सल्लाह पनि दिन्छन्.

यसरी चाहिँ यो मिर्गी यानि कि छारे रोगलाई चाहिँ नि उपचार गर्न सकिन्छ अथवा यसलाई चाहिँ नि म्यानेज गर्न सकिन्छ. यसकारण गर्दाखेरि यी कुराहरूलाई हामीले ध्यान दिनु अत्यन्तै जरुरी छ. त एपिलेप्सी के यो चाहिँ सङ्क्रामक छ त भन्ने प्रश्न पनि उठ्न सक्छ. यो चाहिँ सङ्क्रामक पक्कै पनि छैन र न यो कुनै मानसिक बिमारी हो न मानसिक मन्दता हो. यो मिर्गीको कारण अहिलेसम्म पनि स्पष्ट भएको छैन किन हुन्छ भनेर, होइन. तर धेरैजसो अवसरहरूमा चाहिँ यसमा चाहिँ टाउकोमा चोट लाग्दाखेरि घाउ या ट्युमरको कारणले गर्दाखेरि हुन्छ. कहिलेकाहीँ यो वंशानुगत पनि हुन्छ तर यस्तो चाहिँ बिल्कुलै हुँदैन कि यो कुनै एक कारणले मात्र हुन्छ भन्ने, है. र छोएर अथवा हावाको माध्यमबाट चाहिँ यो सर्छ भन्ने पनि गलत हो. कहिलेकाहीँ चाहिँ उच्च तीव्रतावाला यो दाउराले चाहिँ मान्छेको मस्तिष्कलाई नोक्सानी पनि पुर्याउन सक्छ तर अधिकांश दाउराहरू चाहिँ मस्तिष्कमा हानिकारक प्रभाव हाल्न नसक्ने खालका नै हुन्छन्. आदरणीय श्रोतावृन्द, आज हामीले फेरि पनि अलिकति यो कुरा एपिलेप्सीको बारेमा गऱ्यौँ हेल्थ सेगमेन्ट अन्तर्गत, होइन. र अब यतिमै सीमित राख्नु पऱ्यो यसको लागि चाहिँ. अब म तपाईँलाई अगाडि लिएर जान चाहन्छु कार्यक्रममा एउटा मिठो गीत सुनाउँदै हाम्रो 2 बजेको समाचारतर्फ, र त्यस पश्चात भने कार्यक्रममा फेरि पनि हामी अगाडि बढ्नेछौँ दोस्रो चरण अन्तर्गतका सरसामग्रीहरूतर्फ. अहिलेको लागि भने विश्व होइन बिर्ख विश्वकर्मा र कल्पना विश्वकर्माले गाउनुभएको गीत मेरो प्लेलिस्टमा बिल्कुल तयार छ. यो गीत तपाईँको पोल्टामा टक्राउँदै 2 बजेको समाचारतर्फ तपाईँलाई लिएर जान्छु. एकैछिन पश्चात भेटौँ है त.

0: विपक्षी दलहरूले संसदमा प्रधानमन्त्रीको उपस्थिति खोजिरहेका बेला राष्ट्रपाका प्रमुख सचेतक कविन्द्र बोर्लाकोटले प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा आउने जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले प्रधानमन्त्रीको सचिवालयसँग कुरा भएको बताउनु भएको छ।
1: बीचमा हामी ब्रेकको समयमा केही क्षण छलफल गर्यौँ, विशेष गरी संसदको सबै दलका मुख्य सचेतक, प्रमुख सचेतक, सचेतकहरू बसेर छलफल गऱ्यौँ र त्यो बिचमा मैले प्रधानमन्त्रीज्यूको सचिवालयमा पनि कुराकानी गरेँ। यो बिचमा वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु सभामुख महोदय मार्फत।
0: यसपछि विपक्षी दलले राष्ट्रपाका प्रमुख सचेतक बुर्लाकोटीको प्रतिबद्धता अनुसार रुलिङ गर्न माग गरेका छन्। बुर्लाकोटीको प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै एमाले सांसद पद्मा अर्यालले रुलिङ गर्न सभामुखसँग माग गर्नुभएको छ। नेकपाका सांसद प्रमेश कुमारले पनि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गर्नुभएको छ। राष्ट्रपा सांसद जगदीश खरेलको अभिव्यक्तिप्रति नेकपाले आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तमासा भनेर प्रयोग गरेको शब्द अपमानजनक र असंसदीय भनेको भन्दै नेकपा सांसद रमेश मल्लले रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
2: माननीय जगदीश खरेलजीले अघि नै भर्खरै आफूले विषय राख्दै गर्दा प्रतिपक्षको विरोधलाई तमासा देखाएको भन्दै सार्वजनिक शिष्टाचारमा असर गर्ने अपमानजनक र असंसदीय प्रयोग शब्दको प्रयोग गर्नुभएको छ। सभामुख महोदय, के संविधान र कानुनी व्यवस्था अनुसार सम्माननीय प्रधानमन्त्रीजीलाई संसदप्रति उत्तरदायी बन्नुहोस् भनेर भन्नु के त्यो तमासा देखाएको हुन्छ? सम्माननीय सभामुख महोदय, संसदमा उठेका प्रश्नको जवाब दिनुहोस् भन्नु के त्यो तमासा देखाएको हुन्छ? अस्ति भर्खरका केही घटनाक्रम हामीले बिर्सेका छैनौँ के? सभामुखको ओइल अगाडि त्यो निलो स्कार्फ लगाएर विरोध गरिरहेको र यो सभा छोडेर बाहिर हिँडिरहेका दृश्यका साँची हामी होइनौँ के? ती पनि तमासा देखाएका थिए सभामुख महोदय। त्यसैले त्यो शब्दलाई, त्यो जुन अपमानित अपमानजनक छ र सार्वजनिक शिष्टाचारमा असर गर्ने खालको छ र असंसदीय छ, त्यसलाई रेकर्डबाट हटाइयोस्।
0: यसपछि खरेलले तमासा शब्द कुनै हिसाबले अशिष्ट र असंसदीय नभएको तर्क गर्नुभएको छ।
3: नेपाली शब्दकोश हेर्ने हो भने तमासाको अर्थ हुन्छ हल्ला खल्ला वा अनावश्यक कोलहाल। यो शब्द कहीँ कतैबाट पनि संसदीय मर्यादा विपरीत रहँदैन, किनभने कानुन बनाउने विधेयक बारे छलफल भइराख्दा, विधेयकको बारेमा छलफलमा म सहभागी भइराख्दाखेरि, सहभागी भइरहेको र बोलिरहेको अवस्थामा जुन खालको हल्ला खल्ला भयो, अनावश्यक कोलाहल भयो, यसलाई लिएर मैले यो शब्द प्रयोग गरेको भएर सम्बन्धित भाषा विज्ञ र नेपाली शब्दकोशलाई ध्यान राखियोस्। यो तमासा भन्ने शब्द अशिष्ट होइन भन्ने म नम्र निवेदन गर्न चाहन्छु।
0: यसअघि पर्यटन विधेयकको छलफलमा भाग लिन रोस्टम पुगेका सांसद खरेलले सुरुमै प्रतिपक्षमाथि निशाना साध्दै संसदमा तमासा देखाएको भन्दै चर्किनु भएको थियो। संसदप्रति प्रधानमन्त्रीको जवाफदेता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दललाई खरेलले आक्रोशित हुने गरी आरोप लगाएपछि सभामुखले बैठक नै स्थगित गर्नु परेको थियो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानमाथि नयाँ अमेरिकी हमला पछि इरानसँग शान्ति सम्झौतामा पुग्न केही दिन लाग्ने बताउनु भएको छ। जोन एडरलीको यो रिपोर्ट।
4: Washington says it's attacked Iranian missile sites and boats trying to lay mines. Central Command spokesman Captain Tim Hawkins says the strikes targeted an area near Bandar Abbas, a southern port city and home of an Iranian naval base that sits on the Strait of Hormuz. He says the US military continues to defend our forces while using restraint during the ongoing ceasefire. Middle East analyst Aaron David Miller says it's unclear whether these latest attacks will jeopardize peace talks.
5: It's hard to know whether this headline is going to be a trend line. That is to say that we're on the verge, on the cusp of returning to a major confrontation. I don't think the Iranians want that. I don't think the Americans want that, but the notion of negotiating and shooting at the same time, which is drawn right out of the Putin-Russia-Ukraine playbook, should not be something that is going to surprise.
4: President Trump said at the weekend that a peace deal with Iran had been largely negotiated, although Tehran downplayed this. U.S. Secretary of State Marco Rubio has acknowledged that reaching a peace deal with Iran will take, in his words, a few days. Speaking on his way back from a visit to India, Marco Rubio set out one of the key U.S. aims.
6: The straits have to be open. They're going to be open one way or the other, so they need to be open.
0: With...
7: यो बीएफबीएस गोरखा रेडियो हो।

हजुर त प्रिय श्रोता वृन्द, बिएबिएस रेडियोलाई यतिखेर सुन्दै हुनुहुन्छ। जस अन्तर्गत तपाईँको लागि कार्यक्रम दिवा कोसीले हाम्रो आफ्टरनुन सो राख्दैछु म शिरीष सनवार। समय अहिले दिउँसोको 2:12 गइसकेको छ र यतिखेर तपाईँलाई लिएर अगाडि जाँदैछु म जस अन्तर्गत। अब भने मिठा मिठा गीत सङ्गीतहरू त छँदैछ, यसको अलावा तपाईँलाई अगाडि हाम्रो आजको प्रस्तुति अन्तर्गत छड्के सलाम सुनाउनेछौँ। जस अन्तर्गत अन्डरी मेजोरिटा बहादुर गुरुङज्यूसँगको खोलाखुसारी तपाईँले सुन्न सक्नुहुन्छ। त यो प्रथम चरण अन्तर्गत मैले चाहिँ भोलि पर्सि निपर्सि हुन्छ भने हिजो अस्ति अनि त्योभन्दा अघिल्लो दिनलाई के भनिन्छ भनेर कसैलाई थाहा छ भने भनिदिनु होला भनेको थिएँ। हाम्रो धनु बहिनीले चाहिँ नि हिजो अस्ति अनि अस्तिको अघिल्लो दिनलाई चाहिँ परास्ति भनिन्छ है हजुर भन्नुभएको छ उहाँले, र आज मैले नयाँ शब्द पनि थाहा पाएँ, परास्ति नै भन्नु पऱ्यो। अब निको पर्सि भने जस्तो अब परास्ति नै होला नि, अस्तिभन्दा पनि अगाडि परास्ति होइन, फोहोर परार भनिन्छ त्यस्तै परास्ति भयो जस्तो छ है। एनिवे यो कुरा चाहिँ मैले तपाईँसँग सेयर गर्न चाहेको थिएँ। अब तपाईँहरूमध्ये कसैलाई अब अझै अरू शब्दहरू पनि थाहा छ भने यसो पठाइदिनु होला होइन, शब्द भण्डारलाई पनि अलिकति इन्क्रिज गर्दै लगाऊँ। र यति भन्दै गर्दाखेरि अगाडि कार्यक्रममा तपाईँको लागि अब भने यस्तै मिठा मिठा लोक भाकाहरू सुन्दै सुनाउँदै अगाडि लिएर जाने बेला भइ नै सकेको छ। र आजको लागि अब अर्को एउटा गीत सुनाउँछु म, सुनिल गिरी मैले राईले गाउनुभएको मिठो कौडा भाका छ मेरो प्लेलिस्टमा, यो सुनाउँछु त्यस पश्चात भने हामी आजको हाम्रो छड्के सलामतर्फ लाग्नेछौँ।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। यो PFBS गोर्खा रेडियो हो।

0: right, left, left. Saluting on the march. Left. Salute.
1: One, two, three, four, five, down, three.
2: कार्यक्रम छड्के सलाम.
3: हजुर, कार्यक्रम छड्के सलाम तपाईँहरूले सुन्दै हुनुहुन्छ. म योगराज भएको यहाँ सबैलाई चाहिँ वेलकम भन्न चाहिँ चाहन्छु. यस कार्यक्रममा चाहिँ विगत अफ गोर्खाजबाट रिटायर्ड हुनुभएका मेम्बर्सहरूसँग कुराकानी गर्दै आएका छौँ. र हाम्रै क्युजीको गोर्खा मेजर हुनुहुन्छ, अनरी मेजर ज्युत बहादुर गुरुङ साहब. र उहाँको आर्मी रेजको कुराहरू, अहिले चाहिँ कटुरीकै कुराहरू हामीले यो एपिसोडमा गरिरहेका छौँ. प्रिभियस एपिसोडमा पनि यो कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो. 1989 33 वर्षको नोकरी सकेर उहाँ चाहिँ नेपाल फर्किनु भएको थियो. त्यसपछि कटुरीमा काम गर्नुभयो. सर, फेरि वेलकम हजुरलाई.
4: थ्याङ्क यू.
3: हजुर, अब यो तपाईँले कटुरीमै काम गर्दा चाहिँ त्यति बेला माओइस्टको पनि थियो, कति साह्रो हुन्थ्यो साहब त्यो प्रोजेक्ट गर्नु?
4: माओइस्टको बेलामा हामीलाई अलिक गाह्रै थियो. किन गाह्रो थियो भने अब तपाईँको नेपाल आर्मीसित पनि मिल्नुपर्ने, माओवादीसित पनि मिल्नुपर्ने. माओवादीले के राख्यो भने हाम्रो कुनै पोलिट ब्युरोको मान्छेको सिग्नेचर बाहेक कुनै प्रोजेक्ट गर्न पाउँदैन भनेर राखेको थियो. त्यसले गर्दाखेरि त अलिक गाह्रो पर्यो त्यहाँ. तर राम्रो त के भयो भने वास्तवमा मेरै मान्छे पनि थियो माओवादीमा, अलिक माथि लेभलमा थियो. अनि उसलाई चाहिँ मेरो भान्जा पर्ने हो त्यो, अनि अरूहरूको पनि थियो, मेरो मात्रै थिएन, लिङ्कहरू थियो. अनि उसलाई चाहिँ मैले त्यहाँ चाहिँ उसको फेरि भाइ थियो त्यहाँ पोखरामै थियो, मैले त्यसलाई सम्पर्क गरेर तिम्रो दाई भनेर उसलाई चाहिँ ठ्याक्कै भनेर सबै चिजमा चाहिँ त्यसले सही गर्ने भन्दाखेरि त्यसले सही गरिदिएको सबै. सो हामी त्यो कागज लिएर नै प्रोजेक्ट गर्यो. अनि प्रोजेक्ट गर्दाखेरि चाहिँ अब जग्गा जग्गामा चाहिँ हामीले दुःख दिन्थ्यो होइन. जस्तै अब म दुईपल्टसम्म मलाई बाटोमा रोकेको थियो अनि लो के भनेर, तर त्यस्तो त होइन. उनीहरूले के भन्थ्यो भने हाम्रो एजेन्डा के हो तपाईँले बुझ्नु पर्यो भनेर दुई घन्टासम्म बस्नु पर्थ्यो क्या उहाँहरूको त्यो के हो कहानी भनेर
3: लेक्चर दिन्थ्यो.
4: त्यो लेक्चरबाट त तपाईँ उम्किन मिल्दै मिल्थेन, किनभने एउटा अलिकता बुद्धिजीवी भएको मान्छे बोल्ने हो त्यो तरिकाले चाहिँ. अब विशेष उहाँहरूको ठुलो गुनासो के रहेछ भने रोयल फ्यामिलीसित रोयल फ्यामिली चाहिँ हुनुहुन्न भन्ने कुराकानी गर्थ्यो. र पनि मलाई चाहिँ के हाम परेन, हाम्रो मान्छेलाई पनि परेन. एक्सेप्ट एकपल्ट के भयो भने धादिङमा चाहिँ त्यो माओवादी नभनौँ, त्यो माओवादी होइन त्यो. त्यहाँ चाहिँ के भयो भने त्यहाँ हाम्रो प्रोजेक्ट गर्दा गर्दा रातिको दिन त्यो चोरपाटीहरू आएछ त्यहाँ. अनि कतिले त त्यति बेला त माओवादी भन्छ नि त, तर माओवादी होइन रहेछ. पछि त्यो त्यहीँको गाउँवालाहरू मान्छेहरू चाहिँ त्यो पुरा अनुहार ढाकेर आएर चाहिँ पैसा मागेको रहेछ. अनि हामीले त्यो प्रोजेक्ट सुपरभाइजरलाई सबैलाई के भन्थ्यो भने पैसा माग्न आउँछ भने सबै खाली गरेर देऊ हगि, किनभने पैसा ठुलो होइन बरु ज्यान ठुलो भनेर नि. अनि उसको पासमा वास्तवमा 1.5 लाख मात्रै थियो त्यहाँ हगि, तर उसले पैसा छैन के छैन के भन्दैछ. अनि उसलाई गोली हान्दैछ, अनि गोली हान्दाखेरि चाहिँ त्यो
3: टिमलाई
4: प्रोजेक्ट सुपरभाइजर हो उसलाई गोली हान्दाखेरि गोलीको अचम्मै के भन्दा पछि डक्टरबाट चाहिँ यो भित्रको यो मुटु हुन्छ नि, मुटुको चाहिँ अलिकता मिस भएर क्या भित्रै बस्यो. त्यो गोली निकालेको छैन अहिले, किनभने निकाल्यो भने झन् कम्प्लिकेट हुन्छ भनेर. अनि एकैचोटि 9 बजेतिर घटना भएको, 1 बजेतिर मलाई फोन आयो होइन. त्यति बेला हाम्रो सेटेलाइट फोन थियो, यस्तो मोबाइल फोनहरू पनि थिएन त्यसलाई. अनि सेटेलाइट फोनबाट आएपछि त के भन्यो भने लो यस्तो यस्तो भयो भन्ने बित्तिकै म त उठेर होइन सेटअप गर्यो.
3: यही 2011 कुरा हो सर, यो
4: 2011 त्यसलाई त्यो मोबाइलहरू डाँडा काँडा मोबाइलहरू थिएन क्या, राम्रोसित रिसेप्सन थिएन नि त हगि. त्यस कारणले गर्दाखेरि हाम्रो चाहिँ सेटेलाइट फोनहरू थियो कि, हाम्रो सेटेलाइट फोन भन्दाखेरि चाहिँ त्यो पक्का सेट जामनी हुने कि. त्यस कारणले गर्दाखेरि चाहिँ त्यो मान्छे चाहिँ लाई चाहिँ हामीले फेरि यहाँ डक्टर एउटा बोलायो. डक्टरले चाहिँ के भएछ भनेर के त्योबाट चाहिँ ट्रिटमेन्ट उसलाई चाहिँ भनौँ न, ट्रिटमेन्ट त के हुने यस्तो गर भनेर भन्दै गर्ने. यतापट्टि चाहिँ हेलिकप्टर मिलाउनु लागेको त फेरि पोखरामा हेलिकप्टर छ भन्यो, पछि त पाइलटै छैन रहेछ त्यहाँ फेरि होइन. अनि काठमाडौँबाट हेलिकप्टर बिहान लिने भन्दाखेरि चाहिँ त्यो तुवालो लागेर चाहिँ उड्नै दिएन के. अनि अब एकदम खतरा भयो. त्यस कारणले गर्दाखेरि मैले चाहिँ त्यो हेलिकप्टर त उड्न सक्छ भने नि त पाइलटले, तर नियमले गर्दा के भनेर हामीले चाहिँ लु होइन तपाईँले कसरी उडाउन सक्छ भने उडा आएको ऊ चाहिँ. तर ऊ आए पनि त्यो बिहान उज्यालो भएर हो, तुवालो काटेर चाहिँ आयो, आएर चाहिँ टिचिङ हस्पिटलमा लयो. अनि कडोरी फ्यामिलीले के भन्यो भने उहाँबाट डोन्ट वरी अबाउट कस्ट हगि, यु पे वाट एभर यु निड टु पे गेट हिम अलाइभ भनेर भनेको कटुरीले. नेपालमा त कस्तो हुन्छ भने अभियसली भित्र अपरेसन हुन्छ होइन, अनि लो यो दबाईले हो यो दबाईले हो भन्छ होइन. तपाईँको अपरेसन गर्ने बेलामा त त्यो जाडो महिनामा चाहिँ मेरो पकेटमा मैले 12 लाख बोकेर आएको थियो, 12 लाख राखेको यसरी. अनि उसको भाइ थियो एउटा एकदम चड्के थियो, भाइ चाहिँ मोटरसाइकलमा लो यो दबाई भन्दा त्यहाँ छैन भने कता कता खोजेर लिएर आउने, फेरि त्यो पैसा दिँदै गर्ने क्या. फेरि मैले पैसा सबै दिने त मिलेन नि त, त्यत्रो पैसा फेरि के गर्छ गर्छ भनेर. तर त्यति बेला त्यो डक्टर कोइराला भन्नेले बचायो त्यो मान्छेलाई है, अहिले स्कार छ, अहिले उसलाई स्टोरम्यान गरेर राखेको छ, मैले नै स्टोरम्यानमा सारेको, किनभने उसले बिचरा अन ड्युटी.
3: गोली चाहिँ स्टिल भित्रै छ,
4: गोली चाहिँ डक्टर साहबले के भन्यो भने त्यो निकाल्न आयो भने झन् कम्प्लिकेसन हुन्छ अरे क्या, नसा काहीँ के भयो भने झन् पर्मानेन्ट हुन्छ, यतिले ठिक छ भनेर चाहिँ. अनि पछि कडोरी फ्यामिली आउँदाखेरि त्यो डक्टरलाई बोलाएर द्वारिकामा होटेलमा उसलाई प्रेजेन्टेसन गरेर थ्याङ्क यू भेरी मच फर सेभिङ हिज लाइफ भनेर पनि गर्यो. सोधेपछि त्यो कटोरीले चाहिँ एकदमै डोन्ट वरी अबाउट कस्ट त्यस्तो तरिकाले गरेर त्यो मान्छेलाई बचाएको.
3: अर्को चाहिँ यो अर्को ट्यालेन्टेड स्टाफको यो ट्रेजिक लस छ नि, यो चाहिँ खास के भएको?
4: यो ट्यालेन्टेड लस भन्नाले चाहिँ के भयो भने हामी कञ्चनजङ्घा कन्जर्भेसन एरियामा 10 वर्षको चाहिँ प्रोजेक्ट लिएको थियो ताप्लेजुङतिर. अनि त्यहाँ चाहिँ हाम्रो एउटा मेरै पहिला मेरो गुरुजी हो एकजना है श्री लिम्बू भने, उहाँलाई चाहिँ खटाएर गर्दा गर्दा गर्दा चाहिँ के भइगयो भने त्यहाँ चाहिँ मैले रिपोर्ट हेर्दाखेरि चाहिँ त्यो रिपोर्टमा चाहिँ त्यो ट्याप स्ट्यान्ड चाहिँ अलिक सानो देखेँ क्या. अनि मैले उहाँलाई गुरुजी भन्थ्यो होइन, अनि गुरुजी यो के हो त भन्दाखेरि, अनि उहाँ पनि सोझो मान्छे थियो, अनि त्यहाँको त्यो 40 बोरा सिमेन्टहरू कता कता लुगाइदियो हजुर त्यहाँ गाउँवालाले भनेर भन्ने कुरा भयो. अनि मलाई एकैचोटि टास्क दिएर चाहिँ म उहाँ गएर त्यो चाहिँ मैले निकाल्यो, उहाँ गएर हेलिकप्टरमा गएर के गरेर 40 बोरा सिमेन्टको मान्छे पैसा लिएर गऱ्यो. त्यो पछाडि चाहिँ 10 वर्षको चाहिँ हाम्रो कमिटमेन्ट थियो, 5 वर्षपछि चाहिँ त्यो फर्काउने भयो. अनि कसले अर्गनाइज गरेछ भने डाक्टर चन्द्र गुरुङ भन्ने हो, एकदमै वेल नोन मान्छे हो क्या त्यो डाक्टर चन्द्र गुरुङ चाहिँ कन्जर्भेसनको चाहिँ होइन. अनि उहाँले चाहिँ 24 जना लगेर चाहिँ उद्घाटन गर्ने भन्यो सबै. अनि हाम्रो त्यति बेला चाहिँ हाम्रो स्मार्ट साहब र हरिबाज साहब थियो, उहाँहरूलाई बोलाउँदाखेरि फेरि उहाँले के कारणले चाहिँ जानु मानेन, मलाई भनेको थियो म पनि जान्न भन्यो, मेरो पनि अर्को प्रोग्राम थियो 24 सेप्टेम्बरको त्यो सालको. त्यो हेलिकप्टरमा 24 जना मन्त्रीदेखि लिएर डाक्टर हर्क गुरुङ भन्ने होइन एकदमै नामी नामी मान्छे हो क्या कन्जर्भेसन एरियादेखि लिएर सबै त्यो सबै मान्छेहरू त्यो हेलिकप्टर चाहिँ पाले डाँडामा ठोकेर चाहिँ सबै नष्ट भएर मर्यो है. त्यहाँ एकदमै कन्जर्भेसन एरियाको त भन्नै पर्दैन, नेपालको टप टप मान्छेहरू.
3: राइट, अब यो हाम्रो अन्तिम एपिसोड नै भनौँ र तपाईँहरूको पालामा अस्ति पनि अफ एयरमा कुरा भएको थियो, अब सिआर तपाईँहरूको पालामा रोमनमा लेख्यो भन्नुहुन्थ्यो, त्यति बेला त्यो रोमनमै लेखिन्थ्यो सर?
4: पहिला रोमन गोर्खामा लेख्थ्यो होइन त्यो हाम्रो साहबले के गरेर, अनि त्यसको बाद चाहिँ किनभने गोराहरूलाई पनि रोमन गोर्खाली चाहिँ पढ्न सिकाउँथ्यो नि, किनभने उनीहरूले नेपाली सिक्थ्यो अनि फेरि इङ्ग्लिसमा हुँदाखेरि त उनीहरूले त्यही नेपाली कुरा सिकेपछि त रोमन गोर्खाली त बुझ्थ्यो नि गोराहरूले. सो गोराहरूले बुझ्थ्यो त्यो, किनभने हाम्रो गोर्खाली अफसर साहबहरूले त बिचरा इङ्ग्लिस नजान्ने थियो नि त. सो उनीहरूले रोमन गोर्खाली लेख्न जाने थियो होइन, लेखेपछि फेरि ब्रिटिस अफिसरले त फेरि रोमन गोर्खाली पढ्न जाने भयो नि त. त्यो कम्युनिकेसन
3: बुझ्नुहुन्थ्यो गोराहरूले,
4: बुझ्थ्यो
3: त्यो अहिलेको जस्तो नेपाली क्लासहरू जस्तै अहिले नेपालतिर गएर पोखराम गराउँछ त्यो थियो कि थिएन त?
4: होइन थियो, त्यो सबै उनीहरूले पहिले पढ्थ्यो, सबै पढ्यो. अब त्यो लेभलमा आउँदाखेरि त तपाईँको रोमन गोर्खाली गर्दा अलिक माथि लेभलमा आइसकेको हुन्थ्यो नि त. त्यस कारणले गर्दाखेरि चाहिँ त्यो सिआरहरू चाहिँ सबै रोमन गोर्खाली लेखे पनि हाम्रो ट्रेनिङ प्याम्पलर पनि सबै रोमन गोर्खालीमा थियो नि त्यति बेला
3: है.
4: अहिले मैले चाहिँ 1-2 राखेको थियो होइन, अनि त्यो चाहिँ मैले पोखराको म्युजियममा राखेको छ.
3: ए अब तपाईँ त राम्रै स्कुलमा पढेर इङ्ग्लिस प्रब्लम त्यसै भएन, अरू म्यानेजमेन्टमा बस्नेहरूलाई चाहिँ कतिको प्रब्लम हुन्थ्यो साहब त्यति बेला?
4: पहिलाको त म्यानेजमेन्ट त गाह्रै पर्थ्यो नि, जस्तै मेरो सबैभन्दा पहिला ट्रुप क्युजियो साहब ले आफ्नो नाम पनि लेख्न नजाने थियो.
3: ए ओके साहब, यहीँबाट जोडौँ है त अन्तिम पार्टमा चाहिँ. हजुर साहबलाई धेरै धेरै धन्यवाद भन्दै यो बिचमा केही गीतहरू सुनौँ र त्यसपछि अन्तिम पार्टमा चाहिँ साहबसँग यही प्रसङ्गबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्छ।

0: यो BFBS गोरखा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम छड्के सलामको यो पार्टमा हामीसँग हुनुहुन्छ अनरेरी मेजर ज्युत बहादुर गुरुङ साहब र उहाँको आर्मी रेजको कुराहरू, अहिले मेनली चाहिँ कडुरीको कुराहरू अनि फेरि आर्मी रेजकै कुराहरू तपाईँले सुनिराख्नु भएको छ। सबलाई फेरि वेलकम।
2: थ्याङ्क यू।
1: हजुर, त्यो अङ्ग्रेजीको प्रसङ्ग थियो साहब।
2: त्यही भएर त्यति बेला त त्यो अङ्ग्रेजी भन्ने थिएन। अनि त्यो एउटा के थियो भने 1937 सालमा म भर्खरै आइपुगेको पल्टनमा, अनि त्यति बेला चाहिँ रुल के राख्यो भने अबदेखि रिपोर्टहरू सबै इङ्ग्लिसमा लेख्नुपर्छ भन्ने आयो। रोमन गोर्खाले नलेख्ने, इङ्ग्लिसमा लेख्ने। भन्दाखेरि 1937 सालमा मेक्सिकोमा वर्ल्ड कप फाइनल थियो, अनि त्यति बेला त हाम्रो त टिभी हेर्ने त थिएन। अनि टिभी हेर्ने, हायर गरेर हेर्ने भनेर हाम्रो त्यो पुरानो कोपरल गुर्जेले भनेर मलाई लेख्न लागेको। अनि मैले चाहिँ लो, हामी हायर गरेर 2 महिनाको लागि चाहिँ वर्ल्ड कप हेर्नलाई चाहिँ हामी पैसा तिरेर गर्छु भनेर जाँदाखेरि चाहिँ लुक्याङ रोडमा त्यसको भोलिपल्ट बिहान चाहिँ हामीलाई फलेन गराएर तिमीहरू चाहिँ नेपालबाट खानै नपाउने मान्छेहरू यहाँ टिभी हेर्न आएको भन्ने कुरा पनि भयो। त्यो जमानामा त्यस्तो
1: चिठी चाहिँ कसले लेख्नु भएको?
2: त्यो चिठी चाहिँ हाम्रो ट्रुप क्युजिओ साहबलाई। अनि क्युजिओ साहबले चाहिँ धम्का भयो हामीलाई, होइन, अनि त्यो टिभी त हेर्ने कुरै भएन, हामीलाई चाहिँ बेसरी गाली गर्यो तिमीहरू। अनि मलाई त अझै के भन्यो भने तिमी चाहिँ पढेको मान्छे पाठो भएर आइस के त्यस्तो थियो। हामी अलिक पढेको मान्छेलाई चाहिँ धेरै त्यो साहबले हेप्थ्यो। किन हेप्थ्यो भने उनीहरूभन्दा पढेको भयो, होइन, अनि यिनीहरू फेरि गोरासित कुरा त गोरा इङ्ग्लिसमा कुरा गर्दाखेरि चाहिँ उनीहरूले सक्लाङ भयो नि त, यसले के भन्दैछ भन्ने भयो नि त
1: कुरा लाउँछ।
2: अब गोराले त अब एउटा सोच छ, त्यसले त गोराले पनि त अन्डरमाइन त गरेको छैन नि त साहबलाई त। तर उनीहरूको मनमा चाहिँ के हुँदो रहेछ भने ए यो त गोरासित के कुरा गरेछ, यो मेरो कुरा पनि गरेछ भने जस्तो लाग्दो रहेछ कि जस्तो लाग्यो मलाई। त्यही भएर चाहिँ अलिकति हामीलाई चाहिँ राम्रो तरिकाले नहेर्थ्यो कि।
1: त्यति बेला क्लक्सहरू त बाबुजी भन्थ्यो इन्डियनबाटै आउँथ्यो, होइन, इन्डियाबाटै।
2: त्यति बेला चाहिँ अब प्राय
1: दार्जिलिङ पढेको
2: 90% मान्छे चाहिँ दार्जिलिङबाटै आउँथ्यो, भनौँ न दार्जिलिङ खरसाङ आउँथ्यो, होइन। अनि त्यो एउटा सिस्टम थियो त्यति बेला इन्डियाबाट आउने, पछि मात्र त्यो नेपालबाट हुनुपर्छ भन्ने आएको। तर त्यो समय चाहिँ पुरा आउँदाखेरि चाहिँ, अनि त्यो मलाई सुरुमा त क्लकमा पनि तिमी क्लकमा गयो भने सहिलो छ नि त के भन्दै थियो, तर मलाई अलिक क्लकतिर चाहिँ मलाई इन्ट्रेस्ट नभएको, मलाई चाहिँ अलिकति इन्जिनियर के भन्ने थियो के अरे पहिलेदेखि नै। त्यही भएर म त बरु घाम पानी के खायो भने के खायो भने दुःख गरे पनि त्यतातिर लागु भनेर।
1: त्यता तपाईँ त हेड क्लक त फालेको हुनुहुन्थ्यो त्यसै पनि
2: हो, त्यो अब हुन्थ्यो होला, अब त्यो त होइन अर्कै कुरा।
1: अब साहब, यो पार्टको हामी अन्तिमतिर आउँदैछौँ। तपाईँ चाहिँ म स्यापर भएकोमा चाहिँ एकदमै ग्रेटफुल छु भनेर तपाईँले लेख्नु भएको छ आफ्नो लेखमा, कसरी जस्टिफाई गर्नुहुन्छ?
2: अब स्यापर भनेको चाहिँ कस्तो हो भने इट्स मच मोर डाइभर्स तरिकाको। जस्तै अब कम्बाइन इन्जिनियर पनि 12 सब्जेक्ट छ नि त, होइन। तपाईँको माइन्डमा गएपछि माइन्डमा भिन्दै भयो, डेमोलिसनमा भिन्दै भयो, वाटरम्यानसिप भिन्दै भयो, होइन। सो इट गिभ्स यु अ वाइडर थिङ, अ वाइडर नलेजहरू गर्दाखेरि त ओसो त्यो चाहिँ कम्ब्याट भनेपछि त लडाइँको रूप रङ्गो भयो नि त, होइन। तर त्यो बिचमा अर्को के पनि थियो भने इम्प्रोभाइज ब्रिजहरू पनि थियो नि त। हाउ टु मेक अ इम्प्रोभाइज ब्रिजहरू, होइन, आफूले आइडिया गर्ने। जस्तै शेरबहादुर राप भन्ने बनायो, होइन, जुन चाहिँ हाम्रो मेजर शेरबहादुर लिम्बु साहबले इनिसिएट गरेर
1: त्यो ढङ्गहरू जोडेर
2: त्यो गरेर पछि चाहिँ मोडिफाई गरेर त्यो 4 बोर्ड जोडेर, होइन। त्यस कारणले गर्दाखेरि चाहिँ के हो भने शेरबहादुर राप भने उसको नाम राखिदियो नि त, गर्दाखेरि त उसले पनि इनिसिएटिभ खाएर गरे नि त। सो हाम्रो पनि अलिकति त्यस्तो गर्ने मौका छ नि त। सो मेरो चाहिँ अलिकति ब्रेन टाइप त्यस्तो खालको के, अलिक वाइडर हेर्ने, वा डिफ्रेन्ट अप्सनहरू के छ होला, यो तरिकाले पनि नभएर अर्को तरिकाले कस्तो गर्ने भन्ने खालको माइन्ड सेट मान्छेहरूलाई चाहिँ अलिकति इन्जिनियर हेज मोर टु अफर जस्तो लाग्यो मलाई, होइन। अनि त्यहाँ गएपछि त अभियसली मेरो टार्गेट चाहिँ के भयो भने कुनै इन्जिनियरिङ कोर्सै गर्ने भनेर। मैले चाहिँ फेरि कार्पेन्टर के त गर्ने विचार थिएन, त्यस कारणले गर्दा उनीहरूले फेरि डिजाइन स्टुडेन्ट पढायो, सर्भेयर कोर्स पढायो, क्लाको बोर्स कोर्स पढायो। त्यो बिचमा त फेरि युआर स्टिल अ सोल्जर, सो यु स्टिल हेभ टु डु लाइक ड्रिल इन्स्ट्रक्टर कोर्स, जिएलसी कोर्सहरू त गर्नु पऱ्यो नि त, बिकज द्याट्स पार्ट एन्ड पार्सल, होइन। अब इभन फुटबल रेफ्री पनि कोर्स पनि गर्यो कि, त्यो ओल्ड इज
1: फुटबल रेफ्री गर्नु,
2: फुटबल रेफ्री पनि गर्यो त्यहीँ छ। अनि गर्दाखेरि त त्यो सबै कुराहरू चाहिँ उनीहरूले लो यता गर्ने भनेपछि म चाहिँ हट्नेवाला थिएन कि, बिकज एभ्री कोर्स मेन्ट न्यू नलेज, होइन। अनि कति मान्छेको त के हुँदो रहेछ भने हाम्रो पल्टनमा कोर्स गर्न नमान्ने के त्यस्तो कुराहरू, किनभने त्यो कोर्समा गएर बिग्रिन्छ कि, कोर्स राम्रो भएन। अनि त्यो चाहिँ ठिकै हो, किनभने बिचरा धेरै जस्तो इङ्ग्लिसमा भएपछि त उनीहरूले इट्स अल अबाउट इङ्ग्लिसको नलेजहरू ब्याकग्राउन्ड नभएर हो क्या, उनीहरूले त्यो कन्फिडेन्स नभएर हो। वेरस मलाई त अलिकति लक्कीली चाहिँ इङ्ग्लिस हुनाले
1: चाहिँ,
2: जस्तै अहिलेको केटाहरू सबै थुप्रो पढेको छ, होइन, सबै राम्रो छ, उनीहरू पछि डिग्री पनि गर्न पाउँछ। त्यो त अहिले त भयो नि, हामी त फेरि डिग्री गर्छौँ भने त्यो त थिएन फेरि हामीलाई, क्या अब हाम्रो फुर्सदै थिएन। सञ्चबार पनि कामै हो, आइतबार पनि मन्दिर परेड हो, त्यति बेला त अब त्यो सञ्चबार आइतबार भने त्यो पनि थिएन। अब बिहान पिटी परेड त पहिला पहिला त 6 पिटी परेड त्यो परेडै होइन भन्थ्यो नि त, 8 तयार भएर हिँड्नु पर्थ्यो नि
1: त। सब मैले जे जे आयो त्यही नै सोधेँ, तपाईँलाई यो प्रश्न चाहिँ सोधेको भए हुन्थ्यो भने कुनै छ अन्तमा?
2: होइन छैन, यो के छ भने जो मान्छे अब आजभोलि त अब भर्ती भएर आउँदाखेरि होइन उनीहरूले कतिको चोइस पाउँछ चोइस पाउँदैन मलाई थाहा छैन, तर सुरुमा त उसले के गर्नु माग्छ भनेर त भन्छ होला, त्यो भनेर चाहिँ आफ्नो हामी चाहिँ के हो भने त्यो गर्नु पर्छै पर्छ भनेपछि त हुकुम मान्न पर्यो होइन। तर अहिले चाहिँ अब के हो भने अहिले आएर चाहिँ केही भन्न पायो भने उसको इच्छुक छ भने त्यही अनुसार गर्न पायो भने झन् उसको पछि पनि राम्रो हुन्छ भन्ने। खास खास त म त इन्जिनियर त्यो गर्ने हो तर म चाहिँ इलेक्ट्रिक साइडमा जाने भन्ने हो कि इलेक्ट्रिक राखेको, तर मलाई यता किनभने इलेक्ट्रिक लाएको पनि हुन्थ्यो नि त
1: होइन,
2: सो देखो त्यो पनि थियो तर इलेक्ट्रिकमा मलाई एकदमै इन्ट्रेस्ट थियो, तर इलेक्ट्रिक गर्ने होइन भनेर तिमी चाहिँ यतातिर जाने भनेपछि अब फेरि त्यति बेलाको अब एउटा भर्खरको सिपाहीले त फेरि कुरा गर्ने त कुरा आएन अनि त्यो समयमा फेरि, तर आज भोलिको समयमा चाहिँ मलाई लाग्छ अलिक कुरा गर्न पाउँछ आफूले मनको कुराहरू त्यो भनेर चाहिँ, तर हुन्छ कि हुँदैन त्यो त थाहा छैन तर भन्न त पाइयो नि त होइन। त्यस कारणले जस्तै अहिले आजभोलि त अब दाढी जुङ्गा पनि पाल्न पायो होइन, धेरै कुराहरू अहिले अस्ति परेनमै जाँदाखेरि मैले देखेँ धेरै कुरा देख्यो, सो अहिले त धेरै फ्रिडम छ नि त, तर त्यो फ्रिडम चाहिँ फेरि मिसयुज नगर्ने क्या, युटिलाइज द्याट फ्रिडम, आफ्नो एक्सप्रेसन के छ आफूले के चाहन चाहेछ अनि त्यसलाई चाहिँ टार्गेटिङ गरेर फोकस गरेर त्यो गरेमा आफ्नो करियर राम्रो होला भन्ने कुरा।
1: ए हजुर साहब धेरै धेरै धन्यवाद। अस्ति इन्जिनियरको 79 ट्रेनिङ पार्टीमा को एटेस्टेसन प्रोजेक्टमा पनि जानुभयो, क्युजी चाहिँ अब बढ्दैछ भने त सबै पल्टन नै बढ्दैछ, के लाग्छ साहबलाई?
2: होइन एकदम राम्रो हो त्यो चाहिँ पहिल्यैदेखि नै मलाई त लाग्थ्यो त्यो बढ्छ भनेर, किनभने गोराहरूको त्यो रिक्रुटिङमा एकदमै गाह्रो परेको थियो, हामीभन्दा धेरै गाह्रो परेको चाहिँ रिक्रुटमा धेरै नआउने चाहिँ यो ट्रान्सपोर्ट र सिग्नलको हो। हाम्रो चाहिँ किन धेरै छिटो नबढेको भने इन्जिनियरमा चाहिँ मान्छे आउँदै थियो कि थुप्रै अनि गर्दाखेरि चाहिँ त्यसले गर्दाखेरि हो, तर अहिले चाहिँ अब के भयो भने हामी चाहिँ ब्याक टु स्क्वायर वान भयो, पहिला उहिले जमानामा 67, 68, 69, 70 होइन, अनि डाइभर्सिटी भयो नि त, जस्तै 70 गोर्खा प्यारासुट भयो नि त होइन, अनि तपाईँ के काम छ गोर्खालीलाई जहाँ पनि पठायो हुन्छ, जस्तै एस मोबाइल फोल्ड ट्रुमा पनि पठायो भने स्किङ पनि गर्न सक्छ जे पनि गर्न सक्छ, सो हाम्रो इन्जिनियरको ब्याजमै छ नि त युबिक्वाई भन्ने अनि एनिवेयर एनिथिङ भनेर त्यो अनुसारै गरेको जस्तो लाग्छ मलाई। हाम्रो पल्टनको चाहिँ अहिले झन् अब आउने भाइहरूले पनि होइन झन् राम्रो गर्ला भन्ने आशा छ। पल्टनको ठुलो कुरा चाहिँ पल्टनको नाम राख्नु पर्यो, हामी त गइहाल्छ कुनै समयमा, पल्टन भन्ने त पछिसम्म हुन्छ नि त, त्यस कारणले चाहिँ सबैले चाहिँ राम्रो तरिकाले गरोस् भन्ने मेरो आशा छ।
1: हुन्छ साहब, हेल्दी रहनु होला, धेरै वर्ष बाँच्नु होला, आज साहबसँग कुराकानी गर्न मन लाग्यो, एकदमै खुसी लाग्यो, हजुरलाई धेरै धेरै धन्यवाद।
2: तपाईँलाई पनि धेरै धेरै धन्यवाद यसो मौका दिएकोमा होइन, मेरो एउटा सानो गुनासो कुराहरू के थियो, किताबमा त थियो तर किताब त सबैले पढ्दैन, तर अहिले यो बिएपिएसबाट चाहिँ मान्छेले सुन्दाखेरि चाहिँ बल्ल के कसो थियो पहिला भन्ने केही कुराहरू जानकारी भए जस्तो लाग्छ मलाई।
1: हजुर अनहरी मेजर जुत्तबहादुर गुरुङ साहब रहनुभयो यो एपिसोडमा, इन्जिनियरको गोर्खा मेजर हुनुहुन्छ र धेरै उहाँको कन्ट्रिब्युसन छ र उहाँप्रति आभार व्यक्त गर्न चाहिँ चाहन्छु साथ दिनुभएकोमा अनि सम्पूर्ण श्रोताहरूलाई पनि सुनिदिनु भएकोमा। फेरि अर्को हप्ता नयाँ गेस्टलाई लिएर आउने बाचा राख्दै र उहाँलाई चाहिँ आभार व्यक्त गर्दै यो सम्पूर्ण इन्टायर एपिसोडबाटै मैले बिदा मागे। हस्त नमस्ते।
3: Saluting on the march! Left! Salute! Take 1, 2, 3, 4, 5, 6, 3!
4: Karikram Chhadke Salaam.

0: उपत्यकामै बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएको हो। संक्रमण देखिएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। अहिले ती क्षेत्रका पंक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र पारिएको नगरपालिकाले जनाएको छ। रोग फैलिन नदिन नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाडीको प्रवेशमा पनि रोक लगाएको छ भने प्रवेश गर्ने अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागू गरेको छ। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाको क्रेट पूर्ण प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुनावा निसंक्रमण र औषधि राखिएको फुटपाथ प्रयोग गर्न निर्देशन दिइएको छ। सभामुख टोल प्रसाद अर्यालले आज पनि विपक्षी दलहरूलाई पेलेरै बैठक चलाउनु भएको छ। प्रधानमन्त्रीलाई जवाफका लागि सदनमा डाक्नुपर्ने प्रतिपक्षी दलहरूको अडान र विरोधका बीच सभामुखले बैठक चलाउनु भएको हो।
1: आज आकस्मिक शून्य र विशेष समयपछि अर्यालले पर्यटन मन्त्रीलाई विधेयक पेश गर्ने समय दिए लगत्तै प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको उपस्थिति खोजेर विरोध गरेका थिए। त्यसपछि बोल्ने समय पाएकी कांग्रेस सचेतक भासना थापा,
2: संसदलाई कमजोर बनाउन खोज्नु लोकतन्त्रलाई नै कमजोर बनाउने प्रयास हो। बहुमतको बलमा होइन, विश्वासको आधारमा शासन चलाउनुहोस्। प्रतिपक्षलाई सुन्नुहोस्, संसदलाई सम्मान गर्नुहोस्। सुशासन र समुन्नति दम्बबाट होइन, संवादबाट जन्मिन्छ।
1: सांसद थापापछि बोल्ने समय पाएका एमाले प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसकेको भन्दै सत्तारूढ दलमाथि नै कटाक्ष गर्नुभयो।
3: प्रधानमन्त्री किन सदनलाई यो ढंगले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ? सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गरेको हो? घन्टी बजाएर पूजा गर्दै हो के? लोकतन्त्रको चिर हरण गरेर बालेन्द्र स्थापना गर्न खोजिएको हो? संविधानको चिर हरण गरेर कुनै बालेन्द्र स्थापना गर्न खोजिएको?
1: नेकपा सचेतक युवराज दुलालले पनि विधि नमिच्न सम्झाउनु भयो।
4: हामीले अरू केही भने हाम्रा संविधान र नियमावलीमा लेखिएका कानूनमा लेखिएका सबै कुराहरू हामी अक्षरशः पालना गर्दै जाउँ। प्रधानमन्त्री संविधान भन्दा माथि हुनुहुन्छ, त्यसकारणले अहिले प्रधानमन्त्रीलाई छुट दिनु पर्यो भन्ने कि त आग्रह यो संसदमा सरकारका तर्फबाट आउनु पर्यो। होइन भने एक मिनट किन नहोस्, प्रधानमन्त्री संसदको रोस्टममा आएर उभिनु पर्यो।
1: श्रम संस्कृतिका आर्यन राईले प्रधानमन्त्री नआउँदासम्म विरोध नरोकिने अडान दोहोर्याउनु भयो।
5: यो संख्याको हिसाबमा केही अहन्ताहरू जागेको हो भने त्यो त स्थायी त होइन नि फेरि। जुन दिनसम्म सम्माननीय प्रधानमन्त्री यो सम्मानित सदनमा आएर हाम्रो प्रश्नहरू थुप्रै छन्, त्यो प्रश्नहरूको चाहिँ सवाल जवाबमा चाहिँ छलफल हुनुपर्छ। त्यो दिनसम्म नभएसम्म चाहिँ श्रम संस्कृति पार्टीले कम्तीमा आफ्नो फरक मत राखिरहन्छ।
1: शालीन शैलीमा प्रस्तुत भएकी राप्रपाकी खुसबु ओलीले हठ त्याग्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो।
6: सत्तापक्षसँग मेरो अन्तिम निवेदन के छ भने यति रिजिड पनि नबनौ। प्रधानमन्त्री आउनु भनेको हामीलाई पनि ऊर्जा प्राप्त हुनु, उहाँले हामीसँग संवाद गर्नु भनेको समाधान तर्फ लाग्नु हो।
1: प्रतिपक्षका सांसदहरूले एकपछि अर्को गर्दै दबाव दिँदा पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न नसकेका सभामुख अर्यालले प्रतिपक्ष दलहरूलाई फकाउने प्रयास भने गर्नुभएको थियो।
7: सम्मान्य प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनु पर्यो र उहाँले सार्वभौम सांसदहरूले उठाउने प्रश्नको जवाब दिनु पर्यो। जुन विषय अत्यन्तै जाहेज छ, संविधानत छ, नियमावली सम्बद्ध छ र जनताको माग पनि त्यही हो। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सत्तापक्षी दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। छिट्टै सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास छ।
1: लगत्तै पर्यटन मन्त्रीलाई विधेयक प्रस्तुत गर्ने समय दिँदा विरोध भएपछि अर्यालले प्रतिपक्ष सांसदहरूलाई बस्नका लागि मनाउने कोसिस गर्नु पनि भएको थियो।
7: मान्य सदस्यहरू बिदा उमिदै सदन अगाडि बढाउन त्यो कोसिस म गर्न चाहदिन। फेरि पनि अनुरोध गर्छु यहाँहरू बस्नुहोस्।
1: एकछिन धैर्य गरेर विपक्षका दलहरूलाई मनाउने प्रयास गरेका अर्यालले त्यसको केही बेरपछि विरोधका बीच पर्यटन मन्त्री खड्गराज पौडेललाई पर्यटन विधेयक प्रस्तुत गर्न र विरोधकै माझ राजसभा सांसदहरूलाई बहसका लागि समय दिएर बैठक चलाउनु भएको हो। सदनमा सत्तापक्षका सांसदहरूले बोलिरहँदा प्रतिपक्षका सांसदहरूको हल्ला झनै चर्क बनेको थियो।
0: राज्यसभा सांसद जगदीश खरेलले प्रयोग गरेको शब्दका कारण आज प्रतिनिधि सभाको पहिलो बैठक स्थगित नै भएको छ। पर्यटन विधेयकमाथिको छलफलमा भाग लिन रोस्ट्रम पुगेका सांसद खरेलले सुरुमै प्रतिपक्षमाथि निशाना साधेपछि केही सांसदहरू आक्रोशित हुँदै रोस्ट्रमतिर अघि बढ्न समेत खोजेका थिए। संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दललाई खरेलले आक्रोशित हुने गरी आरोप लगाएपछि सभामुखले बैठक स्थगित गर्नु परेको हो।
8: आठवटा अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ मलाई। 72 सालमा बनेको संविधान पछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौ, एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हड हड्काउन मिल्छ? संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो तर संसद कानून बनाउने थलो पनि हो।
0: यसपछि संसद केही समयका लागि अवरुद्ध बनेको थियो। फेरि सुचारू भएको संसद बैठकमा राजसभा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर नेकपाले आपत्ति जनाएको थियो। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तमासा भनेर प्रयोग गरेको शब्द अपमानजनक र असंसदीय भएको भन्दै नेकपा सांसद रमेश मल्लले रेकर्डबाट हटाउन माग गर्नुभएको छ। यसपछि खरेलले तमासा शब्द कुनै हिसाबले अशिष्ट र असंसदीय नभएको भन्दै तर्क गर्नुभएको छ। सगरमाथा चढेर फर्किएका बेलायती सेनाको रेन्जर्स रेजिमेन्टका सदस्यले काठमाडौँमा आफ्ना राजदूतलाई अनुभव सुनाएका छन्।
9: सगरमाथाको सफल आरोहणपछि लैन्जरको बेलायती दूतावासमा डाकिएका रेजिमेन्टका आरोहीले आरोहण अघिको तयारीदेखि हिमालमा रहँदाका अनुभव सुनाएका हुन्। सगरमाथा चढेका 9 जना र डाक्टर समेतका 3 जना टोली सदस्यलाई राजदूत रफ फेनले दूतावासमा बोलाएर बधाई दिँदै अनुभव सोध्नु भएको हो। नेपालका हिमाल देखेर आफू सधैँ मोहित हुने गरेको भन्दै राजदूत फेनले आरोहण टोलीलाई भविष्यमा पनि नेपाल आउन सल्लाह दिनुभएको छ। राजदूत फेनसँगको भेटपछि टोली नेता मेजर जो एडम्सनले अहिले बल्ल हिमालको वास्तविकता बुझेको बताउनुभयो।
10: एभरेस्ट इज सो ह्युज दैट इट्स अलमोस्ट 1000 प्रब्लम्स अ डे एन्ड वेदर यु क्यान जस्ट कीप फिक्सिंग दोज स्मॉल प्रब्लम्स एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड द टीम वर अमेजिंग एन्ड दे जस्ट रियली डिड दैट।
9: रेन्जर सदस्यका लागि अहिले एउटै ध्याउन सगरमाथाको चुचुरोमा पुग्नु थियो। मेजर एडम्सनले आरोहणका लागि मनोबल बढाउने गोर्खा ब्रिगेड रेजिमेन्ट र परिवारका सदस्यलाई सम्झाउनु भएको छ।
10: The Brigade of Gurkha is a massive thank you for the help, particularly Brigadier Andrew Todds, Major Gethin Davies, both have led Everest expeditions before and have been a huge source of support over the last year and a half. And then to all kind of members of the Ranger Regiment that have supported the team, you've been amazing and we couldn't have done it without all of your support and your well wishing. And I know the plethora of messages that the team received really helped spur them on some difficult, very testing times on the mountain.
9: आरोहण दलका अर्का सदस्य लान्स कर्पोरल विजय राणाले चुचुरोमा पुगेपछिको विशेष अनुभव सुनाउनु भएको छ।
11: दुःख गरेको अनुसार चाहिँ अलिकति खुसी हुँदो रहेछ भन्नुलाई, सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो। अनि त्यहाँ टपमा पुगेपछि म मेरो गाइड दाईसँग रोएँ पनि, थोरै इमोसनल भयो, गाइड दाईले पनि अलिकति सम्झाउनु भयो। एन्ड देन
9: रेन्जर रेजिमेन्ट विशेष कार्यदलका सदस्यले 1.5 वर्षदेखिको तयारीपछि गएको शनिबार सगरमाथाको सफल आरोहण गरेका हुन्।
0: अब खबर फटाफट।
1: उखरमाउलो गर्मी बढेसँगै नेपालगञ्जका सामुदायिक विद्यालयमा बिहानी कक्षा सुरु, तापक्रम 41.5 डिग्री सेल्सियससम्म पुग्यो, दिउँसोको बेला बाहिर ननिस्कन चिकित्सकको सुझाव। विदेश पठाइदिने भन्दै झन्डै 2.5 करोड ठग्ने 7 जना पक्राउ, काठमाडौँमा WWICS अध्यागमन सेवा सञ्चालन गर्ने भारत पञ्जाबका अमित कुमार र हरियाणाका राहुल कुमार सहित चितवन कालिकाकी मुस्कान घिमिरे, मकवानपुर बकैयाका जनकबहादुर वाइबा, सुनसरी रामधुनीका मिलन घिमिरे, मोरङ बेलवारीका कमल थापा र मकवानपुर हेटौँडाकी नितु घिमिरेमाथि कारवाही हुँदै। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङका थासाङ, घरबझोङ, बारागुङ मुक्ति क्षेत्र र लोघेकर दामोदर कुण्डका उच्चल्ले, खर्क र पाटनमा यार्सा संकलन हुँदै यार्सा टिप्ने अनुमतिका लागि स्थानीयलाई 3,000 र जिल्ला बाहिरका लागि 6,000 शुल्क। रूपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालयमा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै 19 सामुदायिक विद्यालयको दिवा खाजामा सखरखण्ड पनि खुवाइदिए।
0: अमेरिकी विदेश मन्त्री मार्क रुबियोले इरानमाथि नयाँ अमेरिकी हमलापछि इरानसँग शान्ति सम्झौतामा पुग्न केही समय लाग्ने बताउनु भएको छ। जोन एडरलीको your report.
12: Washington says it's attacked Iranian missile sites and boats trying to lay mines. Central Command spokesman Captain Tim Hawkins says the strikes targeted an area near Bandar Abbas, a southern port city and home of an Iranian naval base that sits on the Strait of Hormuz. He says the US military continues to defend our forces.
0: Yo, BFBS, Gorkha Radio.

हजुर, सालको पात टपरी हुने हो नहुने सल्लाहको कुलेन्द्र विश्वकर्मा र विष्णु मासीले गाउनु भएको निकै नै चर्चित एकदमै सुपर डुपर हिट यो एउटा मिठो धोरी गीत मैले तपाईँलाई सुनाउँदै कार्यक्रम आजको सुरु गरिसकेको छु। तेस्रो घन्टाको प्रस्तुति दिवा कोसेलीको समय अहिले हाम्रो स्टुडियो घडी अनुसार दिउँसोको 3:18 भएको छ। कार्यक्रममा अब यस्तै मिठा मिठा लोकगीत सङ्गीतहरू तपाईँको लागि राख्दै अगाडि बढ्ने मेरो तयारी छ। तपाईँहरू सबैजनाले इन्जोय गर्नुहुन्छ होला यी लोकगीत सङ्गीतहरूलाई भन्ने आशा पनि गर्दछु म। आज मङ्गलबारको दिन भएको हुनाले यस्ता लोकगीत सङ्गीतहरूको नै पालो हो र आफ्नै देश आफ्नै परिवेश आफ्नै गाउँठाउँ सम्झने आफ्नै कला संस्कृतिको आवाज दिलाउने यस्ता मिठा मिठा लोकभाकाहरू सुनेर आजको यो पसाइमा हामी इन्जोय गर्नेछौँ है। त बाँकी रहेको यो अन्तिम चरणको समयमा गीत सङ्गीत नै रहनेछन् कार्यक्रम अन्तर्गत। यतिखेर अब खेमराज गुरुङले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा तयार छ, तामाङ सेलो सुनाउँछु तपाईँहरूको लागि।

गोरखा रेडियो फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.pfps गोरखा रेडियो

बस यो माया नबोलिन् नबोली सालै जो भाका सुन्दर हुन्थ्यो यतिखेर किरण गजमेर र मेचु धिमालको आवाजमा त आज यस्तै मिठा मिठा लोक गीत सङ्गीतहरू सुन्दैछौँ र यतिखेर तपाईँहरू सबैजनाले साथ दिइरहनु भएको छ भन्ने आशा गर्दछु। समय दिउँसोको अहिले 3:32 गएको छ र यतिखेर कार्यक्रममा अब यस्तै मिठा मिठा लोक भाकाहरू नै तपाईँको लागि राख्दै अगाडि बढ्ने मेरो तयारी छ। त आजको दिनको कुरा गर्नुपर्दा मैले कार्यक्रमको प्रथम चरणमा नै भनेकी थिएँ कि आज चाहिँ नेसनल सरी डे पनि परेको छ भनेर। यो चाहिँ यहाँ युकेमा अनि अस्ट्रेलियामा पनि विशेष गरिकन मनाइन्छ र यो चाहिँ सधैँ नै 26 मेको दिनमा मनाइने गरिन्छ। त आज नेसनल सरी डे पनि परेको छ र विभिन्न दिनहरूमा विभिन्न प्रकारको चाहिँ नि विशेषताहरू हुन्छन्, ती विशेषताहरूलाई म तपाईँसँग सेयर गर्ने कोसिस गर्दछु सधैँ नै। स्पेसली यो चाहिँ नेसनल सरी डे चाहिँ अस्ट्रेलियासँग सम्बन्धित छ, अस्ट्रेलियाको आदिवासी समुदायहरूको साथमा भएको अन्यायलाई स्वीकार्ने र माफी माग्ने प्रतीकको रूपमा आजको दिनलाई लिइन्छ र विशेष गरिकन यो दिन चाहिँ स्टोलन जेनेरेसन्स नामक आदिवासी बच्चाहरूमा समर्पित छ जसलाई उनीहरूको परिवारबाट अलग गरिएको थियो। यो एक यस्तो दिन हो जब एक पुरै राष्ट्रले ती ऐतिहासिक गल्तीहरूको लागि माफी माग्छ र भविष्यमा सुधार गर्ने प्रतिज्ञा पनि गर्दछ। स्पेसली यो 19औं र 20औं सदीको दौरानमा चाहिँ अस्ट्रेलिया सरकारले हजारौँ आदिवासी र टोरेस स्ट्रेट आइल्यान्ड बच्चाहरूलाई उनीहरूको परिवारबाट जबरजस्ती अलग गरेका थिए। यी बच्चाहरूलाई सरकारी संस्थानहरूमा मिसनरी होम्स या चाहिँ अन्य परिवारहरूलाई सुम्पिदिएका थिए। यसको उद्देश्य थियो उनीहरूलाई सभ्य बनाउनु तर यसबाट उनीहरूको संस्कृति, उनीहरूको जड अनि उनीहरूको पहिचान चाहिँ खोसिएको थियो। यस कारण गर्दाखेरि पनि अहिले यो अहिलेको युगमा आउँदाखेरि नेसनल सरी डेको यो अवसरमा ती सम्पूर्ण जनजाति, ती सम्पूर्ण आदिवासी जनजातिहरूसँग चाहिँ माफी माग्ने यो एउटा चाहिँ प्रतीकको रूपमा लिइन्छ आजको दिनलाई। र अहिले पनि अस्ट्रेलियामा विशेष गरिकन इन्डिजिनियस मानिसहरू जो छन् होइन, उनीहरू अस्ट्रेलियाको जुन चाहिँ नि भनौँ नेटिभ्सहरू भनौँ, उनीहरू थुप्रै तादादमा छन् र उनीहरूको जुन स्थिति परिस्थिति छ त्यो चाहिँ त्यति साह्रो राम्रो छैन, सुधारिएको छैन भन्ने कुरा पनि हामीले सुन्नमा पाइरहेका हुन्छौँ होइन। र उनीहरू आफ्नै तालमा आफ्नै जीवन जिइरहेका हुन्छन् र अस्ट्रेलियामा बाहिरबाट गएर त्यहाँ अस्ट्रेलियामा चाहिँ बसोबास गर्ने मानिसहरूले चाहिँ ठुलो एउटा ठाउँ ओगटेको र ठुलो एउटा चाहिँ नि वर्कफोर्स त्यहाँ तयार गरेको कुरा पनि हामीबाट लुकेको त पक्कै पनि छैन। र यस्तोमा चाहिँ नि ती जनजाति, ती आदिवासीहरू जसको चाहिँ भनौँ 19औं र 20औं शताब्दीको दौरानमा ठुलो रूपमा चाहिँ उनीहरूको एउटा पारिवारिक संरचनामा हस्तक्षेप गरिएको थियो, त्यो हस्तक्षेपको लागि चाहिँ नि अनि ती जस्तै अन्य थुप्रै गल्तीहरूको लागि माफी माग्ने दिनको रूपमा आजको दिनलाई लिइन्छ। सर 1997मा पहिलोपटक चाहिँ नि यो कुरा उठेको थियो जसमा चाहिँ ब्रिङिङ देम होम नामक एउटा रिपोर्ट जारी गरिएको थियो। यसमा चाहिँ ती स्टोलन जेनेरेसन यानि कि चोरी भएको पुस्ताको कहानीहरू र उनीहरूको पीडालाई उजागर गरिएको थियो र यस पश्चात चाहिँ सन 1998 मे महिनाको 26 तारिकको दिनमा पहिलोपटक नेसनल सरी डे मनाइयो जसलाई चाहिँ पुरै देशले सार्वजनिक रूपमा एउटा ऐतिहासिक अन्यायलाई स्वीकारेर माफी मागेको एउटा प्रतीकको रूपमा उक्त दिनलाई लिएको थियो। र यो एउटा कथाबाट त सुरु भएको छ तर यस दिनलाई चाहिँ तपाईँ हामी सबैले एउटा अवसरको रूपमा लिन सक्छौँ। यो दिन आत्मविश्लेषण र पश्चातापको प्रतीक पनि हुनसक्छ, सामाजिक न्याय र समानतालाई अगाडि बढाउने जरिया पनि हो र यसै गरिकन यसमा चाहिँ भविष्यमा यस्तो कुनै पनि प्रकारको गल्ती नगर्ने अथवा नदोहोऱ्याउने एउटा प्रण लिने दिन पनि हो र यसलाई चाहिँ एउटा हिलिङ र रिकन्सिलिएसनको सुरुवातको रूपमा पनि हामीले लिन सक्छौँ आदरणीय श्रोतावृन्द। र यो एउटा राष्ट्रबाट एउटा देशबाट सुरु भएको चाहिँ एउटा चाहिँ भनौँ रिवाज भए पनि एउटा चलन भए तापनि सरी भन्नु सम्पूर्ण मानवहरूको लागि अत्यन्तै महत्त्वपूर्ण छ किनभने जब आफ्नो गल्तीको आफूलाई आभास हुन्छ र त्यो एउटा सानो शब्द छ सरी अथवा माफी होइन, त्यो शब्द प्रयोग गर्ने बित्तिकै अनि आधाभन्दा बढी जुन गल्ती छ
त्यो आफै नै सुधार भएको महसुस हुन्छ. किनभने गल्ती गरिसके पश्चात त्यो गल्ती भयो भनेर महसुस गर्नु त्यो सबैभन्दा ठुलो कुरा हो, र पश्चाताप गर्नु त्यस गल्तीको प्रति चाहिँ आफूले पछतावा राख्नु त्यो एकदमै सबभन्दा ठुलो कुरा हो, र किनभने पछतावापछि मात्रै माफीको कुरा आउँछ नि त, होइन. त्यस कारण गर्दाखेरि आजको दिनमा हामी आफैले पनि आत्मविश्लेषण गरेर हामी आफैले पनि आफूले गरेका गल्तीहरूलाई चाहिँ रिफ्लेक्सन गरेर सोचेर त्यसको बारेमा चाहिँ बुझेर अबदेखि त्यस्तो गल्ती नदोहोऱ्याउने प्रण गर्नु, र कसैलाई हामीले केही गल्ती गरेर जो चोट पुर्याएका छौँ, दुःख पुर्याएका छौँ भने उनीहरूलाई माफी माग्नु, सरी भन्नु आजको दिनको एउटा विशेषता हो भन्दा सायद गलत हुँदैन होला जस्तो लाग्छ प्रिय श्रोताबेन. र आज यही नै दिन हो र यही दिनको विशेषता मैले अलिकति तपाईँसँग सेयर गरिसकेको छु. समयतिर पनि अगाडि ध्यान दिनुपर्छ. अहिले 37 मिनट गयो दिउँसोको 3 बजेर. आज मिठा मिठा लोक भाकाहरू सुनिरहेका छौँ. यही सिलसिलामा अर्को एउटा मिठो गीत अब मेरो प्लेलिस्टमा बिल्कुलै तयार छ तपाईँको लागि. यही गीत राख्छु र यसको साथसाथमा अगाडि बढ्छु. है त, प्रेम राजा महत र अन्जु पन्तले गाउनुभएको गीत छ यो.

0: यो BFPS पुरखार रेडियो हो।
1: तपाईं पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईं घर निर्माण गर्न सक्नुहुन्छ, तपाईं गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विपक्षी दलहरूको चर्को विरोध पश्चात प्रधानमन्त्री छिट्टै संसदमा आएर जवाफ दिने सभामुखको आश्वासन,
1: सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ, सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ।
0: इबोला फैलिएको कङ्गोमा खटिँदै आएको नेपाली सेनाले अहिले कस्तो सजगता अप्नाउँदैछ?
2: कुनै पनि व्यक्तिहरू नेपाल आउनुपर्ने अवस्थामा 21 दिनको आइसोलेसन बस्नुपर्ने गरी नै मिलाइएको अवस्था छ।
0: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण, जवाफी कारवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानी क्षेप्यास्त्र केन्द्र र बारुदी सुरुङ बिछ्याउन प्रयोग हुने डुङ्गाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले युद्धविराम उल्लङ्घन विरुद्ध प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाइले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुस्तफा खामेनेईले अमेरिकी सैन्य अखडाका लागि खाडी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाडी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई। ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले करिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसतभन्दा धेरै देखिएको छ। गर्मीको असर पुरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलङ्गानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कङ्गो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गभर्नरले भाइरस नियन्त्रणका लागि जारी सङ्घर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कङ्गोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिस पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको 1 वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका 1 जना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण सञ्चालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको सेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री 1 हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनै पर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियमसम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
1: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोऱ्याइरहेको छु, सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
0: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुलाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
3: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
0: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
4: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: प्रतिनिधि सभामा आज सुरुमा 2 घण्टाभन्दा बढी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। सुरुमा नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बास्ना थापाले बहुमतले दम्भ देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
5: सरकार बहुमतको दम्भमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनु भयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारण नै संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
0: नेकपा एमालेका सचेतक ऐन बहादुर महरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
6: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सिर्जना गर्न खोजिरहेको? राष्ट्रपति संस्थालाई इरेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ। गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
0: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि सुरुमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाडौँ र दिल्ली स्थित युरोपेली सङ्घ EU तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य भेटभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड दिएको जनाइएको छ। फेरि अर्को विषय, अफ्रिकी मुलुक कङ्गोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण भित्र नदिन सेनाले कस्ता उपाय अपनाइरहेको छ भनेर सोधेका छन्।
7: हामीले चाहिँ दुईवटा अप्रोचहरू लिएका छौँ। पहिलो अप्रोच कङ्गोमा तैनात भएको नेपाली शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो 3 स्थानमा शान्ति सैनिकहरू तैनात छन्, इतुरी प्रोभिन्सको बेनी, पुनिया र माबिबी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ पुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 चाहिँ आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
8: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गऱ्यौँ, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिक को त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाइको दर चाहिँ सामान्यत कस्तो रहने गर्छ?
7: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्यको मिसन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाइ कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनुपर्ने भयो भने यो एक त हाम्रो मिसन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौँ त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौँ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ त्यो राखेर रा मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामी उसलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गरी नै व्यवस्था मिलाएका छौँ।
8: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अप्नाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा यहाँले अरू ठाउँ ठोक्नु भएको छ?
7: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन। अब त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जान दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिसन इलाकामा तयार भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेप्यास्त्र र समुद्रमा बारुद बिछ्याउन लागेका डुङ्गाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कारवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
9: इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। तर यो घटना कहिलेको हो भन्नेबारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लङ्घन विरुद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ। तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्धविरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्युयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताएअनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी सञ्चार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्रीबीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्यपूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, एकदेव लिम्बुले गाउनु भएको यो गीत हामीले सुन्दै थियौँ। गुड आफ्टरनुन एभ्रीवान, कहाँ कहाँबाट बिएबिएस गोर्खा रेडियोलाई ट्युन इन गरिराख्नु भएको छ। 4:26 गइसकेको छ। गोधुली प्रोग्राम स्टार्ट्स राइट हियर। यहाँहरू सबै सबैलाई वेलकम गर्न चाहन्छु। एकदमै गर्मी छ र हाम्रो दुईवटा स्टुडियो छ, एउटामा चाहिँ एयरकन छ, एउटामा चाहिँ एयरकन छैन। म चाहिँ स्टुडियो वानबाट चाहिँ कार्यक्रम गरिरहेको छु, जहाँ चाहिँ अलिअलि गर्मी नै छ, अलिअलि भन्दा पनि निकै नै गर्मी छ। तर मलाई यही स्टुडियो सजिलो लाग्छ, यहीँबाट कार्यक्रम गरिरहेको छु। आज चाहिँ जस रेकर्ड मे महिनाको चाहिँ एकदमै हटेस्ट डे 35°C लन्डनसम्म चाहिँ अथवा पुगेको रहेछ। न्युजहरू फलो गर्दै हुनुहुन्छ होला र यहाँहरू सबै सबै स्टे हाइड्रेटेड भन्न चाहन्छु है। त तपाईँले अलिकति पानी पिउनु होला र राम्रोसँग बस्नु होला। अलिकति विशेष गरेर हाम्रो बाबा आमा थुप्रै हुनुहुन्छ यहाँ बेलायततिर, धेरै पानी पिउनु होला। र पानी चाहिँ तिर्खा लागे मात्रै पिउने होइन, गर्दा तपाईँले यसो टोइलेटतिर जानुभयो, तपाईँको चाहिँ यो युरिनको कलरहरू हेर्नुहोला, एकदमै अब पहेँलो भयो भने त पानी पिउनु पर्ने हुन्छ होइन, गर्दा त्यो पनि याद राख्नु होला। कहिले कहिले मान्छेले तिर्खा लाग्दैन, तर पानी चाहिँ हाम्रो शरीरलाई चाहिन्छ होइन, गर्दा पानी धेरै पिउनु भएन भने पनि मृगौलामा असर पर्न सक्छ। त्यसले गर्दा पानी पिउने धेरै प्रयास गर्नु होला। त एकदमै हटेस छ आज र यो हप्ता। अब चाहिँ जो शनिबार आइतबार पनि मजाले घाम खाइयो र आज र हिजो पनि निकै गर्मी थियो, आज पनि गर्मी नै छ। तर बिस्तारै बिस्तारै अब टेम्परेचर कुल डाउन हुँदै जान्छ र एज उही अब भनौँ न जस मुभ अहेड होइन, गर्दा जस पानी पिउनु होला। अनि अब बाहिरतिर काम जाने चाहिँ पर्दैन भने घरभित्रै बसेर यसो जस आराम गर्नुहोला। अनि बाहिरतिर पनि जानुहुन्छ भने यसो आराम गर्नुहोला, रुखको फेदतिर बसेर अथवा सपिङ सेन्टरतिर जानुभयो भने यसो आराम गर्दै पानी पिउँदै घुम्नुहोला भन्न चाहिँ चाहन्छु। हजुर, आज 5 समाचारपछि भने 3 पार्ट्समा चाहिँ किरात राईका बेलायते चाहिँ यो वर्षको साकेला कसरी मनाउनु भयो त्यस सम्बन्धी रेकर्ड गरेको कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ। अब आजभोलि का इन्टरभ्यूको टाइम छोटो भएको कारणले गर्दा 3 पार्ट्समा चाहिँ जस तयार पारिएको छ, आज सुन्ने प्रयास चाहिँ गर्नु होला। त पहिलो पार्टमा चाहिँ त्यो दिनको चाहिँ चिफ गेस्टले के भन्नुभयो, अनि प्रोग्रामको कोअर्डिनेटरले के भन्नुभयो, अनि अध्यक्षज्यूले के भन्नुभयो, त्यो कुराहरू सुन्न सक्नुहुन्छ। अनि दोस्रो पार्टमा चाहिँ सिली भनेको के हो, अनि त्यहाँ आउनुभएको स्पेक्टेटरसँग गरेको कुराकानी। अनि थर्ड पार्टमा चाहिँ हाम्रो क्याप्टेन सुमन चन्द्र राई साहब हुनुहुन्छ, उहाँ चाहिँ कोअर्डिनेटर, उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नुहोला। अनि आज 6:28 जाँदा चाहिँ गोर्खा कपको एउटा चाहिँ अब च्यारिटी सम्बन्धी गरेको कुराकानी आज बिहान तपाईँले सुन्नुभयो, र आज चाहिँ गोर्खा कप सम्बन्धी गरेको कुराकानी 2 पार्ट्समा तपाईँले सुन्न सक्नुहुन्छ। र हाम्रो उत्तर गुरुङ दाजु काउन्सिलर हुनुहुन्छ, उहाँ र त्यही हाम्रो बाबाहरू पनि आउनुभएको थियो, भेटरनहरूसँग गरेको कुराकानी चाहिँ भोलि बेलुका कार्यक्रममा म प्रस्तुत गर्नेछु, सुन्ने प्रयास गर्नुहोला। अनि फोटोहरू त्यहाँ भिएको चाहिँ फेसबुक पेजमा तपाईँले हेरिसक्नु भएको छ। हजुर, यदि भन्दै गीतहरू पनि यसो तपाईँले सुन्न चाहनुहुन्छ भने यसो अनुरोध गर्नुहोला। यो नयाँ गीत यहाँ रहेछ रामचन्द्र काप्लेज्यूले गाउनुभएको आफ्नै कम्पोजमा भूपेन्द्र घिमिरेको शब्दमा, यो नयाँ गीत तपाईँलाई।

प्रस्तुतिमा, टोपी ब्यान्डको प्रस्तुतिमा यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। एकदमै गर्मी छ आदरणीय श्रोताहरू। हिजो चाहिँ 34.8 डिग्री सेल्सियस टेम्परेचर रेकर्ड गरेको थियो भने आज चाहिँ 35 डिग्री सेल्सियस रेकर्ड गरेको छ है त आजको चाहिँ। हजुर, गीत पनि यहाँ सुरु भइसकेको रहेछ, अलिकति एकछिनमा सुन भनेको यो गीत कसरी सुरु भयो यहाँनिर। एनिवे जोस, आज 5 बजेको समाचारपछि भने उभौली साकेलाको बारेमा कुराकानी गरेको छौँ, त्यो कुराकानी सुन्ने प्रयास गर्नुहोला। 3 छोटो छोटो पार्ट्समा छन्। अनि आज 6:28 जाँदा चाहिँ गोर्खा कप 2026 चाहिँ जोस तपाईँहरूले जानकारी सुन्न चाहिँ सक्नुहुन्छ। फोटोहरू फेसबुक पेजमा राखि चाहिँ सकेको छ, तपाईँले त्यहाँ गएर हेर्न सक्नुहुन्छ। 1922 र 1944 चाहिँ 32.8 डिग्री सेल्सियस रेकर्ड गरिएको रहेछ टेम्परेचर यो मेको, तर आज चाहिँ 35 डिग्री सेल्सियससम्म हित्रो। अनि यो की गार्डन्स भन्नेतिर चाहिँ टेम्परेचर पुगेको रहेछ। एनएचएसले चाहिँ विशेष गरेर नानीहरू अनि बाबा आमाहरू अनि चाहिँ विशेष गरेर हाम्रो चाहिँ सिनियर सिटिजन्सहरूलाई चाहिँ यो स्ट्रे हाइड्रेटेड धेरै पानी पिउने भन्नुभएको छ, त्यही नै गर्नु होला है त। हजुर, अब भने अर्को गीततर्फ लागौँ। देवेन्द्र बराल र मुना ठटालले गाउनुभएको गीत सुनेछौँ। यो बिचमा हाम्रो दिदी हुनुहुन्छ ग्रेजर लन्डनबाट, खेलमती लिम्बू दिदीले कल गर्नुभएको थियो, एउटा गीत मगाउनु भएको छ, प्रमोद खैले गाउनु भएको त्यो गीत चाहिँ यो गीत सुन्नेछौँ। त्यसपछि एउटा प्रमो ब्रेक अनि दिदीको गीत म सुनाउनेछु है त। किचनमा खाना पकाउँदैछु भन्दै हुनुहुन्थ्यो, ल दिदी मिठो मिठो अनि हेल्दी खाना पकाएर खानु होला है त।

0: हार्ट रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

प्रमोद खरेलले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। झन्डै यो गीत 17 वर्ष अगाडि रेकर्ड गरेको हो, 2009 सालमा रेकर्ड गरेको, त्यसबाट यही गीतबाट होला प्रमोद खरेल चाहिँ अलिकति लाइटमा आउनुभएको जस्तो मलाई लाग्छ। अहिले धेरै राम्रो राम्रो गीतहरू पनि गाउनु भएको छ, भोइसको पनि अब उहाँले जज गरिसक्नु भएको छ, धेरै पटक उहाँले जिति पनि सक्नुभएको छ। इनफ्याक्ट धेरै जित्ने कोचहरूमा उहाँ पर्नुहुन्छ। हजुर, 4:49 गइसकेको छ अहिले, तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम गोधुली। एकदमै गर्मी छ आज, 35 डिग्री सेल्सियस समय, एकदम रेकर्ड ब्रेकिङ मेको चाहिँ गर्मीको जस्तो रेकर्ड छ, 35 डिग्री सेल्सियस लन्डनमा विशेष गरी हित्रो एरियातिर पुगेको र म्याट अफिसले जनाएको छ। हाम्रो चाहिँ भुवन दाई लेख्नुहुन्छ, नमस्कार योग भाइ, तपाईँको लभली प्रोग्राम सुन्दैछु। गर्मी आजसम्म अति हटेस डे, तर भोलिदेखि कम हुँदै जान्छ। गुड न्युज, सबैको शुभ दिन शुभ रहोस् भनेर भन्नुभएको छ। अनि हरि भाइ हुनुहुन्छ फेल्थामबाट, र उहाँले एउटा गीतमा गाउनु भएको छ, र यो गीत चाहिँ गाउने कलाकारमा हुनु हुन्छ मिलन्य, त्यो गीत हामी केही बेरमै सुन्नेछौँ। आफ्नै अभिरुचि र सम्पूर्ण साथीहरूलाई फेल्तामबाट सुनाउन चाहनु भएको छ। 9 लोकधोरी स्वर्णिम साँझ कार्यक्रम हुँदैछ, र आउँदो 30 मेको दिन, आउँदो शनिबार हो, अब आज चाहिँ ट्युजडे हो, भोलि बुधबार, त्यसपछि त बिस्तारै बिस्तारै फेरि शनिबार आइहाल्छ। 2:30 बजेबाट कार्यक्रम सुरु हुन्छ एम्पायर हलमा, है त। हाम्रो कल्पना श्रीपाल, उहाँ स्वयं गायिका अनि चाहिँ यो प्रोग्रामको कोअर्डिनेटर हुनुहुँदो रहेछ, हाम्रो आशा दिदीले इन्टरभ्यू लिनुभएको छ, भोलि चाहिँ प्रसारण हुन्छ, सायद त्यही नै हाम्रो कुरा भएको थियो, भोलि प्रसारण हुन्छ होला, र त्यस सम्बन्धी तपाईँले कुराकानी पनि सुन्न चाहिँ सक्नुहुन्छ। है त, थुप्रै गायक गायिकाहरूको, विशेष गरेर गायिकाहरूको चाहिँ प्रस्तुति त्यहाँ धेरै रहनेछ, 3 जनामाथि मेल गायकहरू, यहाँ सिङ्गर्सहरू म देख्दैछु, गर्दा तपाईँहरू जो जो आउनुहुन्छ जानुहुन्छ इन्जोय गर्नुहोला भन्न चाहन्छु। कोलमा भाकोट समाज, युकेको समाज बिबिक्यू भेटघाट कार्यक्रम 6 जुनमा हुँदैछ, शनिबारको दिन हो। ग्रेन्च कम्युनिटी डिनर स्कुलमा, जुनियर स्कुल डिनर स्कुल होइन, यो घामले मेरो पनि दिमाग तताएछ, 12 बजेबाट राति 10 बजीसम्मको कार्यक्रम राख्नु भएको छ। है त, किराँत पुमा राईहरूको चाहिँ र उभौली साकेलाई सेलिब्रेसन गर्दै हुनुहुन्छ, 6 जुनको दिन हो, स्याटरडेबाट 10 बजेबाट कार्यक्रम आरम्भ हुन्छ, किराँत राई हाउस ग्याम्बल्स ल्यान्डमा। है त, त्यहाँको पोस्टकोड GU23 6HSमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ, र यस वर्षको सेन्ट्रल सेलेक्सन होइन, सेन्ट्रल चाहिँ उभौली साकेला उभौली सकिसकेको छ, एकपटक धेरै मान्छे आउनुभएको थियो, तर यो गर्मीले गर्दा पुरा कुना तिर मान्छेहरूले चाहिँ जङ्गलतिर पनि टेन्ट टाकेर बस्नु भएको रहेछ, धेरै मान्छेहरू आउनुभएको थियो, अब 2 दिन पनि गर्ने कि भन्ने कुराहरू पनि हाम्रो चाहिँ कोअर्डिनेटर साहब हुन्छ क्याप्टन सुमन साहबले उठाइराख्नु भएको छ, भएर अन्तर्वार्तामा पनि सुन्न सक्नुहुन्छ। 2 दिन भयो भने अलिकति सहज पनि होला होइन, अब शनिबार प्रायसो मान्छेहरू काममा गइन्छ, तर त्यसले गर्दा पनि अब कामबाट आउँदा 4-5 बजिहाल्छ, त्यसपछि अब डिस्टेन्स त्यही नजिकै भयो भने त 1-2 घन्टा भेटिन्छ, नत्र भने त अब निकै टाढो ठाउँमा चाहिँ भ्रमण जानुपर्ने हुन्छ, गर्दा समय एनअप नहुनसक्छ। ल त हरि भाइ, हजुरको गीततर्फ लागौँ है त। अनि के गर्दै हुनुहुन्छ आज? प्लेन्टी अफ पानी पिउनु होला आदरणीय श्रोताहरू, गर्मी छ एकदम।

0: मधेस प्रदेश सरकारको मन्त्रीमण्डलले पूर्णता पाएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले सत्ता साझेदार दलबीच सहमति जुटेपछि मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। नेकपा माओवादी केन्द्रले अर्थ मन्त्रालयमा दावी कायम राखेपछि सरकार विस्तारको मिति पटक पटक तय भएर पनि स्थगित हुँदै आएको थियो। तर सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच 15 बुधे समझदारी पत्रमा लिखित सहमति भएपछि सरकार विस्तारको गाँठो फुकेको हो। नयाँ सहमति अनुसार सरकारलाई 9 सदस्यीय बनाउने भनिएपछि सरकारले साउनपछि मात्रै सो सहमति कार्यान्वयनमा ल्याउने भनिएको छ। अहिले 10 सदस्यीय मन्त्री परिषद रहेको छ। मन्त्रालय बाँडफाँडमा काँग्रेसलाई 3 र एमालेलाई र नेकपालाई 4 मन्त्रालय परेको छ। सभामुख टोलप्रसाद अरियालले आज पनि विपक्षी दलहरूलाई पेलेर बैठक चलाउनु भएको छ। प्रधानमन्त्रीलाई जवाफका लागि सदनमा डाक्नुपर्ने प्रतिपक्षी दलको अडान र विरोधका बीच सभामुखले बैठक चलाउनुभयो।
1: आज आकस्मिक शून्य र विशेष समयपछि अरियालले पर्यटन मन्त्रीलाई विधेयक पेश गर्ने समय दिए लगत्तै प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको उपस्थिति खोजेर विरोध गरेका थिए। त्यसपछि बोल्ने समय पाएकी काँग्रेस सचेतक भासना थापा,
2: संसदलाई कमजोर बनाउन खोज्नु लोकतन्त्रलाई नै कमजोर बनाउने प्रयास हो। बहुमतको बलमा होइन, विश्वासको आधारमा शासन चलाउनुहोस्। प्रतिपक्षलाई सुन्नुहोस्, संसदलाई सम्मान गर्नुहोस्। सुशासन र समुन्नति दम्बबाट होइन, संवादबाट जन्मिन्छ।
1: सांसद थापापछि बोल्ने समय पाएका एमाले प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसकेको भन्दै सत्तारूढ दलमाथि नै कटाक्ष गर्नुभयो।
3: प्रधानमन्त्री किन सदनलाई यो ढङ्गले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ? सत्ता पक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गरेको हो? घन्टी बजाएर पूजा गर्दै हो? के लोकतन्त्रको चिर हरण गरेर बालेन्द्र स्थापना गर्न खोजिएको हो? संविधानको चिर हरण गरेर कुनै बालेन्द्र स्थापना गर्न खोजिएको?
1: नेकपा सचेतक युवराज दुलालले पनि विधि नमिच्न सम्झाउनु भयो।
4: हामीले अरू केही भनेन, हाम्रा संविधान र नियमावलीमा लेखिएका कानुनमा लेखिएका सबै कुराहरू हामी अक्षरश पालना गर्दै जाउँ। प्रधानमन्त्री संविधान भन्दा माथि हुनुहुन्छ, त्यसकारणले अहिले प्रधानमन्त्री छुट दिनु पर्यो भन्ने कि त आग्रह यो संसदमा सरकारका तर्फबाट आउनु पर्यो, होइन भने एक मिनट किन नहोस् प्रधानमन्त्री संसदको रोस्टममा आएर उभिनु पर्यो।
1: श्रम संस्कृतिका हरेन राईले प्रधानमन्त्री नआउँदासम्म विरोध नरोकिने अडान दोहोर्याउनु भयो।
5: यो संख्याको हिसाबमा केही अहम्ताहरू जागेको हो भने त्यो त स्थायी त होइन नि। फेरि जुन दिनसम्म सम्माननीय प्रधानमन्त्री यो सम्मानित सदनमा आएर हाम्रो प्रश्नहरू थुप्रै छन्, त्यो प्रश्नहरूको चाहिँ सवाल जवाबमा चाहिँ छलफल हुनुपर्छ, त्यो दिनसम्म नभएसम्म चाहिँ श्रम संस्कृति पार्टीले कम्तीमा आफ्नो फरक मत राखिरहन्छ।
1: शालीन शैलीमा प्रस्तुत भएकी राप्रपाकी खुसबु ओलीले हठ त्याग्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो।
6: सत्ता पक्षसँग मेरो अन्तिम निवेदन के छ भने यति रिजिड पनि नबनौ। प्रधानमन्त्री आउनु भनेको हामीलाई पनि ऊर्जा प्राप्त हुनु, उहाँले हामीसँग संवाद गर्नु भनेको समाधान तर्फ लाग्नु हो।
1: प्रतिपक्षका सांसदहरूले एकपछि अर्को गर्दै दबाव दिँदा पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न नसकेका सभामुख अरियालले प्रतिपक्ष दलहरूलाई फकाउने प्रयास भने गर्नुभएको थियो।
7: सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनु पर्यो र उहाँले सार्वभौम सांसदहरूले उठाउने प्रश्नको जवाब दिनु पर्यो। जुन विषय अत्यन्तै जाहेज छ, संविधानत छ, नियमावली सम्बद्ध छ र जनताको माग पनि त्यही हो। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सत्तापक्षी दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। छिट्टै सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास।
1: लगत्तै पर्यटन मन्त्रीलाई विधेयक प्रस्तुत गर्ने समय दिँदा विरोध भएपछि अरियालले प्रतिपक्ष सांसदहरूलाई बस्नका लागि मनाउने कोसिस गर्नु पनि भएको थियो।
7: मान्य सदस्यहरू बिदा उमिदै सदन अगाडि बढाउन त्यो कोसिस म गर्न चाहदिन। फेरि पनि अनुरोध गर्छु यहाँहरू बस्नुहोस्।
1: एकछिन धैर्य गरेर विपक्षका दलहरूलाई मनाउने प्रयास गरेका अरियालले त्यसको केही बेरपछि विरोधका बीच पर्यटन मन्त्री खड्गराज पौडेललाई पर्यटन विधेयक प्रस्तुत गर्न र विरोधकै माझ राजसभा सांसदहरूलाई बहसका लागि समय दिएर बैठक चलाउनु भएको हो। सदनमा सत्ता पक्षका सांसदहरूले बोलिरहँदा प्रतिपक्षका सांसदहरूको हल्ला झनै चर्को बनेको थियो।
0: विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री उपस्थिति खोजिरहेका बेला राज्यसभाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा आउने जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले प्रधानमन्त्रीको सचिवालयसँग कुरा गरेको उहाँले जानकारी दिनुभयो।
8: बीचमा हामी ब्रेकको समयमा केही क्षण छलफल गर्यौँ, विशेष गरी संसदको सबै दलका मुख्य सचेतक, प्रमुख सचेतक, सचेतकहरू बसेर छलफल गर्यौँ र त्यो बिचमा मैले प्रधानमन्त्रीज्यूको सचिवालयमा पनि कुरा आकाङ्क्षा गरेँ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर गोपाल यञ्जनको शब्द सङ्गीतमा पूर्ण नेपाली र तारा थापाले गाउनु भएको यो पुरानो कालजय गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। गोधुली कार्यक्रम हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ। आज मे महिनाको 26 तारिक आज ट्युजडेको कार्यक्रम तपाईँहरूले सुनिराख्नु भएको छ। एकदमै गर्मी छ, त्यसले गर्दा प्लेन्टी अफ चाहिँ पानी पिउनु होला है, स्टे हाइड्रेटेड पनि भन्न चाहन्छु। 7 बजेसम्म तपाईँहरूको सेवामा रहनेछु र अब भने यो वर्षको उभौली साकेला किराँत राई आँखाले मनाउने गर्नुहुन्छ सेन्ट्रल्ली, त्यो सकिसकेको छ। हुन त अब अरू पनि जो सम्भावन भाषिक भन्दा पनि अब चाहिँ विभिन्न उहरूले मनाउँदै हुनुहुन्छ स्टिल पनि, र तर सेन्ट्रली चाहिँ सकेको छ यो वर्षको। र त्यो दिन म पनि गएको थिएँ, एकदमै रमाइलो पनि भयो, घाम पनि निकै खर थियो। त्यसपछि फेरि गोर्खा कप घाम यसपल्ट मजाले खायो भनेर पनि मैले तपाईँलाई जानकारी गराएको छु। यो फेस हेऱ्यो भने पक्का त्यो रोस्ट चिकन गरेको हुन्छ नि होइन, त्यस्तै मेरो अनुहार भई नै रहेको छ। अब घामबाट जस अब जोगिने, अब यहाँको घाम फेरि कस्तो हुन्छ भने एकदमै त्यो तपाईँ एकछिनमै बस्नुभयो भने एकदमै त्यो कालो भइहाल्छ होइन। म त्यति साह्रो त्यो सनस्क्रिन पनि त्यो पहिल्यैदेखि नलाउने कि, अब थुप्रै अब अपरेसनल टुरतिर गइयो, इराक गइयो, यता कुवेत गइयो, अब अफगानिस्तान 2 पटक गइयो होइन, र त्यहाँको गर्मी सम्झिँदा स्टिल मलाई चाहिँ एकदमै त्यो भनौँ न एकदम त्यो सम्झना आउँछ आजभोलि। अब 45, 42, 55, 52 चाहिँ त्यहाँ चाहिँ बस्यो, यति साह्रो गर्मी अफगानिस्तान भन्ने ठाउँ। त्यो ठाउँ यस्तो रहेछ कि जाडोमा एकदमै जाडो, गर्मीमा एकदमै गर्मी, गर्मीमा 2 पटक पऱ्यो तर जाडोमा चाहिँ जान पाइएन, जाडो चाहिँ त्यहाँको खान पाइएन। हजुर अब भने किराँत राईका यो साकेला सम्बन्धी कुराकानी गर्नतर्फ लागौँ, र त्यसपछि हाम्रो निता कोही राई बहिनी हुनुहुन्छ ग्रेस लन्डनबाट, उहाँले मगाउनु भएको एउटा गीत छ, हामी त्यो गीत सुन्नेछौँ है त। र यो पहिलो पार्टमा चाहिँ हाम्रो यो उभौली साकेलाको कोअर्डिनेटर हुनुहुन्छ हाम्रो क्याप्टेन सुमन चन्द्र राई साहब, र उहाँको स्पिच राख्नेछु। र त्यसपछि चाहिँ गिलफोर्डको मेयर हुनुहुन्छ र उहाँको स्पिच, अनि चाहिँ जस अहिलेको कार्यकारी अध्यक्ष हुनुहुन्छ किराँत राईका बेलायतको मेजर रिटायर हाम्रो दिल कुमार राई साहबको स्पिच, र त्यसपछि एम्बासीबाट सेकेन्ड सेक्रेटरी आउनु भएको थियो संजोग राईज्यू, र उहाँसँग गरेको कुराकानी छ फर्स्ट पार्टमा, हामी त्यतातिर लागौँ। अहिलेलाई भने किराँत राई यहाँ बेलायतको चाहिँ वरिष्ठ उपाध्यक्ष अनि कार्यक्रमको कोअर्डिनेटर हाम्रो चाहिँ क्याप्टेन सुमन्तना राई साहबको स्पिच यहाँ सुनाउन लाग्दैछु।
1: किराँत राई, पिपुल वर्सिप नेचर, ऑनर आवर एन्सेस्टर एन्ड रेस्पेक्ट Universe is the source of life. In our tradition, this is understood the following mudum and rhythm way of life. Our life follow farming timings each year. First is Uvauli, which is the start of summer and the planting time. We pray the nature and show gratitude to earth, water, sun, wind and space for successful harvest. During this season, birds and animals move up into the cooler mountain to escape the summer heat. We pray for peace, prosperity and protection for our families, relatives and neighbors. The Kiraat Rai Committee is diverse. We speak 25 to 28 different languages and preserve unique tradition. Therefore, Uvauli is known by different linguistic names in different areas such as Sakela, Sakewa, Tosi, Tos, Was, Komo, Hang Sekro, and Laksama and Sakel. But despite the different names, the spirit remains exactly the same. The most beautiful part of this festival is the traditional dance shown is Sili. Men and women of all ages gather in circle guided by Sili Makpa, which is Sili dancer leader of men, and Sili Magma, leader of female Sili dancer.
0: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो क्याप्टेन सुमन चन्द्र राई, उभौली साकेला 2026 चाहिँ कोअर्डिनेटर हुनुहुन्छ र अथवा हुनुहुन्थ्यो भनौँ, उहाँको छोटो स्पिच सुनिसक्नु भएको छ। अब भने उक्त दिनको चिफ गेस्ट द वर्सिपल मेयर अफ गिलफोर्ड काउन्सिलर जेन टाइसन हुनुहुन्छ, उहाँको स्पिच म यहाँ राख्दैछु।
2: Ladies and gentlemen, dear friends, distinguished guests, special visitors, welcome. It's my great privilege to join you today. this wonderful Kirat Rai Yayoka Obali Festival 2026. The Ascending Festival is such a beautiful celebration of nature, renewal, ancestry and community. It reminds us of the importance of living in harmony with one another and with our natural world. Guildford is strengthened by the many cultures, traditions and communities that call our borough home. Celebrations like this bring people together, helping us learn from one another and deepening understanding, friendship and respect across our communities. We are proud of the community land in Ripley, which provides an important place for connection, celebration and belonging. Spaces like this help keep traditions alive and create opportunities for future generations to remain connected to their heritage and culture. I would like to recognise the enormous contribution of British Gurkha Service personnel, veterans and their families. Your courage, dedication and service to the United Kingdom are deeply respected and appreciated, and your contribution to life here in Guildford is valued enormously. Most of all, today is about people, community and togetherness. Thank you for allowing us to share in this very special celebration. I wish you all peace, happiness and prosperity for the year ahead, and I officially launch the festival this afternoon. Happy Diwali and thank you everybody for inviting us. Thank you.
0: हजुर उक्त दिनको चिफ गेस्टको चाहिँ तपाईँले स्पिच सुनिसक्नु भएको छ. अब भने किरात राई बेलायतको कार्यकारी अध्यक्ष हुनुहुन्छ मेजर दिल कुमार राई, उहाँको स्पिच म यहाँ सुनाउँदैछु. र त्यसपछि नेपाल एम्बासीबाट आउनुभएको द्वितीय सचिव हुनुहुन्छ संजोग राईज्यूसँग कुराकानी गर्नेछौँ.
3: किरात राई अध्यक्षको रूपमा साकेला 2026 को कार्यक्रममा यहाँहरू सबैलाई स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ. आज हाम्रो राई समुदायको लागि विशेष गर्वको दिन हो. हामी यहाँ हाम्रो भाषा, संस्कार, संस्कृति जोगाउन र अगाडि बढाउन मात्र होइन, यसलाई आफ्नो साथीभाइ, पाहुना र समुदायसँग बाँड्न पनि बेला भएको छौँ. साथै परिवार, आफन्त र साथीभाइहरूसँग भेटघाट गरी रमाइलो गर्न पनि हामी यहाँ आएको छौँ. म विशेष रूपमा प्रमुख अतिथि गिल्फोर्ड बोरो काउन्सिलका मेयरज्यूलाई कार्यक्रममा आउनुभई हाम्रो सम्मान बढाइदिनु भएकोमा हार्दिक धन्यवाद. यहाँहरूको उपस्थितिले हाम्रो समुदायमा एकता र सद्भाव झल्काएको छ. हाम्रो राई समुदायका सदस्यहरू प्रत्येक प्रकाश 16 प्रकाश हामी छौँ. भाषिक समूह तथा कडा मेहनत गर्ने आयोजक टोली कार्य समितिलाई पनि धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु. यहाँहरूको मेहनत, समय र सहयोगले नै आजको कार्यक्रम सफल भइ नै सकेको छ. धेरै साथीभाइहरू र प्रकाशकको समूहले कार्यक्रमका लागि सहयोग र स्पोन्सर पनि गर्नुभएको छ. त्यसको लागि पनि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु. साकेला केवल चाड मात्र होइन, यो हाम्रो पहिचान, प्रकृतिप्रतिको सम्मान र पुस्ता पुस्तासम्म जोडिएको हाम्रो संस्कृति हो. आउनुहोस् हामी सबै मिलेर खुसी, सम्मान र एकताका साथ यो चाड मनाऊ. अब बाँकी समय साकेला नाचेर, साथीभाइहरूलाई भेटेर, स्टलहरू घुमेर अलिकति बिजनेस पनि गरिदिनु पर्यो. उहाँहरूले धेरै दुःख गरेर स्टल हाम्रो प्रोग्रामलाई सपोर्ट गर्न लागि यहाँ आउनुभएको छ. उहाँहरूलाई पनि सपोर्ट गर्नु पर्यो. अब बाँकी दिन अथवा सबै तपाईँहरूले रमाइलो साथ बिताउनु होला र भने घर फर्कँदाखेरि एकदम सेफ साथमा फर्किनु होला, सुरक्षित साथ फिर्किनु होला. धन्यवाद. अनि साकेला 2026 सालको एकपटक फेरि तपाईँहरूलाई शुभकामना टक्राउन चाहन्छु.
0: हजुर उहाँ हुनुहुन्थ्यो किरात राईका बेलायतको कार्यकारी अध्यक्ष मेजर दिल कुमार राई साप, र उहाँको स्पिच सुनिसक्नु भएको छ. अब भने नेपाल एम्बासीबाट आउनुभएको संजोग राईज्यू हुनुहुन्छ द्वितीय सचिव, उहाँसँग कुराकानी गरौँ. नमस्ते हजुर.
4: नमस्कार हजुर.
0: अब राई पढ्नु भएको छ, के राई पढ्नु भयो हजुर?
4: म हजुर याम्फु राई पढेँ.
0: अब बेलायतमा आएर यो भव्य रूपमा आफ्नो पर्व मनाएर आउँदा के महसुस गर्नु भएको छ?
4: प्रवासमा रहेर पनि यहाँ हाम्रो विभिन्न कम्युनिटी, अब राई, लिम्बू, मगर, खस एभ्री कम्युनिटीले आफ्नो चाहिँ आइडेन्टिटी आफ्नो कल्चरको लागि जुन किसिमको काम गरिरहनु भएको छ त्यो मैले छोटो अवधिमा पनि निकैवटा कार्यक्रममा सरी हुन पाएँ। यो देखेर चाहिँ आफूलाई नेपालमै छु जस्तो भन्ने पनि फिल हुँदो रहेछ। कहिलेकाहीँ चाहिँ होमसिक हुने होइन नयाँ ठाउँमा आउने कुरालाई चाहिँ यसरी आउँदाखेरि चाहिँ आफ्नै घरमा आफूले पनि यसरी चाहिँ साकेला गएको मलाई अहिले अनुभूत भइरहेको छ। जस
5: यहाँ कमेडीले नाच्नु जानु पर्यो भन्नुभएको छैन, अनि कतिको नाच्नुहुन्थ्यो नेपालतिर आउँदा?
4: नाच्न चाहिँ खासै ननाचे पनि यसो रहर चाहिँ गर्ने हो, तर यसरी फर्मल्ली यसरी सिकेको चाहिँ छैन।
5: अनि यो प्रवासमा बसेर पनि आफ्नो कला संस्कृति जगेर्ना गर्नु कतिको इम्पोर्टेन्ट छ?
4: त्यो त अभियसली त्यो त इम्पोर्टेन्ट भन्दा पनि त्यो त एसेन्सियल नै छ होइन हजुर। अब हामीले यहाँ रहेको चाहिँ अब हजुरहरूले यहाँको कम्युनिटीले नगरे त कसले गर्ने त होइन? तपाईँहरूले यसरी जुन किसिमको यो हजुरहरूको यो प्रोएक्टिभनेस छ एउटा कम्युनिटीलाई मात्र होइन कि सम्पूर्ण कम्युनिटीलाई समेट्नको लागि हजुरहरूले गर्नुभएको प्रयास यहीँ यहाँ झल्किरहेको छ। विभिन्न समुदायको रिप्रेजेन्ट गरेर आउनु भएको छ, काउन्सिलरहरू आउनु भएको छ, यहाँका मेयर आउनु भएको छ, इभन अब हामी नेपाल एम्बेसीबाट पनि हामी मिलिटरी अट्यासी र म आएको छु होइन। यो किसिमले तपाईँहरूले जुन किसिमको एसेन्स बुझेर तपाईँहरूले यो गरिरहनु भएको छ यो त ज्यादै नै महत्त्वपूर्ण र वास्तवमा भन्नुपर्दा तपाईँहरू चाहिँ धन्यवादको पात्र हुनुहुन्छ।
0: हजुर, नेपाल सेक्रेटरी नेपाल एम्बासीबाट आउनुभएको सेकेन्ड सेक्रेटरी द्वितीय सचिव हाम्रो संजोग राईजीवसँग गरेको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो। 5:19 गइसकेको छ। अब हाम्रो निता कोही राई बहिनीले मगाउनु भएको गीत सुनौ, तिलक बम मल्लले गाउनु भएको गीत हो। अनि हाम्रो कैलाश भाइले पनि मेरै रोजाइमा कुनै पनि एउटा गीत उहाँको सम्पूर्ण साथीहरू फेसबुकका साथीहरू इन्स्टा मित्रहरूलाई सुनाउन चाहनुभएको थियो छ भनौँ न उहाँकै मेरै रोजाइमा भन्नुभएको छ। भाइको लागि यही गीत राख्न चाहन्छु। हाम्रो शोभा गुरुङ दिदीले अल्टो सर्टमा रेडियो छैन भनेर स्याहाँ गरेको त्यही भिडियो खिचेर पठाउनु भएको रहेछ। दिदी थ्याङ्क यू भेरी मच, र भोलिसम्म पनि आएन भने यसो हामीलाई जानकारी गराउनु होला है त, हामी माथि इन्जिनियरलाई खबर गर्छौँ। र कहिलेकाहीँ त्यो तपाईँले त्यो मिलाउनु भएको होला, त्यो एएमको चाहिँ फ्रिक्वेन्सी एकदम राइट मिलाउनुपर्छ नत्र भने आउँदैन। र भोलिसम्म पनि त्यस्तै भयो भने दिदी जानकारी गराउनु होला है त, हामी जस माथि जस इन्फर्म गर्नेछौँ इन्जिनियरलाई। इन द मेन टाइम तपाईँहरूले चाहिँ हाम्रो बिएबिएस रेडियो एप डाउनलोड गरेर पनि मजाले सुन्न सक्नुहुन्छ, जुन चाहिँ कहिले बिग्रदैन है त, त्यो चाहिँ हामीले इन्करेज पनि गरिरहेको हुन्छौँ।

0: सिरियस गोर्खा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: यो बीएफपीएस गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर श्रोताले बिएफएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले तपाईँले किराँत राईका बेलायतको चाहिँ उभौली साकेला सम्बन्धीको कुराकानी तपाईँले सुनिसक्नु भएको छ। यो दोस्रो पार्टमा यहाँ सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। अब भने म शङ्कर राईजी हुनुहुन्छ, साकेला सिलीको चाहिँ कोअर्डिनेटर हुनुहुन्छ अनि संस्थाको भाइस प्रेसिडेन्ट हुनुहुन्छ, र उहाँसँग यस सम्बन्धी कुराकानी गर्नेछु। र त्यसपछि अरू महानुभावहरूसँग गरेको कुराकानी तपाईँहरूले क्रमशः सुन्दै जानुहुनेछ। र थर्ड पार्टमा चाहिँ क्याप्टेन सुमन चन्द्र राई साहबसँग गरेको कुराकानी, उहाँ चाहिँ कोअर्डिनेटर हुनुहुन्छ, त्यो सुन्न चाहिँ सक्नुहुनेछ। हेलो हजुर, नमस्कार तपाईँलाई।
2: नमस्कार हजुर। अब यो सिली भनेको चाहिँ अब हाम्रो खास गरी चाहिँ अहिलेसम्म जीवित भएको चाहिँ 26 भाषा हो। यो 26 भाषीहरूको आफ्नो आफ्नै खालको हुन्छ, त्यसले गर्दा यतिवटै भन्ने चाहिँ अब ऊ छैन। तर अब यो साकेवा सिली भनेको चाहिँ अब राईहरू खास गरी चाहिँ अब किराँतैहरू भनौँ न, प्राकृतिक पूजक अनि पितृपूजक भएको हुनाले, अनि यो अब यो उभौली अहिले हामीले मान्दै गरेको चाहिँ उभौली हो। अब उभौलीमा चाहिँ भलबाडी आउने, माछाहरू पनि उभो लाग्ने, अनि चराचुरुङ्गीहरू पनि जाडोबाट चाहिँ हिमालतिर सर्ने, अनि खेतीपाती सुरु गर्ने बेला, र यति बेला चाहिँ अब हामीलाई प्राकृतिकहरूले चाहिँ भलबाडी नलागोस्, आधी बेरी असिना नआओस् भनेर पितृलाई सम्झेर प्राकृतिकलाई पुज्ने यति बेला चाहिँ, अनि मङ्सिरतिर चाहिँ फेरि खेतीबाली हामीले उठाउने, अनि चराचुरुङ्गीहरू पनि तराईबाट, अनि माछा पनि अब माथि खोला सुक्दै गएपछि तल अलिक मूल भएकोतिर झर्ने भएकोले उधौली, अनि प्राकृतिकलाई पितृलाई चाहिँ धन्यवाद भनेर हामीले धन्यवाद दिने, त्यही नै हो हजुर। खास गरी
1: हजुर चाहिँ कुन राई पढ्नु भयो?
2: म चाहिँ कुलुङ राई हजुर।
1: ओके, यो खास सिली भनेको चाहिँ के, अलिकति भनिदिनुहोस् त।
2: अब सिली भनेको चाहिँ अब हामीले चाहिँ चराचुरुङ्गीहरूकोदेखि लिएर खेतीपाती लाउँदाखेरि, अब उभौलीमा हो भने चाहिँ खेतीपाती लाउँदाखेरि गरिने, त्यसको चाहिँ एउटा के भन्ने एउटा त्यसको नक्कल गरेर तयार गरिने, अनि पछि फेरि उधौलीमा चाहिँ खेतीपाती उठाउने, त्यसको नक्कल गरेर गर्ने, अनि चराचुरुङ्गीहरूको नक्कल गर्ने, त्यो नै हो हजुर।
1: अनि आज चाहिँ कस्तो कस्तो खालको सिलीहरू यहाँ प्रस्तुत गरिराख्नु भएको छ?
2: आज यहाँनिर चाहिँ हामीले सधैँको भन्दा अलिकति पृथक ढङ्गले गऱ्यौँ। यो सधैँ चाहिँ हामीले पालै पालोसँगले अब आर्मी भाषामा हो भने मार्च पास्ट जस्तो गरेर गरिन्थ्यो भने यो पालि चाहिँ छिटो होस् भनेर एउटा मेन सिली बिचमा, अनि तिनवटा चाहिँ चुला, हाम्रो राईको तिन चुलाको अवधारणामा तिनवटा चुलाको एउटा परिकल्पनामा गरिएको थियो, र हरेक सिलीमा चाहिँ चारवटा प्रकाश अथवा भाषिकहरूले गरेको हुनाले हामीले अलिक समयमै सिली सक्यौँ। जहिले पनि कम्प्लेन चाहिँ हामीले नाच्नु पाएनौँ भन्ने अब पब्लिकहरूको कम्प्लेन थियो, त्यसलाई अलिकति हामीले पूर्ति गर्नु सफल भएको चाहिँ हामीले अनुभव गरेछौँ।
1: अनि यो तपाईँको कुलुङमा चाहिँ कस्तो हुन्छ? कुनै भाषिकहरू त ड्रेस पनि अलिकति भिन्दै देखे जस्तो लाग्यो।
2: हजुर, सबैको नै खास गरी अलिक ड्रेसहरू अनि यो सिली पनि अलिक फरक फरक हुन्छ हजुर।
1: अनि के भन्नुहुन्छ त सम्पूर्ण किराँत बन्धुहरूलाई?
2: अब यहाँ किराँत गैर किराँत जति पनि एउटा हाम्रो एउटा कल्चरलाई चाहिँ चासो लिएर यहाँसम्म आइदिनु भयो, धेरै धेरै धन्यवाद। फेरि आगामी दिनमा पनि यसरी साथ दिनुहुन्छ भन्ने आशा गरेको छौँ। धन्यवाद।
1: पल्टनै नै हुनुहुन्छ?
2: हजुर, म 7 हो हजुर।
1: हुन्छ हजुरलाई ह्याप्पी साकेला।
2: हजुर, मेरो पनि ह्याप्पी साकेला हजुर।
1: हजुर, साकेला सिरी सम्बन्धी हामीले कुराकानी गर्दै थियौँ संस्थाको भाइस प्रेसिडेन्ट हाम्रो शङ्कर राईज्यूसँग, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब भने संस्थाकी नै भाइस प्रेसिडेन्ट हुनुहुन्छ हाम्रो अनिता राई दिदी, उहाँसँग कुराकानी गरौँ। दिदी नमस्ते अनि ह्याप्पी साकेला हजुरलाई।
3: नमस्कार भाइ, अनि ह्याप्पी साकेला तपाईँहरूलाई पनि हजुर।
1: एकदम हेरचाह गरिराख्नु भएको छ बिचरा, थ्याङ्क यू भेरी मच। गर्मी पनि भएको छ है?
3: हजुर, एकता चाहिँ अब हामी नाच्नै पर्ने हुन्छ, त्यसले गर्दा हामी नाच्यौँ। अब अहिले चाहिँ हामीले गेटर रस्म र प्रकाशबाट चाहिँ मैले यसो अलिकति प्रतिनिधि जनाएको मात्रै हो, अनि अब भरे नाच्नु पर्छ।
1: ल दिदी, थ्याङ्क यू भेरी मच। सम्पूर्ण हाम्रो राई बन्धुहरू जो विश्वभरि हुनुहुन्छ अनि गैर किराँतीहरूलाई राईहरूलाई के भन्नुहुन्छ?
3: उहाँहरू सम्पूर्णलाई हामी किराँती राईहरूको एकदमै एकदमै महान चाड यो उभौली साकेलाको शुभकामना भन्न चाहन्छु। साथै हजुर बेबेसबाट आज यत्रो दुःख गरेर आइदिनु भएको छ, हजुरहरू सम्पूर्ण परिवारलाई पनि एकदमै शुभकामना। आउँदो सालहरूमा पनि यसरी नै जमघट भेटघाट गरेर चाहिँ साकेला मनाउनु पाऊँ हजुर। धन्यवाद।
1: हुन्छ दिदी, ह्याप्पी साकेला।
3: ह्याप्पी साकेला टु भाइ हजुर, थ्याङ्क यू।
1: हजुर, दिदीसँग छोटो कुराकानी सुन्दै हुनुहुन्थ्यो। र अब भने एकजना आमा अथवा दिदी हुनुहुन्छ, उहाँ पनि यहाँ मजाले बसेर साकेलाको आनन्द लिइराख्नु भएको रहेछ, उहाँसँग छोटो कुराकानी गर्न चाहिँ चाहन्छु। हजुर, कहाँबाट आउनुभयो अनि हजुरको नाम चाहिँ?
4: सीतारानी
1: राई हो। अब अहिले नै यति राम्री हुनुहुन्छ, वैश्यमा त कति राम्री हुनुहुन्थ्यो होला, गोरी जस्तो लाग्यो, वैशमा साकेला कति गनास हुन्थ्यो
4: हेराइ राम्रो बाबुहरुको आशिकले आशिक भनेको दोहोरो हुन्छ हजुर हेराइ आफ्नो दृष्टि पनि राम्रो अनि आशिक ठिकै छ
1: श्रीमान पल्टने
4: हजुर त डब्लु टु फिल्सिङ माग्नु भएको थियो 20-25 वर्ष भयो थाई गरेर जानुभयो
1: अनि
4: मलाएर मलसियाको र बुर्नेको दलदामा रात दिन डुब्दा डुब्दा रोग लागिसकेको रहेछ फिल्सिङको आपसी भिटी जानुभयो उहिलेको लाउरेहरूले गाह्रो थियो कि हामी फ्यामिली जानु पनि दुःखै थियो हामीलाई पनि स्ट्यान्ड बाई आमाको 100 कपडा बच्चाको 100 कपडा लिएर रेडी भएर बस्नु भनेर थरर भएर बस्नु फ्यामिली लाइनमा अब त्यहाँ रिकर्ड होला सुम्बुनी सुम्बु को को डाकोहरू पक्रिँदा 38 दिन ऐरिया लाएको अरे त्यो बुर्नेको दलदामा 38 दिनको दिनमा जिउँदै समात्नु पर्ने अरे समातेको
1: अनि आज यहाँ आउँदा कतिको रमाइलो गर्नुभएको छ
4: रमाइलो लाग्यो बाबु आफन्तहरूको दर्शन पाइयो त्यही हो खुसीको कुरा अब भूमि माताको पूजा पनि भयो
1: तपाईँ चाहिँ कतिको नाच्नुहुन्थ्यो वैशाखमा कुन राई हुनुहुन्छ तपाईँ
4: चामलुङ राई म दालोमा मेरो श्रीमानहरू
5: दुङबछा
1: वैशाखमा उमेरमा नाच्नुभयो साकेला
4: उहिले सानैमा बिहा हुने चलन थियो अलिअलि नाच्नु रहर लाग्दै थियो अब दिइहाल्नु भयो पल्टाउनु गयो जिन्दगी अब त्यसै बुढा भयो हो बाबु थाहै नपाए होसै नपाए
1: कति वर्षमा बिहा भयो तपाईँको
4: 12-13 वर्षमा
1: त्यो त त्यति बेला जमानै त्यस्तो थियो नि त म पनि 12-13 वर्षको हुँदा ल छोरा बिहा गर्नुपर्छ भनेर आमाबाले भन्नुहुन्थ्यो कि
4: मैले नै त्यस्तो थिएँ
1: हुन्छ हजुरलाई धेरै धन्यवाद
4: हजुर थ्याङ्क यू छोरा
1: हजुर उहाँसँगको कुराकानीको साथसाथै अब फेरि छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि यो कार्यक्रमको अन्तमा चाहिँ क्याप्टेन सुमन चन्द्र राई साहब हुनुहुन्छ कोअर्डिनेटर उभौली साकेला 2026 उहाँसँग कुराकानी तपाईँहरूको सेवा लिएर आउनेछु
0: गोर्खा रेडियो

0: तपाईको मस्तिष्क लगायत अन्य महत्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBA

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, बिएबिएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। अहिले तपाईँहरूले बिएबिएस संवादमा किरात राईका बेलायतको उभौली साकेलाई सम्बन्धी कुराकानी सुनिराख्नु भएको छ। अब थर्ड पार्टमा फेरि यहाँलाई वेलकम गर्न चाहिँ चाहन्छु। अहिले चाहिँ म क्याप्टेन सुमन चन्द्र राई साहब हुनुहुन्छ, उभौली साकेलाको कोअर्डिनेटर हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। साहब नमस्कार हजुरलाई।
2: धन्यवाद। नमस्कार योगराज भाइज्यू।
1: प्रोग्राम एकदमै राम्रो भइरहेछ, मौसमले पनि साथ दियो होइन साहब
2: ज्यू? तर अति नै गर्मी, धेरै नै घाम लाग्यो, तर ठिकै छ।
1: लास्ट इयरको तुलनामा यसपटक धेरै कस्तो पाउनु भएको छ?
2: अलिकति हाम्रो उपस्थिति पनि बढेको जस्तो फिल भयो, विशेष गरेर यो हाम्रो जुन चाहिँ ल्यान्डको साइजले गर्दाखेरि। पार्किङ हो यहाँको सबैभन्दा समस्या। पार्किङ चाहिँ सधैँ लास्ट इयर मात्र नभएर सधैँको वर्षभन्दा धेरै सिस्टमेटिक भएको बुझिएको छ र फिडब्याक चाहिँ आएको छ। अनि इन एडिसन टु द्याट हाम्रो एक्स्ट्रा कार पार्कले गर्दा पनि राम्रो भएको मैले त्यही महसुस गरेको छु।
1: हजुर, आउने क्रम त अझै जारी छ। स्टिल कार पार्क त एनअप नै छ होला यस वर्ष होइन, कम्पेयर टु लास्ट इयर
2: ज्यू? अहिलेसम्म अब अलिकति मान्छेहरू पनि थिनिङ आउट जान सुरु गर्नुभयो, त्यसले गर्दा म अहिले भर्खरै यसो राउन्ड लगाएर आएको, त्यसले गर्दाखेरि समस्या छैन। त्यसले गर्दा हाम्रो जुन चाहिँ यो 6 बजेदेखि सबै टिकेटिङहरू पनि बन्द गरिदिने, अब 6 बजेदेखि उता त कोही नआउला भन्ने हाम्रो बुझाइ हो। कोही आउनुहुन्छ भने पनि ठिकै छ।
1: यो मेरो विचारमा रेडियोबाटै भनिदिउँ, यो माइकलाई चाहिँ चारैतिर राख्न सम्भव भयो भने अझै राम्रो हुन्थ्यो कि?
2: राम्रो पोइन्ट हुन्छ, हुन सक्छ, तर हाम्रो यो अलिकति डिस्टेन्ट वोइसले गर्दाखेरि उहाँहरूको केबलको प्रब्लम पर्छ कि, तर हामीले त्यो सोचेको छैन, तर इम्पोसिबल चाहिँ देख्दिनँ।
1: आज जसरी कार्यक्रम रन भइरहेको छ, तपाईँ खुसी हुनुहुन्छ कोअर्डिनेटर अनि तपाईँको कमिटी?
2: अब खुसी छुइनँ भन्नु भएन, जहिले पनि प्लान तलमाथि हुन्छ होइन, त्यसले गर्दा इन अफ द डे अथवा एट द लास्ट जसरी पनि काम चलाउनु पर्ने हुन्छ, तर मलाई फिल मैले सोचेको जस्तो मेरो प्लान जस्तो त कहिले पनि हुन्न। जे होस् भइरहेको छ, खुसी नै छु।
1: एकपल्ट हाम्रो कुरा पनि भएको थियो यो 2 दिन गर्ने भन्ने कुरो, त्यो यसो कम्युनिटीतिर उठाउनु भएको छ त्यो प्रश्न?
2: एकदम मेरो सबैभन्दा ठुलो सोच त्यही नै हो।

0: मैले कमिटीमा उठाइ नै रहेको छु र उठाइ नै रहनेछु। त्यसले गर्दा अब एक दिन भविष्यमा यो इम्पोसिबल छैन, पोसिबल छ। किनभने अब यो साल देख्दाखेरि सायद हामीले दुई दिन नगरी नहुने नै मेरो बुझाइ र मेरो उहाँ अब नेक्स्टमा गर्ने उहाँहरूलाई पनि मेरो अब पोस्ट रिपोर्ट भनौँ न मेरो रिकमेन्डेसन पनि त्यही हुनेछ।
1: आज चाहिँ कस्तो भयो? सधैँ त कम्पिटिसन पनि हुन्थ्यो, आज भएन, अलिकति भनिदिनुहोस् त कसरी कार्यक्रम अगाडि बढ्यो?
0: यसमा चाहिँ हाम्रो सिली प्रदर्शनी प्रतियोगितालाई हामीले त्यसको भाषा चेन्ज गरेर सिली प्रस्तुति मात्रै भनियो, जसले गर्दाखेरि प्रत्येक प्रकाशहरूले आफ्नो आफ्नो सिली नाच्दा बताउँदा फुल सिली हुने हुनाले धेरै लामो समय। र अर्को नयाँ कुरा चाहिँ हामीले सम्पूर्ण प्रकाशा भाषिकहरूलाई इन्करेज आउनु भाग लिनु भन्ने हो। त्यसले गर्दा यो साल झन्नै 22 उपस्थिति हुनुभयो। गएको सालतिर त्यही 12-13 8-9 मात्रै हुन्थ्यो, तर यसतालको उपस्थिति चाहिँ 22 जति भयो, तर पनि सधैँको भन्दा समय चाहिँ एकदम छिटो भयो।
1: यसपटक गाडीको त पास पाउनु ठिकै होला, तर मान्छेको अलिकति महँगो हो कि भन्ने पनि कता कता घाइको सुन्यो।
0: एकदम यो उहाँहरूले जे भन्नुभयो त्यो हामीलाई पनि लागेकै कुरा हो, अनि जुन कमेन्ट्सले हामी पोजिटिभ, तर हामी किराँत राई आएका बेलायतले यो उभौली साकेला नाच्नु सुरु 2004 गरेको, अनि जुन चाहिँ त्योभन्दा पछिबाट यसको प्रगति हुँदै 6-7 2005-6-7 नै 5 पाउन्ड हो। त्यसले गर्दा यो फर्स्ट एभर हामीले एउटा नयाँ सोच, एउटा अहिलेको 10 पाउन्ड र भन्ने कुरा चाहिँ हामीले पहिला किन्नेलाई 5 पाउन्ड, प्रिसेल 5 पाउन्ड, अनि अन द डेमा चाहिँ 10 पाउन्ड भनेर हामीले राखिएको अवस्था हो। तर पनि धेरैजसो मान्छेले प्रिस टिकट किन्नुभयो, त्यसले गर्दा पनि धेरै मद्दत भयो। त्यसले गर्दाखेरि उहाँहरूले जे भन्नुभयो 10 पाउन्ड अलिकति महँगो भन्ने कुरामा हामीले उहाँहरूको कमेन्ट सजेसनलाई एकदम सकारात्मक रूपले हेर्नेछौँ। तर 10 पाउन्ड यहाँको हाम्रो कार्य समितिको खटाइ, यहाँको प्रिपरेसन, अनि जति पनि हाम्रो यहाँको खर्च, त्यसले गर्दा इक्जाम्पल अझ 40 सेक्युरिटी, इभन 40 सेक्युरिटीले पनि हामीलाई कमी, त्यसले गर्दा विभिन्न लोकल रिसोर्सेसहरू हामीले गर्नु पर्यो होइन, त्यसले गर्दा हाम्रो ह्युज खर्च पनि हुन्छ। झन् अहिलेको हाम्रो खर्च अन्दाजी ठुलै एमाउन्ट मेबी 27-28 होला। त्यसले गर्दा अब त्यो अवस्थाले गर्दा पनि एउटा त्यसलाई कभरै गरौँ भन्ने त होइन, तर एउटा 5 पाउन्ड र 10 पाउन्डको मुख्य चाहिँ पहिला मान्छेलाई अलिकति प्रोत्साहन गरौँ भन्ने कुरा पनि हो। अनि अन द डेमा 10 पाउन्ड भन्दाखेरि मान्छेले अलिक पहिल्यै किन्यो भने हामीलाई पनि सहज, अनि कति मान्छे आउने भन्ने एउटा इस्टिमेट पनि हुने भन्ने हिसाबले 5 र 10 भनेको, तर अझ बुझ्दाखेरि मान्छेहरूको 10 पाउन्डभन्दा 5 पाउन्ड पहिल्यै उहाँहरूले टिकट काट्नुभयो। हाम्रो चाहिँ विभिन्न प्रकाशा मार्फत प्रिसेल अनि अनलाइन थ्रु गर्दाखेरि 10 पाउन्ड त्यति धेरै किन्नु भयो जस्तो लाग्दैन। सो यसको ओभरअल कन्सेप्ट एकजना मान्छेको लागि अझ काट्यो भने 10 पाउन्ड र कार टिकटको लागि हो भने 15 पाउन्ड खर्च, अनि हामीलाई लाग्छ 15 पाउन्ड ठिकै होला जस्तो लाग्छ। अनि अर्को कुरा चाहिँ हामीले के पनि सोच्नु हो भने हाम्रो संस्कार संस्कृति भन्ने, अनि हामी चाहिँ महान चाड भन्ने, अनि 15 पाउन्डको टिकट काट्नु अलिकति हामी कन्जुसाई गर्नु भएन होला भन्ने पनि उहाँहरूलाई म सल्लाह सुझाव दिन चाहन्छु।
1: यो अनलाइन सेल एकदमै राम्रो धारणा लाग्यो, कतिपय श्रोताहरूले चाहिँ अलिकति फाइनलमा चाहिँ रिजेक्ट गर्यो भन्ने सुनियो, त्यो राम्रै सेल भयो
0: अनलाइनमा?
1: टेक्निकल प्रब्लम फिल गर्नुभयो?
0: त्यस्तो त मैले सुनेको छुइनँ, रिजेक्ट गरेको त मैले सुनेको छुइनँ, तर हाम्रो एउटा गाइडलाइन चाहिँ के थियो भने अनलाइन पनि हिजो 12 किन्नेलाई चाहिँ नै 10 पाउन्ड नै भन्ने थियो, सायद त्यसमा ऊ भयो कि, तर हाम्रो कट अफ टाइम चाहिँ हिजो 12 चाहिँ 5 पाउन्ड, त्यसले गर्दा तर अनलाइनमा पनि तपाईँ 1 पाउन्ड 39 पेन चाहिँ एक्स्ट्रा पेमेन्ट गर्नु पर्थ्यो बिकज उहाँहरूले हामीले पे गर्नु पर्यो।
1: आज गिलफोर्डको मेयर प्रमुख अतिथि हुनुहुन्थ्यो, इम्प्रेस पर्नुभयो होला त्यसै पनि?
0: उहाँको स्पिच सुन्दाखेरि अभियसली उहाँले हामीलाई राम्रो स्पिच पनि दिनुभयो, त्यसले गर्दा उहाँ सायद उहाँ भर्खर इलेक्टेड भएर आउनु भएको, त्यसले गर्दाखेरि सायद उहाँले इम्प्रेस पर्नुभयो होला हाम्रो यहाँको समस्या। तर हुनु त उहाँ मात्रै मेयर अहिले आउनु भएको होइन, पहिलादेखि नै मेयरहरू आइराख्नु भएको छ, तर उहाँहरूले हाम्रो समस्या बुझ्नु भएको छ जस्तो मलाई फिल हुन्छ।
1: अब कार्यक्रम सकिँदै जाँदा तपाईँलाई अलिक रिलिभ भएको होला, सम्पूर्ण तपाईँको सहयोगीहरूलाई के भन्नुहुन्छ अनि यहाँ आउनुहुनेहरूलाई?
0: विशेष गरेर कार्य समितिको साथीभाइहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँहरूको साथ सहयोगको लागि। स्पेसल्ली मेरो धन्यवाद मेरो एसिस्टेन्ट कोअर्डिनेटर भाइस कृतबहादुर राई मोदीज्यू अनि हाम्रो विभिन्न पद अहिले कार पार्कमा हुने भाइ विनोद राई अनि कार टिकटमा हुने भाइ हाम्रो योगराज राईज्यू अनि जति पनि यहाँ स्टेज अनि को महासचिवज्यू अनि जति पनि पाहुना हेर्ने यहाँ हाम्रो जति पनि खानपिनदेखि लिएर सबै पाहुनाको उमा इन्चार्ज हाम्रो भाइ अनिता राई उहाँहरूलाई चाहिँ मेरो अनि सम्पूर्ण कार्य समिति नाम छुटेकोमा माफ चाहन्छु तर सम्पूर्ण कार्य समिति अनि विशेष गरेर प्रकाशको अध्यक्षज्यूहरू भाषिकको अध्यक्षज्यूहरू सबै मैले सबै भन्नाले सबैलाई धेरै धेरै धन्यवाद अनि यहाँ उपस्थित हुने सबै दाजुभाइ दिदीबहिनी बाबा आमाहरूलाई धन्यवाद र हजुरलाई धेरै धेरै धन्यवाद हजुर मार्फत आउने धेरै हाम्रो जमर्क थियो तर सक्यौँ तर अन्तमा आयौँ धेरै धेरै धन्यवाद योगराज भाइज्यू भन्दै अब अझै हाम्रो सकिया छैन त्यसले गर्दा म मेरो स्ट्रेस केही मात्रै 100 मा 90 जस्तो चाहिँ छ अब सबै यो क्लियर भइसकेपछि मात्रै म आनन्द हुन्छु भन्दै तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको यो अति लोकप्रिय बेहोबेसको लागि धन्यवाद अनि आइदिनु भयो तपाईँले आएर हामी सबैलाई इन्टरभ्यू लिइदिनु भयो त्यसको लागि पनि धन्यवाद भाइ
1: हुन्छ साहब नेक्स्ट इयर भेटौँला ह्याप्पी साकेला
0: या थ्याङ्क यू
2: हजुर सुमन साहबसँग गरेको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो र गत वर्ष चाहिँ सेन्ट्रल्ली चाहिँ निकै वर्षपछि गरेको कारणले गर्दा अलिकति यसपटकको जति चाहिँ जस म्यानेज थिएन अब अभियसली त्यति धेरै मान्छे आउनुहुन्छ भन्ने अब आयोजक टिमलाई पनि लागेन होला तर यसपटक चाहिँ एकदमै आयोजना चाहिँ राम्रो गरेको मैले पाएँ र एक दुईवटा कार मात्रै यता त्यो बाहिर पार्क गरेको मैले देखेँ र अरू चाहिँ सबै कारहरू त्यहाँ अटाएँ जस्तो मलाई लाग्यो गर्दा यसपटक निकै राम्रो चाहिँ जस आयोजना थियो जो जानुभयो सायद त्यो डिफरेन्स पाउनु पनि भयो होला एक दुईजना श्रोताले हुन त यो हाम्रो चाहिँ कम्युनिटीले आयोजना गरेको कुनै पनि युकेको अथवा हाम्रो नेपाली गोर्खालीको कम्युनिटीले आयोजना गरेकोमा यो चाहिँ डिसेबलहरूको लागि चाहिँ यो कार पार्कको व्यवस्था गरेको हुन्छ कि हुँदैन पक्का थाहा भएन तर एकजना एक दुईजना श्रोताहरूले त्यो दिन चाहिँ अलिकति शास्ति भोग्नु परेको कुराहरू चाहिँ मलाई भन्नुभएको थियो यो कुराहरू चाहिँ आयोजक टिमलाई चाहिँ भनिदिनु होला भनेर पनि उहाँले भन्नुभएको थियो र अब त्यो फेरि अब त्यहाँ सिमेन्ट भएको भए त त्यो भनौँ न व्हिलचेयर गुडाउनु पनि सजिलो हुन्छ होला तर अब यो घाँसमा चाहिँ व्हिलचेयर गुडाउनु एकदमै अप्ठ्यारो मेरो विचारमा हुन्छ होला होइन त्यो त अब सिमेन्टमा अब गुड्ने चिज हो गर्दा अब यस तपाईँहरूले सुन्दै हुनुहुन्छ किराँत रायखाको कमिटीमा हुनुहुने मेम्बर्सहरूले सुन्दै हुनुहुन्छ भने अर्को वर्ष चाहिँ अलिकति नजिकतिर एक दुईवटा कार पार्कहरू चाहिँ डिसेबलको लागि राखिदिनु भयो भने राम्रो होला भन्ने उहाँको पनि एउटा अनुरोध थियो क्वाइट राइटली मैले पनि त्यो कुरालाई चाहिँ जस मनन गरेँ अनि सायद यसपटक थियो कि थिएन मलाई पक्का थाहा भएन अनि अरू प्रोग्रामतिर जस्तै तमुदीहरूको अरू थुप्रो प्रोग्रामतिर जाँदा चाहिँ त्यस्तो हुन्छ कि हुँदैन विशेष गरेर त्यो अब कार पार्कको व्यवस्था भएको ठाउँमा त डिसेबलको कार पार्क हुन्छ जहाँ चाहिँ हामी एउटा बिल्डिङभित्र गर्छौँ तर बाहिर यसरी खुल्ला चाहिँ फिल्डमा गरेकोमा चाहिँ त्यो छुट्टाएको हुन्छ कि हुँदैन मलाई पक्का थाहा भएन एनिवे जस तपाईँको जिज्ञासाको लागि धेरै धेरै धन्यवाद म पनि हाम्रो कमिटीका साहबहरूलाई भेट्याउने यो कुरा राख्नेछु कहिलेकाहीँ थाहा नभए पनि हुन पनि सक्छ होइन त्यसले गर्दा पनि त्यो हुनसक्छ तर तपाईँको कमेन्टको लागि धेरै धेरै धन्यवाद

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट कक्षा 11 र 12 छात्रवृत्ति प्राप्त गर्न 26,500 बढी विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्।
4: 26,888 विद्यार्थीले अनलाइन आवेदन फारम भरेकामा आवेदन दिने 16,549 छात्र, 10,333 छात्र र अन्य 6 छन्। महानगरपालिकाका अनुसार आवेदक मध्ये 23,499 जनाको आवेदन स्वीकृत भइसकेको छ। आवेदक मध्ये विज्ञान विषयका लागि 18,996, व्यवस्थापनमा 7,271, कानूनमा 407, शिक्षामा 135 र मानविकीमा 79 जना छन्। हालसम्म 84 आवेदन अस्वीकृत भएको छ। अनलाइन प्रणाली मार्फत आवेदन दिन सजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीलाई सहजीकरण गर्न विभागमा सहायता कक्षा समेत स्थापना गरिएको छ। नाम सिफारिस भएका विद्यार्थीले कक्षा 11-12 कुनै प्रकार शैक्षिक शुल्क तिर्नु पर्दैन।
3: सगरमाथा चढेर काठमाडौँ फर्केका बेलायती सेनाको रेन्जर रेजिमेन्टका सदस्यहरूले काठमाडौँमा आफ्ना राजदूतलाई अनुभव सुनाएका छन्।
5: सगरमाथाको सफल आरोहणपछि लैन्जरको बेलायती दूतावासमा डाकिएका रेजिमेन्टका आरोहीले आरोहण अघिको तयारीदेखि हिमालमा रहँदाका अनुभव सुनाएका हुन्। सगरमाथा चढेका 9 र डाक्टर समेतका 3 टोली सदस्यलाई राजदूत रफ फेनले दूतावासमा बोलाएर बधाई दिँदै अनुभव सोध्नु भएको हो। नेपालका हिमाल देखेर आफू सधैँ मोहित हुने गरेको भन्दै राजदूत फेनले आरोहण टोलीलाई भविष्यमा पनि नेपाल आउन सल्लाह दिनुभएको छ। राजदूत फेनसँगको भेटपछि टोली नेता मेजर जो एडमसनले अहिले बल्ल हिमालको वास्तविकता बुझेको बताउनुभयो।
6: एभरेस्ट इज सो ह्युज दैट इट्स अलमोस्ट 1,000 प्रब्लम्स अ डे एन्ड वेदर यु क्यान जस्ट कीप फिक्सिंग दोज स्मॉल प्रब्लम्स एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड द टीम वर अमेजिंग एन्ड दे जस्ट रियली डिड दैट।
5: रेन्जर सदस्यका लागि अहिले एउटै ध्याउन सगरमाथाको चुचुरोमा पुग्नु थियो। मेजर एडमसनले आरोहणका लागि मनोबल बढाउने गोर्खा ब्रिगेड रेजिमेन्ट र परिवारका सदस्यलाई सम्झाउनु भएको छ।
6: The Brigade of Gurkhas, a massive thank you for the help, particularly Brigadier Andrew Todds, Major Gethin Davies, both have led Everest expeditions before and have been a huge source of support over the last year and a half. And then to all kind of members of the Ranger Regiment that have supported the team, you've been amazing and we couldn't have done it without all of your support and your well-wishing. And I know the plethora of messages that the team received really helped spur them on some difficult, very testing times on the mountain.
5: आरोहण दलका अर्का सदस्य लान्स कर्पोरल विजय राणाले चुचुरोमा पुगेपछिको विशेष अनुभव सुनाउनु भएको छ।
7: दुःख गरेको अनुसार चाहिँ अलिकति खुसी हुँदो रहेछ भनौँ है। सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो। अनि त्यहाँ टपमा पुगेपछि म मेरो गाइड दाईसँग रोए पनि थोरै इमोसनल भयो। गाइड दाईले पनि अलिकति सम्झाउनु भयो। एन्ड देन
5: रेन्जर रेजिमेन्ट विशेष कार्यदलका सदस्यले 1.5 वर्षदेखिको तयारीपछि गएको शनिबार सगरमाथाको सफल आरोहण गरेका हुन्।
3: अब खबर फटाफट।
8: उखरमाउलो गर्मी बढेसँगै नेपालगञ्जका सामुदायिक विद्यालयमा बिहानी कक्षा सुरु। तापक्रम 41.5 डिग्री सेल्सियससम्म पुग्यो। दिउँसोको बेला बाहिर ननिस्कन चिकित्सकको सुझाव। विदेश पठाइदिने भन्दै झण्डै 2.5 करोड ठग्ने 7 पक्राउ। काठमाडौँमा WWICS अध्यागमन सेवा सञ्चालन गर्ने भारत पञ्जाबका अमित कुमार र हरियाणाका राहुल कुमार सहित चितवन कालिकाकी मुस्कान घिमिरे, मकवानपुर बकैयाका जनकबहादुर वाइबा, सुनसरी रामधुनीका मिलन घिमिरे, मोरङ बेलवारीका कमल थापा र मकवानपुर हेटौँडाकी नितु घिमिरेमाथि कारवाही हुँदै। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङका थासाङ, घरबझोङ, बारागुङ मुक्ति क्षेत्र र लोघेकर दामोदर कुण्डका उच्चल्ले, खर्क र पाटनमा यार्सा संकलन हुँदै यार्सा टिप्ने अनुमतिका लागि स्थानीयलाई 3,000 र जिल्ला बाहिरका लागि 6,000 शुल्क। रूपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालयमा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै 19 सामुदायिक विद्यालयको दिवा खाजामा सखरखण्ड पनि खुवाइदिए। सुर्खेतमा अटो चालक पेसामा महिलाको आकर्षण बढ्दै 100 बढी महिला अटो चलाउँदै 54 अटो चालक महिलालाई कर्णाली सामाजिक विकास मन्त्रालयको तालिम। सल्लाहको आँखा भारत निकासी नहुँदा नेपालगञ्ज क्षेत्रका जडीबुटी व्यवसायी मारमा निकासी नहुने र निकासी कर 100% भएपछि 25 करोडको 12 टन सल्लाहको आँखा गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघ नेपालगञ्जको गुनासो। र बागलुङको तमान खोला गाउँपालिका स्याउ खेती गर्दै 24 रोपनी सार्वजनिक जग्गामा 40 लाख खर्चेर पालिकाको स्याउ बगैंचा निर्माण, पालिकाको वडा नम्बर 4 पर्ने गोदारी र बयलीमा 1400 स्याउका बिरुवा हुर्किँदै।
3: र नेपाल प्रहरीले नेपाली राष्ट्रिय महिला भलिबल टोली ओपन स्पाइकर पुनम छन्दलाई 7 दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, रकिङ गीत द फ्रोजनको प्रस्तुतिमा गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। थर्ड आवरमा हामी प्रवेश गरेका छौँ। आदरणीय श्रोता राम्रै हुनुहुन्छ होला। जस वेदर एकदमै गर्मी छ, कतिपय श्रोताले वेदरको फाइदा पनि लिइरहेको छु, एडभान्टेज पनि लिइरहेको छु भन्दै हुनुहुन्थ्यो। प्लेन्टी अफ वाटर पनि पिउनु होला। बिस्तारै बिस्तारै टेम्परेचर चाहिँ डाउन हुँदै जान्छ, डन्ट वरी। आज चाहिँ एकदमै गर्मी छ र वान अफ द हटेस्ट मे मन्थ अफ द इयर्स धेरै पहिला अगाडि भएको रहेछ। आजको चाहिँ 35.2 डिग्री सेल्सियससम्म पुगेको छ, लन्डनको जानकारी तपाईँलाई गराउनु पर्दा। हजुर, अब मे लाग्यो, फुटबलको सिजन पनि सकियो र तपाईँले प्रिमियर लिगहरू कतिको हेर्ने गर्नुहुन्छ र यसपटक चाहिँ उपाधि आर्सेनलले जितिसकेको छ र आजभोलि यो रिजल्ट मात्रै फलो गर्ने हो। पहिला चाहिँ निकै हेरिन्थ्यो र आजभोलि यो टिकटक युट्युबले गर्दा यो फुटबलतिर त्यति साह्रो चाहिँ जस नजर जाँदैन। र आर्सेनलले 38 गेम खेलिन्छ जम्मा, जसमा चाहिँ 85 उसले चाहिँ टोटल अङ्क लिएको छ भने म्यान्चेस्टर सिटी सेकेन्डमा लिएको छ 78, अनि म्यान्चेस्टर युनाइटेडले निकै राम्रो गरे लास्टमा चाहिँ थर्डमा छ र 71, अनि आस्टन भिल्लाले चाहिँ 38 खेलेर 65 र लिभरपुल पाँचौँ स्थानमा छ 60, जुन चाहिँ युरोपियन च्याम्पियनसिपको लागि चाहिँ उहाँहरू क्वालिफाइड हुनुभएको छ। पहिला चारवटा जस्तो लाग्छ, अहिले पाँचवटा हो जस्तो मलाई लाग्छ। अब फेरि फुटबलको सिजन सुरु भयो, वर्ल्ड कप सुरु हुन्छ एप्री 4 इयर्समा, अब यो 17 जुनबाट जस्तो लाग्छ, करेक्ट मैले सम्झेँ भने 17 जुनबाट चाहिँ सुरु हुन्छ। एकदमै एक्साइटिङ यसपटकको वर्ल्ड कप मलाई पनि हेर्न एकदमै जस त्यो चाहिँ अब आई कान्ट वेट भनौँ न। अब धेरै दिन छैन, यस छैन, पहिला चाहिँ 32 टिम हुन्थ्यो भने यसपटक चाहिँ जम्मा 48 होइन 48 45 कि 48 टिमले चाहिँ भाग लिँदैछ। आई हेभ टु चेक हियर, गर्दा एकदमै एक्साइटिङ हुँदैछ है यसपटक चाहिँ। टिम पनि बढी उहाँहरूले खेल्दै समावेश गर्नुभएको छ अनि 3 डिफ्रेन्ट कन्ट्रिजमा चाहिँ यसपटकको वर्ल्ड कप हुँदैछ। 48 टिम्सहरू कम्पिट गर्दै हुनुहुन्छ, मेक्सिको, क्यानाडा अनि अमेरिकामा। तर धेरै चाहिँ अमेरिकामा हुँदैछ र जस त्यसको लागि पनि तपाईँहरू एकदमै आतुर हुनु। तर यसपटक इटाली चाहिँ क्वालिफाइड नभएको रहेछ र इटाली त एकदमै जस वर्ल्ड कप 3 होइन जितेको जस्तो लाग्छ, गर्दा 3 कि 2 यहाँ मैले चेक गर्नै पर्ने हुन्छ। जस वर्ल्ड कप निकै जितेको चाहिँ देश हो र यसपटक चाहिँ उहाँहरू क्वालिफाइड चाहिँ हुनु भएन र अस्ति डोनाल्ड ट्रम्पले भन्दै हुनुहुन्थ्यो र जस इरानको कुरा आउँदा इरानलाई चाहिँ जस नलिएर जस उहाँलाई लिँदा कस्तो हुन्छ भनेर कता न्युजतिर मैले झलक्क सुनेको थिएँ। त्यसपछि मैले थाहा धेरै कुरा थाहा रहेन रहेछ, धेरै व्यक्तिले यो कुरा थाहा रहेन रहेछ, अरूले पनि हो र भनेर हाम्रो कुराकानी पनि यो कुरा उठेको थियो। एनिवे, अब भने केही जानकारी राखौँ र त्यसपछि आज तमुदी युकेले आयोजना गर्ने गोर्खा कप चाहिँ कसरी सम्पन्न भयो त दुईवटा पार्ट्समा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ र भोलि पनि छ एउटा चाहिँ पार्ट। भोलि चाहिँ हाम्रो त्यहाँ आउनुभएको महानुभावहरूसँग गरेको कुराकानी अनि हाम्रो काउन्सिलर उत्तर बहादुर गुरुङ दाई हुनुहुन्छ र उहाँसँग गरेको कुराकानी भोलि सुन्न चाहिँ सक्नुहुनेछ है। त केही जानकारी राखौँ, मद्दत समूहको मन्थली जेनरल मिटिङ हुँदैछ 27 मेको दिन हो। इनफ्याक्ट यो भोलिको कुरा हो, आज चाहिँ 26 चाहिँ मे हो। 2 बजेबाट 4 बजेसम्म सनमार्क्स हल नर्थ क्याम्प फानबोरमा तपाईँहरू जान सक्नुहुन्छ। क्याप्टेन महेन्द्र लिम्बू साहबको पनि त्यहाँ उपस्थिति हुनेछ। एडब्लुसी अडोसठबाट वेलफेयर अफिसर हुनुहुन्छ, वेलफेयर सम्बन्धी नै उहाँहरूले गोर्खा भ्याटर्न सर अनि उहाँको चाहिँ परिवारहरूलाई जानकारी गराउनुहुन्छ। त्यस्तै गरेर अब यो बाटो काट्दा एक्सिडेन्टहरू धेरै हुने गर्छन् र त्यसको रोड सेफ्टी सम्बन्धी पनि अनि बाटोहरू कसरी क्रसिङ गर्ने त्यस सम्बन्धी पनि तपाईँहरूलाई जानकारी गराइनेछ है। त टी कफीको अनि बिस्किटको पनि त्यहाँ बन्दोबस्त हुनेछ अनि म्याक्सिमम् भ्याटर्न्सहरू र उहाँहरूको परिवारहरूलाई उपस्थित हुनको लागि मद्दत समूहको ट्रस्टी हुनुहुन्छ विष्णु श्रेष्ठ साहबले चाहिँ यो मेल हामीलाई पठाउनु भएको हो। र 7th गोर्खा राइफल्स रेजिमेन्टको एनुअल गेट टुगेदर हुँदैछ, 30 मेको दिन हो। भेन्यु फ्रिमली कम्युनिटी सेन्टरमा हुँदैछ, सहरेमा GU16 9AR तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। ड्रेस अब तपाईँहरूले रेजिमेन्टल मप्ती लगाउन सक्नुहुन्छ, नत्र भने सुट अनि मेडलहरू हो अनि लेडिजहरूको चाहिँ तपाईँहरूले त्यही अनुसारको जस लाउन गर्नुहुन्छ। तर यस्तो औपचारिक कार्यक्रम फर्मल कार्यक्रम प्रायसो चाहिँ हाम्रो दिदीहरू भनौँ न र हामीभन्दा सिनियर इन्टेक हुनुहुन्छ भने तपाईँहरूले सिनियर इन्टेक नै भनौँ न, अब यो 7GR भनेपछि त साडी नै लगाएको प्रायसो मैले देखिरहेको हुन्छु। 10K रन इन रेडिङ र यो चाहिँ 31 मेको दिन हुँदैछ स्याटरडे र डिन्टन पास्टर लेक रेडिङमा र तपाईँहरू जान सक्नुहुन्छ अनि जस इन्जोय गर्न सक्नुहुन्छ अनि आफ्नो फिटनेस पनि अलिकति बढाउन सक्नुहुन्छ अनि यो च्यारिटीको लागि केही योगदान पनि दिन सक्नुहुन्छ है त। अनि 5 जुनमा चाहिँ र क्याप्टेन रिटायर निर्मल गुरुङ साहब हुनुहुन्छ गोर्खा वेलफेयर ट्रस्ट, उहाँले चाहिँ यो नेपालिज सिनियर सिटिजन स्विन्डनको भिजिट गर्दै हुनुहुन्छ बकस पार्ट कम्युनिटी सेन्टरमा 5 जुनको दिन है त 11:30
1: 1500 बजेसम्म यो कार्यक्रम रहेको छ। अनि चेयरपर्सन त्यहाँको हुनुहुन्छ दिनाकर मल्ल साहब, र उहाँले चाहिँ त्यो कार्यक्रम चाहिँ त्यहाँ जस कोअर्डिनेटर हुनुहुन्छ, उहाँले अध्यक्ष भएपछि उहाँले चाहिँ त्यो कुरा चाहिँ जानकारी गराउनको लागि हामीले जानकारी गराउनुभएको छ। 13 बुढा सुब्बा गोल्ड कप हुँदैछ, 20 जुनको दिन हो र यो चाहिँ स्याटरडेमा हुँदैछ फेल्थाम कम्युनिटी टुडोर पार्क स्पोर्ट्स फेल्थाममा TW13 7E एपमा तपाईँहरू जान सक्नुहुन्छ। अनि त्यहाँ थुप्रै थुप्रै अब खानेकुरा धेरै धेरै स्टलहरू हुन्छ र मेनमा चाहिँ 18+ अनि भ्याट्रन 37+ अनि सुपर भ्याट्रन पनि राख्नु भएको रहेछ, 45+ राख्नु भएको छ। धरान समाज युकेको अब अपकमिङ चाहिँ 20 जुनमा 13 बुढा सुब्बा गोल्ड कप मैले जानकारी गराएँ नि त होइन भर्खरै, हजुर यो भइहाल्यो। अनि सेप्टेम्बर 5मा धराने भेला हुँदैछ फेल्थामै, त्यही ठाउँमा गर्दै हुनुहुन्छ। अनि 25 जुलाईमा चाहिँ यो बारपाकी समाज युगेको समर बिबिक्यू अनि एनुअल ग्यादरिङ हुँदैछ, हुने समय चाहिँ 10:30 बजेबाट राति 10 बजेसम्म कार्यक्रम राख्नु भएको छ। लोकेसन सामल कोडी स्कुल फार्मबाटमा हुँदैछ, त GU14 8 13 नोभेम्बरमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। यो इस्ली गोर्खा नेपाली एसोसिएसनको प्रोग्राममा चाहिँ अब नजिकै आउँदै गरेको चाहिँ 16 मे त सकिगयो, त्यहाँ कार्यक्रम थियो, 11 जुलाईमा अर्को कार्यक्रम चाहिँ उहाँहरूको मेला हिप्रेस फार्ममा हुँदैछ, अरू पनि छन् यो हामी जानकारी गराउँदै तपाईँहरूलाई जानेछौँ। अनि 9 लोकधोरी स्वर्णिम साँच हुँदैछ र यो चाहिँ आउँदो शनिबारको दिन हुँदैछ एम्पायर हलमा, र टिकट दर £20 हो एडभान्समा, त्यही दिनै किनभने £25 छ, यो सायद खानासहित नै होला। अनि 12 वर्षको नानीहरूको 15 अनि सिनियर सिटिजनको पनि 15 चाहिँ भनेको छ, यहाँ खानाहरू केही भनेको छैन, सायद यो टिकटमा त्यही हुनुपर्छ। कल्पना श्रीपाल हुनुहुन्छ, उहाँ गायिका पनि हुनुहुन्छ अनि यो चाहिँ कार्यक्रमको कोअर्डिनेटर हुनुहुन्छ, मनसुदन थापाज्यू चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ, र हाम्रो दिदीले हाम्रो कल्पनाजीसँग लिनुभएको आशा दिदीले सायद भोलि प्रसारण गर्नुहुन्छ होला, यसो सुन्दै गर्नु होला है त। कोलम भाकोट समाज युकेको बिबिक्यू 6 जुनमा छ ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा, यो पनि नोट गर्नु होला, 12 बजेदेखि चाहिँ 10 बजेसम्म हुँदैछ। अनि किराँत पुमा राईहरूको चाहिँ उभौली साकेला सेलिब्रेसन 6 जुनमा हुँदैछ, 10 बजे अनवर्ड्स यो कार्यक्रम सुरु हुन्छ किराँत राई हाउस ग्याम्बल्स ल्यान्डमा। हजुर यति नै गरौँ होला, जानकारी सबै मैले भने जस्तो लाग्यो, र अब भने एउटा गीत सुनाऊ, त्यसपछि एउटा प्रमो ब्रेक अनि एउटा गीत, त्यसपछि हामी गोर्खा कपको बारेमा कुराकानी गर्नेछौँ। रिमाई चलचित्रबाट रिता केसी अनि

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS कोलकाता रेडियो हो।

0: गोरखा रेडियो
1: हजुर नमस्ते कार्यक्रम व्यवसाय संवादबाट म योगराज सोलाईको आदरणीय श्रोता यो वर्षको गोर्खा कप चाहिँ गत मे महिनाको 24 तारिक क्विन्स एभेन्यू अल्डर सर्टमा सम्पन्न भइसकेको छ। तपाईँहरू जानुभयो होला, एकदमै वेदर पनि राम्रो अनि एकदमै घमाइलो पनि भएको थियो, इन्जोय पनि गर्नुभयो होला। आज यसै सम्बन्धी कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ। सुरुमा चाहिँ क्याप्टेन दीपक राज घले साप हुनुहुन्छ, गोर्खा कपको चाहिँ कोअर्डिनेटर हुनुहुन्छ, उहाँको छोटो स्पिच राख्नेछु। त्यसपछि चाहिँ रसमोर्टको मेयर हुनुहुन्छ काउन्सिलर क्यालम स्टेवर्ट, उहाँ चाहिँ चिफ गेस्ट हुनुहुन्थ्यो, उहाँको स्पिच राख्नेछु। अनि तमुदी युकेको वर्तमान अध्यक्ष जुम्काजी गुरुङ दाईको पनि स्पिच हुनेछ। र त्यसपछि यो पाठको अन्तमा चाहिँ क्याप्टेन दीपक राज घले साहबसँग मैले छोटो कुराकानी गरेको छु, त्यो कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। अनि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी अनि हाम्रो प्रेसिडेन्ट दाईको पनि तपाईँले इन्टरभ्यू सुन्न चाहिँ सक्नुहुनेछ। अहिलेलाई भने क्याप्टेन दीपक राज घले साहबको यो स्पिच म यहाँ प्रस्तुत गर्दैछु।
2: So thank you all very much, and our special guest and distinguished guest who made this event even fun and a successful one. Pulling this event together is not an easy job. In the army, we used to have a lot of people. In the Tamudi UK, we have got greater people than in the army. That is what I feel. So thank you, Tamudi UK, for your great support and dedication. Everything you have given supported me to make this event a great success. All in all, without the footballers, we wouldn't have been here today. So I would like to thank all 57 football teams, their captains, managers, and the players. More importantly, the players and their families who have supported them to come and play this football today. Today, you will see in a minute, you may not have seen our professional player, under-16 Scottish national team player, Melissa Breakley, who has came all the way from Scotland on our request. Very finally, very quick one, in Nepali, Adarniya, bro, Aguntuk Pahuna, Bargaru, and Sampurna Kaladi, Mitraru, Ama Baba, Daju Bhai, and Didi Bhai Neru. As I am, Tapahale Gardari, Yahan Jamma Bhai Kacham. Amile Gardari, Oina. गोर्खा कप तमुदीले मैले अथवा मेरो टिमले मेरो कमिटीले गरेर यहाँ उभिएको होइन, यो गोर्खा कप चाहिँ हामी तपाईँ खेलाडीहरू अनि सबै मान्छेले गर्दाखेरि यहाँ उभिएको। त्यसले गर्दाखेरि आई वुड लाइक टु से अगेन थ्याङ्क यू टु अल फुटबलर, वन्स अगेन सबैलाई धन्यवाद दिँदै मेरो दुई शब्द यहीँ टुङ्ग्याउँछु। जय नेपाल, जय युके, जय गोर्खा कप, जय तमुदी युके, थ्याङ्क यू।
1: हजुर, साहबको स्पिच पछि भने उक्त दिनको चिफ गेस्ट हुनुहुन्थ्यो रसमोरको मेयर काउन्सिलर क्यालम स्टेवर्ट, र उहाँको पनि स्पिच म यहाँ सुनाउँदैछु।
3: It is a real honor to join you for the second year running as mayor of Rushmore for the 24th Gurkha Cup here in Aldershot. Firstly, I want to thank Tamudi UK and in particular Mr. Jumkaji Gurung, president of Tamudi UK and captain Deepak Gale, coordinator of the Gurkha Cup, for their leadership, their commitment and hard work in bringing together the event today. I also want to recognise all the volunteers, the sponsors, the officials, the players and the supporters who make an event like today and of this scale possible. So much of the work behind today's event will have happened quietly behind the scenes over many months, and the success of the Gurkha Cup is a reflection of that dedication. And what an incredible event we've seen again this year and today. From its beginnings nearly 25 years ago as a small seven-a-side tournament, the Gurkha Cup has grown into one of the most significant and respected events here for the Nepali community calendar and perhaps across the United Kingdom. That the Gurkha Cup is more than just a game, I think that captures perfectly what today represents. It's about competition, about teamwork, talent and sporting excellence, but it's also about family, friendships, identity and belonging. It's about people coming together across generations and across backgrounds to celebrate culture, community and shared experiences.
1: हजुर, चिफ गेस्टको स्पिच पछि भने तमुदी युकेको अध्यक्ष जुम्काजी गुरुङ दाईले आफ्नो स्पिचमा के भन्नुभयो त हामी सुन्नतर्फ लागौ।
4: यो गोर्खा कपको 24 औं संस्करणमा हामीहरू यहाँहरू सबैलाई खुसी र आभार व्यक्त गर्दछु। तमुदी युके स्थापना भएको 26 औं वसन्त पूरा भइसकेको छ। गत वर्ष मात्रै हामीले यसको 25 औं वार्षिक उत्सवको रजत महोत्सव हर्ष उल्लासको वातावरणमा मनाएको थियौँ। यो हाम्रो खुसी र हर्षको समय थियो। त्यसरी नै गोर्खा कपको सञ्चालन वीर युद्ध गोर्खाहरूप्रतिको सम्मान र आदर हो। आज हाम्रो मान र शान जे छ यी सबै उहाँहरूको वीरता र बहादुरीको योगदानको कदर स्वरूपको परिणामको प्रतिफल हो। उहाँहरूको गौरवशाली विरासत धान्नु हाम्रो दायित्व हो। यही विषयलाई मध्यनजर गरी यो इभेन्टको नाम गोर्खा कप जुराएको हो, जुन नाम ऐतिहासिक र सान्दर्भिक छ। जुग जुगसम्म पनि सबैको जनजीवनमा रहिरहने सामसामै गइरहने छ भनेर म विश्वास दिलाउन चाहन्छु। त्यसैले यसको शुभारम्भ गर्ने अग्रज संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङज्यू लगायत सम्बन्धित सबैलाई म कृतज्ञता व्यक्त गर्दछु। यो कार्यक्रममा झन्डै 20-25 हजार दर्शक सहभागी हुन्छ भन्ने हाम्रो विश्वास छ। यसको लागि मैले भन्नुभन्दा यहाँहरूले नै अनुभव गर्नुभएको छ। यसको तयारीको लागि तमुदी युके एक हप्ता स्वयंसेवक भएर काम गर्नुपर्छ। युवा प्राउड वृद्ध महिला सबै एकजुट भएर काममा खटिन्छ। यो सबैको पसिनाको प्रतिफल हो। यो सबै साझा कार्यक्रम हो। हामीले भन्दै आएको छौँ यो कार्यक्रमको आयोजक तमुदी युके भए हो, तापनि हामी सबै नेपालीहरूको साझा कार्यक्रम हो। यसले नेपाल बीच एक आपसमा माया स्नेह र सद्भावको महत्त्वपूर्ण सेतु काम गरेको छ। हाम्रो संस्कार हाम्रो संस्कृति नयाँ पिँढीलाई हस्तान्तरण गर्ने काम भएको छ।
1: हजुर, हाम्रो जुम काजी दाजु तमिदी युकेको अध्यक्षको स्पिच सुनिसक्नु भएको छ। अब भने हाम्रो क्याप्टेन दीपक राज घले साहब हुनुहुन्छ कोअर्डिनेटर, उहाँसँग कुराकानी गरौँ। साहब नमस्कार हजुर, तपाईँलाई
0: नमस्कार। यो भाइ थ्याङ्क यू तपाईँहरू सन्डलिपबाट आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
5: मौसम पनि ब्रिलियन्ट, आशा छ यस पटकको गोर्खा कप सफल भयो जस्तो लाग्छ। तपाईँको चाहिँ अनुभवमा कस्तो भयो, आजको कतिको सफल भएको ठानु भएको छ?
0: यसपालिको गोर्खा कप एज एभर तपाईँहरू जस्तो मिडिया हाम्रो नेपाली समाजको एटेन्डेन्सले गर्दाखेरि चाहिँ एकदमै राम्रो भएको छ। गोर्खा कप चाहिँ अब हामी तमुधीले रन गर्ने भए पनि अरू पक्षको मान्छे नेपाली सबैले चाहिँ यो हाम्रो नेपालीको गोर्खा कप हो, हाम्रो नेपालीको फुटबल हो, नेपालीको मेला हो भन्ने हिसाबले आएर चाहिँ यत्तिकै राम्रो भएको छ। त्यसले गर्दाखेरि सबै बेलायतमा बस्ने सबै नेपालीलाई चाहिँ म चाहिँ मेरो हृदयबाट नै धन्यवाद दिन चाहन्छु।
5: आज मौसमले गर्दा कुनै त्यस्तो हेल्थ एन्ड सेफ्टीको इस्युहरू त आएन होला आज?
0: हजुर योग भाइ, हाम्रो अब टाइम धेरै टिमले गर्दाखेरि हामीले साह्रै लामो खेलाउन सक्दैन, त्यसले गर्दाखेरि 10-10 मिनटको हाफ हुन्छ। तर 10 मिनटको हाफमा चाहिँ हामीले रिक्स एसेस अलिकति एकचोटि चाहिँ निकै हिट चाहिँ अब 29 डिग्री नै पुगेको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ 8-8 मिनटको खेलायो। सायद त्यहीले गर्दाखेरि पनि होला अथवा विभिन्न कारणले गर्दाखेरि कसलाई पनि यो हिट रिलेटेड इन्जुरी चाहिँ हाम्रो खेलाडीहरूमा चाहिँ देखेन।
5: मेन टर्चमा चाहिँ अस्ति 38 थियो, 40 पुऱ्याउने थियो, आज कति टिमहरू हुन्थ्यो मेन टिममा?
0: मेन तर्फ टिमबाट चाहिँ हामीले 32 चाहिँ 40 पुऱ्याउने उस हो, तर 38 चाहिँ एक टपअप गरेर हामीले 39 पुग्यो। खासमा हाम्रो 40-50 टिमै आउँछ, तर कति चाहिँ अब मिसकम्युनिकेसन उनीहरूले थाहा नभएको प्लस स्पेसल प्लेयरहरू चाहिँ फेरि अर्को ठाउँमा गएको कारणले गर्दाखेरि चाहिँ उनीहरूले चाहिँ अब धेरै टिम चाहिँ आएन। तर नर्मल्ली हाम्रो गोर्खा कपमा चाहिँ 45 टिम आउँछ, त्यसले गर्दाखेरि अलिकति सेलेक्सन गर्न गाह्रै हुन्थ्यो। तर हामीले चाहिँ ओपन राखिदियो, होपफुली नेक्स्ट इयरबाट चाहिँ हामीले 40 गर्न सक्छ होला, अनि होपफुली सबै खेलाडीहरूले चाहिँ खेल्ने मौका चाहिँ पाए कि जस्तो मलाई ध्यान भएको छ।
5: अस्ति प्रेस कन्फरेन्समा 22,000 टिकट थापेको भन्दै हुनुहुन्थ्यो, त्यो सबै बिक्री भएछ भएको छ, कति जति भयो होला सहभागिता?
0: खोइ त्यसको सबै हिसाब किताब अब हाम्रो गरेर फाइनलाइज गर्नु पाएको छैन। होपफुली हाम्रो आजको मान्छेको एटेन्डेन्स चाहिँ कति मान्छे चाहिँ अब फ्री इन्ट्री 2-3 हजार मान्छे चाहिँ फ्री इन्ट्री इन्भाइटेड गेस्टहरूले गर्दाखेरि त्यस्तो पनि हुनसक्छ। त्यसले गर्दाखेरि मेरो विचारमा 20 हजार मान्छे 22 हजार मान्छे चाहिँ इन्ट्री चाहिँ भयो, तर टिकट कति पुग्यो भनेर चाहिँ हिसाब गर्न बाँकी छ।
5: यो तमुदीले प्रत्येक वर्ष आयोजना गर्ने यो गोर्खा कपले गर्दा हाम्रो नेपाली समाज गोर्खाली समाजमा फुटबलको प्रभाव कस्तो परेको देख्नु भएको छ?
0: वास्तवमै भन्यो भने त अब हाम्रो गोर्खा कप भन्दा नि नेपाल कप चाहिँ एकदम फेमस हो, त्यहीँबाट अब गोर्खा कप नामाकरण गरिएको हो। मान्छेहरूले विभिन्न किसिमको तर्कहरू चाहिँ गर्छ, यो गोर्खा कपको चाहिँ त्यहीँबाट आएको हो, अनि हाम्रो एक्स गोर्खाहरूले नै यो इस्टाब्लिस गरेर त्यस्तो भएको हो। तर अहिले नेपालबाट आफ्नो आफ्नो सिभिलियन मान्छेहरू पनि आएको छ, उहाँहरूको पनि दिइन्छ गोर्खा कपमा, म त्यो भन्दैन। तर यसले चाहिँ डाइरेक्ट इन्डाइरेक्ट इफेक्ट चाहिँ तपाईँले हामीले देखिरहेको छ। हाम्रो अस्मिता आले अहिले स्कटल्यान्डको हाम्रो अन्डर 16 मेलिसा रेग्मी, उहाँ तपाईँहरूले देखिसक्नु भयो, आज सुनिसक्नु भयो उहाँको बारेमा। त्यसले गर्दाखेरि हाम्रो प्रभाव चाहिँ डाइरेक्टली इन्डाइरेक्टली यो गोर्खा कपले चाहिँ राम्रो प्रभाव, नट ओन्ली द्याट मिसयुज अफ ड्रग यो गोर्खा कप आउने बित्तिकै मान्छेहरूले अलिकति फिटनेसमा फोकस हुने बित्तिकै अलिकति मिसयुज अफ ड्रगहरू हुने, अनि मेन कुरा चाहिँ हाम्रो नेपाल र नेपालीको लागि एभ्री वर्ष हामीले अब 40-50 लाख अथवा 30-40 हजार पाउन्ड चाहिँ हामीले सपोर्ट गरेको छौँ। त्यसमा चाहिँ हामीले एकदमै गर्व ठानेको छौँ। इट इज नट ओन्ली अस एज आई सेड, यो सबै हामी नेपालीहरू युकेमा भएको नेपालीहरू यहाँ आएर गोर्खा कप भेट दिएर त्यो भएको, त्यसले गर्दाखेरि उहाँलाई चाहिँ वान सेकेन्ड फेरि धन्यवाद दिन चाहन्छु
5: सर। नेक्स्ट इयर भेटौँला।
0: हजुर, थ्याङ्क यू योगजी।
1: हजुर, उहाँसँग कुराकानी पछि भने हामी केही गीतहरू सुनौँ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी महानुभावहरूसँग गरी कुराकानी सुन्न सक्नुहुनेछ।

0: पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठूलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: BFBS

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर श्रोताले BFBS गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि आज सबै सबैलाई वेलकम गर्न चाहन्छु र अहिले चाहिँ गोर्खा कप 2026 को अन्तर्वार्ता अथवा फिचर सुनिराख्नु भएको छ। र अब भने यस पटकको चाहिँ भ्याट्रनतर्फ 04 इन्टेकका चाहिँ खेलाडीहरू अनि प्लम स्ट्रिट एफसीका चाहिँ खेलाडीहरू बिच भिडन्त भएको थियो र जस एक्स्ट्रा टाइममा दुई दुई भएपछि उहाँहरू पेनल्टीमा जानुभएको थियो। पेनल्टीमा 04 इन्टेकका चाहिँ खेलाडीहरूले जित्नु भएको छ र उहाँको क्याप्टेनसँग म कुराकानी गर्नेछु। र त्यसपछि हाम्रो एकेन्द्र गुरुङज्यू हुनुहुन्छ, गोर्खा कपको गीत त तपाईँले पक्का पनि सुन्नुभएको छ होला, उहाँले लेख्नु भएको। र त्यसपछि चाहिँ मेन तर्फको विनरको क्याप्टेन हुनुहुन्छ, उहाँसँग कुराकानी गर्नेछु। अनि अन्तमा चाहिँ जुम्काजी गुरुङ दाजु हुनुहुन्छ, प्रेसिडेन्ट तमदिउकेको, उहाँसँग म कुराकानी गर्नेछु। हेलो भाइ, नमस्ते तपाईँलाई।
2: नमस्कार हजुर, नमस्कार सबैजनालाई। हजुर
1: कङ्ग्रेचुलेसन,
2: थ्याङ्क यू भेरी मच।
1: सुरुमै गोल खानुभयो तर रिकभर हुनुभयो।
2: हजुर गेममा अलिक बेला बेला त्यस्तै हुन्छ, तर अब हामीले

0: जे सक्दो कोसिस गऱ्यौँ. यस्तो अब 30 डिग्री हिटमा पनि हामीले चाहिँ पक्का कोसिस गरेर हामीले चाहिँ उठाउनै भनेर आएको हुनाले चाहिँ हाम्रो सबै टिमहरूको चाहिँ एउटा मात्र मोटिभ थियो कि आज गोर्खा कप जित्ने. त्यसले गर्दा नै हामीले चाहिँ आज चाहिँ जित्न सफल भयो.
1: प्लम स्टिटको 2 स्कोर गर्ने मान्छे लास्टमा पर्नु भएको थियो, उहाँले पेनाल्टी मिस गर्नुहुन्छ भन्ने लागेको थियो.
0: अब पेनाल्टी भनेको चाहिँ इट क्यान गो आइदर वे, होइन, सेभ पनि हुनसक्छ, जानु पनि सक्छ. तर अब जस हामीलाई चाहिँ धेरै चाहिँ हाम्रो किपरमाथि चाहिँ विश्वास थियो. हाम्रो किपरले चाहिँ एटलिस्ट एउटा सेभ गर्छ भन्ने चाहिँ हामीलाई चाहिँ विश्वास थियो.
1: कङ्ग्रेचुलेसन.
0: थ्याङ्क यू भेरी मच.
1: उहाँको म्यानेजर हुनुहुन्छ भाइ, नमस्कार है. ल, तपाईँको नाम पनि भनिदिनुहोस्, मलाई त थाहा छ.
2: म चाहिँ सुशान गुरुङ.
1: ल, तपाईँलाई कङ्ग्रेचुलेसन, राम्रो म्यानेज गर्नुभएको रहेछ.
2: हजुर, फर्स्ट अफ अल त अब मेरो प्लेयर्सहरूलाई चाहिँ एकदम थ्याङ्क यू भन्नु पऱ्यो. उहाँले विश्वास गरेर मलाई म्यानेज गरिदिनु भन्नुभयो यो गोर्खाको लागि. त्यसैलाई चाहिँ नि हजुर मेरो प्लेयरले भन्नुभयो जस्तो, अलिक लक्की नै भयो मेरो क्याप्टनले भन्नुभयो जस्तो.
1: के च्यालेन्जिङ थियो आज? घाम त एकदमै, वेदर त थिँदै नै थियो.
2: हजुर, डेफिनेटली वेदर एकदम च्यालेन्जिङ थियो. अनि अब हजुरलाई थाहै छ भेटरन ग्रुप हो, होइन, उमेरले नि अब फिटनेसले अलिकति हामीलाई डेफिनेटली च्यालेन्ज त गर्छ. तर हाम्रो केटाहरूको ट्रेनिङहरू राम्रै भएको कारणले गर्दा हामीले यो कप उठाउन सक्छौँ.
1: 04 भने सबै नम्बरीहरू?
2: हजुर, हाम्रो चाहिँ पक्का प्योर एकदम नम्बरी. किपर भाइ चाहिँ 05 को हुनुहुन्छ, नत्र भने चाहिँ प्योर चाहिँ सोल्ली. हामी 15 जनामा 13 जना नम्बरी, 2 जना चाहिँ भाइहरू हुनुहुन्छ.
1: टिम कसरी बनाउनु? नम्बर विभिन्न ठाउँमा थियो होला.
2: हजुर, नम्बरीहरू एकदम यता उस्ता छरिएको हुनुहुन्थ्यो. तर चाहिँ बेला बेलामा हाम्रो चाहिँ क्याप्टेन नम्बरीले चाहिँ टी डोर्समा अनि अल्डो सर्टमा हामीले फ्रेन्डली म्याचहरू पनि इलाम एफसीहरूसँग खेलेको थियो. त्यसरी नै हामीले अर्गनाइज गरेको थियो.
1: प्लम स्टिट पनि खोज्दै थियो नि सुरुमै, कति 1 मिनट नहुँदै गोल आयो त.
2: हजुर, एकदम हामी नै सरप्राइज नै भयो. अब अलिकति स्टार्टिङमै 30 सेकेन्ड भित्रै नै उहाँले लगाइदिनु भयो. हामीले के गर्ने भन्यो, त्यसपछिको दबाब चाहिँ हामीले जस बरकरार गरेर हामीले जस फर्काउन सक्षम भयो भनौँ.
1: कति खुसी हुनुहुन्छ?
2: एकदमै, किनभने यो त हाम्रो 04 को स्पेसली हामी मेनदेखि नै हामीले पहिला यङदेखि नै हामीले हेरेको ड्रिम हो गोर्खा कप जित्ने. मेनमा हामीले सक्सेस गर्न सकेनौँ. अनि थुप्रै प्लम स्ट्रिट अरू कपहरू नि हामीले पुगेको थियो फाइनलमा, तर हामी सेकेन्ड मात्रै भएर हामीले चित्त बुझाउनु परेको थियो. तर आज हाम्रो ब्रिगेड नम्बरहरू भेला भएर यसरी दर्शकको सामु जित्न
1: हाम्रो एकेन्द्र गुरुङज्यू, जब जब यहाँ गोर्खा कप प्रत्येक वर्ष सम्पन्न हुन्छ उहाँको गीत बज्छ, त्यो गीत बज्दा मलाई पनि एकदम यो गर्वले छाती ढक्क हुन्छ. उहीँ सर्जक हुनुहुन्छ, उहाँसँग कुराकानी गरेर. एकेन्द्रज्यू नमस्कार. हजुरलाई
3: नमस्ते. यो बिएबिएसको तपाईँ योगराज राईज्यूलाई यो अवसरको लागि म धेरै आभारी व्यक्त गर्न चाहन्छु.
1: प्रत्येक वर्ष यो गीत तपाईँले लेखेको सिर्जना गर्नुभयो, गीत बज्दा कस्तो लाग्छ तपाईँलाई गोर्खा कपमा?
3: यो गोर्खा कपको एउटा सहयोगको लागि मैले निर्माण गरेको गीत हो, मैले बनाएको गीत हो. जहाँसम्म मलाई लाग्छ यो गोर्खा कपको चिनारी हो, गोर्खा कपको यो परिचय हो. र गोर्खा कप मात्रै होइन कि बेलायतमा बस्ने आम नेपालीहरूको विशेष गोर्खाहरूको यो एउटा चाहिँ परिप्रेक्ष्यमा यो गीत लेखिएको छ. र यो गोर्खा कपमा हामी के गर्दैछौँ त, हामी गोर्खा कप क्यों लागि हामीले आयोजना गरेको छौँ, यसको यावत कुराहरू यसमा समेटेको छ. हाम्रा पुर्खाहरूको वीर गाथा हामीले यसमा चाहिँ पोख्दैछौँ, पुर्खाहरूले गरेको इतिहास हामीले यहाँ सम्झाउँदैछौँ. यो गोर्खा कपले नयाँ आउने जेनेरेसनलाई योसँग जोड्ने हामीले काम गर्दैछौँ. डायस्पोराको नेपालीहरू, यहाँको स्थानीय गोराहरूसँग हामीले एटेन्डेन्ट गराउँदैछौँ. यावत कुराहरूलाई लिएर हामीले यसलाई लेखिएको छ. के भन्न चाहन्छु भन्दाखेरि, यो यहाँको नेपालीहरूको, डायस्पोराको नेपालीहरूको के कुरा अभिव्यक्त गर्नुपर्ने हो, त्यो सबै कुरा यसमा अभिव्यक्त गरेको छ भनेर मलाई लाग्छ. र म यो कुरा हजुर मार्फत सबैलाई भन्न चाहन्छु.
1: यो गीत चाहिँ तपाईँले आफैले लेख्नुपर्छ भन्ने लाग्यो कि संस्थाले लो यस्तो खालको गीत चाहिँ लेख्नु पर्यो भनेर तपाईँलाई अफर आयो, कसरी लेखिएको?
3: म प्रत्येक वर्ष गोर्खा कपको समापन पछि केही न केही आर्टिकलहरू म लेख्ने गर्थेँ. अनि यो आर्टिकल लेखेर मात्रै यो पुरा भएन, यसलाई चाहिँ नै सबै नेपालीहरूको घर घरमा, डायस्पोरामा, नेपालमा सबैलाई यसको बारेमा अवगत होस्, जानकारी होस्, यो जुग जुग यो बाँचिरहोस् भन्ने मलाई लागेको थियो. मलाई त्यो अभिप्रायले यो लेख्न पुगेको हो. र यसमा मैले तत्कालीन समयको अध्यक्ष नन्दजङ गुरुङ हुनुहुन्थ्यो, उहाँको अनुरोधमा यो गीत लेखेँ. अहिले आएर यो गीतलाई अलिकति वाइडली लैजाने सन्दर्भमा अहिलेको जमानामा म के कुरा यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, गीत भनेको कुरा अहिले सुन्दैन, गीत भन्ने कुरा हेर्छ र सयपत्री परिवारले विशेष गरेर कविता बहिनीले जुन दुःख गरेको छ त्यो दुःखले गर्दाखेरि यो गीतले झन् मौका पाएको छ। यो गीतले चाहिँ गीतको मर्म, गीतको भावना, गीतको सम्पूर्ण कुराहरू आम श्रोता सामु पुगेको छ भन्ने मलाई लागेको छ र यसले अझ आउने भविष्यमा हाम्रो गोर्खाको अनि हाम्रो केटाकेटीको सम्पूर्ण कुराहरूलाई चाहिँ सम्प्रेषण गर्छ भनेर मलाई लागेको छ र म त्यो भन्न चाहन्छु।
1: यसपटक भेटमा एकदमै खुसी लाग्यो, नेक्स्ट इयर भेटौँला हजुर।
3: हस् धन्यवाद
1: हजुर। मेन तर्फ चाहिँ गुरुजी एलिट भर्सेस राङभाङ समाचार युकेको बिच फाइनल भएको थियो र उहाँहरूले 2 गोल स्कोर गरेर यस वर्षको मेन तर्फको फाइनल जित्नु भएको छ। यहाँ हाम्रो क्याप्टेन भाइ हुनुहुँदो रहेछ, उहाँसँग कुराकानी गरौँ। भाइ नमस्कार, तपाईँ विवेक गोर्खा रेडियोमा हुनुहुन्छ।
4: नमस्ते सबैजनालाई।
1: हजुरको पुरा नाम?
4: विवेक बलाल।
1: कति खुसी हुनुहुन्छ?
4: धेरै खुसी छु, सेकेन्ड टाइम विनिङ, पहिला एमबिसेटको लागि खेल्थे। यो टिम चाहिँ हाम्रो सब समाज कम्युनिटी सब साथीहरू भएर खेलेको, रमाइलो भयो होल्डे।
1: लास्टमा निकै हार्ड टाइम दिएको थियो होइन गुरुजीले?
4: गाह्रो त गाह्रो, तिनीहरू त ब्याक टु ब्याक फाइनलिस्ट हो, सो वी रिस्पेक्ट द गुड प्लेयर्स, त्यही भएर वी केम विदाउट गेम प्लान अनि देखाएको।
1: राइट, अनि सबै गेम जितेर आउनु भएको छ?
4: हजुर सब गेम जितेको।
1: कतिको साँझ थियो, के च्यालेन्ज थियो आज?
4: घाम घाम च्यालेन्ज थियो, घाम द वेदर धेरै गर्मी भयो।
1: यस्तो रिजल्टको अपेक्षा गर्नु भएको थियो?
4: नेभर, फाइनल त जे हुन सक्छ, सो द्याट्स वाइ।
1: यो राङभाङ समाजको बारेमा भनिदिनुहोस् न, यो तपाईँको टिम कसरी बनाउनु भएको?
4: यो चाहिँ मेरो साथी स्याम, उसको डेडी चाहिँ प्रेसिडेन्ट सहारा र राङभाङको, अनि उसले सब हामी साथीहरू हो, सब साथीहरू।
1: ए हाम्रो वीर बलाल नम्बरीको छोरा हो?
4: हजुर।
1: ए ओके, अनि लो नम्बरी कति खुसी हुनुहुन्छ छोरा क्याप्टेन रहेछ?
5: यो एकदमै ट्राई हार्ड, पहिला पनि मेरो ठुलो छोरा र यो उसले यो गोर्खा कप धेरै चोटि जितेको छन्, तर आज फेरि 23 वर्षपछि फेरि यो आज जित्नु सफल भएको छ, एकदम खुसी लागेको छ।
1: कतिपल्ट जित्नु भयो?
4: 3 चोटि जित्छ।
1: बाबाले फुटबल खेल्न कति पठाउनुहुन्थ्यो?
4: सधैँ डेली गोलकिपर हुनुहुन्थ्यो नि त, म चाहिँ डिफेन्डर, दाइ चाहिँ स्ट्राइकर, फ्यामिली छोडीहरू नि त, त्यही भएर।
1: धेरै धेरै धन्यवाद। जुन पैसा पाउनुहुन्छ 3000 हो कि होइन?
4: हजुर, त्यति मतलब पैसा थाहा होइन, ट्रफीलाई मात्र हो, हामी चाहिँ पैसा त समाजको लागि जान्छ, हामी चाहिँ ट्रफीलाई
1: हेर्नु। के गर्ने त पैसा?
4: पैसा खाने हो, भोक
1: लाग्यो। यस कङ्ग्रेचुलेसन।
4: थ्याङ्क यू, थ्याङ्क यू।
1: अब भने तमुदी युकेको वर्तमान अध्यक्ष जी हुनुहुन्छ हाम्रो जुम्काजी गुरुङ दाजु। दाई नमस्कार। हजुर
6: भाइ, थ्याङ्क यू भेरी मच।
1: एकदम गोर्खा कप आज मौसमले पनि साथ दियो, मैले एकदमै इन्जोय गरेँ। कतिको सफल भएको ठान्नु भएको छ?
6: मेरो विचारमा यो मैले भन्दा सम्पूर्ण दर्शकहरूले चाहिँ यो एउटा उहाँले गर्ने कुरा हो, उहाँले चाहिँ के कस्तो भयो भनेर चाहिँ उहाँले नतिजा चाहिँ उहाँले रिजल्ट चाहिँ उहाँले दिनुहुन्छ। मेरो विचारमा आजको यो 24 गोर्खा कप चाहिँ एकदमै भव्य अनि सभ्यका साथ कुनै इन्सिडेन्ट नभइकन समापन भएको जस्तो मलाई लाग्दछ।
1: गर्व लाग्छ होला तपाईँले लिड गर्नुहुन्छ यत्रो ठुलो इभेन्ट है?
6: अवश्य नै गर्व लाग्छ, विशेष गरी त अब यो इभेन्ट गर्नु चाहिँ हामीलाई यदि खेलाडीलाई नि म्यानेजर, टिम क्याप्टेन र सम्पूर्ण दर्शकहरू आइदिएन भनेदेखि त अवश्य नै पनि यसको कुनै औचित्य रहँदैन। त्यस कारण म सर्वप्रथम त खेलाडी, क्याप्टेन, म्यानेजर उहाँहरूले गर्दा नि यो गोर्खा कप रन भइराखेको जस्तो मलाई लाग्छ।
1: गोर्खा कप नट ओन्ली फुटबल हेर्नको लागि विभिन्न उद्देश्य लिएर आउनुहुन्छ, यहाँ पनि सबैलाई भेट्दै हुनुहुन्थ्यो तपाईँ दिदीले होइन? कस्तो लाग्छ दाइ त्यो खेलाडीहरूको यहाँ आउनेहरूको उमङ्ग, जोसहरू सुन्दा कस्तो लाग्छ हजुरलाई?
6: मलाई कस्तो लाग्छ, म किन भेट्न जान्छु भने उहाँहरूको प्रतिक्रिया लिनलाई, हामीले केही अहिले कमी कमजोरीलाई फेरि अर्को वर्षको हामीले त्यसलाई फेरि सुधार गर्न सक्छ कि भन्ने कुराहरू मैले सोध्छु उहाँहरूसँग, अनि उहाँले प्रतिक्रिया दिनुहुन्छ। अनि प्लस मेरो कर्तव्य हो, मैले बोलाएपछि मेरो पाहुनाले अवश्य पनि के कस्ता लाग्यो, के कस्ता भए भन्ने मलाई लाग्छ, त्यो भएर मैले चाहिँ सधैँ भेट्ने गर्छु।
1: यहाँ तपाईँलाई बोलाउँदै हुनुहुन्छ दाई, थ्याङ्क यू भेरी मच, सी यु नेक्स्ट इयर। हजुर
6: थ्याङ्क यू, थ्याङ्क यू
1: हजुर। उहाँ हुनुहुन्छ

हजुर, गोर्खा कपको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो, समय सकिसकेको छ। सुनिता थेगिमले गाउनु भएको गीत त्यहाँ ठक्क प्लेलिस्टमा चाहिँ बसेको रहेछ, पछाडि सुन्दै पनि हुनुहुन्छ। र यही गीत राख्दै भोलि वेडनेस्डे भोलि भेट्ने बाचा राख्दै मैले बिदा मागेँ। स्टे हाइड्रेटेड, हस् त, सी टुमारो, बाई बाई।

0: रोल्पाको थबाङमा हावाहुरीले ढालेको रुखले च्यापेर दुईजनाको ज्यान गएको छ। रुखले च्यापेर थबाङ गाउँपालिका दुई होलोवाङकी 60 वर्षकी रुजु झाँक्री र 50 वर्षकी मनबुझी झाँक्रीको मृत्यु भएको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी नायब प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। रुजुको घटनास्थलमै र मनबुझीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज मृत्यु भएको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उनीहरू दुवैजना गएको बेलुकी थबाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए। बिरामी भेटेर घर फर्कने क्रममा बेलुकी हावाहुरी सहितको पानी पर्दा बाटोमाथिबाट 29 रुख ढलेर उनीहरूलाई च्यापेको थियो। मनसुनको समयमा हुने विपदजन्य घटनामा खोज तथा उद्धारका लागि सरकारले 26,000 बढी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जनाएको छ। खोज तथा उद्धारका लागि 134 जना गोताखोर तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सुरक्षाकर्मी र गोताखोरहरूलाई मुलुकभर आवश्यकता अनुसार परिचालन गरिनेछ। मनसुनी विपदका बेला गर्नुपर्ने सबै तयारी गरिएको र राष्ट्रिय प्रति कार्य योजना समेत तयार पारेर लागू भइसकेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। विपदका बेला खोज तथा उद्धारका लागि नेपाली सेनाका 7,524, नेपाल प्रहरीका 10,585 र सशस्त्रका 134 गोताखोर सहित 8,110 जना तयारी अवस्थामा राखिएको छ। यो बाहेक पनि आवश्यकताको आधारमा हरेक जिल्लामा रहेका जनशक्ति परिचालन गरिनेछ। प्राधिकरणले यो पल्ट मनसुनजन्य विपदबाट मुलुकभर 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने अनुमान गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने जनाएको छ। मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल दिन लागेको हो। करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई ध्यानमा राख्दै युरिया र डिएपी गरी 40,000 मेट्रिक टन मल आयातका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। किसानलाई डिपो मार्फत वैज्ञानिक आधारमा मल वितरण गर्ने योजना छ। मुलुकभर गएको वैशाख 30 गतेसम्म रासायनिक मल करिब 1,45,000 मेट्रिक टन रहेको तथा सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको जनाइएको छ। मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्रै मल खरिद गर्न आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखिएको जनाएको छ। यसका लागि 28,82,14,00,000 रुपियाँ विनियोजन भएको श्रेष्ठले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा हालसम्म रासायनिक मल 4,91,300 मेट्रिक टन टेन्डर गरिएको मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको उत्पादन लागत वृद्धि भएकाले मलको मूल्य पनि बढेको छ। सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालो बजारी गर्ने व्यापारीलाई कार्यवाहीको चेतावनी दिएको छ। मुलुकमा उच्च रक्तचापका बिरामी बढ़िरहेका छन्। अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढ़िरहेका स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। वयस्क नेपालीमा उच्च रक्तचापको दर 24.5% छ। महाशाखा निर्देशक डाक्टर अनुज भट्टसनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान, शारीरिक निष्क्रियता, धूमपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा शहरीकरण जस्ता कारणले उच्च रक्तचापको जोखिम बढ़िरहेको बताउनु भएको छ। नेपालमा कुल मृत्युको करिब 70% हिस्सा नसर्ने रोगहरूले ओगटेका छन्। यो मध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट 27.36% मानिसको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब 1.4 अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन्। यो संख्या निरन्तर बढ्दो छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दैनिक कम्तीमा 30-45 मिनट शारीरिक व्यायाम गर्न आग्रह गर्छ।
1: एफबीएस गोर्खा रेडियो।

समस्त प्रिय श्रोतालाई नमस्कार छ। यो निशा गुरुङको कार्यक्रम नेपाल कलिङमा यहाँहरूलाई मिठा मिठा गीत संगीत सामग्रीहरू सुनाउन म आइसकेको छु। श्रोता, आज पनि मिठा मिठा गीत संगीत यहाँहरूले सुन्नुहुनेछ, सामग्रीहरू पनि हामी राख्नेछौ। आउनुहोस्, सुरुवातमा हामी मिठो गीतबाट कार्यक्रमको थालनी गरौं।

श्रोता, अनलाइन खबर .com मा छापिएको एक सामग्रीतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु। फाल्नु पर्दैन पुराना जिन्स, बनाउन सकिन्छ थरी थरीका सामग्री शीर्षकमा यो लेख लेखिएको छ। हामी मध्ये धेरैका दराज तथा ऱ्याकहरू पुराना कपडाले भरिएका हुन्छन्। लगाउन पनि मन नलाग्ने र फालिहाल्न पनि माया लाग्ने खालका कपडा हामीसँग धेरै हुन्छन्। नयाँ नयाँ कपडा थपिँदै जाँदा राख्ने ठाउँकै समस्या भएपछि जति माया लागे पनि हामीले त्यस्ता कपडा फाल्नै पर्ने हुन्छ। यदि यस्ता कपडाको थुप्रोमा जिन्स कपडा छ भने हामीले त्यसलाई फालिहाल्नु पर्दैन। खुइलिएर फिक्का भएका र फ्यासन आउट भएर हामीलाई लगाउन मन नलाग्ने जिन्सबाट घर सजावटका सामग्रीदेखि झोला समेत बनाउन सकिन्छ। कुसन कभरहरू पनि हामी बनाउन सक्छौँ। पुरानो जिन्स धेरै बलियो हुन्छन्, त्यसैले तिनीहरूबाट आकर्षक कुसन कभरहरू पनि निर्माण गर्न सकिन्छ। जिन्सका विभिन्न भागहरू काट्नुहोस् र प्याचवर्क डिजाइनहरू सिर्जना गर्नुहोस् र तिनीहरूलाई एकै ठाउँमा जोडेर सिलाउनुहोस्। यदि जिन्सको खल्ती राम्रो अवस्थामा छ भने तिनीहरूलाई कुसनमा थप्दा नयाँ डिजाइन दिन सकिन्छ। पुरानो जिन्सबाट बच्चाहरूका खेलौना तथा विभिन्न सामग्री हालेर राख्न मिल्ने ब्याग पनि बनाउन सकिन्छ। ल्यापटप कभर, किनमेल गर्नका लागि बजार लैजान मिल्ने झोला तथा अन्य विभिन्न खालका झोलाहरू पनि बनाउन सकिन्छ। जिन्सको कपडा बलियो हुने भएकाले यसबाट बनाइएको झोला बलियो र टिकाउ समेत हुन्छ। यदि हाम्रो घर तथा कोठामा सानातिना सामग्रीहरू छरिएर रहेका छन् र तिनलाई राख्ने उचित ठाउँ मिलिरहेको छैन भने पुरानो जिन्स धेरै उपयोगी हुन सक्छन्। जिन्सका खल्तीहरू काट्नुहोस् र तिनीहरूलाई कार्डबोर्ड वा बाक्लो कपडा सिलाउनुहोस् अनि यसलाई भित्तामा झुन्डाएर राख्नुहोस्। तपाईँले चाबीहरू, चार्जरहरू, कलम, ब्रसहरू वा बच्चाका ससाना खेलौनाहरू भण्डारण गर्न सक्नुहुनेछ। पुरानो जिन्स बाक्लो र टिकाउ हुन्छ, त्यसैले तिनीहरूलाई डोर म्याट बनाउन पनि प्रयोग गर्न सकिन्छ। जिन्सलाई लामो लामो आकारमा काट्नुहोस् र तिनीहरूलाई सिलाएर एकै ठाउँमा जोड्नुहोस्। त्यसपछि डोर म्याट तयार हुन्छ। आवश्यकता अनुसार सिङ्गल र डबल कपडासहित डोर म्याट बनाउन सक्नुहुन्छ। यदि तपाईँ आफ्नो कोठा वा बरन्डाहरूमा बिरुवा रोप्न चाहनुहुन्छ भने त्यसमा जिन्स उपयोग हुन सक्छ। पुरानो जिन्सबाट झुन्ड्याउने खालका गमला बनाउन सकिन्छ। ससाना भाँडाहरूका लागि कभरहरू सिर्जना गर्न जिन्सको खल्ती वा तल्लो भाग प्रयोग गर्नुहोस्। तपाईँको कोठा तथा घरलाई फरक र सुन्दर रूप दिन सकिन्छ। हजुर श्रोता, फाल्नु पर्दैन पुराना जिन्स, बनाउन सकिन्छ थरी थरीका सामग्री। हजुर, यो लेख मैले अनलाइन खबर .com बाट सावार गरेकी हुँ।

0: BFBS Gorkha Radio。
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो। गोर्खा रेडियो।
2: आदरणीय श्रोताहरू, अब हामी सिधै यहाँबाट नाम्चे बजारतिर जाउँ, जहाँ हाम्रा साथीहरू जो 13 जनाको टिम 11 अप्रिलको दिन त्यसतर्फ जानुभएको थियो र अहिलेलाई लाइनमा मैले कन्ट्याक्ट गर्न सफल भएको छु। पहिला टुआजियर, हालमा रेन्जर्समा हुनुभएको विजय राणा भाइ, उहाँको टिम अहिले के कसो गर्दैछ त्यो बुझ्न म चाहन्छु। सबभन्दा पहिला विजय राणा भाइलाई बिएफबिएस गोर्खा रेडियोमा स्वागत छ। नमस्ते। ओके विजय भाइ, भनिदिनुहोस् तपाईँहरू नेपाल आएको केही समय भयो र यो एभरेस्ट एक्सपेडिसनमा हुनुहुन्छ 13 जनाको टिम, अहिले के गर्दै हुनुहुन्छ भनिदिनुहोस् न प्लिज।
3: अहिले चाहिँ हामी रिसेन्टली अस्ति 5 डेजको चाहिँ हाम्रो क्याम्प रोटेसन सकेर चाहिँ अहिले हामी नाम्चे बजारमा हिजो रेस्टको लागि, समिट पुसको लागि चाहिँ प्रपर रेस्टको लागि चाहिँ हामी नाम्चे बजारमा फ्लाइ ब्याक भएर चाहिँ सबैजना अहिले यहाँ बसिरहेको छ।
2: अहिले वेदर कस्तो छ त्यहाँ?
3: अहिले तपाईँलाई मैले भिडियो कल गरेर देखाउन सकु भने चाहिँ अहिले चाहिँ एकदमै बादल आएर कुहिरो आएर सबै नाम्चे ढाकिएको छ, घरहरू देखिएको छैन भनौँ। भिजिबिलिटी चाहिँ 10 मिटर मात्रै भइरहेको छ अहिले नाम्चेमा चाहिँ।
2: हो, कहिले असाध्यै खुल्ने, कहिले यस्तो एकदमै डम्ब हुने हुन्छ, त्यही तपाईँको पार्ट अफ द ट्रेनिङ जस्तो।

0: चाहेको छ। मैले सुने हाम्रो कता कताबाट जानकारी पाएँ तपाईँ हेयर कटमा हुनुहुन्छ भनेर सुने हो।
1: हजुर सायद हामीले भन्नुभयो होला।
0: ज्यू ज्यू ज्यू मसाजमा हो कि हेयर कटमा हो विनोद? क्यान यु ट्राई हिम भन्नुभयो मलाई। ओके ओके ल एकछिन हेयर कट चाहिँ एकछिन बन्द गर्नु होला। कस्तो छ नाम्ची बजार, त्यहाँको माहौल के छ भनिदिनुहोस् न प्लिज।
1: माहौल एकदम रमाइलो छ त, मान्छेहरू क्लाइम्बरहरू जति पनि एक्सपिरेसन आउनेहरू चाहिँ सबै बेस क्याम्पमा बसेको छ अहिले प्रायः। तर नाम्ची बजारमा जस्तो प्रायः जस्तो इबिसी ट्रेकरहरू उहाँहरूको चाहिँ अहिले धेरै क्राउडेड भइरहेको छ नाम्ची बजार।
0: उसमे बेलुकाको समय त नाम्ची बजार झन्डै ठमेल जस्तो भइरहेको छ होला कि?
1: ठमेलै जतिले भन्नु मिल्छ तपाईँ, किनभने अहिले धेरै जस्तो टुरिस्टहरू वेस्टर्नरहरू इभन हाम्रो नेपाली प्लिज दाजुभाइहरू सबै आएर चाहिँ अहिले निकै रमाइलो भएको छ नाम्ची
0: चाहिँ। ओके, अस्ति फोटो देखाएको थिएँ त्यो बेस क्याम्पको, एभरेस्ट बेस क्याम्पको एकदम भरि भराउ, इट्स लाइक अ सिटी र टाउन जस्तो भइरहेको छ भनेर फोटो देखाएको थिएँ।
1: अहिले सायद सिजन पनि एक्सप्लोरेसन सिजन पनि भएर होला र ट्रेकिङ गर्ने सिजन पनि भएर होला, म्याक्सिमम टुरिस्टहरू नेपाली दाजुभाइ बहिनीहरू सबैजना आएर चाहिँ निकै नै क्राउडेड भइरहेको छ।
0: क्वाइट अ बिग पपुलेसन भन्नु पर्यो अहिलेलाई, होइन त?
1: हजुर।
0: ओके, अब तपाईँहरूको मोराल अप छ, सुरुमा जाँदाखेरि तपाईँहरूको त्यो त्यहाँ चाहिँ अलि अब्स्ट्रक्सन थियो, ठुलो हिम पहिरोले गर्दाखेरि बाटो रोकियो थियो, त्यो पनि क्लियर भएछ र नेपाल सरकारले पनि आज मात्रै मैले देखेँ अब माथि जानको लागि अब चढाइको लागि बाटो खुला गरेको भनेर समाचार देखेँ, तपाईँहरूले पनि खबर पाइसक्नु भएको छ?
1: हजुर हजुर, सुरुमा आउँदाखेरि चाहिँ त्यो खुम्बु आइसफलमा चाहिँ ग्लेसियर आएको भएर चाहिँ त्यो खुम्बु आइसफलमा चाहिँ बाटो खुलेको थिएन सायद, त्यहाँनिर चाहिँ केही नभयो नि पाँच दिन जस्तो लाग्यो होला त्यहाँ हाम्रो क्याबिङ गार्डहरूले बाटो खोल्नको लागि। र अनि हिजो भर्खर मात्रै हाम्रो तिनजना गार्डहरूले सक्सेसफुली सबमिट माउन्ट एभरेस्ट सबमिट गर्नुभएको भनेर चाहिँ सूचना पाइएको थियो, अनि त्यसपछि चाहिँ बाटो खुल्यो भनेर चाहिँ हामीले पनि राम्रो सब गुड न्युज पाइरहेको छौँ र सायद हामी पनि अब सायद अब त्यसको लागि गुड वेदर खुलेर बस्नेछौँ त हामी।
0: ओके, अब जहाँ जहाँ रुफहरू राख्नुपर्ने ल्याडर राख्नुपर्ने राखिसकेको छ, बाटो खुल्यो भन्दाखेरि गुड न्युज। अब अहिलेलाई अब माथि गर्ने विन्डो चाहिँ हामी नदिउँ, जहाँले लेट्स किप इट टु आवर सेल्फ एट द मोमेन्ट। तर अब तपाईँहरू फेरि बेस क्याम्पमा कहिले जानुहुन्छ नाम्चेबाट?
1: नाम्चेमा हाम्रो थ्री नाइट्स फोर डेजको रेस्ट हो त, अब आज हिजो आएको थियो, हिजो फर्स्ट नाइट भयो, अब अझै टु नाइट्स बाँकी छ, त्यसरी हामी पर्सि जान्छौँ त।
0: नाम्चेको जनजीवन कस्तो हुन्छ त्यहाँ? व्हाट डू यू एक्चुअली डु? रेस्ट गर्ने, किताब पढ्ने, परिवारसँग कन्टेक्ट गर्ने हो कि के हो त? गीत सुन्ने हो कि के हो त?
1: बेसिकली त्यही नै हो त, नर्मली मान नाम्ची आउने, खाना खाने, मिठो मिठो खाना खाने, आफ्नो ज्यान अलिकति तन्दुरुस्त बनाउने, स्ट्रेन बढाउने, स्ट्रेन गेन गर्ने, अनि दिनभरि क्याफेमा कफी खाने, केक खाने, त्यस्तै नै छ भन्नु हुँदै।
0: संसारको न्युज हेर्ने, किनभने के भन्छ आजकल नेटले गर्दाखेरि सबै कनेक्ट छ क्या रे, होइन त?
1: हजुर।
0: ओके, उसमे तपाईँहरू बेला बेलामा बसेर यसो गेमहरू खेल्ने, साथीभाइहरूको बिचमा यसो एक अर्कालाई चाहिँ ब्यान्टर गर्ने, त्यही त हो नि, होइन र?
1: हजुर, रेस्ट त्यही नै छ दाइहरूले, मोस्टली स्लिप बनाउँदै मसँग पढाउने, किन भन्दाखेरि प्रिभियस वान मन्थमा चाहिँ हाम्रो त्यति राम्रोसँग एउटा क्लाइमेटाइजेसनले गर्दाखेरि हाई एल्टिट्युडमा निन्द्रा राम्रोसँग पुगिरहेको हुँदैन, त्यही अब अहिले लो एल्टिट्युडमा छरेर नाम चाहिँ पुरा छर्दाखेरि चाहिँ त्यति बेला चाहिँ अब प्रि मचले आफ्नो निन्द्रा राम्रोसँग पुऱ्याउने अनि अलिकति ज्यानलाई चाहिँ स्वस्थ राख्ने।
0: ओके, अनि अब बेस क्याम्पबाट नाम्ची आउँदा कति टाइम लाग्छ र जाँदा अलिक बढी लाग्छ होला, त्यसको टाइमिङ के छ त?
1: हामी अस्ति आउँदा चाहिँ हिजो आउँदा चाहिँ हिलीमा आएपछि हामी बेस क्याम्पदेखि लुबुचेसम्म चाहिँ हाइक डाउन गऱ्यो, हाइक डाउनबाट त्यहाँबाट चाहिँ लुबुचेदेखि चाहिँ हेलीबाट चाहिँ 6 मिनट्सको राइड हो नाम्चेसम्म त, वेयरएज अब हाइक गरेर नाम्चेदेखि माथि एबिसीसम्म हाइक गरेर जाने भने चाहिँ एक्स्ट्रा 5 दिन चाहिँ अझै लाग्छ,
0: अझै लाग्छ। ओहो, आई डोन्ट थिङ्क यु वान्ट टु डु द्याट, यो कन्जर्भ गरेको इनर्जीलाई फेरि बेस क्याम्पमा गएर त्यहाँबाट then you go up, hai ta?
1: Hajur, hamro main uddeshya bhaneko nai tyo, heli hamro leaders sabde sare drama diesel dinu bhayeko thiyo, heli ma talaune rest garne ani feri heli ma nai EVC bag chaine bhanera.
0: So you are loading yourself with energy, carbohydrates, sabai cheez, mainly ke ke khana khairaunu bhayeko chha aile?
1: अहिले हाम्रो टिममा स्टाफ रायन मेकरेकर छ, उहाँ ऊ चाहिँ एउटा न्युट्रिसन हो हाम्रो टिमको लागि, उसले चाहिँ न्युट्रिसन प्लान गर्छ इच एन्ड इन्डिभिजुअलको लागि, अनि त्यही अनुसारको चाहिँ अब न्युट्रिसन हामीले लिइरहेको हुन्छ, खानेकुराहरू लिइरहेको हुन्छ, त्यो म्याक्सिमम् कार्बोहाइड्रेटहरू, कार्ब्सहरू, प्रोटिनहरू, तिनीहरू त्यस्तै कुराहरूले चाहिँ हाम्रो ज्यानमा न्युट्रिसनहरू इन्टेक गरिरहेको छ भनौँ न।
0: अनि अलिअलि लाइट एक्सर्साइज होला, होइन? फेरि आइडल हुन्छ, हल्का यसो वाकिङ अबाउट, सो नाम चाहिँ बजारहरू घुम्ने, अलिअलि सपिङ गर्ने, त्यही त होला नि, होइन त?
1: अहिलेको फर्ममा एक्सर्साइज भनेको चाहिँ त्यस्तो प्रपर जिम एक्सर्साइज रनिङ एक्सर्साइज खालको गरेको छैन. नर्मली अहिले भनेको चाहिँ वाकिङ अराउन्ड नाम चाहिँ होइन, त्यसपछि यतिकै बस्ने वाकिङ अराउन्ड गर्ने त्यतिकै, त्यसरी नै हाम्रो

0: फिजिकल स्कुल गरिरहेको
1: छ। अनि घर परिवारसँग कन्ट्याक्ट कति भइरहेको छ त?
0: हजुर, बेसकमा कहिले कहिले नेट पाउँदा चाहिँ गरिन्थ्यो, अब नाम चाहिँ म अहिले अलि राम्रो नेट चल्छ, आफ्नो मोबाइल डेटा चल्छ, त्यति बेला अब मजाले कल गरिरहेको छ भनौँ।
1: सो यु आर कलिङ ऑल द फ्यामिली मेम्बर्स, को को अस्ति तपाईँले भन्नुभएको थियो, तपाईँले गीत पनि सुनाइदिनु भएको थियो होइन, उहाँले सुन्न पाउनु भएछ कि भएको छैन त?
0: मैले उहाँलाई भनेको थिएँ, सायद उहाँले मिस गर्नुभयो कि क्या हो, सुन्नु भएन भनेर भन्नुभयो, तर मेरो मिसेसले चाहिँ हजुर सुने भनेर भन्नुभएको थियो।
1: ओके, अनि बहिनीको नाम के रे, मैले ठ्याक्कै बिर्से,
0: मनिषा
1: घिसिङ। ल, व्हाट यू वांट टू से टू हर नाउ, अहिले तपाईँ नाम चाहिँ भन्नुहुन्छ, म काठमाडौँमा स्टुडियोमा छु, आजको यो थर्सडेको इभिनिङमा के भन्न चाहनुहुन्छ उहाँलाई?
0: मेरो मिसेसलाई के भन्न चाहन्छु नि, अब मिसेस एकदम धेरै सपोर्टिभ, यो एक्सपिरेसनको लागि चाहिँ उहाँले धेरै सपोर्ट गर्नुभएको छ मलाई, साह्रै तिनीहरू अफ चाहिँ अफ एन्ड डाउनहरू भएको बेला चाहिँ उसले चाहिँ अब एउटा राम्रो प्रोत्साहन गरेर चाहिँ ल चिन्ता नलिने, यता नगर्नु, दुःख नगर्नु भनेर चाहिँ राम्रोसँग सपोर्ट गरिरहेको छ भनौँ, फ्यामिली घर परिवार केयर गरिरहेको छ भनौँ मलाई।
1: ओके, उहाँको सपोर्टले तपाईँ त्यहाँ हुनुहुन्छ। अब यो बेलामा तपाईँलाई मन परेको, बहिनीलाई मन परेको गीत पनि सुनाउने हो, कुनै मनमा छ?
0: हजुर, उहाँको एउटा मनपर्ने गीत छ,
1: मलाई लेखेर पठाउनु।
0: ल,
1: ठिकै छ, ल अनि बहिनीको नम्बर पनि दियो, युकेको नम्बर दिनु भने म अथवा जहाँको भयो नि म कन्ट्याक्ट गर्नेछु। इन द मेन टाइम हाम्रो मित्रहरूको किशोर थापाजी हुनुहुन्छ होइन भाइ, होइन, उहाँ कस्तो हुनुहुन्छ?
0: अहिले उहाँ राम्रो हुनुहुन्छ, क्याम्पमा अलिकति सफर गर्नुभएको थियो, अलिकति बिरामी हुनुभएको थियो, उहाँले अहिले
1: हेलो सुनाइदिनु होला। र अब अहिलेलाई म बिदा लिन चाहन्छु, बिफोर आई से बाई टु फ्रम स्टुडियो इन काठमाडौँ, कसैलाई के भन्न चाहनुहुन्छ आफ्नो पल्चन, तपाईँको टु आजका सदस्यहरू, साथीभाइ, गुरुजी साहेबहरू र नम्बरीहरू, गाउँलेहरू, कसैलाई के भन्न चाहनुहुन्छ?
0: हजुर, सबैलाई, सबै समूहलाई नै म के भन्न चाहन्छु नि, तपाईँहरूको धेरै धेरै सपोर्टको लागि धेरै धेरै धन्यवाद, अनि म स्वस्थ छु र अब अहिले रेस्ट मोडमा छु, र केही दिनमा चाहिँ अब सबमिट माउन्ट एभरेस्ट सबमिट गर्नेछु, र सक्सेसफुली सबमिट गरेर चाहिँ तपाईँहरूलाई चाहिँ गुड न्युज सुनाउनेछु।
1: गुड गुड, ठ्याक्कै बेस काममा आएपछि मलाई फोन गरिहाल्नुहोस् है, वाट्सएपमा आजकल सजिलो छ, वेन एभर यु हेभ द विन्डो एन्ड द कनेक्टिभिटी प्लिज डु कन्ट्याक्ट मी। र अब अहिलेलाई यति नै गरौँ, र अफकोर्स जाँदा जाँदै तपाईँको टिम लिडर मेजर जो एडमसन साहबलाई पनि धेरै धेरै धन्यवाद भन्नुहोस्, र अल द बेस्ट सम्पूर्ण टिमलाई, हामी सबैको तर्फबाट, होल ब्रिगेड अफ गोर्खाज, अल द लिसनर्स एन्ड बिएबिएस टिम भनेर बिदा लिन चाहन्छु है त।
0: हस्, धन्यवाद।
1: ओके, ल बाई बाई।
2: Gorkha Radio.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFBS, गोर्खा रेडियो।

हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ श्रोता। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रमको अन्तमा एउटा मिठो गीत यहाँहरूलाई राख्दै निशा गुरुङ पनि आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाई।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: पनि विपक्षी दलहरूलाई पेलेरै बैठक चलाउनु भएको छ. प्रधानमन्त्रीलाई जवाफका लागि सदनमा डाक्नुपर्ने प्रतिपक्षीय दलहरूको अडान र विरोधका बीच सभामुखले बैठक चलाउनु भएको हो.
4: आज आकस्मिक शून्य र विशेष समयपछि हरियाले पर्यटन मन्त्रीलाई विधेयक पेश गर्ने समय दिए लगत्तै प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति खोजेर विरोध गरेका थिए. त्यसपछि बोल्ने समय पाएकी काङ्ग्रेस सचेतक भासना थापा,
5: संसदलाई कमजोर बनाउन खोज्नु लोकतन्त्रलाई नै कमजोर बनाउने प्रयास हो. बहुमतको बलमा होइन, विश्वासको आधारमा शासन चलाउनुहोस्. प्रतिपक्षलाई सुन्नुहोस्, संसदलाई सम्मान गर्नुहोस्. सुशासन र समुन्नति दम्बबाट होइन, संवादबाट जन्मिन्छ.
4: सांसद थापापछि बोल्ने समय पाएका एमाले प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसकेको भन्दै सत्तारूढ दलमाथि नै कटाक्ष गर्नुभयो.
6: प्रधानमन्त्री किन सदनलाई यो ढङ्गले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ? सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गरेको हो, घन्टी बजाएर पूजा गर्दै हो के? लोकतन्त्रको चिर हरण गरेर बालनतन्त्र स्थापना गर्न खोजिएको हो? संविधानको चिर हरण गरेर कुनै बालनतन्त्र स्थापना गर्न खोजिएको?
4: नेकपा सचेतक युवराज दुलालले पनि विधि नमिच्न सम्झाउनु भयो.
7: हामीले अरू केही भनेनौ. हाम्रा संविधान र नियमावलीमा लेखिएका, कानुनमा लेखिएका सबै कुराहरू हामी अक्षरश पालना गर्दै जाउँ. प्रधानमन्त्री संविधान भन्दा माथि हुनुहुन्छ, त्यसकारणले अहिले प्रधानमन्त्रीलाई छुट दिनु पर्यो भन्ने कि त आग्रह यो संसदमा सरकारका तर्फबाट आउनु पर्यो. होइन भने एक मिनट किन नहोस्, प्रधानमन्त्री संसदको रोस्टममा आएर उभिनु पर्यो.
4: श्रम संस्कृतिका हरेन राईले प्रधानमन्त्री नआउँदासम्म विरोध नरोकिने अडान दोहोर्याउनु भयो.
8: यो संख्याको हिसाबमा केही अहन्तहरू जागेको हो भने त्यो त स्थायी त होइन नि. फेरि जुन दिनसम्म सम्माननीय प्रधानमन्त्री यो सम्मानित सदनमा आएर हाम्रो प्रश्नहरू थुप्रै छन्, त्यो प्रश्नहरूको चाहिँ सवाल जवाबमा चाहिँ छलफल हुनुपर्छ. त्यो दिनसम्म नभएसम्म चाहिँ श्रम संस्कृति पार्टीले कम्तीमा आफ्नो फरक मत राखिरहन्छ.
4: शालीन शैलीमा प्रस्तुत भएकी राप्रपाकी खुसबु ओलीले हट त्याग्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो.
9: सत्तापक्षसँग मेरो अन्तिम निवेदन के छ भने यति रिजिड पनि नबनौ. प्रधानमन्त्री आउनु भनेको हामीलाई पनि ऊर्जा प्राप्त हुनु, उहाँले हामीसँग संवाद गर्नु भनेको समाधान तर्फ लाग्नु हो.
4: प्रतिपक्षका सांसदहरूले एकपछि अर्को गर्दै दबाब दिँदा पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न नसकेका सभामा करियालले प्रतिपक्ष दलहरूलाई फकाउने प्रयास भने गर्नुभएको थियो.
10: सम्मान्य प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनु पर्यो र उहाँले सार्वभौम सांसदहरूले उठाउने प्रश्नको जवाब दिनु पर्यो. जुन विषय अत्यन्तै जाहेज छ, संविधानत छ, नियमावली सम्बद्ध छ र जनताको माग पनि त्यही हो. स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ. सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ. सत्तापक्षी दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ. छिट्टै सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास.
4: लगत्तै पर्यटन मन्त्रीलाई विधेयक प्रस्तुत गर्ने समय दिँदा विरोध भएपछि अरियाले प्रतिपक्ष सांसदहरूलाई बस्नका लागि मनाउने कोसिस गर्नु पनि भएको थियो.
10: मान्य सदस्यहरू बिदा उमिदै सदन अगाडि बढाउन त्यो कोसिस म गर्न चाहदिन. फेरि पनि अनुरोध गर्छु, यहाँहरू बस्नुहोस्.
4: एकछिन धैर्य गरेर विपक्षका दलहरूलाई मनाउने प्रयास गरेका हरियाले त्यसको केही बेरपछि विरोधका बीच पर्यटन मन्त्री खड्गराज पौडेललाई पर्यटन विधेयक प्रस्तुत गर्न र विरोधकै माझ राजसभा सांसदहरूलाई बहसका लागि समय दिएर बैठक चलाउनु भएको हो. सदनमा सत्तापक्षका सांसदहरूले बोलिरहँदा प्रतिपक्षका सांसदहरूको हल्ला झनै चर्को बनेको थियो.
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्प दंशबाट बच्न आग्रह गरेको छ. गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बस्न मन्त्रालयले आग्रह गरेको हो. मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने भएकाले सतर्क रहन आग्रह गर्नुभएको हो. नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघे जस्ता विषालु सर्प पाइन्छ. शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डाक्टर अनुप पास्तोलाले गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढी आउने गरेको जानकारी दिनुभएको छ. उहाँले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेको बताउनुभयो. सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदी स्थिर राख्न, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता काम नगर्न, कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्न, बिरामीको आत्मविश्वास कायम राख्न, डस्ने सर्पको पहिचान गर्न र बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउन डाक्टर बास्तोलाले आग्रह गर्नु भएको छ।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले भर्खरै गीत सुनिसक्नुभयो। अब कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: SBS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: BFBS गोर्खा रेडियो।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदेश खरेलले प्रयोग गरेको शब्दका कारण प्रतिनिधि सभाको पहिलो बैठक स्थगित भएको छ। पर्यटन विधेयकमाथिको छलफलमा भाग लिन रोज ट्रम्प पुगेका सांसद खरेलले सुरुमै प्रतिपक्षमाथि निशाना साधेपछि केही सांसदहरू आक्रोशित हुँदै रोज ट्रम्पतिर अघि बढ्न समेत खोजेका थिए। संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दललाई खरेलले आक्रोशित हुने गरी आरोप लगाएपछि सभामुखले बैठक स्थगित गर्नु परेको हो।
4: सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ मलाई। 72 सालमा बनेको संविधान पछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौँ, एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हलो हल्काउन मिल्छ? संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानून बनाउने थलो पनि हो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको अभिव्यक्तिप्रति नेकपाले आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले अपमानजनक र असंसदीय शब्दको प्रयोग गरेको भन्दै सांसद रमेश मल्लले रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
5: माननीय जगदीश खरेलजीले अघि नै भर्खरै आफूले विषय राख्दै गर्दा प्रतिपक्षको विरोधलाई तमासा देखाएको भन्दै सार्वजनिक शिष्टाचारमा असर गर्ने अपमानजनक र असंसदीय प्रयोग शब्दको प्रयोग गर्नुभएको छ। सभामुख महोदय, के संविधान र कानुनी व्यवस्था अनुसार सम्माननीय प्रधानमन्त्रीजीलाई संसदप्रति उत्तरदायी बन्नुहोस् भनेर भन्नु के त्यो तमासा देखाएको हुन्छ? सम्मान्य सभामुख महोदय, संसदमा उठेका प्रश्नको जवाफ दिनुहोस् भन्नु के त्यो तमासा देखाएको हुन्छ? अस्ति भर्खरका केही घटनाक्रम हामीले बिर्सेका छैनौँ। के सभामुखको ओइल अगाडि त्यो निलो स्कार्फ लगाएर विरोध गरिरहेको र यो सभा छोडेर बाहिर हिँडिरहेका दृश्यका साक्षी हामी होइनौँ? के ती पनि तमासा देखाएका थिए सभामुख महोदय? त्यसैले त्यो शब्दलाई त्यो जुन अपमानित अपमानजनक छ र सार्वजनिक शिष्टाचारमा असर गर्ने खालको छ र असंसदीय छ त्यसलाई रेकर्डबाट हटाइयोस्।
3: यसपछि खरेलले तमासा शब्द कुनै पनि हिसाबले अशिष्ट र संसदीय मर्यादा विपरीत भएको तर्क गर्नुभएको छ।
4: नेपाली शब्दकोश हेर्ने हो भने तमासाको अर्थ हुन्छ हल्ला खल्ला वा अनावश्यक कोलहाल। यो शब्द कहीँ कतैबाट पनि संसदीय मर्यादा विपरीत रहँदैन, किनभने कानुन बनाउने विधेयक बारे छलफल भइराख्दा विधेयकको बारेमा छलफलमा म सहभागी भइराख्दाखेरि सहभागी भइरहेको र बोलिरहेको अवस्थामा जुन खालको हल्ला खल्ला भयो, अनावश्यक कोलाहल भयो, यसलाई लिएर मैले यो शब्द प्रयोग गरेको भएर सम्बन्धित भाषा विज्ञ र नेपाली शब्दकोशलाई ध्यान राखियोस्। यो तमासा भन्ने शब्द अशिष्ट होइन भन्ने म नम्र निवेदन गर्न चाहन्छु।
3: विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री उपस्थिति खोजिरहेका बेला रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा आउने जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले प्रधानमन्त्रीको सचिवालयसँग कुरा भएको बताउनु भएको छ।
6: बिचमा हामी ब्रेकको समयमा केही क्षण छलफल गर्यौँ, विशेष गरी संसदको सबै दलका मुख्य सचेतक, प्रमुख सचेतक, सचेतकहरू बसेर छलफल गऱ्यौँ र त्यो बिचमा मैले प्रधानमन्त्रीज्यूको सचिवालयमा पनि कुराकानी गरेँ। यो बिचमा वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु सभामुख महोदय मार्फत।
3: सरकारले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ।
7: कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एपको शुभारम्भ गर्नुभएको हो। विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले यो एप सञ्चालनमा ल्याइएको हो। यो एपबाट विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्। परराष्ट्र मन्त्री ले विदेशमा रहेका नेपालीले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकुन् भन्ने उद्देश्यले मोफा मित्र एप सञ्चालन गरिएको बताउनु भएको छ। मन्त्री खनालले लिगल नेपाल कन्सुलर जीओबी एनपी अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याइएको पनि जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले यो प्रणाली सबै प्रदेश जिल्ला प्रशासन कार्यालय विदेशमा रहेका नेपाली नियोग तथा झण्डै 500 वटा पालिकामा विस्तार भइसकेको छ।
0: BFBS Gorkha Radio.

FBS Gurkha Radio सुन्दै हुनुहुन्छ श्रोता कार्यक्रम घर संसारको आरम्भ भएको छ आज पनि म सुनिए तपाईँको समक्ष म उपस्थित भएकी छु विभिन्न घरसँग सम्बन्धित जानकारीको साथमा हरेक हप्ता कार्यक्रममा अब हामीले घरको संसार कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा चाहिँ अवश्य पनि टपिक्सहरू बारेमा चाहिँ म कुराकानी गर्ने गर्दछु र घरको संसार सुन्दर बनाउनको लागि फेरि पनि आजको दिन पनि रिमाइन्डर हाम्रो आत्मिक जीवन हाम्रो मानसिक जीवन अनि हाम्रो शारीरिक जीवन स्वस्थ रहन एकदमै जरुरी छ यो कुनै एउटा क्षेत्रमा पनि हामी कमजोर भयो भने चाहिँ अवश्य पनि त्यसमा चाहिँ हामी आफै पनि कमजोर हुन पुग्दछौँ र परिवारको एउटा सदस्य पनि यो कुनै क्षेत्रहरूमा चाहिँ कमजोर भयो भने चाहिँ परिवार नै को घर संसार नै अलिकति दुःखदहरू हुन्छ भन्दा पनि हामी फरक पर्दैन होइन युनिटी एउटा घरको संसार सुन्दर बनाउन कति महत्त्वपूर्ण छ एकजना मान्छेले मात्र होइन होल युनिटीमा चाहिँ रहँदछ र अवश्य पनि आज पनि घर संसारलाई चाहिँ हामी कसरी सुन्दर बनाउन सकिन्छ भन्दाखेरि अब एउटा सानो कुराहरूमा पनि हामीले ध्यानपूर्वक रह्यौँ भने चाहिँ त्यसले चाहिँ ठुलो इम्प्याक्ट भन्दछ भनिन्छ नि एउटा थोपा थोपाको पानीबाट नै समुद्र बन्छ भने जस्तै सानो कुरामा पनि हामीले ध्यान पुर्याउन चाहिँ एकदमै जरुरी नै हुन्छ र अवश्य पनि अब घर लाई सजाउन सबैलाई मनपर्छ होइन र घरको वातावरण पनि सजावटको साथमा राम्रो स्वच्छ भयो भने एकदमै त्यहाँ बस्न पनि आनन्द अनि आफूलाई पनि कति आशिषित फिल हुन्छ र अहिले त यो समयहरूमा त घरको इन्टेरियर डिजाइनहरूको एकदमै छ होइन सबैलाई सजावटहरू गर्न मनपर्छ र यसै क्रममा चाहिँ आज अब बजेटकै कुरा आउँदैछ होइन त सस्तो बजेटमै कोठा र घर सजाउने 10 तरिकाहरू तपाईँको समक्षमा म सेयर गर्ने नै छु गर्नलाई पिएफपिज गोर्खा भिडियो कार्यक्रम घर संसारमा आउनुहुन्छ म सेनीको साथमा आउनुहोस् अब पनि कार्यक्रममा अगाडि बढाउँ यो एउटा मिठो गीतको साथमा

पीएफपी स्कोरकार्ड रेडियो कार्यक्रम घर संसारमा हुनुहुन्छ अहिलेको समय म सुनेको साथमा र म चर्चा गर्नेछु सस्तो बजेटमै कोठा र घर सजाउने दस तरिकाहरू। हरेक व्यक्ति आफ्नो घरलाई सुन्दर आधुनिक र आकर्षक बनाउन चाहन्छन् तर बजेटको चिन्ताले धेरैलाई रोक्छ। महँगो फर्निचर, नयाँ पेन्ट वा सजावटका सामान किन्न नसक्दा घर पुरानो देखिन्छ र मन खिन्न हुन्छ। तरिका मिलाउने हो भने सानो बजेटमा पनि घरको लुक पुरै बदल्न सकिन्छ। र यसै गरी दसवटा व्यवहारिक र सजिलै अप्नाउन सकिने तरिकाहरू छन् जसले घरलाई नयाँ जस्तै बनाउँछन् र खर्च पनि न्यूनतममा हुन्छ। पहिलो रहेको छ पुरानो फर्निचरलाई पोलिस वा रिफर्निस गर्ने। पुरानो फर्निचर फाल्ने वा नयाँ किन्नुको सट्टा यसलाई पोलिस गर्न सकिन्छ वा पेन्ट गर्न। काठको फर्निचरमा राम्रो पोलिस लगाउन लगाउँदाखेरि चम्किन्छ। यदि आफ्नै पेन्ट गर्न सकिन्छ यसमा भने खर्च झन कम हुन्छ। यसले फर्निचरलाई नयाँ जस्तै बनाउँछ। र दोस्रोमा रहेको छ वाल पेपर वा स्टिकरबाट भित्ता सजाउने। पुरै कोठा पेन्ट गर्न महँगो पर्छ भने वाल पेपर वा सजिलो टाँसिने भित्ता स्टिकर प्रयोग गर्न सकिन्छ। अनलाइन वा बजारमा विभिन्न डिजाइनका सस्तो वाल पेपर पाइन्छ जसलाई आफै टाँस्न सकिन्छ। एउटा एक्सेन्ट वाल ची मात्र गरे पनि कोठाको लुक तुरुन्तै बदलिन्छ। त यो रहेको छ दुईवटा जसरी हामीले बजेटमा चल्न सक्ने हाम्रो घरको सजावटको लागि। र तेस्रोमा चाहिँ केही क्षणमा रोका र झ्यालको किनारलाई पनि पेन्ट गर्ने विषयमा म चर्चा गर्ने नै छु। अहिलेको लागि आउनुहोस् लागौँ अहिले यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: जा सारी।
1: BFPS गोरखा रेडियो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: BFPS गोरखा रेडियो।

BFBS Gorgar Vidi Sunian and Zalstrada, Karikra Melehami Tong, Carson Sarma, Ramayli Tarsagari Regus Tabigo Summit Chiamabani, Regusa Sosto Budget May, Kota Ragar Sazoni, Dostarikaru Bari Maregusam, Risirabu Disruma Regusa, Duka Rajalko, Kinara Lai Paint Karne. Furniture paint gardai hununcha pani dhoka jhalko frame ra kinara lai pani fresh paint garna birsanu hudaina purai dhoka hoina keval kinara ra handle najikko bhagma paint gari puksa yo sano kaam le pani ghar lai safa ra pariskrit dekhaudacha चौथो मारेको छ इन्डोर बिरुवा र हरियालीबाट जीवन्तता थप्ने महँगा सजावटका सामानको सट्टा सस्ता इन्डोर प्लान्ट जस्तै स्नेक प्लान्ट मनी प्लान्ट पोटेड फर्न र क्रिपर बिरुवा राख्न सकिन्छ मौसम अनुसार फेर्दै गर्नुपर्छ बिरुवाले घरलाई प्राकृतिक ताजा र जीवन्त बनाउँछ साथै हावा पनि सफा गर्छ यी सबैभन्दा बजेट फ्रेन्डली र प्रभावकारी तरिका हो अवश्य पनि यो निरन्तर चर्चा म गर्दै गर्नेछु श्रोता अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो एउटा मिठो गीत सुन्ने क्रमतर्फ

BFB's Kurkar Vidi Sunirunsa Shrida Karikram Kar Sansar Mahonunsa Yo Iganda Ko Karikram Masane Ko Sad Mara Maili Charsa Gare Kuchu Sosto Budget Me Gotha Ra Ghar Sazani Dastiri Karu Bare Ma Risigari Pacho Ma Bani Rai Kusa Alilai Shower Curtain Wa Sosto Parda Prakarni च्यालमा महँगो पर्दा लगाउन गाह्रो छ भने सावर कर्टेन उत्कृष्ट विकल्प हो विभिन्न डिजाइन र रङका सस्ता सावर कर्टेन बजारमा पाइन्छन् यो वाटरप्रुफ हुन्छ सजिलै सफा गर्न सकिन्छ र झ्यालबाट बाहिरको दृश्य पनि देखिन्छ यसले कोठालाई उज्यालो र स्टाइलिस बनाउँछ यसै गरी सिक्स्थ मारेको छ कोठा क्याबिनेट र ड्रमा नब ह्यान्डल फेर्ने घरको पुरानो ह्यान्डल र नब फेरेर नयाँ मोडर्न डिजाइनका राख्न सकिन्छ यो काम निकै सस्तो हुन्छ तर घरको सम्पूर्ण लुकमा ठुलो फरक पार्छ क्रोम ब्रास वा कलरफुल ह्यान्डलले पनि आकर्षण थप्दछ BFB's Gorkha Radio Sunday Anunsa Aunu Sabha Bani Phiri Pani Hami Lago Yo Arko Mito Geet Suni Kram Tarfa Tis Pashari Hami Jankari Rakhdini Garni Nichu

पीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम घर संसारमा हुनुहुन्छ अहिलेको समय. म सुनेको साथमा श्रोता र चर्चा गरिरहेको छु. म अहिले सस्तो बजेटमै कोठा र घर सजाउने 10 तरिकाहरू बारेमा र यसै गरी रहेको छ. अब भने सेभेन्थमा चाहिँ तपाईँले लाइटिङ अपग्रेड चाहिँ गर्नुपर्दछ घरलाई चाहिँ बजेट फ्रेन्डलीमा चाहिँ लुकलाई परिवर्तन गर्न. यसमा लाइटले घरको मुड बदल्छ. पुराना बल्ब फेरेर वार्म लाइट वा सस्ता टेबल ल्याम्प फ्लोर ल्याम्प राख्न सकिन्छ. स्ट्रिङ लाइट्स वा तपाईँले चाहिँ फेरी लाइट्स पनि बजेटमा पाउन सक्नुहुन्छ जसले कोठालाई खोजेर आधुनिक बनाउँछ. र आठौँमा रहेको छ पुराना कपडा वा साडीबाट कभर कुसन बनाउने. पुराना साडी लुगा वा कपडाबाट कुसन कभर टेबल रनर वा वाल ह्याङ्गिङ बनाउन सकिन्छ. यो शून्य खर्चमा पनि सम्भव छ र नेपाली घरमा एकदम सुहाउँदो हुन्छ. थप्न सजिलो र व्यक्तिगत टच पनि दिन्छ. र अवश्य पनि म बाँकी रहेको दुईवटा अझै तपाईँको समक्षमा चाहिँ तरिकाहरू बताउँदै गर्नेछु. अहिलेलाई आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: एसपी गोरखा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
2: यो PFBS गोरखा रेडियो हो।

पीएफपी स्कूलकार बीडी सुनेर कार्यक्रमले हुनुहुन्छ घर संसारमा म सेनेको साथमा र म चर्चा गरिरहेको छु सस्तो बजेटमै कोठा र घर सजाउने दस तरिकाहरू बारेमा र यसैमा रहेको छ नौमा मिरर र रिफ्लेक्टिभ सतह थप्ने सानो कोठालाई ठुलो देखाउन ठुलो मिरर राख्ने पुरानो मिररलाई पनि फ्रेम दिएर प्रयोग गर्न सकिन्छ मिररले प्रकाश प्रतिबिम्बित गर्छ र कोठा उज्यालो तथा स्पेसियल यसले चाहिँ देखाउँदछ यो सस्तो र प्रभावकारी तरिका हो र दसौँमा रहेको छ वाल आर्ट वा फोटो ग्यालरी बनाउने पुराना फोटो प्रिन्ट आउट वा सस्ता पोस्टरबाट ग्यालेरी वाल बनाउने फ्रेमलाई पनि पुरानो सामानबाट बनाउन सकिन्छ यो कामले घरमा व्यक्तिगत र कलात्मक टच थप्छ र खर्च लगभग शून्य हुँदछ त श्रोता यी रहेका थिए सस्तो बजेटमै कोठा र घर सजाउने दस तरिकाहरूबारे मैले चर्चा गरिसकेको छु निकै नै तपाईँलाई फाइदाजनक भएको छ भने म आशा गर्दछु र यस्तै घर सजाउन हामी कसरी सुन्दर बनाउन सक्छौँ भन्ने विषयमा चाहिँ जानकारीहरू म अर्को हप्ता पनि ल्याउने नै छु भन्दै म सुने पनि बिदा लिने छु अहिलेको लागि यो मिठो गीत सुन्नुहोला इन्जोय गर्नुहोस् भेटौँ नेक्स्ट विक नमस्ते बाई

0: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदर नियन्त्रणका लागि किसानलाई बन्दुक दिने विषयमा बहसको माग गर्नुभएको छ। बाँदर नियन्त्रणको विषयलाई हँसी मजाक नबनाउन भन्दै भोजपुरका सांसद राईले किसानको आक्रोश दबाउने कोसिस नगर्न समेत चेतावनी दिनुभएको छ।
1: बाँदर आज जनताको महत्वपूर्ण शत्रु भएको छ। मैले त बाँदरलाई मार्नु पर्छ भन्ने विषयमा के बोलेको थिएँ, गुडुडु बाँदरको चाहिँ यति धेरै बिझाइ गरेको भिडियोहरू आइरहेको छ। जनता रुवाएर आतंक मचाउने चिजलाई पाल्न सकिन्न, देश छोड्न बाध्य बनाउनेलाई हामी पाल्न सकिन्न। जनताको बाँदर प्रतिको आक्रोशको आवाजहरू चान्चुने आवाज होइन। हिजो कसैले कसैको घर जलायो होला, भोलि बाँदरले दुःख दिएको मान्छेहरू आएर तपाईँको घर कब्जा गर्न सक्छ। आज जति हाँसी मजा उडाइरहेको छ, जति जनताहरूलाई हेपिएको छ, यो आवाजहरूलाई कदापि दमन नगर्नको लागि अनुरोध गर्न चाहन्छु। के गर्ने हो अहिले, शोकको लागि बन्दुक दिने होइन, कुन मन्त्रालय अन्तर्गत हो, जनतालाई बन्दुक दिनुपर्ने हो कि, हामी छलफल गरौँ।
0: बाँदर नियन्त्रणको विषयलाई हँसी मजाक नबनाउन उहाँको आग्रह छ। स्वतन्त्र सांसद महावीर पुलले गाउँ गाउँमा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न सरकारले बजेट अभावको बहाना बनाएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुन,
2: सदनमा चाहिँ माननीय सदस्यजीहरूले हाम्रो ठाउँमा चाहिँ हाम्रो गाउँमा टेलिफोन पुगेन, मोबाइल पुगेन, इन्टरनेट पुगेन भन्ने माग गर्नु भएको छ। त्यो माग चाहिँ पुर्याउन सक्ने माग हो। त्यसको लागि पैसा नभएर होइन, पैसा भएर पनि सरकारले पैसा खर्च गर्न नसकेर नपुर्याएको र त्यो पैसा कहाँ छ भन्ने कुरा आज म तपाईँहरूलाई देखाउन चाहन्छु। त्यो पैसा नेपाल दूरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोष भनेर खडा गरेको एउटा कोष छ, त्यहाँ चाहिँ 16 अरब रुपियाँ छ अहिले छ। सरकारले कुनै बजेट छुट्याउनु पर्दैन के, त्यही पैसा खर्च गरेर अनि सञ्चार मन्त्रालय मार्फत त्यो चाहिँ हामीले पुर्याउन सकिन्छ। त्यो पैसा चाहिँ खर्च होस्, माननीय सदस्यहरू चाहिँ टेलिफोन लैजानुको लागि, इन्टरनेट लैजानुको लागि यहाँ संशोधन गराउने होइन, तपाईँहरू चाहिँ त्यो दूरसञ्चार प्राधिकरण कोषमा सञ्चार मन्त्रालयलाई गराउनु होला।
0: पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भनिएको विषय संसदमा पनि उठेको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल,
3: देशका एकजना स्थापित पत्रकारलाई सरकारले गिरफ्तार गर्दैछ रे भन्ने समाचारले बजार लियो। समाचार लेखेको आधारमा पत्रकारलाई आतंकित गर्ने जुन अहिले प्रवृत्ति देखिएको छ, यसले आम सञ्चार माध्यममा एउटा संशय पैदा भएको छ। सरकारका राम्रा कामको बखान गर्ने र जनतामा नागरिकमा पुर्याउने आम सञ्चार माध्यमले सरकारलाई खबरदारी गर्न लोकतन्त्रमा सरकारका कमी कमजोरीका पनि समाचारहरू लेख्न सक्छन्। त्यसकारणले पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा जुन स्तरको आतंक सृजना गरिएको छ, यसले आम सञ्चार माध्यममा एउटा नकारात्मक सन्देश गएको छ। पत्रकारले लेखेका समाचारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल मार्फत काम गर्नुपर्नेमा राज्यको शक्तिको दुरुपयोग नहोस् भन्ने कुरा हाम्रो दल माग गर्दछ।
0: नेपाली काङ्ग्रेसकी सांसद गीता सेन्दाङ प्रतिनिधि सभा बैठक कक्षबाट बाहिर निकालिनु भएको छ। आजको बैठकमा सेन्दाङलाई मर्यादा पालकले बैठक कक्षबाट बाहिर निकालेका हुन्। बैठक चलिरहेका बेला मोबाइलबाट तस्विर खिचेको भन्दै मर्यादा पालकले सांसद सेन्दाङलाई बाहिर निकालेका हुन्। तर सभामुखको आदेश बिना नै मर्यादा पालकहरूले बाहिर निकालेको भन्दै काङ्ग्रेसले आपत्ति जनाएको छ। सांसद निष्कल राईले यो विषयमा सभामुखको ध्यान आकर्षण गराउनु भएको छ।
4: हाम्रो पार्टीको सांसद गीता स्याङदेनलाई फोटो खिचेको न्यूमा मर्यादा पालकजीहरूले यस अघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले संसदलाई पहिलो सचेत गराउने हो। हाम्रो नियमावलीको नियम 30 ले त्यही भन्छ सभामुख महोदय, यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो। तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई 3 मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ, तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सही हुँदैन सभामुख महोदय। सभामुखले त्यस्तो आदेश काने खुसी गरेर दिने होइन सभामुख महोदय। काने खुसीबाट सदन अगाडि बढ्न सक्दैन सभामुख महोदय।
0: काङ्ग्रेसकी सांसद गीता स्याङदेनलाई निकालिएपछि सभामुख कार्यालयले काङ्ग्रेस सांसद स्याङदेनको मोबाइलमा फोटो भिडियो लिए नलिएको यकिन गर्न बाहिर पठाएको भन्दै जवाफ फर्काउनु भएको छ।
5: मान्य सदस्य गीता कुमारी स्याङदान, उहाँले सभामुखलाई सभामुखतर्फ स्पष्टसँग देखिने गरी आफ्नो मोबाइलबाट भिडियो र फोटो खिच्ने प्रयास गर्नुभयो। त्यो यहाँहरूले बुझेको नियमावलीको नियम आपत्ति थियो। त्यो यो सभा सञ्चालनको मर्यादा भन्दा विपरीत थियो। त्यस कारणले सभामुखले आफ्नो ड्यासबाट मर्यादा पालकलाई उहाँले मोबाइलमा खिच्नु भएको फोटो र भिडियो खिचिएको छ या छैन त्यो चेक जाँच गर्नको लागि मैले निर्देशन दिएको हो। त्यही निर्देश
0: पहिलेसम्मका खबर यति नै। नमस्कार।
6: BFBS गोर्खा रेडियो हो।

कहिले काहीँ जीवनमा के हुन्छ भन्दाखेरि अरू चाहिँ अगाडि बढिसके, म चाहिँ कतै हराइरहेको, म चाहिँ पछाडि परिरहेको छु, म चाहिँ ढिलो भइसके भने जस्तो फिल गराउँछ है। तपाईँलाई पनि यस्तो हुन्छ होला, बेला बेलामा मानिसहरूले यस्तो अनुभूति गर्छन्, तपाईँलाई पनि यस्तो अनुभूति हुन्छ होला। तर के सम्झिनुपर्छ भन्दाखेरि चाहिँ जीवन सहज रूपमा बग्ने एउटा खोला हो, कहिलेकाहीँ ढिलो हुन्छ होला यो स्वाभाविकै हो, कहिलेकाहीँ लडिन्छ हारिन्छ यो पनि स्वाभाविकै हो। ढिलो हुनु एउटा कुरा हो, हार्नु अर्को कुरा हो। यो जीवनको यात्रामा हारजितको कुरै छैन, मानिसलाई त्यस्तो फिल हुन सक्छ, तर यसमा ढिलो भयो अथवा हारे भन्ने कुरा होइन। किन भन्दाखेरि हामीले बगैँचामा रोपेको फुल भनौँ, हाम्रो बगैँचामा भएका फलफुलका बोटहरू भनौँ, अथवा अन्न बालीहरू नै भनौँ न, त्यो पनि समय आएपछि मात्रै, ऋतु आएपछि मात्रै फुल्छ फल्छ र त्यसको स्वाद हामीले लिन पाउँछौँ। त्यसैले आफ्नो जर्नीलाई, आफ्नो यात्रालाई, आफ्नो जीवनलाई अरूसँग कम्पेयरै गर्ने होइन, अरूसँग दाज्ने नै होइन, यो तपाईँ हाम्रो जीवन हो, स्वतः बग्न दिनुहोस्। तर स्वतः बग्न दिने भन्दैमा समय खेर फाल्नु से भने होइन, आजको दिनको लागि चाहिँ आफैले प्राउड फिल गर्नु पर्यो र आज म छु, म जीवित छु भनेर चाहिँ त्यसको उत्सव मनाउनु पर्यो, किनकि जीवन कम्पिटिसन भन्दा माथि छ, जीवन कम्पिटिसन भन्दा माथि छ। सेल्फ ग्रो गर्नको लागि यो एउटा यात्रा हो, यसको प्रशंसा गर्नुपर्छ। जुन तपाईँले र मैले पाएका छौँ यो जीवनका लागि हामी आभारी हुनुपर्छ।

नमस्कार हजुर नमस्कार यो हो मनको आवाज तपाईँले सुनिरहनु भएको रेडियो स्टेशन हो BFBS गोर्खा रेडियो अनि तपाईँको छेउमा तपाईँलाई माया गर्ने मन्दिरा हाजिर भइसकेको छु र मैले तपाईँलाई जुन स्वागत गरेँ जुन तपाईँलाई माया व्यक्त गरेँ यो कुनै शब्द मात्रै होइन यो मैले मनभित्रबाट नै महसुस गरेर तपाईँलाई अभिनन्दन गरेकी हुँ मनको आवाजमा आज पनि तपाईँको लागि केही सकारात्मक सोच केही रमाइला तथ्य अनि प्रेरणादायी कुराहरू छन् भने एउटा र सानो स्टोरी पनि छ अनि राम्रा राम्रा गीतहरू पनि छन् यी सबै कुरा तपाईँकै लागि भनेर मैले लिएर आएकी हुँ त्यसैले साथै बस्नुहोला तपाईँको समय उत्कृष्ट बन्नेछ तपाईँको समय खेर जाँदैन किनकि जीवनमा कहिलेकाहीँ हामीले धेरै ठुलो अवसर खोजिरहेका हुन्छौँ तर सानो सानो राम्रो राम्रो बानीले तपाईँहरूलाई सफल बनाइदिन्छ तपाईँ यो सानो बानी यानि कि तपाईँले हामीलाई सुन्नुहुन्छ यो राम्रो बानीले तपाईँलाई धेरै नै यो राम्रो बानी छ नि तपाईँको BFBS गोर्खा रेडियोलाई सुन्ने यो राम्रो बानीले तपाईँलाई खुसी दिनेछ र यो गीत पनि तपाईँको लागि मनका आवाजमा मन्दिराको तर्फबाट

साना साना कोसिसले नै तपाईँ हाम्रो मनलाई बदल्छ है। अब कसरी भन्दाखेरि हिजो अस्ति पनि एउटा सानो कार्यक्रममा गएको थिएँ होइन, कति धेरै मानिसहरूलाई भेटेँ, कतिजनासँग कुरा गर्दाखेरि साना साना कुराहरू गर्दाखेरि पनि उहाँहरूको सोच, उहाँहरूको धरातल, उहाँहरूको जीवनमा परेका कुराहरूले गर्दा उहाँहरूले व्यक्त गर्नुभएको शब्दहरू, साना साना ईर्ष्या, साना साना रिस, साना साना खुसी सबै भेटेँ कि मैले त्यहाँ। जस्तो जस्तो भाँडा, जत्रा जत्रा भाँडा, त्यस्तै त्यस्तै आकारको पानी, त्यति त्यति पानी भन्या जस्तै होइन। अब हिन्दीमा भन्ने हो भने एउटा भनाइ नै छ, जित्ना जित्ना घैला उत्ना उत्ना पानी भन्छन् होइन। अब तपाईँ हाम्रो जीवनको पनि कुरा त्यही हो, हामीले आफ्नो सुरुवात कसरी गर्छौँ, हाम्रो सोच के छ, हामीले सोच्ने तरिका के हो, हामी कस्तो वातावरणमा हुर्किरहेका छौँ, यसको कति ठुलो महत्त्व हुँदो रहेछ। हामीले हेर्दाखेरि एउटा मानिस चटक्क परेर अगाडि आइरहेको हुन्छ होइन, हेर्दाखेरि बाहिरी आवरण, बाहिरको झट्ट उसलाई हेर्दाखेरि चाहिँ वा क्या राम्रो मान्छे अथवा क्या राम्री मान्छे भन्न सक्छौँ होइन हामीले, तर उसको मनभित्र कुन चाहिँ आँधी तुफान आइरहेको छ हामीले पत्तो नै पाउँदैनौँ। तर जब त्यो व्यक्तिसँग बोल्न थाल्छौँ, उसका मनका कुराहरू उसको मुखबाट जब निस्किन थाल्छ नि, तब हामीलाई थाहा हुन्छ कि त्यो व्यक्तिको धरातल के हो, त्यो व्यक्तिको मनमा के छ। अब यस्ता कुराहरूले चाहिँ व्यक्तिलाई कति दुःख कति सुख छ अनि कसरी व्यवहार गरिरहेको छ भन्ने कुरा चाहिँ छर्लङ्ग देखिन्छ। त्यसैले हरेक कुराको सुरुवात गर्दाखेरि सकारात्मक सोचबाट अझ हामीले सक्छौँ भने, हाम्रो दिनको सुरुवात नै सकारात्मक राम्रा कुराहरूबाट भयो भने आधा थकान, आधा पिर, ला कसरी आजको दिनको यो काम सिध्याउने भन्ने जुन टेन्सन हुन्छ नि, त्यो चाहिँ त्यसै त्यसै आधा हराएर जान्छ अरे। केले गर्दा भन्दाखेरि हाम्रो त्यो पोजिटिभ थिङ्किङ, हाम्रो त्यो सकारात्मक सोचका कारणले यस्तो हुन्छ अरे। अब आजको दिनमा सकारात्मक सकारात्मक राम्रा राम्रा कुरा शुभ शुभ मात्रै बोलौँ, शुभ शुभ मात्रै सोचौँ।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

एक पटकको कुरा हो, एउटा सानो घरमा 3 वर्षको छोराको साथमा एक युवती बस्दथिन्। उनीहरूको एउटा नियमित दिनचर्या थियो। उनले आफ्नो छोरालाई सुख दुःख जीवनका हरेक पाटाहरूलाई चाहिँ सिकाउने विचार गरिन् र सानै बेलादेखि उनले आफू पनि बिहान सबेरै उठ्ने र आफ्नो छोरालाई पनि त्यति नै बेला उठाएर बिहानको उदाउँदो सूर्यलाई देखाउने गर्दथिन्। सूर्यका किरणहरूको बारेमा बताउँथिन्, सूर्य उदाउँदाखेरिको त्यो रमाइलो पलको बारेमा बताउँथिन्, अनि उनीहरू खेल्थे चल्थे, त्यो एकअर्काको मायामा उनीहरू हुरुक्कै हुन्थे। आमाको लागि त्यो सानो काखे छोरो अनि छोराको लागि ती आमा एकअर्काको ज्यान प्राण थिए। उनीहरूको बिहानी हाँसो खुसी माया र उमङ्गले भरिएको हुन्थ्यो। यसै गरी उनीहरूले बिहानी बिताउने गर्थे। दिन चढ्दै गएपछि बच्चा खेल्थ्यो, आमाले गरेका क्रियाकलापहरू हेर्थ्यो। आमाले दिनभरि आफ्नो काम गर्थिन् अनि बेला बेलामा छोरालाई माया गर्दै खाना पनि खुवाउँथिन्, अनि एकछिन एकछिन उनीहरू चलेर खेल्थे पनि, लुकेको जस्तो गरेर उनलाई छक्काउँथिन्। मैले भेटेँ भेटेँ भेटेँ भनेर उनी उनको पछि पछि दौडिन्थिन्। बच्चा साह्रै रमाउँथ्यो। आमाको त्यो ममता अनि त्यो रमाइला क्षणहरू आमासँग बिताउन पाएर एक दिनको कुरा हो, बिहानी निकै नै रमाइलो थियो। पूर्वबाट सूर्य उदाइरहेको थियो। ती उज्याला किरणहरूले वातावरणलाई नि असाध्यै राम्रो बनाइदिइरहेको थियो। त्यति बेला त्यो छोरो चाहिँले बगैँचामा एउटा ओइलाएको फुलको बिरुवालाई भेट्यो, अनि उसकी आमाले उसको ती कलिला हातलाई माया गर्दै त्यो ओइलाएको बिरुवालाई हातमा लिइन् र उनले भनिन्, बाबु यो फुललाई माया गर्नुपर्छ, हेर त यो पानी नपाएर ओइलाएको छ, यसको जरा माटोबाट माथि निस्किएछ, उखल्लिएछ, त्यसैले यो मर्न लाग्यो, तर यसलाई हामीले हुर्काउन सक्छौँ, यसलाई फेरि माटोमा गाडेर समय समयमा पानी दिएर मलजल गऱ्यौँ भने यो फेरि सर्छ, हुर्किन्छ, बढ्छ अनि फुल फुल्न सक्छ। उनले त्यो फुलको बारेमा र त्यसलाई स्याहार सम्भार गर्ने माया गर्नुपर्छ भन्ने बारेमा सिकाइन्। जसरी मैले तिमीलाई माया गर्छु, तिम्रो हेरचाह गर्छु, त्यसरी नै हामीले यी फुलहरूको पनि हेरचाह गर्नुपर्छ, उनकी आमाले उनलाई सम्झाइन्। त्यसपछि बालक अत्यन्तै खुसी भयो अनि उसले फेरि आफ्नी आमाको हातबाट त्यो ओइलाएको बिरुवालाई फिर्ता लियो र त्यो फुललाई एउटा गमलामा अलिकति माटो खनेर उसले त्यहाँ जानी नजानी रोप्यो। त्यो फुललाई रोप्न उसकी आमाले पनि सहयोग गरिदिइन्। त्यसपछि त्यो फुलमा उनीहरूले पानी हाले। भोलिपल्ट बिहान त्यो फुल सरिसकेको थियो। त्यसका पातहरू आज ओइलाएको थिएन, हरियो भएको थियो। जब उनीहरूले त्यसलाई पानी हाले अनि बिस्तारै बिस्तारै त्यो फुल बढ्यो, अनि त्यो छोराले थाहा पाए कि माया पनि फुल जस्तै हेरचाह गर्दा बलियो हुन्छ। माया भनेको पनि त्यस्तै हो, चाहे आमा छोरा बीच होस् या आफन्तहरू बीच होस् या साधारण व्यक्ति वा जोसुकै होस्, फुलको लागि भए पनि मानिसका लागि भए पनि संसारमा भएका हरेक चिजका लागि यदि हामीले स्नेहपूर्वक मायाले व्यवहार गर्यौँ भने, माया जतायौँ भने त्यसले खुसी पनि दिन्छ र त्यो सम्बन्धलाई प्रगाढ पनि बनाउँदछ। मायाका स्नेहका क्षणहरू सदैव सम्झना गर्न लायक हुन्छन्। माया प्रेम स्नेह सुन्दर

आजकलको मानिसको हातमा मोबाइल छ, त्यो मोबाइल यति प्यारो छ मान्छेको लागि, एक सेकेन्ड त्यो मान्छेले त्यो मोबाइल छोड्दैन होइन। अनि मानिसहरू मोबाइलको ब्याट्री 1% हुँदाखेरि चार्जर खोज्न दौडिन्छन् होइन, तर आफ्नो मेन्टल ब्याट्री 1% हुँदा भने रेस्ट लिन बिर्सिन्छन्। भन्नुको मतलब आफ्नो लागि चाहिँ मतलब छैन, तर मोबाइलको लागि हामीले जति समय दिन्छौँ, मोबाइलको लागि जति ध्यान दिन्छौँ, मोबाइलमा जति हामी झुन्डिन्छौँ, त्यति हामीले मेन्टल हेल्थ, मेन्टल ब्याट्री, आफ्नो जीवनका बारेमा सोच्यौँ भने कति राम्रो हुन्थ्यो। तर हाम्रो मेन्टलको ब्याट्री 1% भइसक्दाखेरि पनि हामी रेस्ट लिने भन्ने कुरा सोच्न पनि सक्दैनौँ। त्यसैले काम सँगसँगै आफ्नो माइन्डलाई पनि रिचार्ज गरिरहनु पर्छ, यसले हामीलाई रिफ्रेस गर्छ, एकदमै सन्तुष्टिको अनुभूति गराउँदछ। यति बेला मनको आवाजलाई तपाईँले BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु र एउटा मेसेज पाएको छु मैले बेलायतबाट, डम्बर लिम्बुजीले पठाउनु भएको। लेख्नुहुन्छ, BFBS गोर्खा रेडियो समय मिलेसम्म सुन्छु, BFBS परिवारका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दछु भन्नुभएको छ। मनको आवाज पनि समय मिलेसम्म सुन्ने गर्दछु र यो पहिलोचोटि मैले मेसेज पठाएको हुँ, अलि व्यस्त छु, समय मिले अवश्य पनि लेखौँला, कार्यक्रम सुने रमाइलो लाग्यो भनेर हामीलाई आफ्नो मेसेज पठाउनु भएको छ डम्बर लिम्बुजीले। डम्बरजी एकदमै खुसी लाग्यो तपाईँले यो जुन मेसेज पठाउनु भयो, यो जुन सन्देश पठाउनु भयो, यसका लागि म ऋणी छु, धेरै धेरै धन्यवाद। म खुसी भएको छु तपाईँको मनको आवाज मैले सुन्न पाएँ। हाम्रो BFBS परिवारका सम्पूर्ण सदस्यहरूलाई तपाईँले सम्झिनु भयो, म हामी सबैको तर्फबाट तपाईँलाई धन्यवाद भन्छु र यसै गरी मौका मिलेको बेला हामीसँग जोडिनुहोला। धेरै धेरै धन्यवादका साथ यो गीत विशेष गरी हाम्रो तर्फबाट डम्बरजी तपाईँलाई।

सफल व्यक्तिले के भन्छन् भन्दाखेरि ड्रीम बिग स्टार्ट स्मल बट स्टार्ट टुडे। जुन आत्मविश्वास भन्ने कुरा छ नि, त्यो भनेको चाहिँ सबै कुरा जान्नु होइन, सदैव सिक्ने इच्छा राख्नु, सदैव सिक्नका लागि तयार हुनु, सदैव लर्निङ प्रोसेसमा चाहिँ अगाडि बढ्नुलाई चाहिँ हामीले के भन्छौँ भन्दा आत्मविश्वासी भन्छौँ। हामीले गरेको जुन मेहनत छ त्यसमा रिजल्ट एकदमै छिटो हुन्छ, तर कहिलेकाहीँ एकदमै ढिला सुस्ती स्लो प्रोग्रेस हुन्छ, होइन? सफलता त मिलिरहेको छ नि, थोरै किन नहोला, ढिलो किन नहोला, तुलना होइन, त्यसलाई चाहिँ सुधार गर्नु पर्यो, अझ अगाडि बढ्नु पर्यो। यति त भयो भने हुने रहेछ, गर्छु भन्ने चाहिँ यो मनले आफूले आफैलाई नै सम्झाउनु पर्छ अरे। बाँदरलाई हेर बाँदर, त चकचके छस्, तर आज एक दिन त शान्त भएर बस, तैँले शान्त भएर बसिस् भने म तँलाई खानेकुरा दिन्छु, भनेर यो मन रूपी बाँदरलाई हामीले आफूले आफैलाई सम्झाउनु पर्छ अरे। अब यो चञ्चल मनलाई सम्झाउनको लागि यस्ता यस्ता कुराहरू पनि हामीले सिक्नु पर्ने रहेछ हजुर। के गर्ने है, अब यस्ता धेरै कुराहरू छन् जसले आफ्नो मनलाई आफैले प्रेरणा दिन सकिन्छ। र तपाईँको त्यो सुन्दर मनको लागि यो गीत म सुनाउँछु, मनको आवाज।

0: EFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS Gorkha Radio।
4: BFBS गोरखा रेडियोमा मनको आवाज।

हामी यस्तो व्यस्त संसारमा छौँ। आजको संसारमा यति मान्छेहरूलाई धेरै ज्ञान चाहिएको छ, डिग्री धेरै चाहिएको छ, ताकि आफू सफल हुन सकौँ। धेरै कुरा सिक्न चाहन्छौँ र अहिलेको जमानामा सिक्नु पनि पर्छ। एउटा कुरा सिकेर मात्रै पनि पुग्दैन, कहिले के आउँछ। टेक्नोलोजी यति छिटो परिवर्तन भइरहेको छ, होइन? यति धेरै नयाँ नयाँ चिजहरू आइरहेका छन्। यदि हामी ती चिजहरूबाट वञ्चित भयौँ भने हामी पछाडि पर्न सक्छौँ। फ्युचरमा सक्सेसफुल बन्ने मानिस त्यो होइन जसले सबै कुरा जान्दछ, तर त्यो व्यक्ति फ्युचरमा सफल हुन्छ जो नयाँ कुरा जे आए पनि नयाँ कुरा सिक्नका लागि तत्पर रहन्छ। एउटा सानो झिल्कोले कहिलेकाहीँ जीवन बदलिदिन्छ भन्ने जस्तै, तपाईँले सिकेका कुराहरूले कुनै न कुनै मौकामा तपाईँलाई यस्तो सफलता दिन्छ कि तपाईँ आफै दङ्ग पर्नुहुनेछ। ओहो, मसँग यो क्षमता भएका कारणले आज म सक्सेसफुल छु भन्ने तपाईँलाई पनि लाग्न सक्छ। तसर्थ थुप्रै कुरा हामीले सिके पनि हाम्रो क्षमता, हामीमा भएको एउटा सर्वगुण सम्पन्न जे छ नि, त्यसलाई चाहिँ चुज गरेर त्यसलाई करियरको रूपमा अगाडि ल्यायौँ भने सायद त्यसले हामीलाई सफल बनाउँछ।

ल हजुर, अब तपाईँको र मेरो साथ आजलाई यति नै होला जस्तो छ। आशा छ आजको मनको आवाजले तपाईँको मनलाई छोयो होला, तपाईँको मन मुस्कुराए होला, तपाईँको मनमा सकारात्मक भाव उत्पन्न भयो होला। तपाईँ जहाँ भए पनि जे गरे पनि आफ्नो मनलाई थाक्न नदिऊ र आफूलाई कहिल्यै माया गर्न नबिर्स्यौँ। सबैलाई माया गर्छौँ, आफूलाई माया गर्न बिर्सिन्छौँ। कसरी भन्दाखेरि चाहिँ मैले आज मात्रै यो अनुभूति गरेको थिएँ कि एकजना महिला बहिनी हुनुहुन्छ, सायद उहाँ बहिनी नै हो, अब दुःखले गर्दाखेरि अलि उमेरभन्दा बढी पाएको देखिनुहुन्छ उहाँ। उहाँ बिहानै उठेर एउटा डोको लिएर चाहिँ उहाँले मकै, हरियो मकै, फर्सीको मुन्टा, साग, धनियाँ यस्तै जे पाउँछ त्यो डोकोमा बोकेर लिएर आउनुहुन्छ बिहानै गएर। अनि हाम्रो टोलमा जहिले पनि उहाँ आइपुग्दाखेरि चाहिँ 8 बजेको हुन्छ, बिहानको 8 बजीतिर ए मकै आयो, साग, मुन्टा आदि इत्यादि भनेर उहाँ चिच्याउँदै हिँड्नुहुन्छ। अनि बेचिसकेपछि घर फर्किनुहुन्छ, अलिकति तल बस्नुहुन्छ, मैले देखेको छु। कतै जाँदै थिएँ, उहाँले चाहिँ आफ्नो सबै डोकोको सामानहरू बेचिसकेर घर फर्किँदै हुनुहुँदो रहेछ। अनि पानी तिर्खा लागेछ, कस्तो पानी तिर्खा लागेको भन्दै मलाई देख्न साथै उहाँले भन्दै हिँड्नुभयो। अनि मैले भने अब सबैको लागि तपाईँले काम गर्नुहुन्छ, मकै पुर्याउनुहुन्छ, सबै त गर्नुहुन्छ, त्यही डोकोमा एक बोतल पानी राखेको भए पनि त हुन्थ्यो नि। त्यत्रो कराउँदै हिँड्दाखेरि डिहाइड्रेसन हुन्छ, तपाईँको शरीरमा पानी पुग्दैन, अलिअलि पानी खाँदै तपाईँले आफ्नो व्यापार गरे पनि त राम्रै हुन्छ नि। आफ्नो लागि चाहिँ छैन खालि पैसा कमाऊ, घर चलाऊ भन्ने मात्र तपाईँको सोच, आफूलाई पनि त माया गर्नु पर्यो नि भनेर मैले भने म आफ्नो बाटो लागे। उनी हाँसिन्, उत्तर दिन सकिनन्। उनलाई लाग्यो होला त्यो त्यति जरुरी होइन, मैले यो व्यापार व्यवसाय गरेर आएको आम्दानीले घर खर्च धान्नु छ, त्यो जरुरी भयो उनको लागि। शरीर बलियो छ, शरीर ठिक छ भने म कमाउन सक्छु भन्ने उहाँले सोच्नु भएन, आफ्नो लागि सोच्दै सोच्नु भएन। यस्तो नगरौँ, आखिर एक बोतल पानी हो, त्यही डोकोको फेदमा राखेको भए पनि 2-4 घन्टा त उहाँ घुमिहाल्नुहुन्थ्यो। त्यो 2-4 घन्टामा कमसेकम प्यासले मर्नु त पर्दैन थियो नि त, प्याक प्याक परेर पानी झिकेर खान सकिन्थ्यो। अब त्यति गर्न पनि आफ्नो लागि चाहिँ केयर नगर्ने भन्दाखेरि धेरैको जीवनमा यस्तो हुन्छ, हामी अर्कालाई चाहिँ माया गर्छौँ, आफूलाई चाहिँ बिर्सिन्छौँ, त्यसो नगरौँ। अब आजलाई यस्तै भयो, अर्को साता नयाँ कुरा, नयाँ भावना, नयाँ ऊर्जा लिएर तपाईँलाई भेट्न अवश्य नै आउनेछु मनको आवाजमा। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ, त्यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, नमस्कार।

0: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीश द्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले न्याय सम्पादन सहज बनाउन विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहर गर्दै यस्तो आदेश गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायमा 4,348 जनाको आवेदन परेको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार 17 विभिन्न निकायमा रिक्त पदका लागि आह्वान गरिएको रोस्टर सूचीमा 4,348 जनाको आवेदन परेको हो। नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठान लगायत निकायमा आवेदन खुलाइएको हो। आवेदनको मूल्याङ्कन समितिले अध्ययन र छानबिन गरिरहेको मन्त्रालयले जनाएको छ। भक्तपुरको दधिकोट तर्खगालबाट मध्यपुर थिमीसम्म 25 विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ। यसअघि सार्वजनिक यातायात पाउन निकै शास्ति हुने र थिमी वा सूर्यविनायकसम्म हिँडेरै जानुपर्ने बाध्यता थियो। चौखु तीर्थ दधिकोट यातायात प्रणालीले आजदेखि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याएको हो। स्थानीय यात्रुलाई सहज, सुलभ र वातावरण मैत्री सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको कम्पनीले जनाएको छ। दधिकोटको तर्खगालबाट सञ्चालन हुने बस न्यौपाने गाउँ, गाम्चा, चित्रपुर, राजगुलो, बालकोट, पानी ट्याङ्की, ल कलेज हुँदै थिमीसम्म पुग्ने र यही रूट भएर फर्कने गरी सेवा सञ्चालन भएको हो। जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्री पलाञ्चोकको पिप्ले बर्खी खोला सड़क खण्डको स्थायी पुननिर्माण शुरू भएको छ।
1: जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा 3.2 किलोमिटर सड़क पुननिर्माण शुरू गरिएको हो। यो खण्ड 2081 असोज 12 बाढ़ी पहिरोबाट क्षतिग्रस्त भएको थियो। जापानले 2.80 अर्ब येन अनुदान सहयोग दिने सम्झौता गरेको छ। निर्माण जिम्मा सिमिजु कर्पोरेशनलाई दिइएको छ। यस परियोजना अन्तर्गत बीपी राजमार्गको क्षतिग्रस्त करिब 30 किलोमिटर सड़क पुनर्निर्माण गरिनेछ। सड़कलाई दुई लेनमा स्तर उन्नति गर्दै 5 पुल समेत विस्तार गर्ने योजना रहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि करिब 8.50 अर्ब रुपियाँ स्रोत सहमति दिएको छ।
0: काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयबाट कक्षा 11 र 12 छात्रवृत्ति प्राप्त गर्न 26,500 बढी विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्। नेपाली काङ्ग्रेसले 15 महाधिवेशनमा 5 लाख क्रियाशील सदस्यले भाग लिने आकलन गरेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले सदस्यता अध्यावधिक अभियानमा देखिएको सहभागिताले महाधिवेशनमा बढीमा 5 लाख सदस्यले भाग लिने आकलन गरिएको बताउनु भएको छ। यो संख्यापछि अध्यावधिकका लागि म्याद थप गर्न नपर्ने उहाँको भनाइ छ। 14 महाधिवेशन अघि नेपाली काङ्ग्रेसले 8,72,000 सदस्य कायम गरेको थियो। काङ्ग्रेसले 15 महाधिवेशनका लागि 5.5 लाख आवेदन फारम पठाएको छ। संस्थापन पक्षले सार्वजनिक स्थलबाटै हरेक समितिमा इतरका नेताहरूलाई समेट्न खोजेको घोषणा गरिसकेको छ। सगरमाथा चढेर काठमाडौँ फर्केका बेलायती सेनाको रेन्जर रेजिमेन्टका सदस्यहरूले काठमाडौँमा आफ्ना राजदूतलाई अनुभव सुनाएका छन्। राप्रपाले संविधान संशोधन बहसपत्रको मस्यौदामा धर्मनिरपेक्षता, संवैधानिक राजसंस्था र प्रदेश खारेजीको विषय प्रारम्भिक रूपमा नदेखिएको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधि सभा बैठक बोल्दै राप्रपा प्रमुख सचेतक खुशबु ओली,
2: संविधान संशोधनको कार्यदलले बहसपत्रको मस्यौदा तयार पार्दैछ, छलफलका प्रारम्भिक विषयमा धर्मनिरपेक्षता, संवैधानिक राजसंस्था, प्रदेश खारेजीका विषय देखिँदैनन्, जनताका सुझावहरू मागिएका छन्, हामी पनि त्यो कार्यदलमा छौँ, हामीले दिएका सुझावहरू अहिले प्रारम्भिक सूचीमा देखिएका छैनन्। म सरकार र यो दललाई सोध्न चाहन्छु, तपाईँहरूको जनताको क्याटेगोरीमा यो देश चाहिँ वैदिक हिन्दू बौद्ध सहितको सनातन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने आम नागरिकहरू जनता हुन् कि होइनन्? म तपाईँहरूलाई सोध्न चाहन्छु, अभिभावकको रूपमा राजसंस्था, संवैधानिक राजसंस्था चाहिन्छ भन्ने नागरिकहरू तपाईँहरूको जनता हुन् कि होइनन्? म सरकारलाई स्पष्ट रूपमा सचेत गराउन चाहन्छु, यदि संविधान संशोधनको अन्तिम मसौदासम्म यी विषयहरूलाई गम्भीर रूपमा समेटिएन भने देशभरि सनातन धर्म मान्ने नागरिकहरू, राष्ट्र पहिचानको रक्षामा उभिने शक्तिहरू, राजसंस्था चाहनेहरूले अन्तिम र निर्णायक लडाई लड्नु पर्नेछ।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: यो PFBS गोरखा रेडियो हो।
1: दुई घंटा भन्दा बढी भएन।
2: हैप्पी बर्थडे भन्छु।

0: संघीय संसद भवन निर्माणको काम सकिएको छ। आधुनिक र भव्य संरचना सहित भवन निर्माण गरिएको हो। भित्री सजावट र अन्य प्राविधिक काम सकिएसँगै अब हल बैठक सञ्चालनका लागि तयार भएको छ। नयाँ संसद बैठक कक्ष निलो रङले सजाइएको छ। पर्दा, भित्ता, कार्पेट र सोफा पनि निलो रङकै छन्। गएको भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरको संघीय संसद भवन आगजनीबाट ध्वस्त भएपछि अहिले सिंहदरबारमा नयाँ संसद भवनको अस्थायी हलमा संसद बैठक बसिरहेको छ। सिंहदरबारमै अर्को स्थायी हल तयार पारिएको हो। यही हलबाट नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी छ। नेपाली काँग्रेसले ममता शर्मालाई केन्द्रीय सदस्य मनोनित गरेको छ। गएको फागुनको चुनाव अघि शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो। बाराकी शर्मालाई सभापति गगन थापाले केन्द्रीय सदस्य मनोनित गर्नुभएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। यसअघि शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी मध्य प्रदेशको संस्थापक सभापति हुनुहुन्थ्यो। शर्मा फागुन 6 गते नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो। अमेरिकी सेनाले दक्षिण इरानमा नयाँ आक्रमण गरेको बताएको छ। त्यसको निशाना इरानी क्षेप्यास्त्रस्थल र बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुङ्गाहरूलाई बनाइएको अमेरिकी सेनाको भनाइ छ। अमेरिकी सेन्ट्रल कमान्डले एक वक्तव्यमा आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्नो सेनालाई जोगाउन आक्रमण गरिएको बताएको छ। युद्धविरामका क्रममा अमेरिकी सेनाले संयमतापूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टन टिम हकिन्सको भनाइ छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर लडाईँ अन्त्य गर्न सम्झौता तत्कालै नहुने बताएपछि आक्रमण भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मध्यपूर्व शान्तिका लागि पूर्व अमेरिकी विशेषदूत फ्रैंक लोवेनस्टाइनले दुवै पक्षले युद्ध अन्त्य गर्न चाहेको बताउनु भएको छ।
1: The military campaign really hasn't achieved its core objectives. The regime remains in place. The nuclear program is more or less intact, and they've reconstituted the ballistic missile program. It's difficult for him to explain, you know, what he's achieved over the period of the last 2 or 3 months. At the same time, it's really not clear that any further military pressure is going to change Iran's calculus. And we bombed them for 39 days, and they didn't really move off of their core position. So not clear that additional military campaign will change the bottom line.
0: यसैबीच अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानमाथि नयाँ अमेरिकी आक्रमणपछि इरानसँग शान्ति सम्झौतामा पुग्न केही दिन लाग्ने बताउनु भएको छ। जोन एडलीको रिपोर्ट।
2: Washington says it's attacked Iranian missile sites and boats trying to lay mines. Central Command spokesman Captain Tim Hawkins says the strikes targeted an area near Bandar Abbas, a southern port city and home of an Iranian naval base that sits on the Strait of Hormuz. He says the US military continues to defend our forces while using restraint during the ongoing ceasefire. Middle East analyst Aaron David Miller says it's unclear whether these latest attacks will jeopardize peace talks.
3: It's hard to know whether this headline is going to be a trend line. That is to say that we're on the verge, on the cusp of returning to a major confrontation. I don't think the Iranians want that. I don't think the Americans want that, but the notion of negotiating and shooting at the same time, which is drawn right out of the Putin-Russia-Ukraine playbook, should not be something that is going to surprise.
2: President Trump said at the weekend that a peace deal with Iran had been largely negotiated, although Tehran downplayed this. U.S. Secretary of State Marco Rubio has acknowledged that reaching a peace deal with Iran will take, in his words, a few days. Speaking on his way back from a visit to India, Marco Rubio set out one of the key U.S. aims.
4: The straits have to be open. They're going to be open one way or the other. So they need to be open. What's happening there is unlawful, it's illegal, it's unsustainable for the world, it's unacceptable. The Russians are not in favor of a tolling system. The Chinese are not in favor of a tolling system. I mean, there's no country in the world that's in favor of a tolling system except the regime in Iran. So that's not acceptable.
2: Iranian Foreign Ministry spokesman Esmail Bakai says some progress has been made in peace talks with the U.S., but a deal to end the conflict is not imminent.
0: नेपाल क्रिकेट संज्ञानले सन् 2026का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले 38 जना पुरुष र 25 जना महिला खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गर्दै मासिक तलब र म्याच फी सार्वजनिक गरेको हो। खेलाडीहरूको स्तर र प्रदर्शनका आधारमा वर्गीकरण गरी मासिक तलब तोकिएको छ। यो पल्ट पुरुषतर्फ ए प्लस श्रेणीको नयाँ व्यवस्था गरिएको छ। अघिल्लो वर्षको तुलनामा 11 खेलाडी केन्द्रीय सम्झौतामा थप भएका छन्। गत वर्ष 52 जना खेलाडी सम्झौतामा थिए, अहिले 63 जना छन्। समग्रमा 11 जना खेलाडी थपिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

उठ जाग नेपाली हो आशिष श्रेष्ठद्वारा गाइएको यो मिठो राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतसँगै कार्यक्रम प्रभातकालीन आवाज सुरु भयो। आदरणीय श्रोता नमस्ते अनि गुड मर्निङ अनि स्वागत छ तपाईँहरू सम्पूर्णलाई। गर्नु धेरै पनि बाँकी छ भन्ने गीत थियो नेपालमा नेपालीले आशिष श्रेष्ठको यो गीतमा। प्रभातकालीन आवाज आजको भो बुधबार 27 मे 2026 सालको तदनुसार जेठ 13 गते विक्रम सम्वत 2083 सालको श्रोता र प्रभातकालीन आवाजको 3 घन्टे बसाइलाई लिएर आएको छु म धनराज राई, सदा जस्तै उपस्थित भइसकेको छु र आशा गर्दछु तपाईँहरू आराम कुशल नै हुनुहुन्छ। मलाई भने यहाँ रुगामार्खीले अलिकति अप्ठ्यारो अप्ठ्यारो पारिराखेको छ, छिनछिनमा हाँची आउने हो, अझै नाकबाट पानी बग्ने खालको रुम मार्की लागेको छ श्रोता। त्यही भएर आज चाहिँ मैले अग्रिम क्षमा चाहेँ, यदि त्यस्तो भइहाल्यो भने चाहिँ मलाई माफ गरिदिनु पक्कै नै हुनेछ। एउटा छोटो भनाइबाट कार्यक्रमलाई अगाडि बढाउँ श्रोता। एभ्रीबडी गेट्स सो मच इन्फर्मेसन अल डे लङ द्याट दे लुज देयर कमन सेन्स। हामीले दिनभरि यति धेरै जानकारी पाउँछौँ कि अन्तत आफ्नो सामान्य सोच्ने क्षमता समेत गुमाउन थाल्छौँ। यो भनाइरहेको छ गर्ट्रुड स्टेनको, जो चाहिँ लेखिका, कवि र कला सङ्ग्रहकर्ता रहेछन्। उनको यो भनाइले चाहिँ एक किसिमले अत्यधिक जानकारी ओभरफ्लो अफ इन्फर्मेसन भनौँ न श्रोता, त्यसले चाहिँ हामीलाई अन्यलमा पार्न सक्छ भन्ने सन्देश दिएको हो कि भन्ने चाहिँ मैले मेरो ठम्याइ रहेको छ। धेरै कुरा सुन्दा वा पढ्दा मानिसले चाहिँ कहिलेकाहीँ सही र गलत छुट्याउने सरल सोच चाहिँ एक किसिमले फेड अवे हुँदै जान्छ, कमजोर हुँदै जान्छ। त्यसैले जानकारी मात्र होइन, त्यसलाई बुझ्ने र सही तरिकाले प्रयोग गर्ने क्षमता पनि आवश्यक हुन्छ भन्न खोजिएको हो कि भन्ने चाहिँ मेरो ठम्याइरहेको छ श्रोता। छोटकरी मेती ह्यासमा जाउँ। सन् 1849 लन्डन स्थित तपाईँहरू यो स्टेसन पक्कै पुग्नुभएको छ, धेरैले त डेली रूपमा चलाउनु पनि हुन्छ। ह्युस्टन रेलवे स्टेसनको यो ग्रेट हल चाहिँ औपचारिक रूपमा खोलिएको रहेछ। यो विशाल हल त्यस समयको आधुनिक रेलवे वास्तुकलाको उत्कृष्ट उदाहरण मानिन्थ्यो। यसले रेल मा यात्रा गर्ने यात्रुलाई आरामदायी सेवा दिन मद्दत गरेको थियो र लन्डनको यातायात विकासमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। सन् 1937 सालमा सान फ्रान्सिस्को गोल्डन ग्रे गेट ब्रिज, धेरै सुनिएको अनि म त पुगेको छुइनँ, यो चलचित्र अथवा डकुमेन्ट्रीतिर हेरिएको मात्रै हो, त्यहाँ चाहिँ यो सर्वसाधारण चाहिँ पैदल यात्रुका लागि खुला गरिएको दिन आज रहेछ श्रोता। यो पुल त्यस समयमा संसारकै सबैभन्दा लामो झोलुङ्गो पुल मध्येको एक मानिन्थ्यो। यसले सान फ्रान्सिस्को र आसपासका क्षेत्रबीच यातायात सहज बनाउँदै आधुनिक इन्जिनियरिङको प्रतीकका रूपमा प्रसिद्धि कमाएको थियो। हजुर, छोटो भनेर इतिहासमा आजको दुईटा छोटा छोटा इन्सिडेन्ट घटनाहरू पछि अब गीत सुन्नतर्फ लागौँ। रामचन्द्र काफ्ले र विमलराज छेत्री गाउँदै हुनुहुन्छ गैराघरै।

हजुर, मैसोजोलाई गिज्याए बाटैमा केटीहरू मिलेर। अब यो केटाले केटी जिस्काउने, केटीले केटा जिस्काउने, त्यो परम्परा रहेको कुरा हामीले चाल पायौँ। श्रोता प्रभातकालीन आवाजको दोस्रो पहिलो घन्टामा हुनुहुन्छ, म धनराज राई छु तपाईँसँग। अब मौसमको चर्चा गरौँ एकैछिन। श्रोता हृदयमा अहिले बिहानको 7:17 गयो श्रोता, र अहिले सेरियामा 24 डिग्री सेल्सियस तापक्रम रहेको छ र 31 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। मेघगर्जन सहित पानी पर्ने र त्यसका साथमा मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ आज सेरिया ब्रुनाईमा। श्रोता ब्रुनाईका अन्य स्थानमा के कस्तो छ मौसम, यसो जानकारी दिँदै गर्नुहोस् है ब्रुनाईका श्रोताहरू। नेपालमा बिहानको 5:02 होइन 3 मिनट नै गइ नै हाल्यो बोल्दा बोल्दै, अहिले 18 डिग्री सेल्सियस तापक्रम रहेको छ। काठमाडौँमा छिटफुट वर्षा भइरहेको छ अनि मन्द गतिमा हावा चलिरहेको छ र आज दिनभरमा 18 डिग्री सेल्सियस नै न्यूनतम तापक्रम, 27 डिग्री सेल्सियस अधिकतम तापक्रम भने काठमाडौँमा पनि आज मेघगर्जन सहित वर्षा हुने अनि मन्द गतिमा हावा चल्ने मौसमी प्रक्षेपण गरिएको छ। काठमाडौँका श्रोता अथवा नेपालमा कसैले सुनिराख्नु भएको छ भने गुड मर्निङ तपाईँहरूलाई, अनि यसो यस्तो छ है मौसम भनेर हामीलाई खबर गरिदिनुहोस् न, हामी अन्य श्रोतालाई पनि भन्नेछौँ। बेलायतर्फ लागौँ। मध्यरातको 12:18 गयो श्रोता, 17 डिग्री सेल्सियस अहिले लन्डनको तापक्रम रहेको छ भने आकाश खुला छ, मन्द गतिमा हावा चलिरहेको छ। आज दिनभरिमा बेलायतको लन्डनमा 13 डिग्री सेल्सियस न्यूनतम तापक्रम अनि 25 डिग्री सेल्सियस अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। घमाइलो अनि मन्द गतिको हावाको साथमा आज पनि तपाईँहरूको दिन रमाइलो हुनेछ, अलिकति गर्मी भने हुनेछ, अलिकति त्यो अनुसारले आफ्नो तयारी गरेर चाहिँ आफ्नो दैनिकीमा लाग्न हुन मैले अनुरोध गरेँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि 3 ठाउँका मौसमी पूर्वानुमानहरू विवरणहरू श्रोता पुरा भए। अब हामी गीत सुन्नतर्फ लागौँ। सही हो, यवेश थापा गाउँदै हुनुहुन्छ।

तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

बलबहादुर राजवंशी जोसिँदै हुनुहुन्थ्यो, यसपालि त बिहे गर्ने हो, झ्यानकुटी झ्यानकुटी झ्याइ बजाउने हो भन्दै हुनुहुन्थ्यो, तर जेठ महिनामा त बिहे नहोला, अब मङ्सिरसम्म कुर्नु पर्ने हुनसक्छ भनेर सुझाव दिन चाहे मैले श्रोता बलबहादुर राजवंशीले गाउनुभएको जोसिलो गीत सुन्यौँ हामीले। तपाईँहरूले यो वर्ल्ड अर्थ डेको बारेमा सुन्नुभएको छ श्रोता, यो वर्ष यो हरेक मे महिनाको हरेक वर्ष चाहिँ अन्तिम बुधबार आजका दिन चाहिँ यो वर्ल्ड अर्थ डे मनाइँदो रहेछ। यो दिवस चाहिँ अटर अर्थात् यो पानी बिरालो, पानी बिरालो अब हाम्रो नेपालतिर त पाउँछ पाउँदैन मलाई त्यति याद भएन, तर अन्य स्थानतिर भने पाइँदो रहेछ, यो बेलायततिर अमेरिकातिर अझै विशेष गरी चाहिँ यसको संरक्षणबारे जनचेतना फैलाउनका लागि सुरु गरिएको रहेछ। यो विशेष गरेर इन्टरनेसनल अटर सर्भाइभल फन्डले चाहिँ यसको सुरुवात गरेको रहेछ श्रोता। अटर पानीमा बस्ने निकै चञ्चले अनि बुद्धिमान जीव हो भन्ने गरिन्छ श्रोता। संसारभर चाहिँ करिब करिब 13 प्रजातिका अटरहरू पाइँदा रहेछन्। उनीहरू चाहिँ नदी, ताल, तलैया र समुद्री किनारमा बस्ने गर्दछन् र मुख्य रूपमा माछा, समुद्री खाना नै भनौँ न, खाएर बाँच्ने गर्दा रहेछन्। बाक्लो रौँ र बलिया पुच्छरका कारण अटर उत्कृष्ट पौडीबाज मानिन्छन्। केही समुद्री अटरले ढुङ्गा प्रयोग गरेर सिपी फुटाउने समेत गरेका हामीले देखेका छौँ, हुन त फिजिकली देखेका छैनौँ, भिडियोतिर क्लिपतिर डकुमेन्ट्रीतिर चाहिँ देखेकै हो। तर यो अहिलेको प्रदूषण, वन विनाश, अवैध शिकार र जलवायु परिवर्तन जस्ता कारणहरूले गर्दाखेरि अटर चाहिँ सङ्कटमा परिरहेका छन् भन्ने विश्लेषण वैज्ञानिकहरूले गर्छन्। उनीहरूका अनुसार अटर कुनै ठाउँको पानी र वातावरण स्वस्थ भएको सङ्केत पनि दिने गर्दोरहेछन्। यो अटर चाहिँ जहाँ जहाँ बस्छन् तिनीहरूले चाहिँ त्यो ठाउँको चाहिँ वातावरण आफ्नै ठाउँमा छ, तर पानी चाहिँ स्वास्थ्य राम्रो भएको चाहिँ एक किसिमले सिग्नल बुझ्न सकिँदो रहेछ। सफा ठाउँ, राम्रा ठाउँ अनि सफा पानी मन पराउने जनावरका रूपमा लिने भएकाले हो कि। अटर अब त्यो भिडियोहरूतिर डकुमेन्ट्रीतिर हेर्दाखेरि निकै अजङ्गको मुसो जस्तो देखिन्छ र यसो सेप र साइज हेर्दा पनि मुसा नै हो श्रोता। तर यो चाहिँ यो पहिला हामीले के अरे यो महाभारत रामायणहरू हेरिन्थ्यो नि सानो हुँदाखेरि, अनि राक्षसहरू अथवा त्यो के अरे नराम्रो गर्न खोज्ने मान्छेहरूले चाहिँ अजङ्गको साइज बनाएर चाहिँ आफ्नो दुश्मनलाई लर्कार्ने खालको ज्यान बनाउनुहुन्थ्यो। मुसाको स्वरूप नै त्यस्तो यो अटरमा परिवर्तन भएको हो कि भन्ने जस्तो चाहिँ मलाई भान भएको छ श्रोता। अब अटरको कुरा यति नै छोडौँ, अब आफ्नो आफ्नो ठाउँबाट आफ्नो आफ्नो हैसियत अनुसार हामीले यो अटरलाई यो जल मुसा अथवा माफ गर्नुहोस् मुसा भनेछु बिरालोको कुरा गर्दै थियौँ। यो अब संरक्षण कतिको गर्न सकिन्छ, कति आफ्नो हाम्रो हैसियतले भ्याउँछ अनि कति हाम्रो मनमा आउँछ त्यो अनुसार संरक्षण गर्दै जाने हो। अब देख्यो भने मारिहाल्ने कुरा भएन, लखेट्नसम्म सकिन्छ होला, त्योभन्दा उपरान्त गर्न सकिँदैन। मारियो भने चाहिँ बरु अप्ठ्यारोमा पर्न सकिन्छ, नियम कानुनले बाँध्न सक्छ, एनिमल राइट्सका कुराहरू आउँछन् अथवा अन्य कुराहरूले हामीलाई घेरिन सक्छ। देख्नुभयो भने बरु धपाइदिनुहोस्, लखेट्नुहोस् अथवा समाएर जङ्गलतिर पानीतिर लगेर छोडिदिनु भयो भने त्यो आफ्नो बाटो लागिहाल्छ। बिजुली दाई सुन्न जाउँ केलसन श्रेष्ठको आवाजमा।

खोइ के पो भएछ, प्रोकास्टिनेट गर्दिनँ त भन्दै थिएँ भन्दै हुनुहुन्थ्यो बिजुली दाईमा केलसाङ श्रेष्ठको आवाजमा सुन्यौँ श्रोता हामीले यो गीत। प्रभातकालीन आवाज कार्यक्रममा छौँ, बिहानको 8 बज्नको लागि अब 24 मिनट बाँकी रह्यो श्रोता। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, विशेष गरी यो टुको लाइन्सभित्रको बटालियन पोस्ट रुम बन्द हुने भएको छ अब 2 दिनका लागि, टेम्पररी क्लोजर हो यो श्रोता। यो टुकर लाइन्स अवस्थित बटालियन 2RGRको पोस्ट रुमको कुरा हो, यो तल चिटच्याट कम्युनिटी सेन्टरको पोस्ट रुमको कुरा होइन। तपाईँहरूको चिठी चपेटा पार्सलहरू कलेक्सन गर्नु छ भने आजभित्र गरिसक्नुहोस् अथवा शुक्रबार जानुहोस्, किनभने भोलि बिहिबार 28 मे र सोमबार 1 जुन मा चाहिँ पोस्ट रुम बन्द हुने भएको छ। तपाईँहरूले आज अथवा शुक्रबार होइन भने त्यस पछाडि मङ्गलबार 2 जुनदेखि चाहिँ कलेक्सन गर्न सक्नुहुनेछ। 2 जुनमा खुलिए पनि बिहानै भने खुलिँदैन रहेछ श्रोता। अब 2 जुनमा मङ्गलबारका दिन खुलेपछि मध्याह्नको 2:15 सवा 2 मात्रै खोलिन्छ, 4 बजेसम्म खोलिन्छ। यो समयमा तपाईँहरूले जान सक्नुहुनेछ। भोलि बिहिबार र सोमबार भने नर्मल अपरेटिङ आवर्सभित्र नै जान सक्नुहुन्छ। 2 खोलिन्छ, बिहान देखि खोलिन्छ मध्याह्नसम्म, त्यस पछाडि 2:15-4 खोलिन्छ भोलि अनि सोमबार। अब एउटा पुरानो गीत सुन्न जाउँ, स्वर सम्राट नारायण गोपालले गाउनुभएको मलाई छोडी मेरो माया कतै भागेछ।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

बैगुनी रहेछौ मायालु, मिठो बोली बोल्ने, मिठो बोली बोल्ने। राजेश पाल राईले गाउनु भएको यो गीत सँगै हामी कार्यक्रममा अगाडि बढिरहेका छौँ। श्रोता पहिलो घण्टामा हुनुहुन्छ प्रभातकालीन आवाज कार्यक्रमको, म छु तपाईँको साथमा धनराज राई। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूको लागि एउटा भ्याकेन्सी, जब भ्याकेन्सीको चाहिँ इन्फर्मेसन, जानकारी आएको छ र यो चाहिँ रहेको छ बिएफबी स्पाउजेसका लागि हो। तपाईँहरू अब एमओडी सिभिल सर्भेन्टका स्पाउज, के अरे यहाँको सर्भिस पर्सनका स्पाउज अथवा एमओडी कन्ट्राक्टर्सका स्पाउज हुनुहुन्छ भने यो जब भ्याकेन्सी तपाईँहरूका लागि खोलिएको र पहिलो जब रहेको छ ट्री टप्स नर्सरीका लागि। की पर्सन क्वालिफाइड, तपाईँहरू यदि की पर्सन क्वालिफाइड यो की स्टेज वानमा पढाउन अथवा के अरे हेरचाह गर्न क्वालिफाइड हुनुभएको छ भने यो काम तपाईँका लागि हुनसक्छ। अन्य जानकारीका लागि तपाईँहरूले चाहिँ हाई पेजमा अथवा सिग्नल पेजमा पनि दिइएको छ दुइटै जानकारी, लिङ्क दिइएको छ, त्यो लिङ्कमा गएर क्लिक गरेर यसो हेर्नुहोला र तपाईँको क्वालिफिकेसन पुग्छ भने अवश्य पनि अप्लाई गर्न सक्नुहुनेछ। मङ्गलबार 2 जुनको मध्याह्नको 12 बजे चाहिँ क्लोजिङ डेट दिइएको छ, योभन्दा अगावै अथवा ठ्याक्कै यो समयभित्र चाहिँ तपाईँहरूले आवेदन दिइसक्नुपर्ने हुन्छ। यदि तपाईँहरूले चाहिँ आवेदन दिन चाहनुहुन्छ अथवा अन्य थप प्रश्नहरू चाहिँ सोध्न मन लाग्छ भने तपाईँहरूले चाहिँ एलपिपिओ अफिस, जो चाहिँ टुको लाइन्स क्याम्पभित्र छ, त्यहाँ तपाईँहरूले इमेल गर्नुपर्ने हुन्छ र इमेल ठेगाना रहेको छ brunei.gar-sivsec-lppo-group@mod.gov.uk। त्यस्तै अर्को लर्निङ सपोर्ट असिस्टेन्ट लेभल 2 चाहिएको छ हर्नबिल स्कुलका लागि हो यो श्रोता। यो पनि अघि माथि कुरा गरिए जस्तै हाई पेज अथवा सिग्नल पेजमा चाहिँ लिङ्क दिइएको छ जब एडवर्डको, त त्यहाँनिर चाहिँ तपाईँको फुल डिटेलमा दिइएको छ, तपाईँको वर्किङ आवरदेखि लिएर के अरे पे स्केलदेखि लिएर अन्य तपाईँका कर्तव्य अनि जिम्मेवारीहरू बारेमा खुलाइएको हुन्छ। त्यहाँ तपाईँले त्यहाँ गएर त्यो जब एडवर्डको लिङ्कमा क्लिक गरेर हेर्न सक्नुहुनेछ र यो जब भ्याकेन्सी पनि अघि हामीले भनेको जस्तै बिएपीमा ब्रिटिस फोर्सेस ब्रुनेका सर्भिस पर्सनलका स्पाउज अथवा सिभिल सर्भेन्टका स्पाउज अथवा एमओडी कन्ट्र्याक्टर्सका स्पाउज हुनुहुन्छ भने तपाईँहरूले अप्लाई गर्न सक्नुहुनेछ। यसको पनि क्लोजिङ डेट 2 जुन मध्याह्नको 12 बजे। हजुर, अब एकैछिन फेरि अङ्क गर्न जाउँ ओएसिस थापाको साथमा 1 2 3।

हजुर, ओएसी स्थापनाले गाउनु भयो 1, 2, 3। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, आज 27 मेका दिन हो र आज दिनको बिहानीको 10 बजे पछाडि चाहिँ सेरिया क्षेत्रमा यो बिएबिएसको दुइटै सेवाहरू भनौँ न श्रोता, इङ्ग्लिस सर्भिस र गोर्खा एफएम को प्रसारण अवरुद्ध हुने भएको छ। यो प्रसारण, यो चाहिँ प्रसारण प्रणालीमा रहेका यो टेक्निकल टर्महरू हो, त्यति हामीलाई थाहा हुँदैन। रिजिड लाइन्स भन्ने यो आइटम चाहिँ परिवर्तन गर्ने कार्यक्रम सेड्युल गरिएको रहेछ। हाम्रो टेक्निसियन दाई माइता गुरुङ दाईले चाहिँ जानकारी गत हप्ता नै दिनुभएको थियो र हामीले सोही अनुसार नै प्रसारण गरिरहेका छौँ। आज मझेरी कार्यक्रमभन्दा पछाडि तपाईँहरूले ब्रुनाईका कार्यक्रमहरू सुन्न सक्नुहुन्न, विशेष गरी यो तपाईँहरू चाहिँ रेडियो फ्रिक्वेन्सी मार्फत सुन्दै हुनुहुन्छ भने गोर्खा एफएम 89.5 मेगाहर्ज अनि इङ्ग्लिसमा 101.5 मेगाहर्ज एफएम फ्रिक्वेन्सीहरूमा चाहिँ सुन्न सक्नुहुने छैन। त अन्य कार्यक्रमहरू भने तपाईँहरूले एप मार्फत सुन्न सक्नुहुनेछ। असुविधा प्रति र चाहिँ बिएबिएस गोर्खा रेडियो क्षमा चाहन्छ श्रोता। अब हामी हियारी विनोद बाजुराली र शान्तिश्री परियारले गाउनुभएको गीत सुन्दै कार्यक्रमको पहिलो घन्टाबाट बिदा हुन्छ श्रोता। यो पछाडि तपाईँहरूले नेपालबाट प्राप्त हुने ताजा समाचार सुन्नुहुनेछ अनि त्यस पछाडि हामी फेरि दोस्रो घन्टामा भेट अवश्य नै गर्नेछौँ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, हामी केही क्षणमा भेट्नेछौँ।

0: सगरमाथा चढेर काठमाडौँ फर्केका बेलायती सेनाको रेन्जर रेजिमेन्टका सदस्यहरूले काठमाडौँमा आफ्ना राजदूतलाई अनुभव सुनाएका छन्।
1: सगरमाथाको सफल आरोहणपछि लैन्जरको बेलायती दूतावासमा डाकिएका रेजिमेन्टका आरोहीले आरोहण अघिको तयारीदेखि हिमालमा रहँदाका अनुभव सुनाएका हुन्। सगरमाथा चढेका 9 जना र डाक्टर समेतका 3 जना टोली सदस्यलाई राजदूत रफ फेनले